0: FM Sanchi.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भने हामी यही

पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: चाहिँ मसीकी गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ एलियाको उत्तर। पहिलो राजाको पुस्तक 19 अध्यायको 11 पददेखि 16 पदसम्ममा एलिया अगमवक्ता जुन कुराबाट भागेर जानु भएको थियो ती कुराहरूको उत्तर परमप्रभु परमेश्वरले दिनुभएको हामी देख्दछौ। इजरायलका रानी इजबेलले जसरी खराब समाचार एलियालाई डर लाग्ने खालको समाचार पठाउनु भइकन यहाँ एलिया अगमवक्ता भागेर होरेब पर्वतमा पुग्नु भएको छ र होरेब पर्वतमा परमप्रभु परमेश्वरसँगको उहाँको भेटघाट भएको छ र परमप्रभु परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिन भइकन उहाँको समस्या समाधान गरिदिनु भएको छ। र अहिलेको वचनको शीर्षक पनि एलियाको उत्तर भनेर छ। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, यहाँ होरेब पर्वतको जो मुखमा गइकन उहाँ खडा हुनुभयो उहाँलाई त्यही प्रकारले परमप्रभु परमेश्वरले नै भन्नुभएको थियो। म 11 पददेखि पढिदिए। यो खण्ड रहेको छ पहिलो राजाको पुस्तक 19 अध्यायको 11 पददेखि 16 पदसम्म। परमप्रभुले भन्नुभयो, पर्वतमा गएर परमप्रभुको उपस्थितिमा खडा हो, किनकि परमप्रभु त्यहाँबाट जान लाग्नु भएको छ। तब परमप्रभुको अघि अघि एउटा ठूलो र प्रचण्ड बतास पहाडहरू फुटाउँदै र चट्टानहरू चिर्दै आयो, तर बतासमा परमप्रभु हुनुहुन्न थियो। बतासपछि भुइँचाला आयो, तर भुइँचालामा परमप्रभु हुनुहुन्न थियो। भुइँचाला पछि एउटा आगो आयो, तर आगोमा परमप्रभु हुनुहुन्न थियो। अनि आगो पछि एउटा मधुरो काने खुसी आवाज आयो। जब एलियाले त्यो सुने तब तिनले आफ्नो खास्टोले मुख छोपे र बाहिरी गएर ओडारको मुखमा उभिए भनिकन यस खण्डमा लेखिएको छ। तब एउटा आवाजले तिनलाई भन्यो, एलिया त यहाँ के गर्दैछस् भनिकन त्यो आवाजले एलियालाई प्रश्न गर्यो। र यहाँ एलिया इजरायलको रानी इजबेलदेखि भागेर होरेब पर्वतमा पुग्नु भएको छ। होरेब पर्वतको अर्थ परमेश्वरको पर्वत। समस्या पर्यो यहाँ परमेश्वरको जनलाई, उहाँ परमेश्वरको पर्वततर्फ भागेर जानुभयो र पर्वतको अगाडि उहाँ उभिनु भएको छ। उभिनु भएको समयमा परमप्रभु परमेश्वरको सवार हुन गइरहेको छ। यस अवस्थामा प्रचण्ड बतास जो चाहिँ पहाडहरू र चट्टानहरू चिर्दै गयो भनिकन यस खण्डमा लेखिएको छ। प्रभुको उपस्थितिको अघि त्यो खालको प्रचण्ड बतास आयो भने चाहिँ यहाँ भनिएको छ भने त्यो पछि भुइँचाला गयो र पनि त्यहाँ परमप्रभु परमेश्वर आइसक्नु भएको थिएन भने चाहिँ बताइएको छ भने त्यो पछि भुइँचाला पछि आगोको मुस्लो गयो र आगोको मुस्लोमा पनि परमप्रभु परमेश्वर हुनुहुन्थेन। तर जब एउटा काने खुसीको आवाज साउतीको आवाज जब एलियाले सुन्नुभयो तब परमेश्वरसँग पहिला पनि गफ गरिसकेको परमेश्वरको जन हुनु भएको कारणले गर्दा उहाँले आफ्नो शिर निहुराउनु भयो किनकि अब चाहिँ प्रभुको उपस्थिति भयो भन्ने कुरा एलियालाई थाहा भयो र उहाँले आफ्नो शिर यसरी निहुराउनु भएपछि प्रभुलाई आम्ने सामने आँखाले हेर्न हुँदैन भन्ने प्रकारले उहाँको त्यो इज्जत यी सबै कुराहरूको कारणले गर्दाखेरि जब उहाँले टाउको निहुराउनु भयो त्यो समय एउटा आवाजले एलियालाई भन्नुभयो, एलिया त यहाँ के गर्दैछस् भनिकन यो प्रश्न एलियालाई सोधियो र एलियाले प्रतिउत्तरमा सर्वशक्तिमान परमेश्वरको निम्ति म साह्रै जोसिलो भएँ। इजरायलीहरूले तपाईँको करारलाई त्यागेको र तपाईँका वेदीहरू भत्काइदिएका कारणले गर्दा तपाईँका अगमवक्ताहरूलाई उनीहरूले तरवारले अरू विरोधीहरूले काटेको कारणले गर्दाखेरि अब त म मात्रै बाँकी छु भनेर चाहिँ उहाँले त्यो प्रकारले आफू एक्लो मात्रै बाँकी रहेको उहाँले महसुस गर्नुभएको कुरा परमप्रभु परमेश्वरलाई उहाँले बताउनुभयो। अब तिनीहरूले मलाई पनि मार्न खोज्दैछन्। भनिकन उहाँले यही बिन्ती परमप्रभु परमेश्वरको अगाडि उहाँले चढाउनु भयो। र जब एलियाले आफ्नो हृदयको बिन्ती परमप्रभु परमेश्वरलाई यस प्रकारले चढाउनु भएपछि 15 पदमा परमप्रभुले तिनलाई भन्नुभयो, त जुन बाटो आएको छस् त्यही बाटो फर्केर दमस्कसको मरूभूमिमा जा। भनिकन भन्नुभयो उहाँ 40 दिन 40 रात लगाएर होरे पर्वतमा आइपुग्नु भएको छ, र जुन बाटो तँ आएको छस् त्यही बाटो तँ फर्केर जा र दमस्कसको मरूभूमिमा जा। जब तँ त्यहाँ पुग्दछस् तब हजाललाई आरामको राजा अभिषेक गर। त्यसपछि 16 पदमा तब निशीको छोरा यहूलाई पनि इजरायलको राजा तैले अभिषेक गर, र हाबिल महोलाको सापातको छोरा एलिसालाई तँ पछि आउने अगमवक्तामा अभिषेक गर। भनिकन परमप्रभु परमेश्वरले यस खण्डमा भन्नुभयो। यस प्रकारले परमप्रभु परमेश्वरले उहाँको समस्याको उत्तर चाहिँ यो प्रकारले दिनुभयो, आरामको राजालाई अभिषेक गर, इजरायलको राजाको लागि अभिषेक गर, र तँ पछिको अगमवक्ता एलिसा भन्ने व्यक्तिलाई तैले तँ पछिको लागि अभिषेक गर। भनिकन परमप्रभु परमेश्वरले उत्तर दिनुभयो। र तपाईँले यहाँ मुनि पढ्दै जानु भएको खण्डमा जब एलिया अगमवक्ताले परमप्रभु परमेश्वरले भन्नुभएकै प्रकारले कुराहरू गरेर जानुभयो, उहाँको समस्या सबै नै समाधान पनि गरिदिनुभयो। र यहु जब इजरायलको राजा हुनुभयो त्यहाँ सबै नै उहाँको समस्या ल्याउने व्यक्तिहरूलाई सबैलाई नै उहाँले समाप्त पारिदिनुभयो। र यो प्रकारले यहाँ एलियाको प्रार्थनाको उत्तर परमप्रभु परमेश्वरले दिनुभएको हामी देख्दछौँ। यहाँ इजबेल जसले एलियालाई खत्तम पार्न चाहन्थे, यहाँ इजबेललाई पनि उसैको काम गर्ने मानिसहरूले माथि झ्यालबाट झारिदिए र उनी त्यहाँ मरिन्, र त्यो प्रकारको कुराहरू भयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जब हामी कुनै पनि समस्याको लागि प्रभुमा हामी कुदेर जाँदछौँ, हामीलाई एकदमै ठुलो भारी समस्या आएको हामीले महसुस गरेपछि हामी प्रभुमा जब कुदेर जाँदछौँ, यो समयमा प्रभुले हाम्रो उत्तरहरू तयार गर्नुहुन्छ। जब प्रभुले उत्तरहरू तयार गर्नुहुन्छ हामीलाई त्यहाँ केही पनि फरक पर्दैन, त्यहाँ चाहिँ अब हाम्रो उत्तरहरू भएकै गरेर जाँदछ। यहाँ एलियाको मुख्य समस्या चाहिँ इजरायलको रानी इजबेल भएकी थिइन्। यहाँ यहूलाई इजरायलको राजा नियुक्ति गरिसकेपछि यहाँ त्यो स्त्री जो रानी थिइन् तिनी बड मानिसहरूलाई दुःख दिने प्रकारको उहरू थियो, र यहू राजा भएपछि यहाँ यहूकै अगाडि एलियाको दुश्मनलाई खत्तम उहाँ यो इजबेलका कर्मचारीहरूले बनाइदिए। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, परमप्रभु परमेश्वरमा जब हामी समस्या लिएर जाँदछौँ त्यो समय उहाँले आफ्नै तरिकाले ती समस्याहरू समाधान गरिदिनुहुन्छ। अब यहाँ एलिया एकदमै थकित भएको एकदमै दुखित भएको अवस्थामा अलि वृद्ध पनि भउनु भएको थियो होला, त्यो प्रकारको अवस्थामा जानुभएको कारणले गर्दाखेरि अब एलियाको सट्टामा यहाँ एलिसालाई उहाँले अभिषेक गर्न लगाउनु भइकन यहाँ एलियाको जो सेवकाई छ एलिसाले त्यो भार उठाउनुहुन्छ, र एलियालाई चाहिँ माथि स्वर्गबाट अग्निमय रथ आइकन उहाँलाई एलिसाकै अगाडिबाट उठाएर स्वर्गतर्फ लगिँदछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, तपाईँको जस्तो सुकै समस्याहरू किन नहोस्, जब एलियाले होरेब पर्वतमा परमप्रभु परमेश्वरको उपस्थितिमा प्रार्थनामा उहाँले आफ्नो समस्या लिएर जानु भए जस्तो नै तपाईँले आफ्नो प्रार्थनामा तपाईँको समस्या प्रभुको अगाडि चढाउनुहोस्। तपाईँको समस्या जस्तो सुकै अवस्थाको समस्याहरू किन नहोस्, प्रभुमा त्यो ठुलो समस्याहरू हुँदैन। तपाईँ र मेरो हामीलाई लागेको समस्या त पहाड जत्रो सगरमाथाको चुचुरा जत्रो नै हामीलाई त्यो प्रकारको समस्याहरू हामीलाई महसुस होला जुन समस्याहरू हामीले भोगेर गइरहेका छौँ। तर प्रभुले माथिबाट हेर्नुहुँदाखेरि तपाईँको समस्या त तिलको दाना भन्दा सानो हुन्छ, यानि त्यो त एकदमै उहाँको लागि नगण्य समस्या हुँदछ र प्रभुले त्यो समस्याहरू टाढी दिइहाल्नुहुन्छ। यहाँ जसरी एलियाको समस्या होरेब पर्वतमा परमेश्वरको उपस्थितिको अघि उहाँले लिएर जानुभइकन परमप्रभु परमेश्वरको अघि उहाँले जसरी राखिदिनुभयो, यहाँ परमप्रभु परमेश्वरले एलियालाई गाली गर्नु भएन, ए तिमी डरपोक, तिमी कामै नलाग्ने मान्छे, त्यसरी एकजना महिलाबाट पनि डराएर त्यसरी भाग्नुहुन्छ, म तिम्रो साथमा थिएँ भनिकन परमप्रभु परमेश्वरले भन्नु भएन। र यहाँ एलियाले होरेब पर्वतमा जान भइकन परमप्रभुको उपस्थितिमा जब समस्या राखिदिनु भयो र त्यहाँ अपराधहरू जे जे भइराखेको थियो त्यो अपराधहरू समाप्त गर्नको लागि यहाँ आरम देशमा छुट्टै राजा उहाँले नियुक्ति गर्नुभयो र इजरायलमा छुट्टै राजा नियुक्ति गर्नुभयो र त्यहाँको अपराधहरू उहाँले सबै हटाउनुभयो। र यहाँ एलियालाई पनि अब थकित भइसकेको अगमवक्तालाई पनि सहायता गर्नको लागि उहाँले एलिसा अगमवक्ता तयार गरिदिनुभयो। त्यो पछि एलियालाई चाहिँ जिउँदै स्वर्गमा उहाँले उठाइ लग्न पनि भयो भनिकन हामीले यहाँदेखि तलतिर पढ्दै जाँदाखेरि यी कुराहरू हामीले थाहा गर्दछौँ। राधने ख्रिस प्रेमी दाजुभाइ दिदीबहिनीहरू, तपाईँले जब प्रभुको अघि कुनै पनि समस्या लानुहुन्छ उहाँले उत्तर दिनुभएको कतिवटा उदाहरण तपाईँको जीवनमा पनि हुन सक्दछ। प्रभु येशूले मत्तीको पुस्तक 7:7 भन्नुभयो, माग तिमीहरूलाई दिइनेछ, खोज तिमीहरूले भेटाउनेछौ, र घचघचाउ तिमीहरूको निम्ति उघारिनेछ भनेर चाहिँ भनिएको छ। यहाँ निराश भएको एकजना अगमवक्ता माग्नको लागि, खोज्नको लागि, घचघचाउनको लागि 40 दिन 40 रात हिँड्न भइकन उहाँ होरेब पर्वतमा पुग्न भएको छ। तर अहिले नयाँ करारमा त सृष्टिकर्ता परमेश्वर मसीहा येशू हुन भइकन तपाईँ भित्र नै पवित्र आत्मा परमेश्वर बास गरिराख्नु भएको छ। तपाईँ विश्वासमा एकत्रित हुन भइकन तर तपाईँ भित्र जुन प्रकारका कुराहरू लागेको छ तपाईँले चाहिँ परमेश्वरमा उत्तर माग्नु पर्नेछ। ती कुराहरूमा तपाईँले माग्नुभयो, खोज्नुभयो, घचघचाउनु भयो भने एलियालाई उत्तर दिनुहुने परमेश्वरले तपाईँलाई पनि उत्तर दिनुहुन्छ। तपाईँ त्यागिनु भएको व्यक्ति होइन, तपाईँ छोडिनु भएको व्यक्ति होइन भन्दै म टेक ढाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौं।

मेरो नाम चाहिँ सीमा लामा हो, म सिन्धुपाल्चोकको छोरी हो, अनि त्यहाँबाट मेरो बे चाहिँ कालेबुङमा भएको, अनि कालेबुङबाट फेरि यहाँ अहिले यहीँ म लुकुन्ताली बस्छु, अनि मैले परमेश्वरलाई चिनेको चाहिँ भयो अहिले 13 वर्ष भयो, होइन 13 वर्ष भयो। 13 वर्षभित्रमा चाहिँ मैले धेरै परमेश्वरको कुराहरू पनि बुझेँ, परमेश्वरको कुराहरू पनि सुने। पहिला परमेश्वरलाई चिन्दाखेरि मेरो केही पनि म बुझ्दै बुझ्दैन थियो, म केही पनि थिएन, मेरो छोराछोरी पनि सानो सानो थियो। त्यही कारणले अहिले चाहिँ बच्चाहरू पनि ठुल्ठुलो भयो, सबैजना गुरुबा गुरुआमाले सिकाउनु भएको वचनद्वारा पनि म पनि परिवर्तन भयो। अनि म एक नम्बरको मूर्ख थियो, मान्छेले नराम्रो शब्द बोल्दै बित्तिकै घुसी बाक्सिन गइहाल्ने खालको थियो, अनि त्यस्तो मूर्ख थियो। गुरुबाले बाँड्नु भएको वचनले म एकदम परिवर्तन पनि भएको छु, एकदम परिवर्तन। श्रीमानलाई पनि अब नराम्रो शब्द केही बोल्यो भने त अनि मेरो घुसी गइहाल्ने, ल्याएर श्रीमान भागेर 6 महिना 7 महिना गाउँमै बस्थ्यो, मै मात्रै बस्थ्यो काठमाडौँमा चाहिँ। बच्चा सानो सानो बच्चाहरूसँग चाहिँ मै बस्थ्यो, मैले नै होटेल गरेर 30 वर्षसम्म मैले होटेल गरेर मेरो बच्चाहरू छोरीहरू मैले पढाए, छोरा छोरी पढायो। अनि के अरे श्रीमानको त भरै छैन, ऊ त अलिकति मसँग नराम्रो भएपछि ऊ गाउँतिर भागिहाल्ने, अनि उसले त मलाई एकदम साथै नदिएको, पहिल्यैदेखि साथ नदिने ऊ। अनि त्यहाँबाट अहिले ऊ मेरो खोजी नगर्ने, मैले के खायो के लायो अहिलेसम्म, अब मेरो श्रीमानले ल्याएको चप्पल, यो श्रीमानले ल्याएको जुत्ता, श्रीमानले ल्याएको भन्नुहुन्छ मान्छेहरू, मेरो त कसै केही पनि ल्याइदिनुहुन्न। उहाँ चाहिँ उहाँमा चाहिँ भरोसै थिएन। अहिले नि परमेश्वरको वचनले गर्दाखेरि चाहिँ म धेरै श्रीमानमाथि भरोसा राख्ने, श्रीमानलाई राम्रो राम्रो बोल्ने, ल जय मसीह भनिदिने त्यतिकै पनि, अनि के गर्दै हुनुहुन्छ खाना खान आउनुहोस् अनि भनेर उसलाई चाहिँ मायाले, उसलाई चाहिँ प्रेमले मैले बोलाउँछु परमेश्वरको वचनले गर्दाखेरि चाहिँ। अनि उहाँले चाहिँ मलाई के भने पनि मैले सहेर, म सानी भएर मेरो गुरुआमाले सिकाउनु हुन्छ हृदय ठुलो पार्नु, सबै कुरा अन्य पार्नु भनेर सिकाउनु हुन्थ्यो उहाँले। अनि मेरो हृदयहरू मैले ठुलो बनायो, श्रीमानले भनेको नि आँट्ने, अरूले भनेको नि आँट्ने, सबैले भनेको आँट्ने हृदय चाहिँ ठुलो बनाएँ मैले। मेरो गुरुजनहरूले जे सिकाएको मैले त्यो चाहिँ मैले जीवनमा लागू गरेँ। अनि त्यही कारणले चाहिँ मेरो बच्चाहरूले पनि आशिष पाएको छ, मेरो बच्चाहरूले पढेर सिक्यो, धेरै त पढाउनु सकिनँ, 12 12 पढेको। त्यही कारणले चाहिँ आमा गुरुबा गुरुआमाको वचनले गर्दा म धेरै परिवर्तन भएको, नभए बुढाउने नभन्ने, रिस उठेपछि त गइहाल्ने है, जय लाग्ने त्यस्तो खालको थियो। अहिले मेरो जीवन पनि परिवर्तन भयो, मेरो हृदय पनि परिवर्तन भयो, परमेश्वरले आशिष पनि दिनुभयो मलाई होइन धेरै। अनि मेरो चोरीहरू पनि भएर त्यो चोरी भएपछि चाहिँ धेरै मलाई टेन्सन भएर म पागल जस्तो नि झन्नै भयो। त्यही कारणले मेरो मुटुको भलहरू 2-3 भलहरू ब्लक भएको थियो, त्यही पनि परमेश्वरले खोलिदिनु भयो। परमेश्वर सपनामा स्वयं डाक्टर भएर आएर मेरो मुटुको भलहरू खोलिदिनु भएर म निको बनाउनु भयो परमेश्वरले। अनि परमेश्वरलाई म धेरै कहिले बिर्सिदिन, कहिले भुल्दिन म, उहाँले कहिले नभुल्ने कामहरू मेरो जीवनमा गर्नु भएको छ, प्रभु धन्यवाद छ। अनि त्यही कारणले चाहिँ म परमेश्वरमा धेरै चचाउँछु, धेरै म कुनै पनि सेवा संगति कहिले पनि छोड्दैन, मैले जहिले पनि आउँछु, किनभने परमेश्वरको वचनहरू पहिला पहिला बुझेन होला, त्यहाँबाट सुन्दा सुन्दा सुन्दा त स्कुलमा पनि मान्छेहरू हरदम दिनकै गयो, सधैँ सधैँ गयो भने स्कुलमा पनि गएर पनि पास हुन सक्छ नि त। त्यही कारणले चाहिँ म पनि चर्चमा सधैँ आउँछु, सानो संगति होस्, ठुलो संगति होस्, घरेलु संगति होस्, मेरो लागि चाहिँ घरेलु संगतिहरू गर्नको लागि नि धेरै मलाई धेरै रहर लाग्छ। मेरो गुरुआमाहरूलाई अब आज यहाँ संगति, आज उहाँ संगति भनेर मैले गुरुआमाहरूलाई बताउँछु होइन। अनि मेरो मलाई संगति भनेपछि चाहिँ एकदमै मनपर्छ, किनभने परमेश्वरमा चाहिँ संगति धेरै रुचाउनु भनेर चाहिँ परमेश्वरको वचनहरूले नि भन्नुहुँदो रहेछ। त्यही कारणले चाहिँ म संगति चाहिँ धेरै मन पर्छु। अनि त्यही कारणले मेरो छोरीहरूले पनि आशिष पाछ, अहिले 10 अंशहरू एउटा नछुटाएर यो चाहिँ 10 अंश है भनेर नचलेकन खाममा हालेर पठाइदिनुहुन्छ। अनि मैले त्यो त प्याङबाट निकालेर लगेर नचलाएर मैले 10 अंशहरू पनि तिर्छु होइन। त्यही कारणले चाहिँ अनि परमेश्वरले धेरै आशिष, अहिले त विदेशबाट
नानीहरूले गरेको फोन उठाउनु नभ्याउने, पहिला पहिला फोन आएको त म कति उठाउँछु भन्ने, कति म त मेरो पनि विदेशबाट देश विदेशबाट फोन आए म पनि कति उठाउने थियो भनेर कति मनमा हुन्थ्यो, अहिले चाहिँ फोन उठाउनु नभ्याउने भ्याउँदैन नभ्याउने चिन्ता चाहिँ अहिले चाहिँ यति बेला छोरीले फोन गरिसक्यो होला मैले उठाउनु पाएन भन्ने मात्रै अहिले चाहिँ त्यस्तो छ। अनि मेरो छोरीहरूलाई सबैलाई परमेश्वरले आशिष दिनुभएको छ, मेरो छोरीहरूले प्रभु विदेश देश विदेशबाट मैले काम गर्नु परेको छैन, मलाई काम नगर भन्छ, काम गर्यो भने फेरि बिमार हुन्छ के हुन्छ, अब तपाईँले जति काम गर्यो गरिसक्यो, अब हामीलाई पढाउनु भयो हामीलाई हुर्काउनु भयो, हामी अब तपाईँलाई हामी त जे चाहे पनि हामी दिन्छौँ, तपाईँ काम नगर्नु भन्नुहुन्छ, नभए म पनि काम त गर्ने अहिलेसम्म त सक्ने टाइमै छ नि, अनि त्यही कारणले चाहिँ अनि अहिलेसम्म त मैले काम अहिले काम नगरेको नि 6 वर्ष भइसक्यो, अनि अब बच्चाहरूले काम गर्नु दिँदैन, अनि श्रीमान पनि परिवर्तन हुँदैछ अहिले, मलाई पनि फोन गर्छ अहिले त कहाँ गएको के गर्दै हुनुहुन्छ भनेर चाहिँ सम्बोधन गरेर कुराहरू बोल्नुहुन्छ अहिले चाहिँ, श्रीमान पनि पुरा परिवर्तन भएको छ, छोराले इन्डियामा घर बनाउँदै हुनुहुन्छ, यो मेरो प्रार्थनाको उत्तर गुरुबा गुरुआमा लगेर अर्पण गर्नुपर्छ मेरो घर भनेर मेरो छोराको मुखबाट भन्दैछ, त्यो पनि आशिष हो नि मेरो छोराले भने पनि प्रभु, अनि मलाई धेरै परमेश्वरले आशिष दिनुभएको छ, म चाहिँ परमेश्वरमा चाहिँ विजय भन्दा महाविजय बनाउनु भएको छ परमेश्वरले, किनभने मेरो परमेश्वर पनि मृत्युलाई जितेर विजय भन्दा महाविजय हुनु भएको थियो, म पनि उहाँ जस्तो विजय हुनु, उहाँले मलाई पनि विजय बनाउनु भएको छ, मैले नसक्ने कामहरू मेरो जीवनले नसक्ने कामहरू मेरो समाजले सोच्नलाई नभ्याउने कुराहरू मेरो जीवनबाट मेरो प्रार्थनाबाट परिवर्तन हुँदैछ होइन, अब परमेश्वरले सधैँ यस्तै परिवर्तन गर्दै लैजानु भएको होस् मेरो नानीहरूको लागि पनि प्रार्थनामा सधैँ सबैजना मेरो नानीहरू पनि प्रशंसा पनि प्रार्थना गर्छ, महिमाले पनि प्रार्थना गर्छ, बेलुका भएपछि अनलाइनमा प्रार्थना गर्छु, हाम्रो आमा छोरी 4 जना अब छोरासँग 5 जना भएर चाहिँ बेलुका अनलाइनमा हामी संगति गर्छौँ, परमेश्वरले दिनुभएको आशिष त्यही हो, धेरै आशिष दिनुभएको छ भनेर चाहिँ म मेरो गवाई चाहिँ म यतिमै राख्छु, जय मसीह।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
0: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9913-9141-47, 9913-9141-47।
2: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
3: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
4: आफ्नो मनलाई पुनर्संरचना गर्नुहोस् र नवीकरण गर्नुहोस्। चैमसी आज बिहिबार जुलाई 9 तारिक असार 25 गते। आजको बाइबल खण्ड रोमीको पुस्तक 8:5 रहेको छ र यहाँसरी लेखेको छ, आत्मा अनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। स्नायु वैज्ञानिकहरू बताउँछन् कि प्रत्येक आवाज, प्रत्येक अनुभव, प्रत्येक सचेत विचार र प्रत्येक अवचेतन सपना कम्प्युटरको हार्ड ड्राइभ जस्तै हाम्रो बाहिरी हार्ड ड्राइभ सेरेब्रल कर्टेक्समा अङ्कित हुन्छ र शाब्दिक रूपमै खुदिन्छ। अब यो तथ्यलाई धर्मशास्त्रका यी खण्डसँगै राख्नुहोस्। तिमीहरूमा त्यस्तो मन होस् जुन ख्रिस्ट येशूमा पनि थियो। यो कुरा तपाईँले फिलिपीको पुस्तक 2:5 हेर्न सक्नुहुन्छ। सरल भाषामा भन्नुपर्दा ख्रिस्टको मन परमेश्वरको वचन हो। आखिर येशू वचन हुनुहुन्छ। यो कुरा तपाईँले यूहन्नाको पुस्तक 1:1 हेर्न सक्नुहुन्छ। जब तपाईँ प्रार्थना गर्नुहुन्छ वा वचन मनन गर्नुहुन्छ वा धर्मशास्त्र कण्ठ गर्नुहुन्छ, तपाईँले आफ्नो मनमा येशूलाई कुदिरहनु भएको हुन्छ। स्नायु विज्ञानको हिसाबले भन्नुपर्दा तपाईँले नयाँ स्नायुहरू जोड्दै हुनुहुन्छ अनि पुरानाहरूको मार्ग परिवर्तन गर्दै हुनुहुन्छ। क्रमशः तर निश्चय नै तपाईँको मस्तिष्कको पुनर्संरचना र नवीकरण भइरहेको छ। यसलाई मनको मिलानको रूपमा सोच्नुहोस्। तपाईँले वचनहरू, परमेश्वरका विचारहरू डाउनलोड गर्दै हुनुहुन्छ अनि समयसँगै ती डाउनलोडहरू अपग्रेड बन्छन् जसले हामीमा ख्रिस्टको मन सृजना गर्छन्। लेखक मार्क ब्याट्सनले कसरी बाइबल पढ्ने भन्ने बारेमा के भन्छन् ध्यान दिनुहोस्। रोकिनुपर्ने जस्तो लाग्ने कुनै पनि पदमा नपुगुन्जेलसम्म म जारी राख्छु। यो प्राय मैले सोच्न वा प्रार्थना गर्न आवश्यक पर्ने कुरा हुन्छ। कहिलेकाहीँ यो पवित्र आत्माको दृढ निश्चय हुन्छ अनि म अगाडि बढ्नु अघि मैले परमेश्वरसँग कुरा गर्न आवश्यक हुन्छ। जब म त्यस्ता कुनै पदमा पुग्छु म 3 कुरा गर्छु। पहिलो, म त्यसलाई मेरो बाइबलमा रेखाङ्कित गर्छु वा घेरा लगाउँछु। दोस्रो, म त्यसलाई मेरो दैनिकीमा लामो हातले लेख्छु। तेस्रो, त्यससँग सम्बन्धित विचारहरू, स्वीकारोक्तिहरू र अवधारणाहरू लेखेर राख्छु। त्यसपछि जब मलाई लाग्छ कि पवित्र आत्माले त्यो विषयबारे चिन्तनलाई समाप्त गरेको चाहनुहुन्छ, तब म अर्को पदमा जान्छु। आफ्नो मनलाई नवीकरण गर्न यी उत्कृष्ट विचारहरू हुन् जुन तपाईँको लागि पनि उपयोगी हुनेछन्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
3: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
5: मोबाइल नम्बर 98082048 70।
3: इमेल ठेगाना mos.radioministry@gmail.com।
5: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
3: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
6: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
7: हो र? होइन होला त्यस्तो त।
8: सोइता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
9: के भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यसैले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
13: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
14: यो समय हो धन्यवाद बिहानी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता धन्यवाद बिहानीमा प्राविधिक मित्र सुजन र म उपस्थित भइसकेका छौ। अब भने केही समय तपाईँलाई म साथ दिन चाहन्छु। म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाएको छु। तपाईँका कार्यहरू अद्भुत छन्। के हामीले थाहा पाएको जीवन अर्थात् बोट बिरुवा पशु पंक्षी मानव जीवन के यी यतिकै संयोगले हुन आए कि हाम्रो उदयको सौर मण्डल कुनै दुर्घटना वा संयोगको परिणाम हुन सक्छ? विज्ञान जति उन्नत बन्छ त्यहाँ सिद्ध योजनाकारको पक्षमा धेरै प्रमाणहरू पाइन्छन्। अनुसन्धानकर्ताले प्रत्येक सूक्ष्म मानव कोशिकामा ईश्वरीय सुव्यवस्थालाई उजागर गरिरहेका छन्। नेशनल एकाडेमी अफ साइन्सका पूर्व अध्यक्ष अमेरिकी जैव शास्त्री ब्रुस अल्बर्ट लेख्छन्, हामीले सधैँ कोपिलाहरूलाई कम आंकलन गरेका छौ, निसन्देश हामी अझै पनि त्यसै गर्दैछौ। कोशिकाहरू जीवनका आधारभूत एकाइ हुन्। वास्तवमा सम्पूर्ण कोशिकाहरूलाई एक कारखानाको रूपमा हेर्न सकिन्छ जसमा निश्चित स्थानहरूमा रहेका विभिन्न प्रोटिन जोडबाट बनेका एक आपसमा जोडिएका लहरहरूको विस्तृत सञ्जाल हुन्। भजनका दाउद कुनै वैज्ञानिक थिएनन्, तापनि उनले हामी प्रत्येक परमेश्वरको अद्भुत हातको जटिल सिर्जना हो भन्ने कुरा बुझे। किनकि तपाईँले नै म भित्रका अंग प्रत्यङ्ग बनाउनु भयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नु भयो। जब अदृश्य रूपमा म बनिँदै थिए मेरो रचना तपाईँबाट लुकेको थिएन, अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिए तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देखेर मेरो निम्ति तपाईँका विचारहरू कति बहुमूल्य छन्। तिनको संख्या कति महान छ जब म बिउजन्छु, जब म तपाईँसँगै हुन्छु। औसत मानव मुटुको एक दिनमा 1,15,000 पटक धड्कन्छ। हाम्रो रगत हरेक दिन 12,000 माइल यात्रा गर्छ। नेपालको पूर्व पश्चिम लम्बाई भन्दा 20 गुणा लामो। जवान मानिसहरू एक दिनमा 18,000 देखि 30,000 पटक सास फेर्छन्, अनि धेरै जसो यी सबै कार्यहरू हामीले सोच विचार नगरी नै हुन्छन्। आश्चर्यजनक कुरा, आज रोकिनुहोस् र आफ्नो सृष्टिकर्तालाई उहाँले माटोको पहिलो थुप्रो लिएर जुन अद्भुत काम गर्नुभयो त्यो कुरा स्वीकार गर्न र धन्यवाद दिन केही मिनट समय लिनुहोस्। कार्यक्रम धन्यवाद बिहानीमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यतिन्जेलसम्म हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट म प्रस्तुता कुमार अभाम बिदा हुन्छु। धन्यवाद। जय मसीह।

0: यता नआवै बुहारी, तलै बस, छातछुत नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाए, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम प्रस्तुता जोनाथन गिरीको तर्फबाट कार्यक्रम हो प्रेयर टावर। आदरणीय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ र प्रार्थना के को लागि गर्नुपर्छ भन्ने विषयमा पनि हामी कुराकानी गर्ने गर्दछौं। र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको प्रार्थना गर्नको लागि उत्साहित पार्नु, साथै तपाईसँग प्रार्थनामा सहयात्रा गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। प्रसंग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ र प्रार्थना के को लागि गर्नुपर्छ भन्ने विषयमा पनि हामी कुराकानी गर्ने

सदाको बिहान झैं आज पनि हामी तपाईँको रेडियो सेट मार्फत यो सुन्दर बिहानीलाई प्रार्थनामय बनाउनको लागि आइसकेका छौं। अबको करिब आधी घण्टा सम्मको लागि यसकारणले गर्दा आउनुहोस्, रेडियो नजिक आउनुहोस् र हामी सँगै मिलेर एकसाथ आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग प्रार्थना गरिदिनु पर्ने कुनै त्यस्तो विशेष प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँले चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-023-44-646। हजुर, 97-98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाईँ वाट्सएप वा फेसबुकको मेसेन्जर अथवा कमेन्ट बक्स मार्फत हामीलाई तपाईँको आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउँदै हुनुहुन्छ भने तपाईँले केवल भोइस मेसेज अथवा टेक्स्ट गरेर मात्रै टिपाउनु हुन हार्दिक अनुरोध गर्दछौ। तादृशी श्रोता, तपाईँले हाम्रो ल्यान्डलाइन नम्बर 01-47-70-754 भने प्रत्यक्ष रूपमा फोन गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुन्छ। तादृशी श्रोता भने तपाईँ प्रार्थनाका अनुरोधहरू टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। प्रिय श्रोता, हामीले देख्ने गर्दछौ, हामीले सुसमाचारका पुस्तकमा हेर्ने हो भने येशु ख्रिष्टको एउटा साह्रै राम्रो बानी थियो। त्यो के हो भन्दा उहाँ दिनभर आफ्नो सेवकाई मानिसहरूसँग भेटघाट बुद्ध भवने शिक्षा दिने सम्पूर्ण काम गर्नुहुन्थ्यो र मानिसहरू साँझ परेपछि आफ्नो आफ्नो घरतिर जाने गर्थे। तर ख्रिष्ट येशु चाहिँ माथि डाँडाको टाकुरातिर चढ्नुहुन्थ्यो। उहाँले आफ्नो घर चाहिँ पहाड़को टुप्पोलाई बनाउनु भएको थियो र उहाँ पूरा समय प्रार्थना गर्दै समय बिताउनुहुन्थ्यो। प्रार्थनामा उहाँले आराम पाउनुहुन्थ्यो र प्रार्थनामा नै उहाँले परमेश्वरसँग संगति र सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्थ्यो। यो उहाँको एउटा बानी थियो अनि यो कुरा चाहिँ चेलाहरूले पनि निगालिरहेका थिए। अनि त्यतिखेर साँच्चै भन्नुपर्दा विभिन्न अरू धर्मगुरूहरू यहाँसम्म कि बत्तीसा दिने यहुन्ना आफैले पनि आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउने गर्दथे। अनि तत्कालीन समयमा मानिसको सोच चाहिँ के कस्तो थियो भने प्रार्थना गर्नको लागि चाहिँ मन्दिरमै धाउनुपर्छ, मन्दिरमै गएर केही समय बिताएर प्रार्थना गरियो भने त्यो प्रार्थना चाहिँ सुनवाई हुन्छ भन्ने एउटा धारणा थियो। अनि सोलोमनले जब त्यो परमेश्वरको मन्दिर बनाउँदै थिए उनले पनि यसै गरी प्रार्थना गरिए, परमेश्वर जो कोही मानिस वा जो कोही जातिका मानिसहरूले मैले निर्माण गरेको यस मन्दिरतिर सुनेर कसैले फर्केर प्रार्थना गर्यो भने अथवा यस मन्दिरमा आएर प्रार्थना गर्यो भने तपाईँले स्वर्गबाट सुन्नुहोस्। अनि यसरी प्रार्थना गरिएको कुरा

एउटा राजाहरूको ऐतिहासिक दस्तावेज जो छ त्यहाँ लेखिएको थियो र त्यो तत्कालीन मानिसहरूले पढेका सुनेका र अभ्यास गर्दै आइरहेका कुरा थिए। तर यहाँ अचम्म लाग्दो कुरो चाहिँ के छ भन्दा यीशु ख्रिस्ट हर दिन प्रार्थना गर्नुहुन्थ्यो र तर हरेक दिन उहाँ मन्दिर चाहिँ जानुहुन्नथ्यो। हो श्रोता, यहाँसम्म कि हामीले प्रेरितको पुस्तकमा हेर्ने हो भने पत्रुस र यहुन्ना पनि प्रार्थना गर्नको लागि मन्दिरमा गएका थिए। जतिखेर उनीहरूले पवित्र आत्मा प्राप्त गरिसकेका थिए र उनीहरू पवित्र आत्माले भरिएर चाहिँ त्यहाँ सुसमाचार सुनाएर मानिसहरूलाई बप्तिस्मा दिइसकेका थिए अनि उनीहरू पनि त्यो अवस्थामा प्रार्थना गर्नको लागि मन्दिरभित्रै छिर्दथे। पछि आएर फेरि पावल पनि जब आफ्नो मिशनको यात्रा सकेर यरुसलेममा आए, यरुसलेममा आइसकेपछि उनी पनि प्रार्थना गर्नको लागि त्यही हेरोद राजाले बनाएको मन्दिरभित्र पसेको कुरा हामी देख्न सक्छौं। अनि यी घटनाहरूले हामीलाई के देखाउँछ भन्दा पूर्णरूपले यहुदी विचारमा परमेश्वरसँग प्रार्थना गर्नु छ भने चाहिँ मन्दिरमै जानुपर्छ। यदि कोही मन्दिरदेखि टाढा छ भने उसले मन्दिर भएको सहर अर्थात यरुसलेमतिरै फर्केर प्रार्थना गर्नुपर्छ अनि मात्रै परमेश्वरको नजरमा, परमेश्वरको कानमा त्यो व्यक्तिले चढाएको प्रार्थनालाई उहाँले सुन्नुहुन्छ र त्यो उहाँको कानसम्म पुग्छ र उसले जवाफ पाउँछ भन्ने तत्कालीन समयका मानिसहरूको विचार र अवधारणा थियो। आदरणीय श्रोता, गर्न पनि त्यसै गर्थे। दानियल जब बेबिलोनको दासत्वमा थिए, उनले यरुसलेमतिर फर्केको झ्याल खोलेर यरुसलेमतिर नै फर्केर प्रार्थना गर्ने गरेको कुरा हामी दानियलको पुस्तकमा पाउँदछौं। प्रेसरता उनी तीनपल्ट त्यो आफ्नो कोठामा जान्थे, प्रार्थना गर्ने कोठामा, र त्यहाँ यसरी दिनमा तीनपल्ट उनले प्रार्थना गर्ने जीवनशैली बनाएका थिए। यसबाट हामीले थाहा गर्न सक्छौं कि यहुदीहरूको नजरमा परमेश्वरको उपस्थिति चाहिँ कुनै ढुङ्गा माटो सुन चाँदीले सिंगारिएको एउटा निर्माण गरिएको, मानिसद्वारा निर्माण गरिएको एउटा संरचनाभित्र थियो भन्ने उनीहरूको एउटा मनस्थिति थियो। र साँच्चै नै हाम्रा परमेश्वर विश्वास अनुसार काम गर्नुहुने परमेश्वर हुनुहुन्छ अनि जतिले त्यो मानव निर्मित संरचनातिर फर्किएर परमप्रभुको नाममा प्रार्थना गरे, साँच्चीकै सुन्नु पनि भयो उहाँले। तर यहाँ यीशु ख्रिस्टको नजरमा, यीशु ख्रिस्टको सिलसिलामा हो भनेदेखि उहाँको चाहिँ प्रार्थना गर्ने ठाउँ र प्रार्थना गर्ने शैली पनि फरक छ र साथसाथै प्रार्थना गर्ने तरिका पनि फरक छ र उहाँले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न जे सिकाउनु हुँदाखेरिमा बिल्कुलै फरक शैलीको प्रार्थना गर्न सिकाउनु हामी पाउँछौ। उदाहरणको लागि हामीले भजन संग्रहको पुस्तकमा हेर्छौ भने त्यहाँ थुप्रै प्रार्थना गर्ने तरिकाहरू छन्, प्रार्थनाका शब्दहरू पनि त्यस्तै छन्, निकै साहित्यिक अनि निकै एलोगोरिक, जसलाई सांकेतिक रूपमा लेखिएका शब्दहरू पनि हामी भन्न सक्छौ। त्यहाँ थुप्रै कुराहरू यसरी हालिएको छ।
अनि यी सब कुराबाट हामीले के चाहिँ देख्न सक्छौ भने प्रार्थना चाहिँ सामान्य प्रार्थना हुनुहुँदैन, त्यसमा गहकिरा शब्द पनि प्रयोग गरिनै पर्छ भन्ने एउटा अवधारणा त्यहाँ रहेको हामी देख्न सक्छौ। श्रोता, भजन संग्रहको पुस्तकमा लगभग लेखकहरू दाऊद भन्दा अरू पनि छन्, हेमान, एदुतुन, सोलोमन, मोसा लगायतका अरू, अनि हरेकले त्यो भजन संग्रहको पुस्तकमा हेर्ने हो भने एकदमै गहकिला साहित्यिक शब्दहरूलाई प्रयोग गरिएको छ। यी सब कुराबाट हामीले के बुझ्नुपर्छ भने त्यतिखेरका प्रार्थनाका शब्दहरू जति धेरै गहकिला, जति धेरै साहित्यिक, जति धेरै सांकेतिक शब्दहरू भए ती शब्दहरूद्वारा गरिएको प्रार्थना चाहिँ परमेश्वरलाई मनपर्दो हुन्छ भन्ने आम मानिसको धारणा रहेको हामी पाउँदछौं। तर यीशु ख्रीष्टले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनु हुँदाखेरि यहाँ कुनै त्यस्तो गहकिलो शब्दहरू भेटिएन र भेटिँदैन पनि। शब्द सामान्य छ र प्रार्थना गर्ने शैली पनि सहज र सामान्य छ, छोटो छ। श्रोता, अब यहाँ प्रभु यीशु ख्रीष्टले प्रार्थना गर्ने स्थान मात्रै होइन, प्रार्थना गर्ने तौर तरिका नै परिवर्तन गर्नुभएको हामी पाउँदछौँ। प्रिय श्रोता, अब हामी अलिकति विचार गरौं। जब चेलाहरूले येशूलाई रात रातभर प्रार्थना गरिरहेको देख्थे उनीहरू अचम्म लाग्दथ्यो। प्रभु यीशु ख्रीष्टले यति लामो प्रार्थना गर्नुहुँदा कस्तो अनुभव गर्नुहुन्छ होला, उहाँले प्रार्थना गर्नुहुँदा के हाम्रा अरू व्यक्तिहरू, अरू गुरुहरूले गरेको जस्तै गहकिलो शब्दहरू प्रयोग गर्दै प्रार्थना गर्नुहुन्छ होला कि, अथवा कस्तो प्रार्थना गर्नुहुन्छ होला भन्ने उनीहरूको मनमा एउटा कल्पना, एउटा जिज्ञासा पलाएको हामी अनुभूति गर्न सक्छौ। श्रोता, अझै हामीले हेर्ने हो भनेदेखि सायद ती चेलाहरूले कहिले पनि येशूले गरे जस्तो प्रार्थना गरेर त्यो आफ्नो जीवनमा प्रार्थनाको जीवनको एउटा अभ्यास गरेका पनि थिएनन् होला, किनभने उनीहरूको आफ्नो आफ्नो पेसा व्यवसाय थियो र उनीहरूको आफ्नो आफ्नो पेसा व्यवसायमा व्यस्त हुँदै गर्दा प्रार्थना गर्ने त कुरै उठ्दैन। जस्तो सिमोन कनानी उग्रपन्थी दलका एक सदस्य थिए, उनको दिमागमा सधैँ यही कुरा चल्थ्यो कि यी रोमीहरूबाट इसरायललाई कसरी मुक्त गर्ने, कसरी इसरायलमा रोमीहरूको विरूद्धमा विद्रोह भड्काउने भन्ने कुरा नै चलिरहन्थ्यो। त्यसपछि यस्तो मानिसको दिमागमा प्रार्थना भन्ने कुरा कहाँबाट आउने? त्यसै गरी पत्रुस, यहुन्ना, याकुब लगायतका चेलाहरूको विषयमा हेरौं, उनीहरूको मनमा जहिले पनि एउटै कुरा खेल्थ्यो, आज माछा समाउन कहाँ जाल हान्ने, कतिखेर जाल हान्ने, गालिल समुद्रको कुन चाहिँ छेउमा पुग्यो भने माछा धेरै पर्छ, उनीहरूको सोचाइ त्यही नै हुन्थ्यो। अब उनीहरूले प्रार्थना कहाँबाट गर्ने? त्यसै गरेर मत्तीको कुरा गरौं, मत्ती कर उठाउने व्यक्ति थिए, उनी सधैँ टक्सारमा बस्नु पर्थ्यो, पैसाको कारोबार निकै ध्यान दिएर गर्नु पर्थ्यो, अनि उनको मनमा सधैँ एउटा कुरा आउँथ्यो कि आज मैले कसरी धेरैभन्दा धेरै कर उठाउने ताकि मैले पनि धेरैभन्दा धेरै कमिसन पाउन सकौं। अब यस्ता प्रकारका मानिसहरूले प्रार्थना गर्ने गर्दथे भनेर हामी कहिले पनि कल्पना गर्न सक्दैनौं। यी सबै यहुदीहरू थिए
र समाजलाई देखाउनको निम्ति विभिन्न चाडहरूमा वर्षको एक दुईचोटि परमप्रभुको मन्दिरमा चाहिँ जाने गर्थे भनेर हामी अनुमान लगाउन सक्छौ। तर अरू दिन आफ्नै संसारमा व्यस्त। अनि येशु ख्रिस्टले प्रार्थनाद्वारा जे कुरालाई अनुभव गरिराख्नु भएको थियो यिनीहरूले चाहिँ त्यो अनुभव गरेका थिएनन्। यसर्थ प्रभु येशु ख्रिस्टले आफ्नो जीवनशैली नै प्रार्थना बनाउनु भएको कुरालाई देखेर यी चेलाहरूको मनमा पनि एउटा जिज्ञासा आयो, येशु ख्रिस्टले प्रार्थना गर्दाखेरि के अनुभव गर्नुहुन्छ, अब हामीले पनि त्यही अनुभव गर्नुपर्छ, हामी पनि त्यो अनुभव गर्न चाहन्छौ भन्ने ती चेलाहरूको हृदयमा कुरा आइसकेपछि अब लुका 11 अध्यायको एक पदमा उनीहरूले प्रभुसँग अनुरोध गर्छन्। उहाँ लेखेको छ कुनै एक ठाउँमा प्रार्थना गरिराख्नु भएको थियो, अर्थात त्यो मन्दिर होइन कुनै पनि एक ठाउँमा। उहाँले प्रार्थना गरिसक्नु भएपछि चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, हे प्रभु, यहुन्नाले आफ्ना चेलाहरूलाई सिकाए झैं हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्। यो अनुरोध सुन्दा निकै सरल लाग्छ र महत्वपूर्ण पनि लाग्छ, तर यहाँ उनीहरूको विचारमा अझै पनि प्रार्थना भनेको एउटा धर्मविधि हो। यहुन्नाले जसरी आफ्ना चेलाहरूलाई प्रार्थनाद्वारा एउटा धर्मविधि स्थापित गर्न लगाए, तपाईँले पनि हाम्रो निम्ति एउटा गरिदिनुहोस् न, एउटा विधि, कुन तरिकाले प्रार्थना गर्नुपर्छ, के भन्नुपर्छ आदि इत्यादि कुराहरू जिज्ञासा राखेर उनीहरूले प्रार्थनाको लागि प्रार्थना सिकी माग्नको लागि उनीहरूले अनुरोध गरेको हामी पाउँछौ। श्रोता, यो एक खण्डबाट हामीले दुईवटा कुरालाई सिक्न सक्छौ। प्रार्थना गर्नको लागि कुनै एउटा निश्चित ठाउँको पनि आवश्यक पर्दो रहन्छ र निश्चित समय र अवधिको पनि कुनै त्यस्तो जरूरी रहेछ। जतिखेर पनि हामीले प्रार्थना गर्न सक्ने रहेछौ र जुनसुकै ठाउँमा पनि हामी प्रार्थना गर्न सक्ने रहेछौ भन्ने कुरा देख्न सकिन्छ। अनि प्रार्थना गर्नको लागि गहकिला गहकिला शब्दहरू, साहित्यिक शब्दहरू हाल्नुपर्छ भन्ने पनि होइन रहेछ। सामान्य भन्दा सामान्य प्रार्थना। श्रोता, किनभने येशु ख्रिस्ट यो पटक चाहिँ कुनै एक ठाउँमा प्रार्थना गरिराख्नु भएको छ, कुनै एउटा डाँडामा होइन, त्यो बेसी अथवा पहाड़को कुनै बीच भाग वा कुनै मैदानमा वा कुनै एउटा घरभित्र जहाँ कहीँ पनि हुन सक्छ। प्रेसवता, किनभने यहाँ कुनै स्थान तोकिएको छैन र वहाँ कुनै मानव निर्मित संरचना युक्त मन्दिरमा जानुभएको पनि छैन। आदरणीय श्रोता, फेरि पनि उहाँको प्रार्थना सटिक शक्तिशाली। उहाँको एउटै प्रार्थनाले 5 रोटी र 2 माछालाई 5,000 पुग्ने परिणाममा बढोत्तरी गर्न सक्ने, उहाँको एउटै प्रार्थना र एउटै शब्दले मरेका मुर्दाहरूमाथि ज्यान हाल्न सक्यो र भूतहरू भाग्न सके, शक्तिशाली काम उहाँको जीवनबाट प्रस्फुटित भयो र यो सबै उहाँको प्रार्थनाको जीवनशैलीको कारणले गर्दा भएको थियो र उहाँ प्रार्थना गर्नको लागि कुनै घडी हेर्नुहुने थिएन, कुनै स्थान हेर्नुहुने थिएन, उहाँ उभिएको धरातल नै उहाँको निम्ति परमेश्वरसँग बातचित गर्ने प्रार्थनाको वेदी बन्न सक्थ्यो। यो उहाँको तरिका थियो र आज प्रभु येशूले चेलाहरूलाई पनि यही तरिका सिकाउनु भयो र हामीलाई पनि उहाँले यही तरिका
द्वारा प्रार्थना गरेको चाहनुहुन्छ। तपाईँ उभिएको धरातल तपाईँको निम्ति प्रार्थनाको वेदी बन्न सक्छ। तपाईँ बसेको ठाउँ परमेश्वरको उपस्थितिले भरिएको ठाउँ बन्न सक्छ। श्रोता, यो प्रभु यीशु ख्रीष्टलाई विश्वास गरिसकेपछि यो समय हाम्रा हरेक ठाउँहरूमा हामी परमेश्वर खोज्नको लागि जानु पर्दैन, तर हामी भएको ठाउँमा परमेश्वर हाम्रो पुकारालाई सुन्दै हामी भएको ठाउँमा आउनुहुन्छ। त्यसकारणले गर्दा प्रार्थना गर्दा तपाईँ आफ्नो घडीलाई नहेर्नुहोस्, कुनै मिति नतोक्नुहोस् या कुनै स्थान निर्धारण नगर्नुहोस्। यहीँ मात्रै प्रार्थना गर्दा परमेश्वरले सुनवाई गर्नुहुन्छ भन्ने नठान्नुहोस्। तपाईँलाई जतिखेर परमेश्वरसँग संगति गर्न मन लाग्छ, जतिखेर तपाईँलाई परमेश्वरको उपस्थितिमा बस्ने इच्छा लाग्छ र जहाँ तपाईँलाई इच्छा लाग्छ, आफ्नो अनुकूलता हेर्नुहोस् र सुरु गरिहाल्नुहोस्। अनि त्यही तपाईँले प्रभु यीशु ख्रीष्टले जसरी पिताको उपस्थितिलाई थाहा गरेर त्यसमा रमाउनुहुन्थ्यो, तपाईँले त्यही नै पवित्र आत्माको उपस्थितिलाई थाहा गरेर उहाँको उपस्थितिमा तपाईँ रमाउन सक्नुहुन्छ। भन्दै अब भने आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी भन्ने प्रविधि हुनुहुन्छ विजयजी र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परिसकेको छ र पहिलो श्रोता हुनुहुन्छ कमल मिश्रज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो फाइनान्सको पैसा तिर्नुपर्ने समय आइसकेको हुनाले गर्दा तिर्नुपर्ने पैसा जुट्न सकेकोस् भनी प्रार्थना गरिदिनुहोला भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ सुशील मगैयाज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो साथी राम बुर्मु क्यान्सरको कारणले अस्पतालमा भर्ना गरेर बस्नुभएको छ उहाँको चङ्गाईको निम्ति प्रार्थना गरिदिनुहोला भनेर उहाँले पनि प्रार्थनाको अनुरोध मागिदिनु भएको छ साधन श्रोता आउनुहोस् हामी सबैजना मिलेर दुईजना श्रोताहरूको निम्ति हामी केही समय प्रार्थना गर्नेछौ सर्वशक्तिमान दयालु अनि प्रेमिलो पिता हामी तपाईँलाई धन्यवाद दिन्छौ तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौ तपाईँ परमेश्वर जसले हाम्रा विगतका दिनहरूमा प्रार्थनाहरू सुनेर हाम्रा प्रार्थनाको उत्तरहरू तपाईँले दिइराख्नु भएको छ र आज पनि हामी तपाईँ परमेश्वरको चरणमा दुईजना श्रोताहरूको प्रार्थनालाई लिएर हामी अगाडि आएका छौं उहाँका विन्तीहरूलाई लिएर प्रभु तपाईँले सुनिकन ग्रहण गरिकन उहाँहरूलाई जवाफ दिनुभएको छ हामी प्रार्थना गर्छौं कमल मिश्रज्यूको जुन ऋण छ फाइनान्स कम्पनीमा तिर्नुपर्ने ती पैसाहरू जुट्न सकेको होस् किनभने तपाईँको पहाड़मा जुटाइनेछ तपाईँ जुटाउनुहुने परमेश्वर भनेर तपाईँको नाउँलाई राखिएको छ र संसार तपाईँको हो र तपाईँ परमेश्वर आफ्नो नाम अनुसार उहाँको लागि ऋण तिर्नको लागि पैसा जुटाइदिनुहोस् हामी प्रार्थना गर्छौं त्यसै गरी राम मुर्मु जो क्यान्सर रोगको कारण हस्पिटलमा बस्नुभएको छ जो सुशील ज्यूको साथी हुनुहुन्छ पिता तपाईँ परमेश्वरले उहाँलाई सहायता गर्नुभएको छ र उहाँको शरीरमा पलाएका अनावश्यक ती टिस्यूहरू सेलहरू जो रहेको छ पूर्ण रूपले हट्न सकेको छ पिता तपाईँले चङ्गाई छुटकारा दिनुभएको छ यीशु ख्रिस्टको नाममा त्यो क्यान्सरको आत्मा त्यो छोराको जीवनबाट हटिजाने म आज्ञा गर्दछु र उहाँलाई जुन जुन प्रक्रियाद्वारा तरिकाद्वारा उपचार गरिन्छ प्रभु त्यो उपचारद्वारा उहाँलाई पूर्ण रूपले चङ्गाई छुटकारा दिएर सामान्य जीवनयापन गर्नलाई सहायता गर्नुहोस् पिता हामी अपेक्षा गर्छौं तपाईँ परमेश्वरले आश्चर्य काम गर्नुहुन्छ अचम्मका काम गर्नुहुन्छ जो प्रभु चिकित्सक विज्ञानको अधीनभन्दा बाहिर रहेका कुराहरू पनि तपाईँको अधीनमा छन् र तपाईँले त्यो काम गर्न सक्नुहुन्छ हामी प्रार्थना गर्छौं र तपाईँ पवित्र परमेश्वरले सहायता गर्नुभएको सँगै छुटकारा दिनुभएको र जसबाट तपाईँले आफ्नो महिमा दिनुभएको हामी प्रार्थना गर्छौं सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ र हामी तपाईँलाई धन्यवाद दिन्छौं किनभने तपाईँले हाम्रो प्रार्थनाको उत्तरलाई सुनेर जवाफ दिइसक्नुभयो भनेर हामी विश्वास गर्छौं धन्यवाद सम्पूर्ण कुरा परमेश्वरको हातमा राख्छौ माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाममा आमेन हवस् त श्रोता यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ प्रविधिमा विजयजीको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस् अवस्त जय मसीह
1: गाउँदै जाऊ प्रभुको महिमा गाउँदै जाऊ प्रभुको महिमा पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण सारा संसारलाई सुनाउने छु यीशुको बचाना बचाना बचाना बचाना गाउँदै जाऊ प्रभुको महिमा झिमिस्ती मेरो नाम प्रकाश लोप्छन, म गायक साथै आराधना खगुवा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डिस एफएम 105.1 मेगाहर्ज।

सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

हजुर आफ्नो जन्म मिति यो हो कार्यक्रम हजुर बालाई चिट्ठी। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिठीमा। आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठी लिएर प्राविधिक मित्र सुजन र म ब्राह्म उपस्थित भइसकेका छौं र अब नै केही समय हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं। कार्यक्रममा भने म मात्रै हुन्न, हाम्रो आदरणीय हजुरबा पनि हाम्रो साथमा आइसक्नु भएको छ र हजुरबालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरबा। वा वा नाति कस्तो जाल खबर बाबु। हजुरबा तपाईँले भन्नुहुन्छ नि हाँसेकै छु बाँचेकै छु नाचेकै छु भन्नुपर्छ हजुरबा। ल्याबा सबैभन्दा ठुलो कुरो हाँस्नु नाच्नु स्वास्थ्य रहनु नै हो क्या बा। सबैभन्दा ठुलो सम्पत्ति भनेकै चाहिन्छ कुरामा स्वास्थ्य हो। स्वास्थ्य भयो भने सबै कुरा छ, स्वास्थ्य भएन भने केही छैन। त्यो भएर धेरैले भन्ने गर्नुहुन्छ नि स्वास्थ्य नै सम्पत्ति हो भनेर। त्यो भएर बाबु स्वास्थ्य राम्रो बनाउनको लागि स्वास्थ्यकर जीवन जिउनु पर्छ। अब स्वास्थ्यकर जीवन जिउन चाहिँ के गर्नु पर्छ भनेपछि परमेश्वरको व्यवस्थालाई पूरा गर्नुपर्छ। आज म 10 आज्ञाको बारेमा तिमीहरूलाई बताउने छु। हजुरबा 10 आज्ञाको बारेमा आज हामीलाई बताउँदै हुनुहुन्छ। हो बा हो, अब 10 आज्ञा त अब सुने होला नातिले हाने देखि, तर अब जीवनमा लागू भएको छ कि छैन भन्ने कुरा स्वास्थ्यकर जीवन जिउनु पर्छ। अब स्वास्थ्यकर जीवन जिउन चाहिँ के गर्नु पर्छ भनेपछि परमेश्वरको व्यवस्थालाई पूरा गर्नुपर्छ। आज म 10 आज्ञा

अब दश आज्ञा त पहिलेदेखि नै सुन्दै आएको हो नि, अब न ढाँट्नु, न चोर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, व्यभिचार नगरु, हत्या नगर्नु, सुनेकै हो त हजुरबा। ये बा हुनेर मात्रै हुन्छ त, व्यवहारमा लागू गर्नु परेन। सबैभन्दा ठुलो कुरो व्यवहारमा लागू गर्नु पर्यो। हुन्छ नि त हजुरबा, हुन्छ ल सुनाउनु। आज हामीलाई दश आज्ञाको बारेमा सुन्न त सुनेको छ, अब यसको के भन्न चाहनुहुन्छ ल सुनाउनुहोस्। ल्यावा ऐ, सबैभन्दा ठुलो कुरो चाहिँ बा, अब हामीले म बाहेक अरू कुनै देवी देउता नमान्नु भन्न खोजेको कुरा के हो भने बा, बाटो सत्य र जीवन चाहिँ यसो नै हुनुहुन्छ। यसो बाहेक अरू कुराको हामीले आराधना गर्नु पर्दैन भन्न खोजेको, किनकि येशूले भन्नुभएको छ बाटो सत्य र जीवन म नै हुँ, म बाहेक अरू कोही पनि छैन भनेर छर्लङ भन्नुभएको छ। त्यो भएर अब पहिलो आज्ञा त्यही छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु।

र अर्को भनेको आफ्नो निम्ति खोपेर कुनै किसिमको आकृतिहरू नबनाउनु। हेर भा, कुनै पनि आकृतिहरू नबनाउनु, किनभने आत्मा र सत्यतामा परमेश्वर हुनुहुन्छ भने दुनियाँभरि बनाएर के गर्नु, त्यो केही पनि हुँदैन वा होइन। अनि परम प्रभुको नाउँ व्यर्थमा नलिनु, परमेश्वरको नाउँ व्यर्थमा पनि लिनु भएन। ए जे पाए त्यहीमा चाहिँ अब त्यो प्रभुको नाउँ पनि लिनु भएन क्या वा। प्रभुको नाम भनेको प्रभुको नाम हो, जुन नाममा के छ काम छ, जुन नाममा के छ शक्ति छ। त्यो भएर बोल्न पायो भन्दैमा जहाँ पायो त्यही बोलेको छ, गर्न पायो भनेमा जे पायो गरेछ, खाने पायो भन्दैमा जे पायो त्यही खाएको छ। जस्तो गरेर परमेश्वरको नाम लिनु भएन, चाहिने कुरामा मात्रै परमेश्वरको नाम लिनु पर्यो र त्यो नाउँको महिमा गर्नु पर्यो। र अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ बाबु आफ्नो बुवा र आमालाई आदर गर्नु पर्यो। हेर बा, जसले आमा बुवालाई आदर गर्छ त्यसलाई परमेश्वरले आदर गर्नुहुन्छ। यदि जो हामीले आमा बुवालाई आदर गरेनौ, इज्जत गरेनौ भने कहिले पनि आशिषको जीवन हामी जिउन पाउने छैनौ। कति देखेको छु बा, अब छोरा छोरीले बिहे गरेपछि अब बुढा बुढी आमालाई अब छोराले बुहारी ल्याउँछ, बुहारीले होइन घर परिवार हेर्लान भनौ, अब म तिम्रो बा आमासँग बस्न सक्दिनँ कि बा आमा छोड कि मलाई छोड भनेर भनेको कुराहरू धेरै सुन्दा चाहिँ कटक्कै मुटु दुखेर आउँछ क्या बा। त्यो भएर आमा बुवालाई आदर गर्नुपर्छ, माया गर्नुपर्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ नाति। हो नि हजुरबा, म त आमा बुवालाई आदरै गर्छु, इज्जतै गर्छु। मैले एउटा सुनेको थिएँ क्या हजुरबा, हामीले जस्तो रोप त्यस्तै फल्ने अरे। मैले यतिखेर मेरो आमा बुवालाई माया गरेँ, स्याहार सुसार गरेँ भने मलाई पनि पछि मेरो छोरा छोरीले पक्कै पनि गर्नेछन्। तर मैले मेरो आमा बुवालाई मैले मन पराइन, मेरो आमा बुवालाई मैले अलग्गै राखेँ, आमा बुवा म स्याहार्न सक्दिनँ भन्यो भने हामीलाई पनि पछि त्यस्तै हुन्छ। भनेरै म चाहिँ आमा बुवालाई स्याहार्छु, आमा बुवालाई दुःख सुखमा साथ दिन्छु हजुरबा। ल अहिले चाहिँ नातिले भनेको कुरा मलाई साह्रै चित्त बुझेर आयो बा। हो यो कुरा एकदमै महत्वपूर्ण कुरा छ क्या बा। हामीले हाम्रो आमा बुवालाई आदर इज्जत गर्यौँ भने चाहिने कुरामा परमेश्वरले पनि हामीलाई आदर इज्जत गर्नुहुन्छ। हो नि हजुरबा, हो

अब अर्को कुरा भनेको हत्या नगर्नु। यहाँ संसारमा मान्छेले मान्छेलाई मार्न विभिन्न षड्यन्त्रहरू गरिरहेका हुन्छन्। किन नमार्नु भन्दा जीवन र मृत्यु चाहिँ मान्छेको परमेश्वरको हातमा हुन्छ। मान्छेलाई कुटेर मार्ने, मान्छेलाई गोली हानेर मार्ने, विभिन्न प्रकारको हत्याको योजना बनाउने यो कुरा चाहिँ परमेश्वर मन पराउनुहुन्न। त्यो भएर हामीले यस्तो काम पनि गर्नुहुन्न। हत्या भन्ने कुरा हामीले कसैको गर्नु हुँदैन। मैले धेरै घटनाहरू देखेको छु, सुनेको छु, मान्छेलाई कुट्ने मार्ने यस्तो यस्तो यो घिनलाग्दो काम कसैले नगरेस् बा। कसैलाई मार्नु भनेको उसको परिवारलाई मार्नु हो, उसको छोराछोरीलाई मार्नु हो, होइन घरको मुली मान्छेलाई नै मारिसकेपछि कस्तो हुन्छ। त्यो भएर यो हत्या भन्ने कुराबाट चाहिँ हामी अलग्गै रहनुपर्छ क्या बा। कहिले पनि भलो हुँदैन बा यो हत्याराहरूको जीवनमा। र अर्को महत्वपूर्ण कुरा भनेको व्यभिचार नगर्नु। हेर बा, व्यभिचार चाहिँ परमेश्वरले पनि मन पराउनुहुन्न। किनभने अब हामीले बे गरेपछि आफ्नो श्रीमतीसँग समय बिताउने हो, अनि श्रीमतीसँग दुःख सुख साट्ने हो। तर घरमा श्रीमती हुँदा हुँदै, घरमा श्रीमान हुँदा हुँदै अरूसँग लागेर जुन काम परमेश्वरले मन पराउनुहुन्न त्यो काम गर्यो भने परमेश्वरले दण्ड दिनुहुन्छ है भा। त्यो भएर व्यभिचार पनि गर्नु हुँदैन। व्यभिचार भन्ने कुरालाई परमेश्वरले मनै पराउनुहुन्न। चाहिने कुरामा ठ्याक पारेर अर्को महत्वपूर्ण कुरा भने चोरी नगर्नु। हे बाबा, यो चोरी भन्ने कुरा चाहिँ तपाईँको बानी छ भने पनि नचोर्नु बाबु। आज चोर हो, भोलि चोर्न मन लाग्छ, पर्सि चोर हो, निकोर्सी चोर्न मन लाग्छ। म पनि बाबु सानो छिमेकीको चाहिँ काँक्रा चोरेर खाते, आज चोरे साह्रै मिठो लाग्यो, भोलि चोरे, चोर्दा चोर्दै म त काँक्रा चोरै भएको थिएँ बा। त्यो भएर पछि मैले यस्तो गर्नु हुँदैन भने मैले चोर्दा चोर्दै ठ्याक्क छिमेकीले देख्नुभयो, अनि त्यसपछि उहाँले काँक्रा चोर भनेर भन्नुभयो, म त अब चोर भन्ने नाम पो पाएँ भनेर। त्यसपछि चोरिन बा, चोरिन मैले, त्यस्तो छोरिन। त्यो भएर मैले त्यस्तो काम पनि फेरि गरिनँ। म कन्टिन्यू गरेँ बा त यतिखेर त ठुलै चोर हुन्थ्यो होला नि त बाबु। तर यो चाहिँ गलत कुरा रहेछ भनेर मैले त्यागे। त्यसपछि मलाई त्यस्तो मन आएन क्या बा। त्यो भएर यस्तो चोरी काम पनि गर्नु हुँदैन। आखिर सियो चोर्ने पनि चोरै हो, ठुल्ठुलो कुरा चोर्ने पनि चोरै हो। चोरको दाग लागेपछि साह्रै गाह्रो छ भाइ यो, त्यसैले चोर्नु हुँदैन। त्यस्तै गरेर परमेश्वरको वचनले भन्दछ आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु। हामीले कहिले पनि छिमेकीको विरोध गर्नु हुँदैन, किनभने गाह्रो साह्रो पर्यो भने आफन्तहरू त कति टाढा हुन्छन् हुन्छन्, त्यही छिमेकी चाहिन्छ बा। त्यो भएर छिमेकीसँग सम्बन्ध चाहिँ गाढा बनाउनु, अरू टाढा भए केही हुँदैन बा। किनभने परेको बेला त्यही छिमेकी चाहिन्छ भने किन लडाइँ झगडा गर्ने त बा। त्यो भएर लडाइँ झगडा नगर्ने होइन, परमेश्वरमा अघि बढ्ने, यही कुरा चाहिँ महत्वपूर्ण कुरा छ बा। अनि अर्को महत्वपूर्ण कुरा, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु भनेर चाहिँ परमेश्वरको वचनले ठ्याक्क पारेर भन्छ है बा। छिमेकीको घरको लालच नगर्नु, घर ठुल्ठुलो बनाउँछ नि छिमेकीले, के को लालच गर्नु, आफूसँग जे छ त्यसै बा सन्तुष्टि हुनु पर्यो नि। मेरो दुई तला घर छ, छिमेकीको पाँच तला घर छ भने बाबु, अब छिमेकीको पाँच तला घर छ मैले रिस गरेर भयो त बा, हुँदैन बा, हुँदैन। छिमेकीको पनि लोभ गर्नु भएन। अब कहिले काहीँ कस्तो हुँदो रहेछ भने बा, अब आफ्नो छिमेकीको पत्नीको पनि लालच नगर्नु, आफ्नो बुढी हुँदा हुँदै अरूको बुढी पनि मन नपराउनु। ए बा, यो त एकदमै नराम्रो कुरा हो, यो त आँखाको सेकी हो, यो त पापै हो। अब आफ्नो घरको बुढी चाहिँ मन नपर्ने, छिमेकीको बुढी चाहिँ पर्ला होइन मन पर्ने, भएपछि त यो त राम्रो कुरो होइन बा। यस्तो कुरोले चाहिँ परिवारमा ठुलो सङ्कट, समस्या सिर्जना गर्छ। त्यो भएर जस्तै भए पनि मेरो घरकी श्रीमती चाहिँ विश्व सुन्दरी हो भनेर बस्नु पर्यो होइन, चारतिर आँखा डुलाउनु भएन बा।
त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को कुरा छिमेकीको कमारा कमारी गोरु गधाको पनि लालच गर्नु भएन, लोभ गर्नु भएन। यो लोभ भन्ने कुराले चाहिँ हामीलाई लोभै बनाउँछ है। त्यो भएर हामीले परमेश्वरको व्यवस्थामा रहेर परमेश्वरले के कुरा मन पराउनुहुन्छ, के कुरा मन पराउनुहुन्न भन्ने कुरालाई चाहिँ हामीले ठ्याक्कसँग मानिलिनु पर्छ क्या बा। यो कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा छ। र आज मैले मेरो नाति नातिनालाई चाहिने कुरा नै बताएको छु। व्यवस्था भन्ने कुरा, आज्ञा भन्ने कुरा जसले पालना गर्छ उसको जीवनमा आशिषै आशिष हुन्छ। जसले परमेश्वरको व्यवस्था मान्दैन, दश आज्ञामा हिँड्दैन, उसको जीवनमा आशिष कहिले

0: अनि कस्तो लाग्यो त मेरो कुरा नाति?
1: हजुर बा, हजुरको कुरा एकदमै मन पर्यो मलाई। मैले दशा आज्ञा त अब सानैदेखि पढेकै हो होइन, कण्ठ पनि गरेको हो, तर यति गहिरो रूपमा चाहिँ हजुरबाले भनेपछि मात्रै बुझे क्या हजुरबा। म त दश आज्ञालाई मान्छु हजुरबा, लिला भा लिला।
0: जसले परमेश्वरको आज्ञालाई मानो त्यो परमेश्वरको प्यारो बन्यो,
1: लिला भा।
0: परमेश्वरको प्यारो मान्छे बन्नु पर्यो भने चाहिँ परमेश्वरको व्यवस्थालाई मान्नु पर्यो, परमेश्वरको आज्ञालाई मान्नु पर्यो, होइन त नाति?
1: हो नि हजुरबा, हो। मलाई चाहिँ आज खुसी लाग्यो हजुरबा, हजुरबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ। मलाई लाग्छ हाम्रो श्रोताहरूले पनि सुनिराख्नु भएको होला, जसरी हजुरबाले आज तपाईँ र मलाई यो अर्थपूर्ण अर्थी उपदेश दिनुभएको छ, र अर्थी उपदेशलाई मानिलिउँ भने हामीले दुःख पाउँदैनौ।
0: हो नि नाति, हो ल बा। अहिले चाहिँ म लागे अलिक बुढो मान्छे, चिसो चिसो बर्खा बर्खा छ, लडेला पानीमा भिजेला भनेर चाहिँ अब लाग्नु पर्यो भनेर।
1: हुन्छ हजुरबा, हुन्छ, धन्यवाद हजुरबा, साथ दिनुभयो अर्थी उपदेशको लागि, धेरै धेरै धन्यवाद।
0: ल, मेरो नाति नातिनालाई पनि धेरै धेरै धन्यवाद, मैले भनेको कुरा मानिलिनु। जहिले पनि बुढापाका आमा बुवाले चाहिँ छोरा छोरीको भलाइ नै चाहन्छन्, त्यो भएर तिमीहरूकै भलाइको लागि कुरा राखेको छु, मनन गर्नु होला। अहिलेलाई म पनि लाग्नु पर्यो ठ्याक पारेर।
1: हुन्छ हजुरबा, हुन्छ, धन्यवाद हजुरबाले हामीलाई साथ दिनुभयो, हजुरबालाई पनि धेरै धेरै धन्यवाद, र श्रोताहरूले पनि सुनेर साथ दिनुभयो, तपाईँहरूलाई पनि धन्यवाद। र व्यवस्थाको पालन गरौं भन्दै कार्यक्रमबाट प्राविधिक मित्र सुजन र म अब्राम बिदा हुन्छौ। धन्यवाद, जय मसी, नमस्कार।
2: जय मसी, म कलाकार आशा खड्का, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105 थोप्लो 1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
3: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: परमेश्वरले मलाई तपाईहरूको बीचमा उहाँको वचन अर्थात सुसमाचार लिएर आउन आजको दिन मद्दत गर्नुभएको निम्ति उहाँलाई धेरै धेरै धन्यवाद होस्। र तपाईँ श्रोता मित्र जसले रेडियो कार्यक्रम बाइबललाई बोल्न देऊ सुनिरहनु भएको छ र हामीले यस कार्यक्रम मार्फत तपाईँहरूको बीचमा बाइबललाई बोल्न दिइरहेका छौं र म परमेश्वरमा विश्वास गर्दछु आजको वचनबाट तपाईँले पूर्ण रूपमा आशिष पाउनुहुनेछ र तपाईँको हृदयलाई उत्साहित गर्नुहुनेछ र तपाईँले परमेश्वरको वचन बुझ्नलाई आफ्नो हृदय खोल्नुहुनेछ। आज हामीले फेरि पनि यूहन्नाकै सुसमाचारलाई अध्ययन गर्नेछौ 14 अध्यायबाट। हामीले गत हप्ता पनि यसैबाट हेरिरहेका थियौं जब चेलाहरूको हृदय अति व्याकुल भइरहेको समयमा उहाँले यो उत्साह र गजबको वचन बोल्नुभयो। यो शक्तिशाली वचनद्वारा उहाँले तिनीहरूलाई सान्त्वना दिने प्रयास गर्नुभयो। उहाँले के गर्नुभयो भने तिनीहरूको बीचमा स्वर्गको विषयमा बताउनुभयो। उहाँले तिनीहरूलाई बताउनुभयो कि तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ मलाई पनि विश्वास गर। मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। यदि त्यसो नभए त म तिमीहरूलाई भन्ने थिइन किनकि म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जाँदैछु। अनि यदि मैले गएर तिमीहरूको निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र म जहाँ छु तिमीहरू त्यहाँ हुनेछौ। उहाँले यहाँ स्वर्गका सन्दर्भमा बोलिरहनु भएको छ। प्रत्यक्ष रूपमा स्वर्ग भन्ने शब्द यहाँ प्रयोग नगरेको भए तापनि उहाँ स्वर्गको विषयमा नै आफ्ना चेलाहरूका सामुन्ने कुरा गरिरहनु भएको छ। तिनीहरूको शोकको समयमा उहाँले तिनीहरूलाई उत्साह दिनुभएको छ, सान्त्वना दिनुभएको छ। स्वर्गको बारेमा कुरा गर्दै, आशाको विषयमा कुरा गर्दै हामी यहाँ स्वर्गको परिभाषालाई देख्दछौ जुन परमेश्वरले तयार पार्नु भएको ठाउँ हो। येशूले प्रत्यक्ष रूपले स्वर्ग भन्ने शब्द प्रयोग गर्नु भएको छैन, तापनि परमेश्वरलाई धन्यवाद होस् उहाँले पिताको घर भन्ने शब्द प्रयोग गर्नुभएको छ, परमेश्वरको घर भनेर भन्नुभएको छ। परमेश्वर पिताको घरमा उहाँका आफ्ना मानिसहरू त्यहाँ सदा सर्वदा बास गर्नेछन्। सदाको निम्ति उनीहरूले त्यहाँनिर विश्राम गर्नेछन्। यो परमेश्वरको स्थायी घर हो। उहाँको घरमा धेरै बस्ने ठाउँहरू छन्। घरहरू भनेको चाहिँ बस्ने ठाउँहरू हुन् र त्यहाँ आराम गर्ने ठाउँहरू हुन्। यो स्थायी परमेश्वरको बस्ने ठाउँ हो। यो पवित्र र महिमित ठाउँ हो। परमेश्वर पवित्र हुनुहुन्छ र उहाँ बास गर्ने ठाउँ पनि पवित्र नै रहेको छ। हामी यो संसारमा एक विदेशी र प्रवासी मात्र हौं। प्रिय मित्र, एउटा यात्रुको रूपमा हामीले बास गरिरहेका छौं। भजन संग्रह 39:12 पदमा दाउदले यसरी भन्दछन्, किनकि सबै पुर्खाहरू जस्तै म एक परवासी हुँ, एउटा विदेशी झैं म तपाईसित बास गर्दछु। परमेश्वरका मानिसहरूले स्थायी बसोबास गर्ने ठाउँको खोजी गर्दछन्। हामीले हिब्रू 11 अध्यायमा देखिरहेका छौं पुरानो करारका मानिसहरूले स्थायी डेराको खोजी गरे, त्यो स्वर्गीय घर थियो। हामीले हिब्रू 11 अध्यायको 13 पदमा पनि हेर्यौं, हाम्रा पुर्खाहरूले आफूलाई यस पृथ्वीमा एक विदेशी र परवासीका रूपमा प्रस्तुत गरेका छन्। आज पनि परमेश्वरका मानिसहरू यस्तै हुन्छन्, साँचो वासस्थानको खोजी गर्दछन् र त्यो साँचो वासस्थान भनेको परमेश्वरको घर हो अर्थात स्वर्ग हो। हिब्रू 11 अध्यायको 14 पदमा तपाईँले हेर्न सक्नुहुन्छ, यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन्। यो कुरा त्यहाँ प्रष्ट रूपमा भनिएको छ। तिनीहरूले परमेश्वरको घरको खोजी गरिरहेका छन्। स्वर्ग चाहिँ परमेश्वर पिताको घर हो भने सम्बोधन गरिएको छ भने स्वर्ग परमेश्वरको देश पनि हो। स्वर्गलाई परमेश्वरको देश भनी हामीलाई बताइएको छ। स्वर्ग परमेश्वरको पवित्र वासस्थान हो जहाँ परमेश्वर बास गर्नुहुन्छ र यो सच्चा र निष्ठावान विश्वासीहरू बस्ने स्थायी घर पनि हो। प्रिय मित्र, याद गर्नुहोस् तपाईँ एक दिन मर्नुहुन्छ। तपाईँ जब मर्नुहुन्छ त्यसपछि तपाईँ कहाँ जानुहुन्छ? हामीले यहाँ स्वर्गको विषयमा कुरा गरिरहेका छौँ। यदि हामीले विश्वास गरेका छौँ ख्रिस्ट येशूमा भने हामी स्वर्गमा परमेश्वरसित अनन्त अनन्तसम्म बास गर्नेछौ। संसार परिवर्तनशील छ, यो अस्थिर छ, यो हल्लिन्छ, यो परिवर्तन हुन्छ, यो टलेर जानेछ, यो बितेर जानेछ, यो अस्थायी छ। किनभने देखिने कुराहरू एक दिन ढलिएर जानेछन्, बितेर जानेछन्, अदृश्य कुरा मात्र अनन्त अनन्तसम्म रहन्छ। के हामी परमेश्वरको देशमा जानलाई तयार छौं वा हामी परमेश्वरको क्रोध मुनि नरकको अनन्तको दण्ड भोग्न तयार छौं? हामीले आज नै विचार गर्नु पर्दछ। स्वर्गमा धेरै बस्ने ठाउँहरू छन्। के तपाईँ त्यस घरमा बस्नको लागि तयार हुन चाहनुहुन्छ? तपाईँ स्वर्गमा येशू ख्रिस्ट बाहेक अरूबाट जान सक्नुहुन्न। स्वर्गमा धेरै घरहरू छन्, यद्यपि हाम्रा सबै पुर्खाहरू जसले परमेश्वरमा विश्वास गरे तिनीहरू स्वर्गमा बास गरिरहेका छन्। मत्ती 8 अध्यायको 11 पदले हामीलाई स्पष्ट पारेको छ, पूर्व र पश्चिमबाट धेरैजना आउनेछन् र अब्राहम, इसहाक र याकुबसँग स्वर्गको राज्यमा भोज खानेछन्, अर्थात भोजमा बस्नेछन्। परमेश्वरको घरमा चारैतिरबाट भेला हुनेछन् मानिसहरू अनि उहाँसँगै बास गर्नेछन् सदा सदाको निम्ति। यो हाम्रो आशा हो प्रिय मित्र, हाम्रो आशा व्यर्थमा जाने छैन। येशूले मृत्युद्वारा यो सम्भव पार्नु भएको छ। येशू व्यर्थमा मर्नु भएन, तर हामीलाई, मलाई, तपाईलाई, हामी सबैलाई स्वर्गमा लैजानको निम्ति उहाँ मर्नु भएको हो। येशू प्रभुले प्रतिज्ञा गर्नुभयो कि म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जाँदैछु। तिनीहरूका निम्ति उहाँले मार्ग तयार पार्ने व्यक्तिका रूपमा बताउनु भयो। येशू ख्रिस्टले आफूलाई चेलाहरूका बीचमा अग्रदूतका रूपमा उल्लेख गर्नुभयो। हामीले हिब्रूको पुस्तक 6 अध्यायको 20 पदमा पढ्न सक्छौ, जहाँ हाम्रा पक्षमा अग्रदूत भएर भन्ने शब्द उच्चारण गरिएको छ। उहाँले चेलाहरूलाई भन्नुभयो, म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जाँदैछु। जब उहाँले यो वचन भन्नुभयो तब चेलाहरूले सान्त्वना पाए, तिनीहरूले उहाँमा विश्वास गरे, उहाँले तिनीहरूलाई स्वर्ग भित्र प्रवेश गर्ने मार्ग तयार पार्नु पर्ने थियो। उहाँले यो कुरा चेलाहरूलाई भनेको समय चाहिँ उहाँको गिरफ्तारी हुनुभन्दा अघिल्लो रात हो। उहाँ मृत्युको मुखमै हुनुहुन्थ्यो, उहाँलाई कलवरीको क्रुसमा टाँग्नको लागि लैजाँदै गरिँदै थियो, उहाँ क्रुसको मृत्युमा जानु हुँदै थियो, उहाँले पापीहरूको निम्ति प्रायश्चित गर्नु हुँदै थियो, उहाँले पापीलाई बचाउन आफ्नो जीवन क्रुसमा दिनु हुँदै थियो। उहाँको मृत्यु र दण्डद्वारा हामी स्वर्गको देशमा जान सक्छौ, अर्थात स्वर्ग लोकमा जान सक्छौ। येशू ख्रिस्ट क्रुसमा दुःख र कष्ट भोग्नुभयो तपाईँको निम्ति, प्रिय मित्र, मेरो निम्ति। उहाँले हाम्रो पापको प्रायश्चित गर्नुभयो, उहाँले हामीलाई बचाउन क्रुसमा मर्नुभयो, उहाँ मरेर हामीले स्वर्गमा स्थान पाएका छौ। यदि एकजना पापीले आफ्नो पाप येशूको अघि स्वीकार गर्दछ भने उसको सबै पापहरू क्षमा हुन्छ, ऊ स्वर्गमा जान सक्छ। येशूले लुकाको पुस्तक 23 अध्यायको 43 पदमा भन्नुभयो, एउटा डाकुलाई, अपराधीलाई प्रतिज्ञा गर्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्ग लोकमा हुनेछौ। त्यस दिन डाकु भन्दा अघि नै येशू ख्रिस्ट नै मर्नुभयो। यो प्रमाण तपाईँले यहुन्नाको सुसमाचार 19 अध्यायको 32 र 33 पदमा पढ्न सक्नुहुन्छ। वचनमा यसरी यहाँ उल्लेख गरिएको छ, तब सिपाहीहरू आएर उहाँसँग क्रुसमा टाँगिएकाहरूका खुट्टा भाँचे। जब तिनीहरू येशू कहाँ आए, तिनीहरूले देखे कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ र उहाँका खुट्टा भाँचेनन्। रोमी संस्कृतिमा अपराधीहरूका खुट्टा मर्नुभन्दा अगाडि भाँच्नु पर्थ्यो, त्यो एउटा उनीहरूको चलन थियो। हामीले यहाँ पाउँछौ दुईजना अपराधीका खुट्टा भाँचिदिएका छन् सिपाहीहरू, तर हाम्रा प्रभुको होइन। उहाँले प्राण अघि नै त्याग्नु भइसकेको थियो। उहाँले पितालाई पुकारा गर्नुभयो, उहाँले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईँलाई सुम्पिँदैछु। उहाँको मृत्युपछि उहाँ स्वर्गलोकमा जानुभयो। उहाँले एकजना अपराधीलाई प्रतिज्ञा गर्नुभयो, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ। त्यस डाकुले, अर्थात् त्यो अपराधीले येशूलाई स्वर्गलोकमा भेट्यो। जब उसको मृत्यु भयो, ऊ स्वर्गमा उक्लियो, किनभने यो ख्रिस्ट येशूको प्रतिज्ञा थियो। उसले येशूलाई स्वर्गमा देख्यो, जो त्यो भन्दा पनि अघि नै गइसक्नु भएको थियो, तसर्थ उहाँले त्यस अपराधीलाई स्वर्गमा स्वागत गर्नुभयो। ख्रिस्ट येशूमा विश्वास गर्नु अति नै महत्वपूर्ण छ। उहाँले त्यसको निम्ति गर्नुभएको कुरामा डाकुले गरेको छ। प्रायश्चितको मृत्युद्वारा येशूले सबै पापीहरूका निम्ति स्वर्गको ढोका खुल्ला गरिदिनु भएको छ। यसैले प्रभु येशूमा विश्वास गर्नु पर्दछ र उद्धार पाउनको लागि ख्रिस्ट येशू मात्रै माध्यम हुनुहुन्छ। उहाँले हाम्रो निम्ति सबै कार्य गरिसक्नुभयो। तपाईँको लागि संसारमा आजसम्म को मरेको छ, प्रिय मित्र, याद गर्नुहोस्, ख्रिस्ट येशू तपाईँको लागि मर्नु भएको छ। उहाँको कार्यमा विश्वास गर्नुहोस्, तपाईँको लागि उहाँले भोग्नुभएको दुःखमा विश्वास गर्नुहोस्। कुनै पनि कार्य उद्धार पाउनको लागि गर्नु आवश्यक छैन। उद्धार पाउनको लागि हामीले गर्नुपर्ने काम एउटै मात्र छ, त्यो चाहिँ ख्रिस्ट येशूमा विश्वास गर्नु हो, किनभने उद्धारको लागि गरिने सबै काम ख्रिस्ट येशूले गरिसक्नु भएको छ। उहाँले स्वर्गमा हाम्रो निम्ति ठाउँ तयार गरिसक्नु भएको छ। अब उहाँमा विश्वास मात्र हामीले गर्नुपर्दछ। उहाँले आफ्ना मानिसहरूलाई त्यो ठाउँ तयार पार्नु भएको छ। आदम र हब्बालाई बगैँचामा राख्नुभन्दा अघि परमेश्वरले बगैचा तयार पार्नुभयो। इसरायलीहरूलाई प्रतिज्ञाको देशमा लानु अघि उहाँले त्यो प्रतिज्ञाको देशलाई तयार पार्नुभयो। यसरी नै हामी जानु अघि, हामी मर्नु अघि नै स्वर्गमा ठाउँहरू ख्रिस्ट येशू स्वयंले तयार पारिरहनु भएको छ। उहाँले मत्तीको पुस्तक 25 अध्यायको 34 पदमा भन्नुभयो, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर। येशूमा विश्वास गर्नुहोस् प्रिय मित्र, र आज नै तपाईँ ख्रिस्ट येशूले तयार पार्नु भएको ठाउँमा तपाईँले विचार गर्नुहोस् र त्यो ठाउँमा तपाईँ जान सक्नुहुनेछ, र यो मार्ग केवल ख्रिस्ट येशू मात्र हुनुहुन्छ। स्वर्ग तपाईँहरूको निम्ति तयार पारिएको छ, त्यसैले त्यस ठाउँमा जानको लागि तपाईँले ख्रिस्ट येशूमा विश्वास गर्नुहोस्, किनभने विश्वास गर्नेहरूले मात्र उद्धार पाउँदछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते, यी दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागिरहेको छ। जब ढोका बन्द हुन्छ, चारैतिर अँध्यारो हुन्छ, सुनसान हुन्छ, मानिसलाई जिउने इच्छा नै हराएर आउँछ। यदि तपाईँलाई पनि त्यस्तै भएको छ भने आजको सन्देश तपाईँको निम्ति हो। म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

मेरो आवाज यस कार्यक्रममा सुन्दै गर्नुभएका प्रिय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। आउनुहोस् सधैँ झैं आज पनि एउटा मधुर अर्थपूर्ण संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई

एक व्यक्ति थिए, तिनको नाम रॉबर्ट रॉबिन्सन थियो। आजभन्दा करिब 200 वर्ष अघि ती व्यक्ति यस संसारमा जिएका थिए। तिनी पहिले येशूमा विश्वास नगर्ने व्यक्ति थिए। जवान भएपछि जर्ज व्हाइटफिल्ड भनिने व्यक्तिद्वारा येशूको सुसमाचार सुने, वचन सुने अनि विश्वास गरे। तिनले केही भजनहरू लेखे, केही भजन धेरै प्रसिद्ध बने र आज पनि चर्च गिर्जाहरूमा यी भजनहरू गाइन्छ जुन रॉबर्ट रॉबिन्सनले लेखेका थिए। तिनका भजनहरू गाएर, तिनले लेखेका पुस्तकहरू पढेर मानिसहरूले धेरै धेरै आत्मिक आशिष पाए, उत्साह पाए आफ्नो जीवनको निम्ति। तर मानिसको शारीरिक जीवन, आत्मिक जीवन सधैँ एक समान रहँदैन। रॉबर्ट रॉबिन्सनलाई पनि त्यस्तै भयो। कुन कुराले हो, के हो, तिनी संसारका लालसाहरूमा फँसे। परमेश्वरमाथि भन्दा धेरै धन सम्पत्तिमा भरोसा राख्न थाले। यस्तैमा एक दिन तिनी यात्रामा थिए, रेलगाडीमा चढेर कहीँ गइरहेका थिए। तिनको छेउमा एउटी महिला बसेकी थिइन्। त्यस महिलाले एउटा किताब पढिरहेकी थिइन्। तिनले मग्न बनेर त्यो किताब अध्ययन गरिरहेकी थिइन्। किताब पढ्दा पढ्दै त्यस महिला रॉबिन्सनतिर फर्केर भनिन्, यो कस्तो विचार हो, अचम्मको, यस विषयमा तपाईँको विचार के छ? अनि त्यस पुस्तकमा लेखिएको वाक्य पढेर रॉबिन्सनलाई सुनाइन्, जुन यस प्रकार थियो, भड्किनलाई तयार छु प्रभु, मलाई यस्तै अनुभव हुन्छ, जुन परमेश्वरलाई म प्रेम गर्छु उहाँलाई नै त्याग्न तत्पर छु। त्यस महिलालाई थाहा थिएन ऊ त्यही व्यक्तिसँग बोलिरहेकी थिइन् जसले त्यो वाक्य लेखेका थिए। रॉबिन्सनले धेरै वर्ष अघि यो वाक्य आफ्नै किताबमा लेखेका थिए। वास्तवमा त्यो वाक्य भजनको एउटा पंक्ति थियो। त्यस महिलाद्वारा आफैले लेखेको वाक्य पढेपछि, सुनेपछि तिनले आफ्नो विगतको जीवनलाई सम्झे। पहिले आफू कस्तो व्यक्ति थिए र अहिले कस्तो भएका छन् भन्ने सोचेर रॉबिन्सन रोए। आँखाभरि आँसु लिएर रॉबिन्सनले त्यस स्त्रीलाई भने, म नै त्यो अभागी व्यक्ति हुँ जसले धेरै वर्ष अघि यो लेखेका थिए। यो भजन लेख्दा ममा जुन किसिमको भावनाहरू थिए, ती भावना विचारहरू फेरि प्राप्त गर्न म मेरो सबै थोक गुमाउन तयार छु। यो घटनाले तिनको जीवनमा एउटा नयाँ मोड ल्यायो। त्यस महिलासँग भेट भएपछि अनि उसँग कुराकानी भएपछि रॉबिन्सन फेरि परमेश्वरमा फर्के। परमेश्वरमा भरोसा गरी जिउन थाले। परमेश्वरमा तिनको पुनरुद्धार भयो, अर्थात तिनी फेरि परमेश्वरमा फर्केर आए। तिनी पापको बाटोमा हिँडिरहेका थिए। तिनले आफ्नो समय र जीवनलाई व्यर्थका कुरामा लगाइरहेका थिए। एउटा महत्वपूर्ण कुरा, तिनको जीवन समाप्त हुनुभन्दा अघि नै तिनको निम्ति परमेश्वरमा फर्कने मौका आयो, अवसर आयो। यस्तो घटना रॉबिन्सनको जीवनमा मात्र घटेको छैन, तर अरू पनि धेरै धेरै मानिसहरूको जीवनमा यस्तो भएको छ जब तिनीहरू परमेश्वरमा फर्केर आए। यो यस्तो एउटा प्रमाण हो जसले यो देखाउँछ कि मानिस पतन भएपछि पनि उसको निम्ति आशा हुन्छ, लडेपछि फेरि खडा हुन सक्छ, उभिन सक्छ। आज असफल भएको छ त के भयो, फेरि पनि सफल हुने मौका हुन्छ। आज पापको बाटोमा लागेको छ भने पनि पापलाई त्यागेर फेरि परमेश्वरको बाटोमा आउने मौका छ, आशा छ। हुन सक्छ तपाईँले जीवनमा धेरै हन्टर खानु भएको होला, जति कोसिस गरे पनि असफल हुनुभएको होला, सोच्दै नसोचेको नोक्सानी खप्न परेको होला, असफलता निराशाले जीवनलाई घेरेको होला। कहिलेकाहीँ म बिहानको समयमा ताजा हावा खानलाई, शरीरलाई स्वस्थ राख्ने उद्देश्यले हिँड्छु, करिब 1 घण्टा हिँड्छु। त्यसरी हिँडेर घरतिर फर्कँदा बाटोमा यस्तो एउटा ठाउँ छ जहाँ रक्सी बेचिन्छ। त्यो बाटो वास्तवमा एउटा सानो गल्ली जस्तो छ, झुग्गी झोपडीहरू छन् त्यहाँ। त्यहाँ केही व्यक्तिहरू एका बिहानै आफ्नो अगाडि रक्सीको बोतल र गिलास राखेर झुक्रिरहेका हुन्छन्। अनुहारको रङ उडेको छ, फुस्रो अनुहार, फोहोर मैलो लुगा, ठूलो निराशामा डुबेको जीवन, सबै कुरा गुमाए जस्तो, जीवनमा अब रक्सी पिउन मात्रै बाँकी रहेको छ जस्तो। एका बिहानै त्यसरी रक्सी पिउनेहरू सायद अब जीवनमा कुनै आशा छैन, कुनै मौका छैन भन्ने सोच्छन् होला, तर तिनीहरूका निम्ति पनि आशा छ।
जीवित परमेश्वरमा तिनीहरूका निम्ति आशा छ। मेरो आवाज सुनिरहनु भएका प्रिय मित्र, तपाईँले बुझ्नुहोस् कि परमेश्वरमा तपाईँको निम्ति आशा छ। हाम्रा असफलताहरू, नोक्सानीहरू, निराशाहरू परमेश्वरको निम्ति कुनै ठूलो कुरा होइन। हाम्रो निम्ति त यो धेरै ठूलो कुरा हो, हाम्रो निम्ति ठूलो पर्खाल हो, हाम्रो निम्ति असम्भव हो। उहाँले हामीलाई सृष्टि गर्नुभयो, यसकारण हाम्रो अवस्था, हाम्रो चाहना उहाँले राम्ररी बुझ्नुहुन्छ। हामी जुन समस्याको सामना गर्दछौ त्यसको समाधान उहाँले जान्नुहुन्छ। हाम्रा पापहरू उहाँले देख्नुहुन्छ। हाम्रा पापहरू देखेर उहाँले हामीलाई सदाका निम्ति फाल्नुहुन्न, हामीलाई त्याग्नुहुन्न। यस्तो बेला पनि हाम्रो जीवनका निम्ति उहाँसँग एउटा उद्देश्य हुन्छ, उहाँको त्यो उद्देश्यमा हाम्रो निम्ति आशा हुन्छ। बाइबलमा त्यस्ता मानिसहरूको वर्णन गरिएको छ, व्याख्या गरिएको छ, जुन मानिसहरू परमेश्वरका भक्त थिए। ती मानिसहरूद्वारा परमेश्वरले के गर्नुभयो? उहाँले ती मानिसहरूद्वारा पृथ्वीमा आफ्ना उद्देश्यहरू पूरा गर्नुभयो। तर हामीले यो बुझ्नु पर्छ कि ती मानिसहरू 100% शुद्ध थिएनन्, तिनीहरू 100% सिद्ध थिएनन्। तिनीहरूमा असल गुणहरूका साथ साथै कमी कमजोरीहरू पनि थिए। ती परमेश्वर भक्तहरूका कमी कमजोरीहरू पनि बाइबलमा वर्णन गरिएको छ। त्यति मात्र होइन, उनीहरूका जीवनको परिस्थिति पनि सहज थिएन। कसै कसैले त जन्मैदेखि दुःख झेल्न परेको थियो, जन्मैदेखि हत्या हुन सक्ने जोखिमको सामना गर्न परेकोले आमा बुवाबाट अलग हुन परेको थियो। ती व्यक्तिहरू हामी झै साधारण मानिसहरू थिए। हामी जस्तो अनुभव गर्छौ त्यस्तै अनुभवहरू तिनीहरूका निम्ति पनि थिए। तिनीहरूले पनि असफलता, नोक्सानी, निराशा, यी सब कुराहरूको सामना गरे। तिनीहरू पनि चुके, तापनि परमेश्वरले तिनीहरूलाई त्याग्नु भएन, तिनीहरूलाई फाल्नु भएन। तर पृथ्वीमा आफ्नो उद्देश्य पूरा गर्न परमेश्वरले तिनीहरूलाई प्रयोग गर्नुभयो। परमेश्वरले तिनीहरूलाई जीवनमा आशा दिनुभयो। जीवनको गाह्रो परिस्थितिहरूदेखि पेलिएर एकजना अगमवक्ताले पहिलो राजा 19:4 भनेका छन्, म मर्न चाहन्छु। तिनी परमेश्वरका जन थिए। परमेश्वर तिनको आफ्नो प्यारो हुनुहुन्थ्यो। तापनि कठिन परिस्थितिमा पर्दा तिनले मर्नै इच्छा गरे। आज संसारमा धेरै छन् मानिसहरू जो जिउन चाहँदैनन्, मर्न चाहन्छन्, यो संसारबाट बिलाएर जान चाहन्छन्। किनकि जीवन कठिन छ, संघर्ष छ, यो चुनौतीपूर्ण छ। कसैले धोका दिएको छ, जसमाथि विश्वास गरेको थियो उसले विश्वासघात गरेको छ, सबैले हेरा गरेका छन्, बिमारीको जीवन बोकेर हिँड्न परिरहेको छ, केही गर्दा पनि निको हुन सकिएको छैन, सधैँभरिको समस्या, सबैतिरबाट निराशा छ, कहिले मृत्यु आउला भन्ने पर्खिरहेका छन्। के तपाईँको अवस्था पनि यस्तै छ? के तपाईँ पनि आफ्ना सबै आशाहरू हराएको अनुभव गर्नुहुन्छ? यदि यस्तो हो भने जीवित परमेश्वर कहाँ आउनुहोस्। परमेश्वरले बाइबलमा आफैलाई यस्तो रूपमा प्रकट गर्नु भएको छ, जसले क्षमा गर्नुहुन्छ, जसले मानिसलाई आशा दिनुहुन्छ, जसले जीवनमा कमी कमजोरी भएका मानिसलाई फेरि उठाउनुहुन्छ। कुनै कविले यसरी भनेका छन्, म हात तान्नेदेखि होइन तर खुट्टा तान्नेदेखि डराउँछु। परमेश्वरले तपाईँ र मलाई हात तानेर उठाउनुहुन्छ, रोगी बिमारीबाट छुटकारा दिनुहुन्छ, समस्यामा परेकाहरूलाई छुटकारा दिनुहुन्छ। सायद तपाईँले यस परमेश्वरको बारेमा कहिले जान्ने प्रयास गर्नुभएको छैन होला, वा जानेर सुनेर पनि तपाईँले टारिदिनु भएको होला। हुनसक्छ जीवनमा कुनै आशा छैन भन्ने सोच लिएर हिँडिराख्नु भएको छ होला, लख्तरान बन्नु भएको छ होला। एकपल्ट परमेश्वरमाथि भरोसा राख्नुहोस्। तपाईँको स्थिति परिस्थिति जस्तो सुखै भए पनि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन, उहाँको निम्ति कुनै कुरा असम्भव छैन। उहाँले तपाईँको परिस्थितिलाई परिवर्तन गरिदिनुहुनेछ। तपाईँले हरेस खानु पर्दैन, निराश हुनु पर्ने छैन। परमेश्वरले तपाईँलाई बनाउनु भयो। तपाईँले जीवनमा सधैँभरि दुःख कष्ट भोग्नुपर्छ भने तपाईँलाई उहाँले बनाउनु भएको होइन। तपाईँलाई जीवनमा सफलता र आनन्द अवश्य मिल्नेछ। याद गर्नुहोस्, यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति आज एउटा सार्थक, एउटा असल निर्णय लिनुहोस्। किनभने आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य र तपाईँको जीवनको सौभाग्य पनि हो। कुराकानी गर्दा गर्दै समयले बिताइदिएको छ।
पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: तपाईँ आफ्नो मनको अवस्थाको नियन्त्रणमा हुनुहुन्छ। जय मसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 58 यहाँलाई स्वागत छ। परमेश्वरले तपाई र मलाई उहाँको आनन्द र शान्ति अनुभव गर्ने क्षमता दिनुभएको छ। जब हामी नकारात्मक परिस्थितिहरूको सामना गर्छौं, तिनीहरूले हामीलाई मनको अवस्था भनिने एउटा कुराबाट गुज्रन लोभ्याउँछ। जब परिस्थितिहरू हाम्रो पक्षमा हुन्छ, तब हामी राम्रो मनको अवस्थामा हुन्छौं, र जब परिस्थिति राम्रो हुँदैन वा कसैले हामीलाई कठोर व्यवहार गर्छ, हाम्रो दिमाग सजिलै खराब अवस्थामा परिणत हुन सक्छ। धेरै मानिसहरूले अरूले उनीहरूसँग कस्तो व्यवहार गर्छन् भन्ने कुराले आफ्नो मनको अवस्थालाई प्रभावित हुन दिन्छन्। जब अरूले उनीहरूसँग राम्रो व्यवहार गर्छन्, तिनीहरू राम्रो स्थितिमा हुन्छन्। तर जब कसैले उनीहरूसँग नराम्रो व्यवहार गर्छन्, तिनीहरू रिसाउँछन्, निराश हुन्छन्। तिनीहरू त्यो व्यक्तिको नकारात्मक भावनाहरूलाई आफ्नो दिमागमा बस्न दिन्छन्। यीशु ख्रीष्टसँग व्यक्तिगत सम्बन्ध भएकाहरूलाई यस्तो हुनु आवश्यक छैन। हामी हाम्रो मनको अवस्थाको नियन्त्रणमा छौं र हामी शान्तिमा रहन रोज्न सक्छौं। परिस्थिति खराब हुँदा र जब अरूले हामीलाई नराम्रो व्यवहार गर्दा पनि हाम्रो हृदयमा आनन्द कायम राख्न सक्छौ। गीत उपदेशको पुस्तक 4:23। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। प्रिय श्रोता, तपाईँ आफ्नो विचारहरू नियन्त्रणमा राख्नुहुन्छ। तपाईँको वरिपरि आँधी बेरी हुँदा पनि परमेश्वरले तपाईँलाई शान्त रहन सक्ने क्षमता दिनुभएको छ। शैतानले सधैँ तपाईँको दिमागमा नकारात्मक विचारहरू ल्याउन चाहन्छ, तर तपाईँले नियन्त्रण गर्नुहुन्छ कि ती विचारहरूले त्यहाँ घर बनाउने छन् कि छैनन्, वा तपाईँले तिनीहरूलाई परमेश्वरको वचनबाटको प्रतिज्ञाले प्रतिस्थापित गर्नेछन् कि छैनन्। तपाईँले आफू को हुनुहुन्न, तपाईँ आफू को हुन चाहनुहुन्छ भनेर कल्पना गर्नुपर्छ। तपाईँको जीवनमा आउने हरेक परमेश्वरले तपाईँलाई शान्त रहन सक्ने क्षमता दिनुभएको छ। शैतानले सधैँ तपाईँको दिमागमा नकारात्मक विचारहरू ल्याउन चाहन्छ, तर तपाईँ

0: गर्नुहुन्छ तब तपाईलाई थाहा हुन्छ कि त्यो समस्याको समाधान भनेको आफ्नो मन परिवर्तन गर्नु हो। यो अरू कसैलाई उनीहरूले गरिरहेको काम परिवर्तन गर्न लगाउनु प्रयास गर्ने होइन। खराब अवस्थामा भएको निर्णयको लागि अरूलाई दोष नदिनुहोस्। अरू मानिसहरूले तपाईलाई दुखी बनाइरहेका छैनन्, तर अरू मानिसहरूको प्रभावले तपाईलाई दुखी बनाउन दिने निर्णय तपाईँकै हो। दोस्रो कुरन्थीको पुस्तक 10:5 परमेश्वरका ज्ञानको विरूद्ध खड़ा हुने बहसहरू र हरेक अहंकारपूर्ण बाधालाई हामी नाश गर्छौ र हरेक विचारलाई क्रिस्टको आज्ञा पालन गर्नलाई बसमा पार्छौ। प्रिय श्रोता, तपाईँले दिनभरि जे सोच्नुहुन्छ तपाईँ त्यही बन्नुहुन्छ। तपाईँ जे सोच्नुहुन्छ त्यो तपाईँको लागि वास्तविक जीवनका अनुभवहरू तपाईँ जे सोच्नुहुन्छ त्यो तपाईँको लागि वास्तविक जीवनका अनुभवहरूमा विस्तार हुन्छन्। त्यसकारण तपाईँको दिमाग नकारात्मकताले भरिएको हुनुहुँदैन, बरु तपाईँले प्रत्येक विचारलाई परमेश्वरको वचनको बन्धनमा राख्नुपर्छ। तपाईँ जस्तो बन्न चाहनुहुन्छ त्यस्तै आफूलाई कल्पना गर्नुहोस्। तपाईँको मानसिक तस्विरले तपाईँको व्यवहारमा शक्तिशाली प्रभाव पार्छ। भित्री रूपमा तपाईँको दृष्टिकोणले तपाईँको बाहिरी प्रदर्शनलाई धेरै हदसम्म निर्धारण गर्छ। तपाईँको जीवनमा सबै सुधारहरू भित्रबाट तपाईँको मानसिक तस्विरहरूमा शुरू हुन्छन्। नकारात्मक परिस्थितिहरूको बीचमा हुँदा तपाईँको जीवनमा क्रिस्टको चरित्र प्रतिबिम्बित गर्नको लागि तपाईँले आफ्नो मनमा भएका विचारहरूलाई नियन्त्रण गर्न आवश्यक छ। प्रेरितको पुस्तक 16:25 तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। पावल र सिलास पक्राउ परेका थिए। अधिकारीहरूले उनीहरूको लुगा च्याते, उनीहरूलाई डण्डाले नराम्रोसँग पिटे अनि जेलमा हालिदिए। तर उनीहरूले आफ्नो मनलाई नियन्त्रणमा राखे र आफू माथि गरिएका दुष्ट कामहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा प्रशंसाका गीतहरू गाउन रोजे। तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ? तपाईँसँग दुई विकल्पहरू छन्। तपाईँ राम्रो मुडमा हुने वा खराब मुडमा हुने छनौट गर्न सक्नुहुन्छ। प्रत्येक पटक जब केही नराम्रो हुन्छ तपाईँ पीड़ित बन्ने छनौट गर्न सक्नुहुन्छ वा तपाईँ त्यसबाट सिक्ने छनौट गर्न सक्नुहुन्छ। तपाईँ गुनासो गर्ने छनौट गर्न सक्नुहुन्छ वा तपाईँ मायालु पिता परमेश्वरको हातमा हुनुहुन्छ भनेर पहिचान गर्न छनौट गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो परिस्थितिहरूमा कसरी प्रतिक्रिया देखाउँदै हुनुहुन्छ भनेर छनौट गर्न सक्नुहुन्छ। मानिसहरूले तपाईँको मनका अवस्थालाई कसरी असर गर्छन् भनेर छनौट गर्न सक्नुहुन्छ। मुख्य कुरा के हो भने तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ। परमेश्वरको महिमा हुने तरिकाले तपाईँ प्रति उहाँको विश्वासयोग्य प्रेमको अरूलाई गवाहीको रूपमा बाँच्ने छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत।
5: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी छौं। कार्यक्रम मधुर संगीतको साथमा बिहिबार हो, हामी 9:05 देखि 9:30 बजेसम्म यो कार्यक्रममा आउने गर्छौं। प्राविधिक मित्र विजय जी र म आइसकेका छौं।

हजुरदेखि अर्थपूर्ण भजन हामीले सुन्यौं, पहिलो भजन पनि श्रोता मित्र, हामीले परमेश्वरको महिमा गर्नु चाहिँ असल कुरा हो, बिहान दिउँसो बेलुकी भनेर भजन सङ्ग्रह 92 अध्यायमा वर्णन गरिएको छ। त्यसै अनुरूप आज हामी बिहान आएका छौं मधुर संगीत मार्फत परमेश्वरको महिमा पनि गर्ने, आफू पनि आशित आनन्दित हुने। फेरि पनि दोस्रो भजन यस्तै मिठो भजन रहेको छ, म सुनाउँदैछु।

हजुर, हामीले 623 नम्बरको भजन सुनिरहेका थियौँ, खिस्टीय भजन। अब भने दिलान मुङ्गारको आवाजमा अर्को एउटा भजन निकै मिठो रहेको छ, सुनाउँछु है त।

जब तपाईँ आउनुहुन्छ चङ्काई आउँछ छुटकारा आउँछ, कति मिठो शब्द छैन श्रोता मित्र। साँच्चै नै प्रभु येशू जब हाम्रो जीवनमा आउनुहुन्छ, हाम्रो जीवनका हरेक संकष्टहरू हरेर लानुहुन्छ भन्ने कुरा हामीले आज बिहान भजनमा सुनेका छौं। र दिनभरि पनि हामी यसै भजनलाई मनन गर्दै चङ्गाई हुनेछौ छुटकारा हुनेछौ भन्दै कार्यक्रम मधुर संगीतमा अर्को एउटा भजन फेरि पनि राख्छौं।

हजुर श्रोतादेखि मिठा मिठा भजनहरू हामीले सुनिरहेका थियौँ। अब समयको अन्ततिर नै हामी छौँ, जनजाँदै एउटा भजन राख्छु राख्न चाहिँ, तर कतिको समयले हामीलाई साथ दिन्छ थाहा भएन। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै यो अन्तिममा एउटा भजन राख्दै हामी विदा हुन्छौँ। धन्यवाद चाहिँ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: महिमाका झलकहरू। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। आज म तपाईँको लागि स्वर्गीय महिमाको एउटा सुन्दर झलक लिएर आएकी छु। मलाई यो घटना हिजकै जस्तो दुरुस्तै सम्झना छ। मेरी सचिव फ्रान्सी र म हवाई जहाजमा थियौं। जब जहाज अवतरणका लागि विस्तारै धावन मार्गतर्फ ओर्लन थाल्यो, मैले झ्यालबाट बाहिर हेरे। अस्ताउँदै गरेको सूर्यको किरणले भिजेका वा धातुले बनेका प्रत्येक वस्तुमा अनौठो चमक दिइरहेको मैले तुरन्तै याद गरे। ससाना खोलाहरू पग्लिएको चाँदीका फित्ता जस्ता देखिन्थे। गाड़ीका झ्यालहरू सुनौलो ढाल झै चम्किरहेका थिए। सड़कका साना खाडलमा जमेको पानी चम्किलो सिक्का जस्तै टल्किरहेका थिए। अब अगाडि के आउँदैछ भनी मैले उत्सुकतापूर्वक निहाले र त्यहाँ एउटा चिहानघारी देखे। जहाजको देब्रेतिर त्यो ठूलो चिहानघारी एकदमै नजिकै आइपुग्दा मैले याद गरे कि त्यहाँ माथि उठेका ढुङ्गाका चिहानहरू थिएनन्। बरु हरेक चिहानको पहिचानका लागि भुइँमा पित्तलका पाटाहरू मात्र टाँसिएका थिए। तर त्यसपछि जे भयो त्यसका लागि म पटक्कै तयार थिइन। जब हामी त्यसको ठिक माथिबाट उड्यौं, अचानक सूर्यको किरण ती हजारौं पित्तलका पाटाहरूमा ठोकिएर एकपछि अर्को गर्दै तीव्र गतिमा अनगिन्ती प्रकाशका छिल्काहरूमा परिणत भयो। त्यो मेरो आँखाकै अगाडि ब्लास्ट भए झै हजारौं प्रकाशका किरणहरू एकैचोटि पड्किए जस्तो देखियो। ब्याम ब्याम ब्याम, जहाज अलिकति कोल्टो पर्दा हरेक पाटा हीरा जस्तै चम्किलो प्रकाशका साथ बल्यो। त्यो जति तीव्र गतिमा शुरू भएको थियो त्यति नै चाँडो सकियो पनि। मेरा आँखाहरू अझै तिर्मिराइरहेका थिए। जहाजले भुइँ टेक्दा पनि मेरा आँखा अगाडि साना साना धब्बाहरू देखिरहेका थिए। त्यो यति चाँडो भयो मानौ एकै पलमा आँखाको झिम्काईमा। म केही बेर अघि झ्यालबाट बाहिर हेर्दै बादलहरूको आनन्द लिइरहेकी थिए र स्वर्गको बारेमा कल्पना गरिरहेकी थिए। अनि प्रभुले स्वर्गको महिमाको सानो झलक देखाउन मेरो हृदयको आँखा खोलिदिनुभयो, किनभने मैले पहिलो कोरन्थी 15:51-52 पदको एउटा प्रत्यक्ष दृश्य देख्न पाए, जहाँ लेखिएको छ, हेर म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौ तर हामी सबैको परिवर्तन हुनेछ। एकै क्षणमा, आँखाको एकै निमेषमा, तुरैको आखिरी आवाजमा, किनभने तुरै बज्नेछ र मृतकहरू अविनाशी भएर जीवित हुनेछन् अनि हाम्रो चाहिँ परिवर्तन हुनेछ। धेरै मानिसहरूले जिद्दी गर्दै भन्न सक्छन् कि फ्रान्सी र मैले देखेको कुरा केवल चिहानका ती धातुका पाटाहरूमा 45 डिग्रीको कोणबाट सूर्यको किरण परिवर्तन भएको मात्र त हो नि। तर हामीलाई थाहा थियो कि त्यो केवल त्यति मात्र थिएन, त्योभन्दा धेरै ठूलो कुरा थियो। हामीले पुनरुत्थानको दिन कस्तो हुनेछ भनेर त्यसको एउटा पूर्व झलक देखेका थियौं। यो घटना धेरै वर्ष अघि भएको थियो, तर फ्रान्सी र म त्यो आश्चर्यजनक दृश्यलाई हिजो मात्रै भए जस्तो ताजा र जीवन्त रूपमा सम्झन्छौं। भजन संग्रह 72:19 पदले भन्छ, वहाँको महिमामय नाउँको सदा सर्वदै प्रशंसा होस्, सारा पृथ्वी वहाँको महिमाले भरपूर होस्। आमेन अनि आमेन। मेरा मित्र, सारा पृथ्वी वहाँको महिमाले भरिएको छ। हामीले त केवल पवित्र आत्मासँग प्रार्थना गर्नुपर्छ कि उहाँले हाम्रा आँखाहरू खोलिदिउन् ताकि हामीले त्यो देख्न सकौं, किनभने हाम्रा परमेश्वर हरेक कुरा योजनाबद्ध रूपमा गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ उद्देश्यले परिपूर्ण हुनुहुन्छ र हाम्रो वरिपरि भएका प्रत्येक चीजमा अर्थ भर्नुहुन्छ। उहाँले पृथ्वीमा आफ्नो उपस्थिति र उद्देश्यका हजारौं संकेतहरू छरिदिनु भएको छ। उहाँले पृथ्वीभरि आफ्नो महिमा र महानतालाई याद दिलाउने हजारौं चिन्ह वा संकेतहरू छरिदिनु भएको छ, चाहे त्यो पार्किङ स्थलहरूमा होस्, विमानस्थलका टर्मिनलहरूमा होस् वा चिहानघारीमा नै किन नहोस्। एकपटक मूसाले प्रभुसँग प्रार्थना गरे, मलाई तपाईँको महिमा देखाउनुहोस्। तपाईँले पनि यो प्रार्थना गर्न सक्नुहुन्छ, तर तयार रहनुहोस्, सतर्क रहनुहोस् र आफ्ना आँखाहरू खुल्ला राख्नुहोस्। एकदमै अनौठो समयमा र अनौठो ठाउँहरूमा ती महिमाका झलकहरू हेर्नका लागि तयार रहनुहोस्। वास्तवमा म अहिले तपाईँको लागि यसरी प्रार्थना गर्न चाहन्छु, हे प्रभु, जसरी भजनका लेखकले लेखेका छन्, तपाईँ हरेक सुन्दर र असल कुरामा चम्कनुहुन्छ। ती साना छिल्काहरू र हाम्रा आँखाको कुनाबाट देखिने ती संक्षिप्त झलकहरूका लागि धन्यवाद, जसले एक दिन सारा पृथ्वी भर्नेछ। र कृपया अहिले यो सन्देश सुनिरहनुभएका मेरा मित्रको हृदयको आँखा खोलिदिनुहोस्, ताकि उनीहरूले यस धरतीका साधारण ठाउँहरूमा पनि स्वर्गका अचम्मका कामहरू देख्न सकुन्। र जब उनीहरूले तपाईँको महिमाको झलक पाउँछन्, उनीहरूको हृदयमा तपाईँलाई धन्यवाद दिने र प्रशंसा गर्ने इच्छा हालिदिनुहोस्, किनभने तपाईँले उनीहरूलाई देख्नका लागि आँखा, सुन्नका लागि

0: गुड न्यूज एफएम 105.1
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 र बेलुकाको समय 7:30-9:30 हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: हेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
1: र 9813941447, 9813941447।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन।

0: आफ्नैले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
3: कहाँ छ?
4: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
4: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841209696, 9841209696
5: र सरिता महर्जन 9841910094, 9841910094।
3: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने ठ्याक्क पारेर

0: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
1: होइन, यो झोला भित्र के छ?
2: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
1: यो झोलाको पोकाहरूमा के छ?
3: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
2: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
1: प्रस्तुता कुमार अब्राहमको साथमा।
2: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।
1: जय मसी, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्युज। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बिहिबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत हामी विशेष गरिकन धन्यवादका कुराहरू प्रस्तुत गर्छौं र हाम्रा प्रियजनहरूलाई हामी सम्झेर उहाँहरूले गर्नुभएको प्रत्यक्ष र अप्रत्यक्ष सहायता, उत्साह, प्रार्थनालाई सम्झना गर्दै हामी धन्यवाद दिने गर्दछौ र आज पनि हामी धन्यवादका कुराहरू राख्नेछौ। तर श्रोता, तपाईँसँग फोन कल मार्फत चाहिँ कुराकानी गर्न आज हामी अलिकति असमर्थ छौ, यसको लागि चाहिँ हामी अग्रिम क्षमा प्रार्थी पनि चाहन्छौ र आज हामी फोन कलमा हाम्रो श्रोतासँग कुराकानी गर्न आजको श्रृंखलामा नसके तापनि हामी अर्को श्रृंखलामा निश्चय पनि तपाईँसँग फोन कल मार्फत कुराकानीहरू गर्नेछौ र धन्यवादका कुराहरू राख्नेछौ। तर आज कार्यक्रम अवधिभर धन्यवाद अथवा भनौ कृतज्ञताको जीवन भन्ने शीर्षकमा म केही कुराहरू तपाईँको लागि राख्नेछु र धन्यवादसँग सम्बन्धित मिठा मिठा भजन गीत संगीतहरू पनि तपाईँको लागि हामी प्रस्तुत गर्दै जानेछौ र कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। र यो समयमा एउटा मिठो गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि विषयवस्तुहरू सहित म उपस्थित हुने नै छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ र आज हामी धन्यवाद कृतज्ञताको जीवन यही विषयवस्तुहरूमा रहेर कुराकानीहरू चाहिँ तपाईँको लागि प्रस्तुत गर्नेछौ र गीत संगीतको साथ पनि दिँदै जानेछौ र प्रभु यीशु ख्रीष्ट हाम्रो लागि एकदमै महान होइन परमेश्वर हुनुहुन्छ हाम्रो बुवा हुनुहुन्छ उहाँ हाम्रो सबै थोक हुनुहुन्छ उहाँको कारणले नै आज तपाईँ हामी जहाँ छौँ जुन अवस्थाहरूमा छौँ उहाँको कारणले नै छौँ र हामी सबै परिस्थितिहरूमा धन्यवाद दिउन उहाँले तपाईँ हामीलाई सिकाउनु भएको छ र हामी सबैले धन्यवाद भन्ने शब्द त दिनहुँ प्रयोग गर्छौं कसैले ढोका खोलिदियो भने पनि धन्यवाद भन्छौं कसैले सहयोग गरिदिनु भयो भने पनि धन्यवाद भन्छौं कसैले उपहार दिनुभयो भने पनि हामी धन्यवाद भन्छौं तर एउटा प्रश्न छ कि हामीले परमेश्वरलाई पनि हरेक दिन धन्यवाद दिन्छौ यो चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा रहेको छ र जुन हाम्रो जीवनको जीवनशैली नै हुनु पनि एकदमै आवश्यक छ सबै कुरा राम्रो हुँदा त धन्यवाद दिन सजिलो हुन्छ तर दुःखमा समस्यामा आँसुमा रोगमा आर्थिक अभावमा त्यति बेला पनि धन्यवाद दिन सकिन्छ कि सकिँदैन अवश्य पनि यो महत्वपूर्ण कुरा रहेको छ आज हामी यही विषयमा बाइबलको प्रकाशमा चाहिँ गहिरो रूपमा कुरा गर्नेछौ र सँगसँगै मिठा मिठा गीतको साथ तपाईँहरूको लागि हामी दिँदै नै जानेछौ र सबैभन्दा सुरुमा चाहिँ धन्यवाद भनेको के हो भन्ने कुराबाट नै म तपाईँहरूलाई केही कुराहरू राख्न चाहन्छु धन्यवाद चाहिँ केवल एउटा शब्द होइन यो एउटा जीवनशैली हो कसरी धन्यवाद दिनु भनेको चाहिँ एउटा शब्द हो अनि यो एउटा हाम्रो हामीले गर्ने एउटा कर्तव्य हो भनेर हामी बुझ्छौ तर जीवनशैली नै हो धन्यवाद भन्ने कुराहरू र धन्यवाद भनेको परमेश्वरले मेरो जीवनमा गर्नुभएको प्रत्येक कामलाई चाहिँ स्वीकार गरेर उहाँको प्रशंसा गर्नु हो धन्यवाद भनेको जे छैन त्यसमा गुनासो नगरी जे छ त्यसको कदर गर्नु हो आज संसारमा धेरै मानिसहरू असन्तुष्ट छन् किनकि उनीहरू आफ्नो आशिष भन्दा अरूको आशिष गर्न व्यस्त छन् तर कृतज्ञ मानिस सधैँ खुसी हुन्छ किनकि उसले परमेश्वरको भलाई देख्छ बाइबलले पहिलो थेसलोनिकीको पुस्तक 5:18 पनि हरेक परिस्थितिमा धन्यवाद दियो किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही छ भनेर हामीलाई प्रोत्साहन दिएको छ ध्यान दिनुहोस् वचनले राम्रो परिस्थितिमा मात्रै धन्यवाद दिनुपर्छ भनेर भनेको छैन हरेक परिस्थितिमा अर्थात सफलता हुँदा असफलता हुँदा पनि स्वास्थ्य हुँदा बिरामी हुँदा पनि खुसी हुँदा अथवा आँसुमा पनि र किन होला सबै परिस्थितिमा हामीले धन्यवाद दिनुपर्छ भन्ने प्रश्न पनि आउन सक्छ किनकि परमेश्वर अझै सिंहासनमा हुनुहुन्छ उहाँको योजना हाम्रो योजना भन्दा ठूलो छ कहिलेकाहीँ हामीले नबुझेका घटनाहरू पनि परमेश्वरले हाम्रो भलाइको लागि प्रयोग गरिरहनु भएको हुन्छ त्यसैले धन्यवाद विश्वासको भाषा हो भन्ने उत्साहसँगै यो समयमा अर्को एउटा मिठो गीतको साथ तपाईँलाई दिन चाहन्छु

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज हामी कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा छौं र धन्यवादको विषयमा हेरिरहेको छौं र धन्यवाद चाहिँ कति धेरै महत्वपूर्ण छ भन्ने कुराहरू नै राखिरहेको छु र किन धन्यवाद दिनुपर्छ भन्ने पनि हामीलाई कचोटी लाग्न सक्छ। पहिलो कुरा भनेको परमेश्वर असल हुनुहुन्छ, हामीले यो कुराको लागि साँच्चै नै परमेश्वरलाई धन्यवाद दिनुपर्दछ। भजन संग्रहको पुस्तक 100:4-5 पनि हामीले हेर्न सक्छौ जहाँ लेखिएको छ, उहाँको भवनको द्वारहरूभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर, उहाँलाई धन्यवाद चढाऊ र उहाँको नाउँको प्रशंसा गर, किनभने परम प्रभु भला हुनुहुन्छ र उहाँको करूणा सदाकाल रहन्छ, उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रहि नै रहन्छ। ध्यान दिनुहोस्, धन्यवादका साथ उहाँको ढोकाभित्र पस्छ। परमेश्वरको असलपन कहिल्यै परिवर्तन हुँदैन। हाम्रो परिस्थिति बदलिन्छन् तर परमेश्वर कहिल्यै पनि बदलिनुहुन्न। हो, हामीले एउटा गीत पनि सुन्ने गर्छौ, फर्की आउँदैन समय, ठिकै हो, फर्की आउँदैन ऋतु, होइन, तर परमेश्वरको प्रेम चाहिँ जहिले पनि फर्केर आउँछ। त्यो गीतले त्यस्तै यस्तै शब्दहरूलाई प्रयोग गरेको छ, जुन चाहिँ वास्तविक कुरा पनि हो। दोस्रो कुरा, किनकि हामीले पाएको सबै कुरा उहाँबाट आएको हो, यसै कारणले गर्दा हामी धन्यवादी हुनुपर्छ। जस्तै कि हामीसँग भएको यो जीवन, श्वास, परिवार, मित्र, काम, प्रतिभा, सेवा गर्ने अवसर, सबै उहाँकै उपहार हुन्। यी कुराहरू हामीले आफैले मेहनत गरेर पैसा तिरेर म प्राप्त गर्छु नि भन्दा पनि हामीले प्राप्त गर्न सक्दैनौ। एकदमै महत्वपूर्ण कुरा हाम्रो जीवन, विश्वास, होइन, हाम्रो परिवार, सबै सम्बन्ध, यी सबै कुराहरू प्रभुले हामीलाई आशिष स्वरूप दिनुभएको छ। र याकुबको 1:17 भन्छ, हरेक असल वरदान चाहिँ परमेश्वरबाट आउँछ, यदि सबै कुरा उहाँबाट आएको हो भने धन्यवाद पनि उहाँलाई नै जानुपर्छ। अर्को कुरा भनेको धन्यवादले चाहिँ हाम्रो दृष्टिकोण परिवर्तन गर्छ। धन्यवादले परिस्थिति तुरन्त परिवर्तन नगर्न सक्छ, तर धन्यवादले हाम्रो हृदय परिवर्तन गर्छ। गुनासो गर्ने मानिसले समस्या मात्रै देख्छ, तर कृतज्ञ अथवा भनौँ धन्यवादी हुने मानिसले समाधान देख्छ। एउटा उदाहरण, दुईजना मानिस एउटै वर्षामा हिँडिरहेका थिए। एकजनाले भन्यो कि आज त फेरि पानी पर्यो, अर्काले भन्यो परमेश्वरलाई धन्यवाद किसानको बाली बच्ने भयो। वर्षा एउटै थियो तर सोच फरक थियो, त्यही फरक सोचलाई कृतज्ञता भनिन्छ। कारणले गर्दाखेरि हामी पनि हाम्रो सोचलाई परिवर्तन गर्नुपर्दछ र अवस्था परिस्थितिलाई हेरेर निराश हुने भन्दा पनि परमेश्वरलाई धन्यवाद होस् यो परिस्थितिमा पनि परमेश्वरले आफ्नो काम गर्दै हुनुहुन्छ। हामी यसरी चाहिँ धन्यवादीपनालाई बुझ्दै आफ्नो व्यवहारमा प्रयोगात्मक रूपमा प्रयोग गर्दै अगाडि बढ्नु पर्दछ भन्दै यो समयमा फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

छिर्निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र धन्यवादले जीवनमा ल्याउने आशिषहरूको विषयमा हामी हेरौं। पहिलो भनेको चाहिँ धन्यवादी हुनुले चाहिँ हाम्रो जीवनमा शान्ति ल्याउँछ। फिलिपी 4:7 भन्छ, कुनै कुरामा चिन्तित नहौ तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहेर हुन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई यीशुमा रक्षा गर्नेछ। धन्यवादसँग गरेको प्रार्थनाले हाम्रो हृदयमा र हाम्रो जीवनमा पनि शान्ति ल्याउने काम गर्दछ। यसकारण धन्यवाद दिनु र धन्यवादी हुनु एकदमै महत्वपूर्ण छ। दोस्रो कुरा भनेको धन्यवादले आनन्द बढाउँछ। खुशी परिस्थिति अनुसार आउँछ तर आनन्द परमेश्वरबाट आउँछ। जब हामी कृतज्ञ हुन सुरु गर्दछौ, कृतज्ञ मानिसले सानो सानो कुराहरूमा पनि खुशी भेट्छ। त्यही भएर पनि हाम्रो आनन्द चाहिँ परमेश्वर हुनुहुन्छ र हामी कृतज्ञ हुन सुरु गर्यो भने त्यो आनन्दलाई हामीले महसुस गर्न सक्दछौ र धन्यवादले सम्बन्धलाई बलियो बनाउँछ। सोच्नुहोस्, यदि कसैले तपाईँलाई कहिल्यै धन्यवाद नै भनेन भने कस्तो लाग्छ? परमेश्वरलाई पनि धन्यवाद मनपर्छ। आमा बुबा, शिक्षक, पति पत्नी, साथी सहकर्मी सबैलाई धन्यवाद चाहिन्छ। कारणले गर्दाखेरि धन्यवाद दिन शुरू गर्नुहोस्। यसले हाम्रो सम्बन्धलाई बलियो बनाउने काम गर्दछ र अर्को कुरा भनेको धन्यवादले परमेश्वरको महिमा गर्दछ। हामी धन्यवाद दिँदा हाम्रो ध्यान आफूबाट हटेर परमेश्वरतिर जान्छ र जहिले पनि परमेश्वर धन्यवादको योग्यको हुनुहुन्छ। सबै परिस्थितिमा असल होस्, खराब होस्, सोचेको जस्तो नहोस्, सबै कुराहरूको मालिक हाम्रो परमेश्वरलाई नै धन्यवाद, श्रेय, हाम्रो हृदयको कृतज्ञता जानु चाहिँ एकदमै उचित छ र यी कुराहरूले प्रभुको महिमा पनि हुँदछ र धन्यवादी हुनु र धन्यवाद दिनु एकदमै महत्वपूर्ण छ। यसै सन्दर्भमा रहेर कुराकानीहरू गरिरहेको छु तर फेरि पनि पालो भएको छ एउटा गीतको, यो समय गीतको साथमा दिन चाहन्छु।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ, म पुनम तपाईँलाई साथी रहेको छु र आज धन्यवाद हुनु कति धेरै महत्वपूर्ण छ है भन्ने विषयमा कुराकानीहरू प्रस्तुत गरिरहेको छु। गीत संगीतहरूको साथ तपाईँलाई निरन्तर दिइरहेको छु, आशा गर्दछु तपाईँ आशिषित भइरहनु भएको छ र यो समयमा कठिन समयमा पनि धन्यवाद दिन सकिन्छ भन्ने विषयमा केही कुराहरू तपाईँको लागि राख्न चाहन्छु म। र हो, कठिन समयमा पनि हामीले धन्यवाद दिन सक्छौ र दिनु पनि पर्छ भन्छु म चाहिँ विशेष गरिकन, र वचनले पनि हामीलाई यही सिकाउँदछ सबै परिस्थितिमा धन्यवादी हौ भनेर। र बाइबलमा चाहिँ यसको धेरै उदाहरणहरू छ, जस्तै कि हामीले एउटा उदाहरण लिनु पर्दाखेरि अयुबको पनि उदाहरण लिन सक्छौ। उनले सबै कुराहरू गुमाए, उनको विषयमा हामीले अयुबको पुस्तकमा हेर्ने हो भने एउटा साधारण मानिसले कल्पना नै गर्न नसकिने ठूलो संकष्ट उनको जीवनमा आएको छ। एउटा हामी सपनामा पनि सोच्न सक्दैनौ भन्छौ नि, त्यो प्रकारको घटना चाहिँ अयुबको जीवनमा भएको छ। उनले सबै कुराहरू गुमाए, सबै कुराहरू सकियो रित्यो एकै छिनमा, सबै कुराहरू उनको जीवनबाट गुम्यो। तर पनि के भयो भन्दाखेरि अयुबले परमेश्वरलाई कहिले पनि त्यागेनन्। यो भनेको चाहिँ उनी कति धेरै परमेश्वरप्रति होइन विश्वासमा बलियो थिए, धन्यवादी थिए भन्ने कुरालाई चाहिँ हामीले उनको जीवनमा हेर्न सक्छौ। उनी परमेश्वरप्रति धेरै धन्यवादी थिए, यसै कारण जब सबै परिस्थिति र संकष्टहरू टलेर गयो त्यसपछि परमेश्वरले अयुबको जीवनमा दोब्बर आशिष दिनुभएको छ। उनले गुमाएको भन्दा पनि दोब्बर आशिष उनले आफ्नो जीवनमा पाएका छन्। यस कारणले गर्दा कतिचोटि अब सकियो, अब रित्यो, अब मेरो लागि आशा छैन, अब म केही गर्न सक्दिनँ, अब मेरो लागि केही पनि रहेन रहेछ, मेरो सबै कुराहरू गुम्यो, हरायो, लुटियो होइन, सबै कुराहरू सकियो भनेर हामी सोध्छौँ। तर होइन, धन्यवादी चाहिँ हामी हुनु नै पर्छ यी परिस्थितिमा पनि। जब हामी परमेश्वरमा भरोसा गर्न र धन्यवादी हुन शुरू गर्दछौ, परमेश्वरले सबै कुराहरूमा हामीलाई सम्हाल्नु पनि हुन्छ र हामीलाई आशिषित पनि बनाउनुहुन्छ। पाउल र सिलासको कुरा हामीले गर्नु पर्दाखेरि एउटा एकदमै आशिषमय कुरा के भएको छ भन्दाखेरि, जेलभित्र जब उनीहरू थिए उनीहरूको हात खुट्टा बाँधिएको थियो तर उनीहरूले चाहिँ गुनासो गरेनन्। र साधारण मानिसहरू भएको भए निश्चय पनि उनीहरूको त्यहाँ रुवावासीहरू हुन्थ्यो होला, गनगन हुन्थ्यो होला, गुनासो हुन्थ्यो होला, एक अर्कालाई दोष लगाउने कुराहरू हुन्थ्यो होला, विविध कुराहरू हुन्थ्यो होला होइन। तर उनीहरूले के गरे भन्दाखेरि चाहिँ उनीहरूले परमेश्वरको आराधना गर्न सुरु गरे, स्तुति गर्न थाले, परमेश्वरलाई धन्यवाद दिए। र त्यसपछि के भयो, त्यहाँ भूकम्प आयो, ढोका खुल्यो, बन्धनहरूबाट उनीहरूले छुटकारा पाए। यही काम आजको दिनमा परमेश्वर तपाईँ हाम्रो जीवनमा गर्न सक्नुहुन्छ यदि हामी धन्यवादी भएर हाम्रो जीवनमा अगाडि बढाउन शुरू गर्यौं भने। तर हामी के गर्छौ, विपरीत काम गर्छौ, परमेश्वरले सिकाउनु भएको भन्दा ठिक विपरीत काम। जब संकष्ट आउँदछ हामी गनगन गर्न शुरू गर्छौ, जब संकष्ट आउँदछ हामी निराश हुन शुरू गर्छौ। हुन त हो हामी दुईटा जीवन जिइरहेको छ, एउटा शारीरिक जीवन छ, एउटा आत्मिकी जीवन छ। कहिलेकाहीँ शरीरले जित्न खोज्छ, तर जब शरीरले जित्न खोज्छ तब परमेश्वरको वचनमा रहेर परमेश्वरको वचनले जितेर हामी परमेश्वरलाई धन्यवाद दिँदै अगाडि बढौं। जब धन्यवाद दिन र परमेश्वरको नाउँलाई स्तुति दिन हामीले शुरू गर्दछौ त्यसपछि साँच्चै नै हाम्रो जीवन अनि अवस्था परिस्थितिहरूमा पनि भूकम्प आउन शुरू गर्दछ र त्यो भूकम्पले साँच्चै नै हाम्रो लागि आशिषको ढोकाहरू खोल्नेछन् र हाम्रो बन्धनहरूबाट हामी छुटकारा हुन शुरू गर्दछौ। कारण धन्यवादी हुन एकदमै महत्वपूर्ण छ जब हामी संकष्टबाट भएर जाँदछौ। यीशु ख्रीष्टलाई नै हेरौं, पाँच रोटी र दुई माछा उहाँले लिनुभयो र पहिला के गर्नुभयो, परमेश्वरलाई पितालाई धन्यवाद दिनुभयो। त्यसपछि हजारौं मानिसहरूले त्यो पाँच रोटी दुई माछाबाट अगाउन्जेल खाएर पनि उबारेको कुराहरू हामीले पाउँदछौ। र यस्तो प्रकारको आश्चर्यमय कामहरूको ढोका चाहिँ खुल्ला गराउने काम कतिचोटि धन्यवाद दिने कुराहरूले हुँदछ। जब घटी कमी भएको महसुस गर्नुहुन्छ प्रभुलाई धन्यवाद दिन शुरू गर्नुहोस्। प्रभु धन्यवाद, यो परिस्थितिमा पनि तपाईँ मलाई जुटाउनु नै यो बाहिरी परमेश्वर हुनुहुन्छ। संकष्ट भए प्रभु धन्यवाद, यो संकष्टमा मलाई विजय दिनुहुने प्रभु तपाईँ मसँग हुनुहुन्छ। धन्यवाद सबै कुराहरूको लागि धन्यवाद। कसरी मानिसहरूबाट सतावट भयो प्रभु धन्यवाद, त्यो व्यक्तिको लागि जसले मलाई सतावट गरिरहेको छ, एक दिन त्यो व्यक्तिले पनि यो कुरालाई बुझ्नेछ र तपाईँले पनि मलाई आशिष दिनुहुनेछ, त्यो व्यक्तिको जीवन बाँचोस् भनेर प्रभु तपाईँले प्रार्थना गर्न शुरू गर्नुहोस् र प्रभु
तपाईँलाई धन्यवाद दिन शुरू गर्नुहोस् र आज हामीले पनि धन्यवाद यसरी नै दिन सक्छौ। यदि तपाईँ अहिले स्वस्थ हुनुहुन्छ धन्यवाद दिनुहोस्, परिवार छ तपाईँको धन्यवाद दिनुहोस्, यदि श्वास चलिरहेको छ धन्यवाद दिनुहोस्, यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ प्रभुलाई धन्यवाद दिनुहोस्, किनकि अझै परमेश्वरले तपाईँलाई छोड्नु भएको छैन र छोड्नुहुने पनि छैन भन्दै एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको लागि हामीले राख्यौं र आज हामीले धन्यवाद दिने र धन्यवादी हुने विषयमा केही कुराहरूलाई हेरेको छौ र आज म तपाईँलाई एउटा सानो केही कार्यहरू गर्नको लागि म प्रोत्साहन पनि दिन चाहन्छु। आज सुत्नु अघि पाँचवटा कुरा तपाईँले लेख्नुहोस्। परमेश्वरलाई किन धन्यवाद दिने? सायद मेरो जीवनको लागि, मेरो परिवारको लागि, मेरो उद्धारको लागि, मेरो मण्डलीको लागि, मेरो भविष्यको लागि कि के को लागि? तपाईँले त्यो कुराहरूलाई चाहिँ लेख्न सुरु गर्नुभयो भने तपाईँ कुन कुन कुराहरूमा धन्यवादी हुनुपर्ने रहेछ र धन्यवाद भइरहनु भएको छ भन्ने कुरालाई देख्न सुरु गर्नुहुनेछ अनि गुनासो पनि कम हुँदै जान्छ, खुशी बढ्दै जान्छ, विश्वास बलियो हुँदै जान्छ। यसकारणले गर्दा प्रिय श्रोता, धन्यवाद भनेको केवल सभ्यताको शब्द मात्रै होइन, यो विश्वासको भाषा हो, यो नम्रताको चिन्ह हो, यो परमेश्वरमाथिको भरोसाको प्रमाण हो। त्यसैले आजदेखि परिस्थितिलाई हेरेर होइन, परमेश्वरको असलपन सम्झेर धन्यवाद दिने बानी बसालौ। र अब चाहिँ भने हामी अन्तिमतिर छौ र अन्त्यमा फेरि एकपटक पहिलो थेसलोनिकी 5:18 म दोहोऱ्याउन चाहन्छु। हरेक परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रिस्ट येशूमा परमेश्वरको इच्छा तिमीहरूको लागि यही नै हो। यही वचनले तपाईँको जीवनलाई नयाँ उत्साह, नयाँ आशा र नयाँ आनन्दले भरिदियोस् भन्ने मेरो प्रार्थना छ। र अब चाहिँ भने मैले बिदा माग्नुपर्ने बेला भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ कार्यक्रम थ्याङ्क यू गुड न्यूज बाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
2: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
2: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
2: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन हो।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
11: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
12: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
12: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
11: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
12: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
11: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
13: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ।

0: आएको बुझ्नलाई?
1: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि। हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सुन्न न बजे कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
7: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
9: किन आँखा मिचेको मिचे गरेको?
10: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसि क्या
10: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा।

भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रममा विशेष गरिकन बोलावट र दर्शनकै बारेमा अथवा परमेश्वरको आवाज सुन्ने बारेमा नि म तपाईँसँग कुराकानी गर्ने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुराको साथमा उपस्थित भइसकेको छु र कार्यक्रमको सुरुवात भने गर्नेछ हाम्रो अर्थपूर्ण संगीतबाट।

जय मसीह, सबै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट दर्शन लिएर प्राविधिक मित्र विजय र म प्रमुख उपस्थित भइसकेका छौं।

निकै नै अर्थपूर्ण संगीतको साथ जब म प्रभुको भएर जिउन थाले, निकै नै अर्थपूर्ण संगीतको साथ थियो र आज भने म केही महत्वपूर्ण कुरा हाम्रो निम्ति कार्यक्रममा राख्दैछु र मोबाइललाई साधन बनाउनुहोस् मालिक होइन, अध्ययनलाई बोझ होइन, भविष्य निर्माण बनाउने हतियार सम्झनुहोस्। आकर्षक वस्तुहरू जहिले हानिकारक हुन्छन् त्यो तपाईँ र मलाई थाहा छ। मोबाइल छेडी क्रमाइलो हो, शिक्षा जीवनभरको उज्यालो हो। मोबाइलले तपाईँलाई थकान ल्याउँछ तर शिक्षाले ऊर्जा थप्छ। स्क्रिन भन्दा सपना ठूलो बनाउनुहोस्। गेमले समय काट्छ, अध्ययनले भविष्य बनाउँछ। मोबाइललाई नियन्त्रण गर्नुहोस् नत्र उसैले तपाईँको समय नियन्त्रण गर्छ। आजको ध्यान भङ्ग भोलिको पछुतो बन्न सक्छ। किताबसँग बिताएको समय कहिल्यै व्यर्थ हुँदैन। रातभर मोबाइल होइन, उज्यालो भविष्यको सपना देख्नुहोस्। मोबाइल साधन हो, लक्ष्य होइन। धेरै स्क्रिनले आँखा थाक्छ, धेरै आँखाले जीवन चम्किन्छ र मनोरञ्जन सीमित गर्नुहोस्, सम्भावना असीमित बनाउनुहोस्। जसले समय जित्छ उसैले भविष्य जित्छ र यो के महत्वपूर्ण बनाई राखे मैले कार्यक्रममा। समय कति बहुमूल्य छ, आज समयलाई हामी कतिचोटि चिन्दैनौँ बुझ्दैनौँ र समय चाहिँ सम्पत्ति हो। वास्तवमा भन्ने हो भने समयमा समयलाई चिन्न सकेन भने फुर्सदमा पश्चाताउनु बाहेक अरू केही पनि हुँदैन। मैले समयको बारेमा एकदमै राम्रो एक्जाम्पल दिने गर्छु, त्यो एक्जाम्पल तपाईँ र मेरो निम्ति हुन सक्छ। होइन, समय कति बहुमूल्य छ भन्ने कुरा जब पत्रिकाको कुरा गर्छु क्या, म विशेष गरिकन पत्रिकाको एक्जाम्पल दिन्छु। आज निस्केको पत्रिका तपाईँले 10 रुपियाँ 15 रुपियाँतिर किन्नुपर्छ, तर भोलि त्यो पत्रिका 10-15 रुपियाँमा त्यो 1 केजी आउँछ। भन्न खोजेको कुरा, आज यति बहुमूल्य छ नि तपाईँ र मेरो निम्ति। हामी कति यस्तो स्वभाव छ, आजको कामलाई भोलि, भोलिको कामलाई पर्सि, त्यसरी समय हामी बर्बाद गरिरहेका हुन्छौँ। तर तपाईँ र मैले समयलाई चिन्न सक्यौँ भने हामीले परमेश्वरको काम शक्तिशाली रूपमा गर्न सक्छौँ। त्यही भएर समय सम्पत्ति हो, यो सम्पत्तिलाई जोगाउन सक्यो भने यसले भविष्य निर्माण गर्छ पक्कै पनि, र धेरैको गरेको पनि छ। समयलाई चिन्ने मानिसहरूले केही न केही उपलब्धि पक्कै पनि गरि नै रहेको छन् र आउँदो दिनमा पनि गर्ने नै छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा साथ दिन चाहन्छु र जहिले पनि तपाईँ र मैले आफूलाई बनाउने कुराहरू समयमा गर्नु नै महत्वपूर्ण कुरा हुन्छ। जस्तो पढ्ने कुराहरू, केही सिप सिक्ने कुराहरू जवान अवस्थामै गऱ्यौं भने चाहिँ, आफूलाई निपुण बनायौं भने चाहिँ फुर्सदमा हामी पछताउनु पर्दैन। जस्तो तपाईँलाई पढ्न मन लाग्यो, अब बुढेसकालमा पढेर के गर्ने, होइन? कति जिम्मेवारीहरू हुन्छन्, सोचेका कुराहरू सम्झन सक्दैनन्, सम्झने बिर्सने भइरहन्छ। त्यो र तपाईँले भिरेमा पढेर आफूलाई अब्बल बनाउनु भयो भने भविष्यमा पछताउनु पर्दैन। त्यो भएर सिपको कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। सिप सिक्नुहोस्, होइन, पढ्नु भएको होला, पढाइ आफ्नो ठाउँमा छ, सिप पनि सिक्नुहोस्। किनभने कहिलेकाहीँ पढाइले काम गर्दैन अनि सिपले काम गर्छ, कहिलेकाहीँ सिपले काम गर्दैन, पढाइले काम गर्छ। त्यो भएर तपाईँ र म जहिले जहाँ जान्छौँ, जे गर्छौँ, यदि तपाईँ र मसँग सिप छ भने हामीले धेरै अवसर मौका पाउँछौँ क्या। एकजना भाइ हुनुहुन्थ्यो, हामी जस एउटा कार्यक्रममा जाने मौका पायौँ, हामी निकै नै दुर्गम ठाउँ पुग्यौँ अनि त्यहाँनिर बत्तीहरू बिग्रिया रहेछ क्या। हामी त्यहाँ तिन चार दिन बस्यौँ, बत्तीहरू बिग्रिया रहेछ। उहाँ बत्ती बनाउन एकदमै त्यो घरको वायरिङ सब गर्ने मान्छे, अनि त्यहाँ बनाइदिनु भयो, राति त झलल भयो सबै, अनि त्यसपछि पल्लो घरमा पनि बिग्रिया रहेछ। पल्लो घरमा लगभग उहाँले धेरै नै त्यहाँ सेवा गर्नुभयो क्या, अनि सबैले प्रेम स्वरूप उहाँलाई भेटिदिनु भयो। हेर्नुहोस् त, त्यो सिप थियो नि त, अनि त्यो भएर सिप हुनु पनि आवश्यक हुन्छ। त्यो तपाईँ र मैले जान्नुपर्छ र बुझ्नु पनि पर्छ। अनि एउटा भनाइ छ, अल्छेहरू चाहिँ बढी मात्रामा होइन सिप बेगरको हुन्छन् अरे। जो जोसिलो मानिसहरू चाहिँ केही गर्नुपर्छ भनेर होइन जोसलाई प्रयोग गर्छन्, अनि उनीहरूलाई कामको अभाव पनि हुँदैन। त्यो भएर तपाईँ र म एकदमै जोसले भरिएको हुन आवश्यक छ। परमेश्वरले जोसिलो मानिसहरूलाई मन पनि पराउनुहुन्छ। के तपाईँ हामी अल्छे हौ कि जोसिलो हौ? हामी देख्न सक्छौँ कति मण्डलीमा हेरौँ न, कोही कोही मानिसहरू यति धेरै काम गरिराख्नु भएको हुन्छ मण्डलीमा, यति धेरै क्या, दुई तिनजनाको काम एक्लै गरिराख्नु भएको हुन्छ, चप्पल पनि मिलाइराख्नु भएको हुन्छ, टोयलेट पनि साफ गरिराख्नु भएको हुन्छ, बडालिराख्नु भएको हुन्छ, देखिरहेको हुन्छ क्या त्यसमा। त्यो जोसिला मानिसहरू जो उदाहरण दिन योग्यका मानिसहरू कोही चाहिँ भने सुतिरहेका हुन्छन्, मण्डली मान्छेहरू मण्डली गइसकेको हुन्छन्, उनीहरू मण्डली नजिक भएर पनि सुतिरहेको हुन्छन्, होइन, अल्छी गरिरहेको हुन्छ। त्यो भएर तपाईँ र म चाहिँ जोसले भरिएको मानिस हुन आवश्यक छ, होइन? काम गर्नमा, पढ्नमा, सबै कुरामा हामी जोसिलो हुन आवश्यक छ। अहिलेलाई पनि फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: ओहो, यो
8: विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
8: कहाँ छ?
7: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
6: र सरिता महर्जन 9841191094, 9841191094।
8: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क।

शिवकै बारेमा जोड गरिरहेको छु। अलिकति पढे लेखेका मानिसहरू प्राय नेपालमा बसेका हामी पाउन सक्दैनौँ, बस्नु पनि भएको छ तर धेरै मात्रामा चाहिँ विदेशी हुनुहुन्छ। कारण यही हो कि आफ्नो क्षमता अनुसारको होइन जागिर नपाएको कारण नै त हो नि, होइन? कयौँ पैसा लगानी गरेर पढेको हुन्छ, त्यो पैसाको ऋण, त्यो पैसाको ब्याज यहाँ बसेर तिर्न सकिन्न। त्यो भएर दुई चार पैसा बढी भए पनि आउँछ भनेर मान्छे विदेश नै ताक्ने रहेछन्। तर विदेश जाँदा पनि अहिले सबैभन्दा राम्रो काम चाहिँ सिप सिकेर गयो भने हुँदो रहेछ भन्ने कुरा पनि मान्छेले थाहा पाइसके। र विदेशमा भएको मान्छेले पनि भन्छन् विदेश आइस भने चाहिँ एउटा सिप चाहिँ सिकेर आइज है भनेर भन्छन्। अनि मान्छेले के गर्छन्, एउटा काममा भनेर लगिदिन्छन्, अर्को काममा लगाइदिन्छन्। अब तपाईँसँग सिप छ भने त तपाईँ त्यसमै जान सक्नुभयो नि त, मलाई त यस्तो आउँछ है ल म यहाँ जान्छु, केही छैन भने त तपाईँ त जहाँ पनि पर्न सक्नुहुन्छ नि त। त्यही भएर फुर्सदको समय छ, समय त्यत्तिकै बर्बाद गरिराख्नु भएको छ भने चाहिँ एउटा सिप सिक्नुहोस्। एउटा घटना मैले सुनिरहेको थिएँ, दाजुभाइ रहेछ, दाइले चाहिँ दाइलाई चाहिँ अब पढ्न मन लाग्ने, भाइ चाहिँ अलिकति केही सिप सिकौँ भन्ने कुरामा लागेछन्। समय बित्दै गयो, दाई पढ्दै गयो, भाइ मोबाइल बनाउन सिक्दै गयो, त अलिकति टेक्निकल लाइनतिर एकदमै मनपर्ने। अनि जे होस् अब चार पाँच वर्षपछि दाईले पनि राम्रो पढ्यो, ब्याचलर सकायो, भाइले पाँच वर्षमा यस्तो राम्रो उसले अब मोबाइलहरू बनाउन थाल्यो, एउटा पसल खोल्यो, होइन पाँच वर्षमा त ऊ त यति त्यहाँको सबैभन्दा जस मोबाइल पसल राम्रो पनि खोल्यो अनि रिपेयर पनि गर्ने, बनाउने पनि, बेच्ने पनि। अनि दाई चाहिँ अब ब्याचलर सिध्यो, अब काम गर्न, काम यति खोज्नु पर्यो, उसले यति खोज्नु पर्यो, काम खोज्यो होइन अब ल महिनाको 20,000, उसको भाइले त महिना दिनकै 20,000 कमाउने, होइन? अब हेर्नु त सिप, होइन भाइले अब बेसिक कुरा पढेको थियो, उसले 10 क्लाससम्म पढ्यो, त्यसपछि उसलाई पढ्न इन्ट्रेस्ट लागेन, म सिप सिक्छु भनेर सिपमा लाग्यो। उसले घर बनायो, परिवार पाल्यो, होइन दाई भने काम खोज्दा खोज्दै अन्तिममा गएर विदेशिनु पर्यो। मैले यो कुरा किन भन्दैछु भने नि, सिप भएपछि नि हामी कहिले अप्ठ्यारोमा, डिप्रेसनमा, त्यो दाईलाई यति गाह्रो भयो, भाइले पाँच वर्षमा यति उन्नति प्रगति गरिसक्यो, मैले केही गर्न सकिनँ भने कति धेरै गाह्रो भयो उसलाई। त्यो भएर सिप एकदम महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ। र तपाईँ सिप भयो भने हामी त्यतिकै बस्नु पर्दैन क्या, जहाँ गएर पनि जे पनि गर्न सक्छौँ। मैले धेरै अगाडि एउटा एक्जाम्पल दिएको थिएँ क्या, एकजना मेरो साथी हुनुहुन्छ, उहाँ चाहिँ कपाल काट्नुहुन्थ्यो, अनि हाम्रो होस्टेलमा लगभग 600-700 मानिसहरू थिए। उहाँले एकजनाको बाहिर कपाल काट्यो भने अब 100 लिन्थ्यो भने उहाँले 20-25 रुपियाँ काटिदिनुहुन्थ्यो, यति राम्रो काट्नुहुन्थ्यो। त्यहाँ धेरैजना कपाल काट्ने मान्छे पनि थिएन, उनी एउटा थियो, उसले यति पैसा कमाउँथ्यो नि, यति पैसा कमाउँथ्यो। मैले भन्न खोजेको कुरा त्यो कपाल काट्नु पनि त एउटा सिप हो नि त, होइन? प्रत्येकको टाउको छ, प्रत्येक टाउकोमा कपाल छ, कपाल काट्नै पर्छ, कपाल काट्ने मान्छे खोज्नै पर्छ। त्यही भएर कपाल काट्न सिक्नु पनि सिप हो। मैले यो कुरालाई किन जोड्दैछु भने, पढाइ सँगसँगै सिपलाई पनि विकास गरौँ। अहिलेलाई पनि यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

आदरणीय श्रोता भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
7: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
6: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
7: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
6: हप्ताको 3 दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
7: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
6: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
7: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
6: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
7: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि

0: सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
0: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
0: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
1: र 9813841647, 9813841447।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208854, 01-5208854 र 98-5-11-25-38, 98-5-11-25-38।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
1: र 9818-25-12-40, 9818-25-12-40।

0: होइन, यो झोलाभित्र के छ?
1: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
0: यो झोलाको पोकाहरूमा के छ?
2: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
3: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
4: प्रस्तुता कुमार अब्राहमको साथमा।
1: ओहो, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।
4: जय मसी, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम आदम इव।
5: जय मसीह अनि नमस्ते। गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमा आज म कार्यक्रम आदम लिएर उपस्थित भइसकेको छु। आज बिहिबार हो, हामी 12 देखि 1 बजेसम्म यो कार्यक्रममा रहने गर्न थालेका छौं र मीठा मीठा गीत संगीतको साथमा वैवाहिक जीवनका कुराहरू नै गर्ने गरेका छौं। मेल कसरी गर्न सकिन्छ, दाम्पत्य जीवनलाई सुखमय कसरी बनाउन सकिन्छ, बाइबलमा नै निहित रहेर हामी कार्यक्रममा विविध कुराकानीहरू गर्ने गर्छौं। प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिन चाहन्छु। आज पनि त्यस्तै मिठा कुराहरू लिएर आएको छु। शुरूआतमा एउटा मिठो गीत सुनाउँछु, तामाङ भाषाको भजन तपाईँ माझ प्रस्तुत गर्छु, त्यसपछि म आउनेछु।

हजुर, निकै राम्रो पुनः भजन हामीले सुनिरहेका थियौँ, तामाङ भाषाको भजनलाई श्रोता मित्र। कार्यक्रम आरबीमा हामी सम्बन्धका कुराहरू गर्ने गर्छौं, मिठा कुराकानीहरू गर्ने गर्छौं। बाइबलले हामीलाई जस्तो किसिमले सम्बन्ध अगाडि बढाउनुपर्छ, परमेश्वरसँग पति पत्नीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुराहरू नै हामी गर्ने गर्छौं। मैले उपदेशको पुस्तक अहिले हेरिरहेको थिएँ, यहाँ एउटा वचन यति राम्रो मैले देखेँ कि यहाँ लेखिएको छ, चुप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय भनिएको थियो। र अहिले जुन कार्यक्रममा म बोलिरहेको छु, यो समय चाहिँ मेरो लागि बोल्ने समय हो। परमेश्वरले हरेक कुराको लागि समय राख्नु भएको छ, त्यसैले गर्दा हामीले समयमा सबै कुराहरू गर्नुपर्छ। परमेश्वरलाई प्रेम गर्ने, माया गर्ने, परमेश्वरको सेवा संगतिमा हिँड्ने अनि उहाँसँग प्रगाढ रिलेसन राख्ने काममा चाहिँ कहिले पनि पछि पर्नु हुँदैन। जति तपाईँ त्यसमा अगाडि बढ्नुहुन्छ त्यति नै आश्रित हामी बनिन्छौं र संसारका कुराहरूदेखि हामी टाढा हुँदै जान्छौं। र परमेश्वरसँग बलियो सम्बन्ध बनाउनको लागि चाहिँ पति पत्नीको सम्बन्ध राम्रो भयो भने मात्रै परमेश्वरले त्यहाँ आशिष दिनुहुन्छ। कहिलेकाहीँ तपाईँ अहिले अब पति पत्नी बीच तनावहरू होइन झगडाका कुराहरू बेमेलका कुराहरू छन् भने चाँडै मिल्ने कोसिस गरिहाल्नुपर्छ, किनभने परमेश्वरको वचनले हामीलाई धेरै चाहिँ टाढो रहन दिँदैन, हामी नजिक भइहाल्नुपर्छ, जसले गर्दा परमेश्वरको महिमा त्यस ठाउँमा हुन्छ र हाम्रो जीवनलाई जहिले पनि यीशु ख्रीष्टलाई हस्तक्षेप गर्न दिनुपर्छ। हाम्रो आफ्नै खुसीले हिँड्यौं भनेदेखि चाहिँ कति कुराहरू चाहिँ असल हुँदैन, धेरै कुराहरू होला, हामीले गरेका आफ्नै निर्णयले पनि कहिलेकाहीँ सफलता पाउन सक्छौ, तर मुख्य कुरो आत्मिक रूपमा हेर्ने हो भने यीशु ख्रीष्ट बिना गरिएको काम अनि परमेश्वरले भन्नुभएको आज्ञा बिना गरेको काम चाहिँ अनर्थको हुन जान्छ। र जब पनि परमेश्वरको नजिक गएर हामी उहाँसँग सम्बन्ध राख्ने कोसिस गर्छौं अनि हामीलाई अझ धेरै मजा लाग्छ, धेरै आनन्द लाग्छ। कति मानिसहरूलाई बाइबल पढ्न मन किन लाग्दैन अनि परमेश्वरसँग सम्बन्ध गाँस्न किन मन लाग्दैन भन्दाखेरि चाहिँ अझै पनि संसारमै अल्झिरहेका छौँ हामी, त्यसै कारणले हो। तर जसलाई चाहिँ बाइबल पढौं लाग्छ, परमेश्वरसँग प्रार्थना गरिरहौं जस्तो लाग्छ, उहाँसँग सम्बन्ध चाहिँ कहिले पनि नबिग्रियोस् जस्तो लाग्छ भने अब तपाईँले थाहा पाउनुहुन्छ कि पवित्र आत्माको काम तपाईँको जीवनमा भइ नै रहेको छ। किनभने कोरिन्थीको पुस्तकले भन्दछ तिमीहरू पवित्र आत्माको मन्दिरहरू हौ भनेर भन्नुभएको छ। अनि पवित्र आत्माको मन्दिरले के गर्छ भन्दाखेरि पवित्र कुराहरू सोच्छ, असल कुराहरू सोच्छ। प्रभुले भन्नुहुन्छ म जस्तो पवित्र छु तिमीहरू पनि पवित्र बन्नुपर्छ। सम्बन्ध गाँस्नको निम्ति पति पत्नी पवित्र सम्बन्ध हाम्रो हुनुपर्छ। पक्कै पनि आज यो डरलाग्दो समयमा डरलाग्दो संसारमा हामी बाँचिरहेका छौं, हामीले पति पत्नी बीचको सम्बन्ध निभाउँदै गर्दाखेरि बीचमा धेरै किसिमका तनावहरू आउन सक्छन् होइन, बीचमा त्यो सम्बन्धलाई बिगार्ने तत्वहरू आउन सक्छन् अनि त्यस्ता कुराहरूलाई चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। र एउटा पति र एउटा पत्नी चाहिँ फरक स्थानबाट, फरक व्यक्ति, फरक संस्कारबाट हुर्किएको, फरक स्थानबाट जोडिएको हो पक्कै पनि, किनभने नजिक चाहिँ कसैले विवाह गरेको होला, विरलै छन्, तर धेरैजसो धेरै टाढा टाढा पहिलेको समयमा त झन् टाढा टाढा वैवाहिक सम्बन्ध जोडिने गरिन्थ्यो, जबकि हामीले त्यो केटीको आनी बानी थाहा हुँदैन, त्यो केटाको आनी बानी हामीलाई थाहा हुँदैन थियो, त्यति टाढासँग सम्बन्ध जोड्नु परेको हुँदाखेरि कसै न कसै मार्फत हामीले उनीहरूको आचरणको जानकारी पाउने गर्थ्यौं र त्यही विश्वस्त भएर चाहिँ हामीले उसँग रिलेसन जोड्न मंजूर हुनुपर्थ्यो। र यसरी टाढा टाढासँग सम्बन्ध जोड्दाखेरि एकजना पूर्वको एउटा पश्चिमको अनि हाम्रो संस्कृतिहरू पनि फरक, हामीले बोल्ने भाषाहरू फरक अनि हामीले गर्ने कामहरू फरक, त्यस्ता ठाउँबाट आएर एउटा दुईमा एक बन्नु परेको कारणले गर्दाखेरि फरकतामा चाहिँ अलिकति गाह्रो नै छ होइन, त्यसमा सहजता अझै हुँदैन पक्कै पनि, तर बिस्तारै बिस्तारै हामीले आफ्नो तर्फबाट जति बलिदान गर्न सक्छौ ती कुराहरू पक्कै पनि गर्नुपर्छ। पुस्तक लेख्ने व्यक्तिहरूमा मलाई लाजस थुलुङज्यू, पास्टर लाजस थुलुङज्यूको अत्यन्तै सान्दर्भिक लाग्छ, उहाँको पुस्तकहरूमा पढ्ने गर्छु धेरैजसो होइन, कति ज्ञान गुणका कुराहरू चाहिँ हामीले पुस्तकहरूबाट लिन सक्छौं, कसैले भनेका असल कुराहरू चाहिँ हामीले लिनु असल हो, खराब कुराहरूलाई फ्याँक्नुपर्छ हामीले, र सबै कुराहरू हामीले आफै जान्दैनौँ, कहिलेकाहीँ पुस्तकको सहारा लिनुपर्छ, कहिलेकाहीँ कसैले बोलेका कुराहरूको पनि सहारा लिनुपर्छ, त्यसरी नै हामीले आफ्नो ज्ञानलाई वृद्धि गर्न सक्छौं। हामीले विशेष गरी त प्रार्थना गरेर परमेश्वरसँग अगुवाई खोज्नुपर्छ र हामीले के बोल्नुपर्ने हो
अनि कस्तो किसिमका कुराले चाहिँ सम्बन्ध राम्रो हुन्छ भन्ने कुरा चाहिँ प्रभुले सिकाउनुहुन्छ, पवित्र आत्माले सिकाउनुहुन्छ। र समय सान्दर्भिक लाग्छ उहाँले लेख्नुभएको पुस्तक, अनि लाजा सुरुङज्यूले लेख्नुभएका पुस्तकहरू चाहिँ एकदमै मलाई एउटा महत्वपूर्ण लाग्छ। यो चाहिँ साँच्चै परमेश्वरबाट आएको जस्तो लाग्छ कति अवस्थामा। र उहाँले विशेष गरिकन विवाहका पुस्तकहरू धेरै नै लेख्नुभएको छ, फरकतामा आनन्द होइन, परस्परमा एक रहनु, यस्ता कुराहरू, जब म दुःखमा हुन्छु परमेश्वर कहाँ हुनुहुन्छ, यस्ता धेरै पुस्तकहरू मैले पढेको छु। र उहाँले आफ्नै बारेमा के लेख्नुहुन्छ भन्दाखेरि, मैले विवाह गरेपछि छक्क पार्ने कुराहरू धेरै अनुभव गरे भनेर भन्नुहुन्छ। म यही कुरा पढ्दैछु आज। म गाउँमा हुर्किएको थिएँ भने मेरी पत्नी शहरमा हुर्किएकी थिइन्। हामीले विवाह गर्नु अघि नै एक अर्कालाई चिनेका थियौं र सम्बन्धमा धेरै त्यति धेरै तनाव होला भन्ने मैले कहिले पनि सोचेको थिइन। तर विवाह गरेको एक साताभित्रै मैले धेरै कुराहरूको अनुभव गरे अनि मैले आफूलाई एक अव्यावहारिक पुरूषको रूपमा पाएँ। म अहिले आएर ती दिनका कुराहरू सम्झेर म कति मूर्ख थिएँ भन्ने महसुस गर्छु। हो श्रोता, कहिलेकाहीँ हामी मैले भने नि एकदम टाढा टाढाका व्यक्तिहरू एक हुन पर्दाखेरि चाहिँ हरेक कुराहरू नमिलेको कारणले गर्दाखेरि एकदम आफूलाई चाहिँ एउटा फाल्टु व्यक्ति जस्तो लाग्दछ, कतै नमिलेको कुराहरू जस्तो लाग्छ। ती कुराहरू चाहिँ बिस्तारै ठिक हुन्छन् भन्ने कुराहरू उहाँले गर्नुहुन्छ। र विवाहको दोस्रो साता बिहान उठेर मेरी पत्नीले चिया ल्याइन् र मलाई दिइन्, र पहिलो साता त उनले सायद सहन गरिन्। त्यो बिहान मैले चिया पिएको समयमा उनी पनि मेरो नजिक आएर बसिन्। र म त्यति चिया पिउने मानिस चाहिँ होइन। म चिया तीन मिनट भन्दा बढ़ी हातमा लिएर बस्न सक्दिन, चाँडै नै त्यो सक्नुपर्छ। मैले हातमा चिया लिएर पिउन लागे। चिया पिएको केही क्षणमा नै मैले प्रतिक्रिया पत्नीबाट पाएँ र मेरी पत्नीले भनिन्, चिया पिउँदा बिस्तारै आवाज ननिकालिकन पिउनुपर्छ। चिया पिउँदा सुरुप सुरुप गरेर आवाज निकालेर पियो भने राम्रो हो भन्ने सोचमा म हुर्केको छैन, हाम्रो ठाउँमा यसो भन्दैनन् भनेर चाहिँ उहाँकी पत्नीले भन्नुभएछ। र चिया पिउँदा सुरुप आवाज निस्कियो भने त्यो चाहिँ मन परेर आनन्द लिएर पिएको भन्नेमा चाहिँ म हुर्किएको थिएँ, म चाहिँ त्यस्तो संस्कारमा हुर्किएको भन्दै उहाँले भन्नुहुन्छ। र हाम्रो परिवारको मान्यता चाहिँ त्यही नै थियो कि मेरो पत्नीले चाहिँ चिया सुरुप गरेर पिउन हुँदैन, अरू डिस्टर्ब हुन्छ, राम्रो होइन यो कुरा भनेर भन्नुभयो भनेदेखि चाहिँ म चाहिँ यस्तो परिवारबाट आएको हो कि उहाँले चाहिँ भन्नुहुन्छ, हामीले चाहिँ आवाज निकालेर पियो भने चियाको मजा नै छुट्टै हुन्छ भनेर चाहिँ उहाँ त्यस्तरी हुर्किनु भएको छ। र दुईजनाको कुरा चाहिँ फरक त्यहाँ भएको छ। अनि मेरी पत्नी त्यस्तो घरानामा हुर्किएकी थिइन् जहाँ चिया पिउँदा आवाज निकाल्नु हुन्न भने सिकाइएको थियो भने, मेरी पत्नी त्यो बिहान मेरो चिया पिउने तरिका देखेर छक्क परि मात्र परिनन्, बरु उनले आवाज ननिकाली चिया पिउनु उत्तम तरिका हो पनि भनेर सम्झाउन थालिन्। विवाह भएको त्यति साताको एक बेलुका सदा झैं म हातले नै खाना खाए, खानालाई तयार भएँ। र म गाउँमा हुर्किएको कारण प्राय हातले नै खाना खाने गर्दथे र हातले खाना खानुको मजा नै अर्कै हुन्छ। तर मेरी पत्नीले मलाई चम्चाले खाना अनुरोध गरिन्, कारण कहिलेकाहीँ राम्रो हात राम्ररी हामीले धोएका हुँदैनौ, समयमा त्यस समयमा चाहिँ त्यसबाट आउने रोग र समस्याहरूले चाहिँ हामीलाई छुन सक्छ। र हाम्रो घरमा चम्चाको कुनै अभाव थिएन, कारण विवाहमा थुप्रै चम्चाका सेटहरू पनि आएका थिए अनि मैले चम्चाले खाना सुरु गरे। हाम्रो नयाँ जीवनको शुरूका दिनहरू कति रमाइला थिए। मैले खाना खाएको उनले राम्ररी हेरिरहेकी थिइन् किनकि चम्चा ठिकसँग मैले पक्रेको थिइन। टाढासम्म सुनिने गरी चम्चाका आवाजहरू निस्किरहेका थिए र मेरी पत्नी खुशी थिइनन्। र चम्चाले थालको खाना उठाउँदा आएको ठड्याङ ठुङ आवाजले मेरी पत्नीको ध्यान खिचिरहेको थियो र उनले बिस्तारै मलाई चम्चाले खाना खाँदा आवाज निकाल्नु हुँदैन भनेर फेरि पनि बताइन्। म पुरूष भएको कारण पत्नीको सल्लाह सुन्न त्यति सजिलो भएको थिएन। त्यो बेलामा हामीहरू नवविवाहित दम्पति भएको कारण माया धेरै थियो जसले सहन गर्न सजिलो भएको थियो। तर अब अगाडि के हुने हो म सोच्नै सकिरहेको थिइनँ। ममा धेरै सुधारिनुपर्ने कुराहरू रहेछन् भन्ने कुरा पनि अवगत भयो मलाई, र धेरै परिवर्तन हुन नसक्ने कुराहरू पनि थिए जो केवल विवाहमा ग्रहण गर्नुपर्ने आवश्यकता थियो। र मेरो विवाहको पहिलो साता रमाइलो भएर नै गुज्रदै थियो। बिस्तारै मैले धेरै कुराहरूमा भिन्नताको अनुभव गर्न थाले जसले मभित्र प्रश्नहरू उब्जाउन थाले। प्रेम विवाह भएको कारण प्रगाढ प्रेम त थियो, तर हामी बीचको भिन्नताले गर्दा धेरै चुनौतीहरूको सामना गर्नु परेको थियो।
ती सामान्य भिन्नताहरू थिए, तापनि तिनले सम्बन्धलाई गहिरो प्रकारले असर पुर्याइरहेको मैले पाएँ। म पुरूष भएर जन्मिएको कारण सबै कुराहरू सामान्य रूपमा लिएर जान मलाई अत्यन्तै कठिन परेको थियो। यसरी उहाँले लेख्नुहुन्छ। हो, पक्कै पनि श्रोता, हामीले यो अब हाम्रो पनि आफ्नो आफ्नो पुस्तकहरूमा लेख्न सक्छौँ होइन, हाम्रो पनि आफ्नो आफ्नो केस हिस्ट्रीहरू छ, हाम्रो पनि इतिहासहरू छ, हाम्रा घटनाहरू होलान्, पति पत्नी तपाईँ पहिलो भेटमा अनि समय बित्दै गएपछि जीवनसँगै बिताउने क्रममा के भयो भन्ने कुरा चाहिँ उहाँको जस्तो अनुभव हाम्रो पनि हुन सक्छ। त्यसैले फरकपनामा आनन्द लिनु नै परमेश्वरले हामीलाई बनाउनु भएको हो। त्यसैले हामी जहाँ कहाँ हौ, परमेश्वरको प्रेमले एक भएका छौं। अब एकले अर्काको बलिदान निम्ति बलिदानी प्रेम गरेर चाहिँ हामी अगाडि बढ्न सक्छौं सम्बन्धमा। र बाँकी कुराहरू म फेरि पनि सुनाउँदै गर्नेछु। कार्यक्रममा आज मैले यतिखेर एउटा निकै निमिठो गीत राख्छु, त्यसपछि म फेरि पनि विविध कुराकानी त छँदैछन्।

हजुर कार्यक्रममा निकै नै मिठो गीत हामीले सुनिरहेका थियौँ श्रोताभित्र, र फरकपनामा आनन्द कसरी, अपार आनन्द कसरी लिन सक्छौ भन्ने कुरा चाहिँ लाजसुङजीले चाहिँ हामीलाई पुस्तक मार्फत सम्झाइरहनु भएको थियो। र उहाँले अगाडि लेख्नुहुन्छ, मेरी पत्नीले बनाएको हरेक खानेकुरोको बारेमा हाम्रो घरमा आउने हरेकले प्रशंसा गरिरहेका थिए र उनले मेहनत गरेर पकाएको साँझ बिहानको भोजन स्वादिष्ट त थिए, तर फरक घरमा हुर्किएको थिए। कलेजमा अध्ययन गर्दाको समय मैले व्यस्तताका कारण आफ्नो कोठामा सामान्य खानाहरू नै पकाएर खाने गर्दथे। मलाई प्राय पिरो अनि मसलायुक्त खानाहरू खान त्यति मन पर्दैन थियो, तर मेरी पत्नी यसका ठिक विपरीत थिइन्। उनलाई मसला र पिरो भएका खानाहरू असाध्यै मन पर्दथे। उनले हरेक साँझ बिहान मेहनत गरेर पकाएको खाना खानलाई जब म उनीसँग बस्थे तब म त्यति मन लगाएर खाना खान सकिरहेको थिइनँ। अनि फेरि म त्यसका बारेमा तुरुन्तै प्रतिक्रिया दिने खालको स्वभाव भएको मानिस पनि थिइनँ। म धेरै सोच्ने स्वभावको मानिस थिएँ। मन नपरेका कुराहरू चाँडै भनिहाल्ने स्वभावको म थिइनँ। उनले मलाई मनपर्ने खानाहरू कहिले पकाउँदिनन्, के हो भन्ने जस्तो सोच पनि सृजना हुन थाल्यो। हरेक दिनको खानामा धेरै मसला र पिरो भएको कारण म खुसी थिइनँ, तर उनले आफैले पकाएको खाना स्वाद लिएर खान्थिन् र मेरी आमाले मलाई यसरी नै मेहनत गरेर पकाउनुपर्छ भनेर सिकाएकी हुन् भन्थिन्। उनले तयार पारेका खानाहरू मैले उनको खुसीका लागि भए पनि खाइदिन्थे, तर मेरो शरीरले ती कुराहरूलाई सहर्ष ग्रहण गर्न सकिरहेको भने पक्कै थिएन। यता उनले बनाएको खानाका बारेमा प्रशंसा गर्ने थुप्रै प्रशंसकहरू उनले बनाएकी थिइन्। बाल्यकालमा म हुर्किएको ठाउँ झापाको दमक 19 मेरो हजुरआमाले कालो दाल नै धेरै पकाउनुहुन्थ्यो र बारी खेतमा पनि त्यही दाल चाहिँ छर्नुहुन्थ्यो। त्यसैले होला सानो छँदादेखि नै कालो दाल असम्मै मनपर्थ्यो। तर भारतको सिलगढ़ीमा त्यति धेरै कालो दाल बेचिँदो रहेनछ र पहेँलो दाल जसलाई हामी मुसुरी भन्छौं त्यो दाल बढ़ी प्रयोग गरिँदो रहेछ र उनको घरमा दैनिक जसो पाक्ने दाल मुसुरी नै रहेछ, तर मेरो रोजाई चाहिँ कालो दाल थियो। कालो दाल पाकेको समयमा मेरी पत्नी त्यति प्रसन्न देखिनन्, तर मुसुरी दाल पाक्दा म फेरि प्रसन्न थिइनँ। उनले मनले जानेर प्राय कालो दाल कहिल्यै किन्दिनन्, किनभने उनले मनले चाहने कालो दाल होइन घरमा कुन दाल पकाइन्छ भन्ने कुराले सबैलाई चासो जगाउँछ। हाम्रा रुचिहरूले हाम्रो आफ्नो पृष्ठभूमिलाई पनि कहीँ न कहीँ दर्शाउँछ। मलाई जुन टेलिभिजन कार्यक्रम मनपर्छ त्यो मेरी पत्नीलाई प्राय मन पर्दैन, तर त्यही कारण लिएर हाम्रो परिवार टुट्नु हुँदैन, किनकि हाम्रो फरक मस्तिष्कले फरक कुराहरूको चाहना संचार गर्दछ। मैले चाहेर पनि मेरो मनपर्ने कार्यक्रमप्रतिको मोहलाई मैले सजिलै त्याग्न सक्दिन। सायद धेरै पटक टेलिभिजनको रिमोट चाँडै बिग्रिनको कारण चाहिँ त्यसको बढ़ी प्रयोगले गर्दा पनि पति पत्नी र नानीहरू बीचको एकअर्काकै आफ्नै आफ्नै कार्यक्रममा तानातान गर्दा नै यस्तो हुन सक्छ। सायद मोबाइलमा इन्टरनेट नआएको भए धेरै घरहरूमा टेलिभिजन आउने कार्यक्रमले अनेक तनावहरू ल्याउने थियो। यस्ता सानातिना कुराहरू हामी हेर्दाखेरि सामान्य जस्तो लाग्छ श्रोता, तर सामान्य कुरालाई नै एकदम ठूलो इस्यु त्यहाँबाट निस्कन सक्छ र झैँ झगडाहरू हुन सक्छन्। हामी भन्छौँ यो सामान्य कुरा त हो, किन यस्तो लेखियो पुस्तकमा भनेर हामी कतिजनाले सोच्न पनि सक्छौ, तर फरकपना भनेको यही हो होइन। मैले अघि पनि शुरूआतमा भने फरकपनामा आनन्द गर्न सक्नुपर्छ, फरक हृदयले एकले अर्काको आनी बानीलाई एक्सेप्ट गर्न पनि जान्नुपर्छ, जुन कुरा असल छ, जुन कुरा परमेश्वरको नजरमा ठिक छ। पत्नीले भनेको कुरा नै पतिले गर्नुपर्छ भन्ने पनि छैन, पतिले भनेको कुरा पत्नीले गर्नुपर्छ भन्ने पनि छैन, तर वचनमा जे छ ती कुरा चाहिँ दुवैजनाले मिलेर गर्नुपर्छ। र पत्नीले आफ्नै कुरामा जिद्दी गरिन् भने वचनमा जे छ ती वचनद्वारा चाहिँ हामीले सम्झाउन सक्छौ, पतिलाई पनि त्यसरी नै सम्झाउन सक्छौ, किनभने हामी परमेश्वरको अनुग्रहमा बाँचेका मानिसहरू हौं। हामीले येशू ख्रीष्टलाई सोध्नै पर्छ, परमेश्वरलाई सोध्नै पर्छ, जसले गर्दाखेरि हामी अगाडि बढ्न सक्छौ। त्यसैले हामी सबैजनाको यो फरकपना चाहिँ पक्कै पनि हुन्छ र फरकपनाको आनन्द चाहिँ हुँदो रहेछ। यो अरूको बारेमा पढ्दाखेरि पनि हामीलाई एकदमै अचम्म लाग्न सक्छ श्रोता, यो चाहिँ बेमेलका कुराहरू कति धेरै हुन्छन् होइन। कहिलेकाहीँ मलाई मनपर्ने कुराहरू उनलाई मन पर्दैन, उनलाई मनपर्ने कुराहरू मलाई मन पर्दैन, अब त्यसमा झगडा गरेर तनाव निकालेर ठूलो इस्यू बनाएर झैँ झगडा नै
समाजले सुन्ने गरी ठूल्ठूलो आवाज निकालेर बाज्ने झगडा गर्ने कुराहरू पनि त गर्नु हुँदैन होइन. यस्ता कुराहरू चाहिँ हामीले अभोइड गर्दै जानुपर्छ अनि बिस्तारै परमेश्वरको अनुग्रहमा बढ्दै बढ्दै गएर चाहिँ हामी नम्रतामा आउनुपर्छ भन्ने कुरा नै उहाँले सिकाउनुहुन्छ. फेरि पनि अगाडि बाँकी कुराहरू गर्दै गर्छु. यतिखेर एउटा निकै नै मिठो गीत तपाईँ माझ राख्दैछु.

मैले ईश्वरलाई सोधे, हे प्रभु, जिन्दगीको यो यात्रा कति गाह्रो छ। माया गर्ने यो मुटुलाई उहाँले एउटा गन्तव्य दिनुभयो। यात्रा जति नै कठिन भए पनि सहयात्री असल भए गन्तव्य सुन्दर हुन्छ भन्ने कुराको प्रमाण ईश्वरले दिएको उपहार र प्रार्थनाको प्रत्युत्तर हो तिमी। ईश्वरको योजना पूरा गर्ने

हजुर सदाहानी गुड न्यूज एफएम प्रसारणमा छौं कार्यक्रम आदम ईदको साथमा हामीले फरकपनामा प्रशस्त आनन्द कसरी गर्न सक्छौं भन्ने कुरा लाजस थुरुङज्यूले लेख्नुभएको पुस्तकबाट सुनिरहेका छौं। फरकतामा चाहिँ आनन्द मनाउन सक्नुपर्छ भन्ने कुरा नै महत्वपूर्ण छ र उहाँले भन्नुहुन्छ मेरी पत्नी जब उनका आमा बाबु या भाइ दिदी बहिनीसँग भेट्छिन् उनीहरू साथी जस्तै गरी त भनेर खुलेर नै कुरा गर्छन् र उनीहरू घण्टौं बसेर कुरा गर्छन् र उनले आमासँग भेट गर्दा साथी जस्तै कुरा गर्छिन्। त्यो देखेर म छक्क पर्छु किनकि म त्यस प्रकारको परिवारमा हुर्किएको व्यक्ति होइन। म सानैदेखि गम्भीर स्वभावमा हुर्किएको थिएँ। मेरी पत्नी जति धेरै मानिसहरूलाई सहजै मित्र बनाउँछिन् र मजाले बात मार्छिन् म त्यसरी गर्न सक्दिन किनकि म भित्रको स्वभावले मलाई त्यसो गर्नबाट रोक्दछ। यी कुराहरूले विवाहपछि मेरी पत्नीसँगको सम्बन्धमा धेरै गम्भीर असर पार्यो। मेरो जीवनको लामो अनुभव र सूक्ष्म अध्ययन र पठनले मलाई एउटा कुरामा स्पष्ट गरे कि म मेरी पत्नी भन्दा भिन्न बनिएको छु। निस्तनी स्त्रीहरू पारिवारिक सम्बन्धमा पुरूषभन्दा बढ़ी घनिष्ठतामा जोड़िएका हुन्छन्। उनीहरू आफ्ना परिवारका सदस्यहरूसँग घनिष्ठतामा रहिरहेका हुन्छन्। यदि मैले पत्नीसँग भएका त्यस्ता असल कुरामा आनन्द लिन सकिन भने त्यसले कहिलेकाहीँ ईर्ष्या पनि उत्पन्न गराउन सक्नेछ। निश्चय नै पुरूषहरूले पनि आफ्ना बाबुलाई आमालाई धेरै माया गर्छन् तर भावनात्मक रीतिले स्त्रीहरू जतिको गहिरो घनिष्ठतामा रहेका हुँदैनन् नै भनिन्छ सायद प्राय जसो। तपाईँकी पत्नी र उनका आमा बाबुसितको घनिष्ठता र बातचित तथा तपाईँको आफ्नो आमा बाबुसितको घनिष्ठता र बातचितलाई ध्यान दिनुभयो भने प्राय छोरीहरू बढ़ी घनिष्ठतामा रहेको हामी पाउँछौ। मेरो हजुरआमाले सानो छँदा भन्नुहुन्थ्यो छोरीहरू धेरै स्वर्ग जान्छन् होला भनेर भन्नुहुन्थ्यो अरे, किनभनेदेखि आमा बुवा बढ़ी स्याहार गर्ने सुसार गर्ने र आमा बाबु बिरामी भएको छोराहरूले थाहा पाएपछि यसो भन्छन् अरे, ए आमालाई के भएछ चिन्ता नलिनुहोस् सब ठिक भइहाल्छ। तर छोरीले आमा बिरामी परेको थाहा पाइन् भने सबै काम छोडेर पनि आमालाई भेट्न आतुर गर्छिन् र माइत आउँछिन् किनकि उनका निम्ति पारिवारिक घनिष्ठताले बढ़ी महत्व दिएको हुन्छ। यी हाम्रो स्वभावमा नै जोड़िएर आएका हुन् त कति हामी हुर्किएको पृष्ठभूमिमा सिक्दछौं। सम्बन्धमा अनुभव गर्ने ती भिन्नताहरूलाई जान्नाले हामीलाई हाम्रो विवाहमा सहायता पुग्छ। ती भिन्नताहरूलाई म बदल्न सक्ने क्षमता पनि राख्दिन, केवल म ती भिन्नताहरूलाई स्वीकार गर्न सक्छु। यी सबै भिन्नताहरूको पहिचानले मलाई अध्ययनशील हुन बाध्य बनाए। एउटा वैज्ञानिकले झैं विवाहभित्रका समस्याहरूको पहिचान गर्ने सोच लिएर म आफै पनि मानव शास्त्री जस्तै बनिएको थिएँ। मेरी पत्नी म भन्दा भिन्न भएकामा मलाई कुनै रिस उठेको छैन, बरू एउटा जिउने कला सिकेको छु जसले मेरा वैवाहिक तनावहरूलाई व्यावहारिक बनाउन सहायता गरेको छ। पावलले पनि विवाहलाई रहस्य भनेका छन्। एफिसी 5:32 धेरै कुराहरू हामी बुझ्न सक्दैनौं। हरेक क्षण मभित्र आएका नयाँ परिवर्तनहरूले मेरी पत्नी चकित हुन्छिन्। छोटो जीवनको यो हिँडाईमा धेरै कुराहरू हामी बुझ्न सक्दैनौ। तपाईँको जीवनको बुढेसकालसम्म पनि तपाईँले पत्नीलाई पूर्ण रीतिले बुझ्न सक्नुहुन्न। समयसँगै हाम्रो जियाईका अनुभव, मित्रहरूसँगको सम्बन्ध र आधुनिक प्रविधिहरूले हाम्रा सम्बन्धहरूलाई गहिरो प्रभाव पारिरहेको हुन्छन्। यी सबै वैवाहिक जीवन भोगाएका भिन्नताहरू, मेरो पत्नीसँग केही तनाव सृजना भएको हो तापनि ती सबै कुराहरूको बीचमा उनीप्रतिको मेरो समर्पण र प्रेम घटेको छैन। म जान्दछु म र मेरी पत्नी बीचको भिन्नता मेरो निम्ति खराब समाचार होइन, तर हामी बीचको भिन्नता हाम्रो विवाहको ताकत हो। र उहाँले चाहिँ यसरी भन्नुहुन्छ, शारीरिक भिन्नता पनि हुन्छ पुरूष र स्त्रीको शारीरिक भिन्नतादेखि लिएर होइन हाउभाउ अनि आचरणहरू सबै कुरामा भिन्नताहरू हामीले पाउँछौ। शारीरिक भिन्नताका कुराहरू पनि यहाँ गरिएको छ। पुरूषहरू आक्रोशित अथवा आक्रामक हुने कुरामा स्त्रीहरूभन्दा 50% बढ़ी हुन्छन् र पुरूषको मुटुको धड़कन प्रति मिनट 70-72 हुन्छ भने स्त्रीहरूको 78-80 हुन्छ। पुरूषको रक्तचाप स्त्रीको भन्दा 10 अंकले ज्यादा हुन्छ, तसर्थ स्त्रीको तुलनामा पुरूषलाई बढ़ी मात्रामा रक्तचापको समस्या हुन्छ भनेर पनि आकलन गरिएको छ। पुरूषको श्वास प्रश्वास प्रक्रिया स्त्रीको तुलनामा बढ़ी हुन्छ तर स्त्रीहरूको बाहिरी शरीर सानो खोपड़ी ठूलो अनुहार फराकिलो चिउँडो छोटा खुट्टा तर
लामो घाँटी भएको हुन्छ भने भित्री शरीर स्त्रीको पेट मृगौला कलेजो पुरूषको भन्दा ठूलो हुन्छ तर फोक्सो पुरूषको भन्दा सानो हुन्छ। उहाँले यहाँ यस्तो किसिमले डायग्नोसिस गर्नुभएको छ, एनालाइसिस गर्नुभएको छ कि एउटा वैज्ञानिक तरिकाले पनि हाम्रो शरीरलाई चाहिँ वर्णन गर्नुभएको छ। र चाहे जे होस् क्रोमोजोमदेखि लिएर हरेक कुराहरू चाहिँ होइन त्यहाँ भनौ न के भनिन्छ त्यसलाई हार्मोनका कुराहरूदेखि लिएर हरेक कुराहरूमै फरकता परमेश्वरले बनाउनु भएको छ। तर यी फरकपनामा नै आनन्द गर्नको निम्ति आदमलाई पनि हवा जोडी बनाइदिनु भएको परमेश्वरले। आदम जस्तै स्वभावको हवा नहुन सक्छिन्, नभएको कारणले नै त्यो फल खाएको हुन सक्छिन्। त्यसैले हाम्रो सोचहरू फरक फरक हुन सक्छ तर परमेश्वरको इच्छा चाहिँ के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। श्रोता मित्र, तपाईँ विवाहित हुनुहुन्छ, तपाईँ विवाह गर्नलाई तयार हुनुहुन्छ, यी सबै कुराहरू चाहिँ परमेश्वरमा प्रार्थना गर्नै पर्छ। अनि तपाईँ भोलि बेमेलका कुराहरू आउँदाखेरि पनि ती कुरालाई ताकत सम्झेर, लाजस्यूले भन्नुभएको जस्तै ती भिन्नतालाई चाहिँ एउटा ताकत सम्झेर तपाईँले ग्रहण गर्नुपर्ने हुन्छ। किनभने हामी परिवारमा छौं, परिवारमा हुँदाखेरि हामी पहिला दुईजना हुन्छौं, त्यसपछि हाम्रा बालबच्चाहरू हाम्रा सन्तानहरू हुन्छन्। अनि हामीले बोल्ने बोलीचालीहरूमा ठूलो आवाज हुनु हुँदैन, शान्तिमा बस्न रुचाउनुपर्छ हामी। र हाम्रो घरमा, मेरो घरमा चाहिँ प्राय ठूलो आवाजले बोल्ने कोही पनि छैन। मैले चाहिँ आफूलाई सर्काउन खोजेको पक्कै पनि होइन, तर ठूलो आवाज मलाई नै मनपर्दैन। र कसैले ठूलो आवाज गर्नुभयो भने पनि होइन, बिस्तारो बोलौँ भनेर भन्छु। किनभनेदेखि बिस्तारै बोल्दाखेरि पनि हामीले ठूल्ठूला कामहरू गर्न सक्छौँ। कसै मानिसको बानी हुन्छ ठूल्ठूला आवाजहरू गर्ने, झगडा लडाई पर्या झैं मानिसको छेउमा सुनाउने खालको प्रवृत्तिहरू पनि हुन्छ। र हामी चाहिँ मन्द बोल्नुपर्छ, सानो आवाजले कहिले पनि झगडा उठाउँदैन। कसैले ठूलो आवाजले बोलेको ठाउँलाई हामीले एन्सर दिँदाखेरि नम्र आवाजमा दिउँ भने पनि त्यसले ठूलो काम गरिरहेको हुन्छ। नम्रता चाहिँ एउटा हतियार हो, यो चाहिँ कायरतापन होइन। किनभने कति मानिसहरूले बिस्तारो बोल्दा, नम्रतामा बोल्दा यो चाहिँ कायर रहेछ, यो चाहिँ डरपोक रहेछ भन्ने परिचय पनि दिन्छन्। तर त्यस्तो पक्कै पनि होइन। हाम्रो घरमा चाहिँ कसैले काम गर्दाखेरि पनि भाँडाकुँडाहरू बजायो भनेदेखि त्यो पनि राम्रो होइन। सबै कुराहरूलाई चाहिँ एकदमै साइलेन्ट, अलिकति सुस्त अनि अलिकति मन्द तरिकाले चाहिँ हामीले गर्यौँ भने कति राम्रो सुनिन्छ, होइन। र कहिले पनि झैँ झगडा प्राय हुँदैन, हामीले नम्रतामा सबै कुराहरू सहेर यसरी सानो आवाज गरेर बोल्नुपर्छ। हामीले हाम्रो आचरणहरू दिनदिनै सुधार्ने हो सदा, किनभने परमेश्वरले हामीलाई हप्ता दिनुभएको छ, महिना दिनुभएको छ, वर्ष दिनुभएको छ, जहाँ 7 दिन हुन्छ, 30 दिन हुन्छ अनि 365 दिन हुन्छ। यी सबै दिनहरूमा चाहिँ कसरी हामीले हाम्रो जीवनलाई परमेश्वरलाई मनपर्ने बनाइराख्ने भन्ने कुराहरू हुन्छ। जस्तै 10 आज्ञा मध्ये एउटा आज्ञा चाहिँ म पूरा गर्दिनँ, दुईटा आज्ञा चाहिँ मलाई गाह्रो लाग्छ, म आठ आज्ञा मात्रै गर्छु भनेर पनि हुँदैन। हामीले परमेश्वरमा सबै इमान्दारी साथ निभाउनु पर्ने हुन्छ। र आइतबार मात्रै म राम्रो बन्छु, सोमबार अलिकति म बिग्रन्छु, मंगलबार फेरि पनि ठिक भइहाल्छु भन्ने तरिकाले पनि हुँदैन। हामीलाई गाह्रो छ जीवनको निम्ति, दिनदिनैको जीवनमा चाहिँ हामीले त्यो सन्तुलन मिलाउनको लागि गाह्रो पर्छ। तपाईँलाई रिस उठेको छ भने पनि वचनमा आउनुहोस्, भजन गाउन थाल्नुहोस्, दुःख परेको छ भने पनि प्रभुलाई भन्नुहोस्। मानिसले के गर्न सक्छ? न पतिले केही गर्न सक्छ, न पत्नीले, न छोराछोरीले, न आमा बुबाले। हामी त आफ्नो पीड़ा आफै मात्रै हो। मलाई दुख्यो भनेदेखि कसैसँग बाँड्न पनि सक्दिन, मलाई पीड़ा पर्यो भने कसैसँग बाँड्न पनि सक्दिन। र त परमेश्वरले हामीलाई त्यसरी बनाउनु भएको छ, हाम्रो सहायता त मात्रै परमेश्वर हुन्छ। त्यसैले जे पर्छ परमेश्वरलाई भनेर अगाडि बढ्नुपर्छ। पति पत्नी अनि हाम्रो यही संसारमा बाँधिएको यो सम्बन्ध त एउटा झुटो सम्बन्ध मात्रै जस्तो लाग्छ मलाई, किनभने एक दिन सबैले छोडेर जान्छन्। मैले कति माया गरेको पत्नी पनि एक दिन छोडेर जान्छन् लाग्छ। यदि धेरै माया गर्दाखेरि तिमीले किन छोडेर गयो भनेर चाहिँ उनीहरू पीड़ामा रोइरहेको हामीले देख्छौँ, होइन। पतिहरूले छोडेर जाँदा पत्नीहरू त्यसरी रोएको देख्छन्। अनि खै त मानिसले बचाउन सक्ने भएदेखि उसको प्रेमलाई सम्झेर चाहिँ बाँचिरहनु पर्ने हो नि त, होइन। तर हाम्रो हातमा केही पनि छैन र हामीले आफ्नो जीवनलाई आफ्नो तरिकाले हिँडाउन पनि सक्दैनौं। हाम्रो कुन दिन समय आउँछ, त्यसैले गर्दा हामीले आफ्नो लागि आफूले जिउने हो, आफूले जिएर अरूलाई पनि राम्रो भनेर देखाउने हो, राम्रो व्यवहार दिने हो, होइन।
त्यसैले गर्दा हामी आफू आफूले आफ्नो आफ्नो लेखा दिनुपर्ने हुन्छ। त्यसैले तपाईँले आफ्नो भन्ने संसारमा केही पनि नै छैन। परमेश्वरले चाहिँ हामीलाई पति पत्नीको सम्बन्ध जोड दिनुभयो, आमा बुबाको सम्बन्ध, छोराछोरीको सम्बन्ध जोड दिनुभयो, तर यो पनि एक किसिमको झुटो माया झुटो जस्तो छ। किनभने हामीले माया गर्दा गर्दै पनि समय आएपछि उनीहरूले छोडेर जान्छन्, हाम्रो मायालाई बुझ्दै बुझ्दैनन्। तर अनन्तता चाहिँ कहाँ छ भने आत्मामा छ। त्यसैले गर्दा आत्माको कुराहरूलाई बुझ्न चाहिँ महत्वपूर्ण छ। यसरी हामीले अगाडि बढ्यौँ भने पति पत्नीको सम्बन्ध मात्रै नभएर परमेश्वरसँगको सम्बन्धलाई पनि हामी प्रगाढ पार्न सक्छौ। हामी कार्यक्रम आधारमा यस्तै मिठा कुराहरू गर्दैछौ। फेरि पनि गीतको पाला भएको छ, त्यसपछि म फेरि पनि आउँछु।

हजुर श्रोता, आज हामीले फरकपनामा अपार आनन्दका कुराहरू गर्यौं। लाजसङज्यूको जीवनका केही कुराहरू पनि हामीले हेर्यौं। तपाईँका जीवनका आफ्ना गवाहीहरू पनि हुन सक्छ, घटनाहरू हुन सक्छन्, तपाईँ पनि मनन गर्दै हुनुहुन्छ होला। बेमेल छ तर कसरी एक हुने भन्ने कुरा चाहिँ बिर्सनु हुँदैन भन्ने कुरा पक्कै पनि थाहा पाउनुभयो। र यो कुराहरू पढ्दै गर्दाखेरि मलाई पनि धेरै सहायता मिलेको छ जीवन जीवनमा, किनभनेदेखि कहिलेकाहीँ हामीले गरिरहेको काम एक्लै अर्काले गरेको काम मन पर्दैन, होइन, त्यतिखेर सहजै हामीले एक्सेप्ट गर्न सक्दैनौँ, होइन, त्यतिखेर बलिदान गर्नुपर्छ। आफूलाई मन परेका कुराहरू पनि कहिलेकाहीँ पत्नीको निम्ति अथवा पतिको निम्ति बलिदान गर्नुपर्छ भन्ने कुराहरू थाहा पायौं। यसरी हामी अगाडि बढ्न सक्छौं। दुवैजना एकदम घमण्डमा फुलेर अनि दुवैजनाले चाहिँ आफ्नो अहमता देखाएर, बडपन देखाएर अगाडि बढ्न पटक्कै पनि हामी सक्दैनौं। वचनले हामीलाई भन्छ घमण्डले पतन ल्याउँछ भनेर भनिएको छ। घमण्ड हामीले गर्नु हुँदैन, नाश ल्याउन सक्छ होला। तपाईँ राम्रा घरनाको चेली होला, छोरी होला, धनाढ्य बुबाको छोरी होला, छोरा होला, तर तपाईँले त्यस्ता कुराहरू चाहिँ संसारका हुन् भनेर जान्नुपर्छ। त्यस्ता कुराले हामीलाई केही फाइदा दिँदैनन्। त्यस्ता कुराहरू ल्याएर त्यस्ता कुराहरूले झैँ झगडा गर्नु भनेको चाहिँ यो चाहिँ एकदम झिना मसिना कुरा हो भन्ने कुरा हामीले जान्नुपर्छ। किनभने संसारका कुराहरू संसारमै छोडेर जाने हो श्रोता। हामी यो नाशवान शरीरले नाश हुने कुराहरू मात्रै खोज्छ, होइन, अनन्तको कुरा खोज्न त्यति मन पराउँदैन नि त। त्यसैले गर्दा हामी चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि पति पत्नी होस् अथवा विवाह नगरेको होस्, परमेश्वरलाई कसरी खुशी पार्ने भन्ने नै हाम्रो प्रमुख इच्छा हुनुपर्छ। अनि प्रभुले त्यहाँमाथि सहायता गर्नुहुन्छ। तपाईँ चाहिँ मुखले मात्रै प्रभु प्रभु भन्नुहुन्छ भने सबैजना स्वर्गको राज्यको योग्य हुँदैन भनेर भनिएको छ। त्यसैले आज चर्च जाँदैमा, बाइबल पढ्दैमा पनि हामी प्रभुको जन हुन सक्दैन रहेछौ। र हामीले हिब्रू 10:25 त भन्दछ कसै कसैको बानी भए चाहिँ मण्डलीमा जानुपर्छ, संगतिमा जानुपर्छ, तर गएर मात्रै पनि हुँदैन। हाम्रो मन कस्तो छ, हृदय कस्तो छ, क्षमा दिनुपर्ने हो कि होइन, अनि कसैसँग अब कसरी मिल्नुपर्ने हो, ती कुराहरू चाहिँ तपाईँको आफ्नो आफ्नो घटनाहरू हुनसक्छ। त्यसरी नै आफूलाई सुधार्ने हो। जबसम्म हाम्रो हृदय परिवर्तन हुँदैन तबसम्म चाहिँ प्रभुले छुन सक्नुहुन्न। किनभने हामीले संसारकै कुरा राखिरहेका छौँ भने प्रभु आउन सक्नुहुन्न। त्यसैले त्यसको निम्ति खाली ठाउँ चाहिन्छ। प्रभुको निम्ति हाम्रो हृदयलाई रितो बनाएर अनि प्रभु तपाईँले राज गर्नुहोस् भन्न सक्यौं भने पक्कै पनि हामी नयाँ जीवनतिर जानेछौं। र आज मैले जति कुराहरू सुनाए पक्कै पनि लाभदायक छ मेरो लागि, तपाईँको लागि, सबैजनाको लागि। हामीले यसरी नै हो एकअर्काको अनुभवलाई बटुल्दै हामीले एकअर्काको अनुरूप अगाडि बढ्नुपर्छ। राम्रा मानिसको लाई पछ्याउने काम पनि हामीले गर्नुपर्छ। आफ्नै मात्रै ढिट बनाएर हिँड्नु हुँदैन। हामीले गरेका सबै कुराहरू चाहिँ सही हुन्छन् भन्ने छैन, किनभने कहिलेकाहीँ हामीले गरेका कुराहरू रङ पनि हुन सक्छन्। त्यसैले गर्दा अरूको आचरण हेरेर पनि आफूलाई करेक्सन गर्नुपर्ने, आफूलाई सुधार्नुपर्ने पाटोहरू धेरै छन्। त्यसैले नै हामी योग्य पति अनि पत्नी बन्न सक्छौं। कार्यक्रम आदमीमा यस्तै कुराहरू लिएर आउने गर्दै थिए। अब भने समयको लगभग अन्ततिर म आएको छु, छुटिनुपर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। फेसबुक मार्फत पनि हामीलाई हेरेर सुनेर साथ दिनुहुने श्रोतालाई धन्यवाद। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म भने बिदा हुन्छु। धन्यवाद। जय श्री।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
8: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
9: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851906625, 9851906625 र 9862424210, 9862424210।
9: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
10: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
11: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
10: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
11: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
10: अधिक जानकारीका लागि
11: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
12: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
13: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
14: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
12: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
13: गल्कुपाका 29 थमेल, काठमाडौँ। प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
14: फोन नम्बर 4022544, 4022544
12: र 4022572, 4022572।
15: यसले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
16: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले।
16: ए हुलाकी बाबु, उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझ त यो हुलाको अवस्था कस्तो छ खै कुन्नी?

0: चिठीपत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। आमा, विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ। आमा,
1: ए हो र बाबु?
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनिज आफ्नो 105.5 मेगाहर्ज काठमाडौँबाट र गुडनिज आफ्नो 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनिज आफ्नो अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दाइ त कुन एफएम सुन्दैछ?
1: म गुड्डु गुड्डु न्यूज एफएम सुन्दैछु।
0: गुड्डु गुड्डु न्यूज होइन के, गुड न्यूज एफएम।
1: गुड न्यूज एफएम 105 थोप्लो थोप्लो थोप्लो 1 मेगाहर्ज सुन्दैछु क्या?
0: होइन, थोप्लो थोप्लो मेगाहर्ज होइन क्या, 105 थोप्लो 1 मेगाहर्ज।
1: ए हो र, 105 थोप्लो 1 मेगाहर्ज हो, म त मर चुकी क्या हो।
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बुझौं।
2: प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुड न्यूज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुड न्यूज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईँहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर खिष्टीय वचनलाई सुनौ।

0: श्रोता, यो अर्थपूर्ण अनि मधुर ख्रिष्टीय भजन पछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट हरेक हप्ता यही समयमा म आइजक रायको साथमा सुन्न सक्नुहुन्छ। र मित्र, गुड न्यूज एफएमको अनलाइन प्रसारणमा सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ।
1: प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। मित्र, अहिले हामीहरू चारवटा सुसमाचारका पुस्तकको अध्ययनमा छौं, जसमा हामी आज चाहिँ भाग छमा छौं। गत श्रृंखलामा हामीले तपाईँलाई भाग पाँचमा येशूको बप्तिस्मा, येशूको परीक्षा, पहिलो चेलाहरू र कानामा विवाहको भोजको विषयमा केही कुरा बताएका थियौं, जसले तपाईँलाई अवश्य पनि बाइबललाई बुझ्नको लागि सहायता पुर्याएको छ भने हामी विश्वास गर्दछौ। आज भने हामी तपाईँलाई यहुदिया र समरियामा प्रारम्भिक कार्यहरू, येशूका प्रारम्भिक कार्यहरू यहुदिया र सामरियामा भन्ने विषयमा केही कुरा बताउनेछौ र बाइबललाई बुझ्नको लागि तपाईँलाई मदत पुर्याउनेछौ र उत्साह प्रदान गर्नेछौ, जसमा हामी तपाईँलाई मन्दिरको शुद्धिकरण योहन्ना 2:13-25 रहेका केही कुरा, अनि त्यसै गरेर त्यसपछि येशू र निकोदेमस योहन्ना 3:1-21, र त्यसपछि बप्तिस्मा दिने योहन्नाको काम पूरा भएको योहन्ना 3:22-26 पद, अनि येशू सामरियामा योहन्ना 4:1-42 पदका केही कुराहरूलाई बताउनेछौ। यसरी हामी आज तपाईँलाई यहुदिया र सामरियामा येशूका प्रारम्भिक कार्यहरूको बारेमा बताउनेछौ र आगामी श्रृंखलामा हामी तपाईँलाई गालिलमा प्रारम्भिक काम, येशूका कामको बारेमा बताउनेछौ। आउनुहोस् आजको बाइबल बुझाइ क्रमाङ्क भाग छ तर्फ लागौ। यहुदिया र सामरियामा प्रारम्भिक कार्यहरू, मन्दिरको शुद्धिकरण योहन्ना 2:13-25 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। प्रिय मित्र, कफरनहुमबाट येशू निष्ठा चाडका निम्ति यरुसलेम जानुभयो। योहन्ना 2:13 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मन्दिरमा जानुहुँदा उहाँले त्यसको बाहिरी चोक अर्थात अन्य जातिहरूको चोकमा यहुदी व्यापारी र पैसा साट्नेहरूको भीड देख्नुभयो। व्यापारीहरूले बलि चढाउने पशुहरू बेचिरहेका थिए र पैसा सतही गर्नेहरूले विदेशी पैसाका निम्ति मन्दिरका अधिकृतहरूलाई स्वीकार्य हुने पैसा साटिरहेका थिए। त्यो प्रार्थना गर्ने ठाउँ होइन, तर बजार लाग्ने ठाउँ जस्तो देखिन्थ्यो। येशूले जे देख्नुभयो त्यसद्वारा अति क्रोधित हुनुभयो र मन्दिरलाई सबै व्यापारिक गतिविधिहरूबाट शुद्ध पार्न उहाँले साहसिक कार्य गर्नुभयो। यस कुरालाई तपाईँले योहन्ना 2:14-16 पढ्न सक्नुहुन्छ। मित्र, येशूले मन्दिरमा हस्तक्षेप गर्नुभएको कुराको यहुदीहरूले विरोध गरे, अनि उहाँले त्यस्तो कार्य गर्ने अख्तियार परमेश्वरबाट पाएको प्रमाणको रूपमा केही आश्चर्य कर्म गर्ने चुनौती दिए। येशूले उहाँको अधिकारको रूपमा उहाँका पुनरुत्थानको चिन्हलाई संकेत गर्नुभयो, तर त्यसबेला त्यो कुरा कसैले बुझेन। परमेश्वरको घरको शुद्धताका निम्ति उहाँमा भएको जोशको कारण नै आखिरमा युदीहरूले उहाँलाई मार्नेछन्, तर उहाँ मृतकबाट पुनर्जीवित हुनुहुनेछ र संसारका निम्ति जीवनको नयाँ युग ल्याउनुहुनेछ भन्ने कुरा येशूले जान्नुहुन्थ्यो। योहन्ना 2:17-22

यस कुरालाई पढ्न सक्नुहुन्छ र अझ राम्ररी बुझ्न सक्नुहुन्छ। मित्र, त्यस बेला थोरै मानिसले मात्र येशूमा साँचो रूपले विश्वास गर्थे। धेरैजनाले उहाँमा विश्वास गर्छौ त भन्थे, तर तिनीहरूका विश्वास सही कुरामा आधारित थिएन। तिनीहरू येशूका आश्चर्य कर्मद्वारा प्रभावित भएका थिए, तर मसीहका चेलाहरू हुनका निम्ति के गर्नुपर्छ भन्ने कुराका थोरै मात्र ज्ञान थियो। येशूले उहाँका चमत्कारपूर्ण कार्यप्रतिको जोसभन्दा केही बढ्ता उहाँमा विश्वास नभएका मानिसहरूलाई उहाँका साँचो अनुयायीहरूको रूपमा विश्वास गर्न सक्नु भएन। यस कुरालाई तपाईँले योना 2:23-25 पढ्न सक्नुहुन्छ। मित्र, यसरी हामीले मन्दिरको शुद्धिकरणको विषयमा रहेको केही कुरा योना 2:13-25 रहेका केही कुरालाई हेरेका छौं। अब आउनुहोस् येशू र निकोडेमसको बारेमा योना 3:1-21 हेरौं। यहुदीहरूका परिषद वा महासभाका एक सदस्य निकोडेमस येशूका आश्चर्य कर्महरूद्वारा प्रभावित भएका थिए, तर आश्चर्य कर्महरूमा आधारित विश्वास मात्र पर्याप्त थिएन। भित्री रूपमा शुद्धिकरण हुनुपर्छ। परमेश्वरका आत्माको रचनात्मक शक्तिद्वारा हृदय पूर्ण रूपले परिवर्तन हुनुपर्छ। तब मात्र एकजना व्यक्ति परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छ। यस कुरालाई तपाईँले योना 3:1-5 र इजकियल 36:25-27 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, यहुदीहरू आफू जन्मजात यहुदी भएकोमा गर्व गर्थे र यसैको कारण तिनीहरू निश्चय परमेश्वरको राज्यमा पस्नेछन् भनी सोच्थे। येशूलाई शारीरिक जन्म वा सांसारिक राज्यसँग कुनै सरोकार थिएन। उहाँले त परमेश्वरका आत्माको कामको विषयमा गरिरहनु भएको थियो, जसले पश्चाताप गर्ने पापीहरूलाई नयाँ जीवन दिन्छ र तिनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न सक्ने बनाउँछ। बतास चाहिँ आत्माको काम रहस्यमय हुन्छ, त्यसलाई देख्न सकिँदैन, तर त्यसको प्रमाण निश्चय देख्न सकिन्छ। यसको लागि तपाईँले योना 3:6-8 पढ्न सक्नुहुन्छ र अझ बुझ्न सक्नुहुन्छ। मित्र, ज जसले व्यक्तिगत रूपले परमेश्वरलाई अनुभव गरेका छन् तिनीहरूले यो नयाँ जीवन के हो जान्दछन्। सांसारिक ठोकहरूको रूपमा मात्र सोच विचार गर्नेहरूले यसलाई कहिल्यै पनि जान्न सक्दैनन्। योना 3:9-12 यस कुरालाई तपाईँले पढेर अझ बुझ्न सक्नुहुन्छ। मित्र, वास्तवमा कुनै पनि व्यक्ति परमेश्वर र उहाँका मार्गहरूबारे सबै कुरा जान्नका निम्ति माथि स्वर्ग गएको छैन, तर येशू ख्रीष्ट स्वर्गबाट ओर्लिआउनुभयो र परमेश्वर कस्तो हुनुहुन्छ भनी मानिसहरूलाई देखाउनुभयो। उहाँ संसारलाई दिइएको परमेश्वरको दान हुनुहुन्छ। उहाँको क्रुसको मृत्यु परमेश्वरको उद्धारको मार्ग हो र यदि दण्डको आज्ञा पाएका मानिसहरू उहाँतिर फर्कन्छन् र विश्वास गर्छन् भने तिनीहरूले अनन्त जीवन पाउनेछन्। योना 3:13-15 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ र अझ पनि बुझ्न सक्नुहुन्छ। मित्र, परमेश्वरले उहाँका पुत्रलाई संसारमा पठाउनुको उद्देश्य सकारात्मक थियो। उहाँ मानिसहरूले येशूमा विश्वास गरी अनन्त जीवन पाउन् भन्ने चाहनुहुन्थ्यो, तर यदि मानिसहरूले येशूद्वारा पाइने उद्धारको ज्योतिलाई भन्दा तिनीहरूका पापको आफ्नै अन्धकारलाई रुचाए भने तिनीहरूले आफ्नै निर्णयद्वारा आफूमाथि दण्ड ल्याउँछन्।
योहन्ना 3:16-18 पदमा तपाईँले यसलाई बुझ्न सक्नुहुन्छ। मित्र, अब येशु संसारमा आउनुभएपछि ज्योति र अन्धकार, असल र खराब बीचको भिन्नता स्पष्ट देखिएको छ। मानिसहरू कि शुद्धिकरणका निम्ति येशुको ज्योतिमा आउँछन् वा त तिनीहरूकै पापको अन्धकारमा रहन्छन्। एकपल्ट तिनीहरू परमेश्वरको ज्योतिमा आएपछि तिनीहरूका नयाँ जीवनको प्रत्येक कार्य परमेश्वरले तिनीहरूका निम्ति गर्नुभएको कामको नतिजा हो भनी तिनीहरूले देख्नेछन्। यस कुरालाई तपाईँले योहन्ना अध्याय 3:19-21 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, येशु र निकोदेमसको बारेमा रहेको योहन्ना अध्याय 3:1-21 रहेको केही कुरा यिनै हुन्। हामी तपाईँलाई यस विषयमा आगामी दिनमा पनि अवश्य बताउनेछौ। अब भने हामी तपाईँलाई बप्तिस्मा दिने योहन्नाको काम पूरा भएको बारेमा केही कुरा बताउनेछौ। योहन्ना अध्याय 3:22-36। मित्र, येशु र उहाँका चेलाहरूले यहुदियामा प्रचार र बप्तिस्मा दिने कार्य गरिरहेका बेला बप्तिस्मा दिने योहन्नाले उत्तरतिर एर्दन उपत्यका क्षेत्रमा प्रचार गर्दै र बप्तिस्मा दिँदै तिनको सेवकाईका आखिरी दिनहरू बिताइरहेका थिए। यस कुरालाई तपाईँले योहन्ना 3:22-24 हेर्न सक्नुहुन्छ। योहन्नाका कुनै कुनै चेलाले येशूको लोकप्रियतासँग ईर्ष्या गर्न लागेका थिए र योहन्नाले तिनीहरूलाई हप्काउनु परेको थियो। तिनले उनीहरूलाई यो स्मरण गराए, तिनको काम येशूका निम्ति बाटो तयार पार्नु थियो। त्यो काम अब समाप्त भएको थियो। योहन्ना एक डुलाहका मित्र जस्ता थिए जसले विवाहका निम्ति आवश्यक तयारीहरू गर्दछ, तर डुलाह आएपछि ऊ पछि हट्छ। यस कुरालाई तपाईँले योहन्ना अध्याय 3:25-30 पढ्न सक्नुहुन्छ र आफै पनि बुझ्न सक्नुहुन्छ। योहन्ना अरू कुनै व्यक्ति जस्तै यो संसारमा जन्मेका एक साधारण व्यक्ति थिए, तर येशु परमेश्वरका वचनहरू बोल्दै स्वर्गबाट आउनुभयो। धेरैजना मानिसले स्वर्गबाट आउनुभएको यस सन्देशवाहकलाई इन्कार गरे, तापनि कसै कसैले विश्वास गरे। योहन्ना अध्याय 3:31-33 पदलाई योहन्ना अध्याय 1:11-12 पदसँग तुलना गरेर तपाईँले यसलाई अझ बढी बुझ्न सक्नुहुन्छ। मित्र, परमेश्वरले आफैलाई येशूद्वारा संसारमा प्रकट गर्नुभयो र येशूले उहाँद्वारा काम गर्नुहुने परमेश्वरको आत्माको शक्तिद्वारा आफ्नो काम सिद्ध रूपमा पूरा गर्नुभयो। येशूको शिक्षालाई ग्रहण गर्नेहरूले परमेश्वरमा आफ्नो विश्वास भएको प्रकट गरे, तर त्यसलाई इन्कार गर्नेहरूले आफैलाई परमेश्वरको दण्डमा पारे। यस कुरालाई तपाईँले योहन्ना 3:34-36 पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, अहिले भर्खर हामीले तपाईँलाई बप्तिस्मा दिने योहन्नाको काम पूरा भएको बारेमा योहन्ना अध्याय 3:22-36 रहेका केही कुरा बताएका छौ। हामी यस विषयमा आगामी दिनमा पनि अवश्य हेर्नेछौ। प्रिय श्रोता मित्र, अब आउनुहोस्, येशु सामरियामा शीर्षक अन्तर्गत रहेर योहन्ना 4:1-42 रहेका केही कुरालाई हेरौं र आजको यस अध्ययनको भागलाई अन्त्य गर्नेछौ। प्रिय मित्र, मानिसहरूका भीड़हरूले येशूलाई पछ्याइरहेका देखेर फरिसीहरूले अझ बढी उहाँमा चासो लिए। निसन्देह तिनीहरूले ईर्ष्या गर्न थालेका थिए र चाँडै तिनीहरू उग्र हुन सक्थे। त्यसकारण येशूले युडिया छोडेर गालिमना जाने निर्णय गर्नुभयो। योहन्ना 4:1-3 पद। येशू सामरियाको एउटा गाउँको नजिक पुग्नुहुँदा उहाँले एउटी सामरी स्त्रीसँग बातचित गर्न थाल्नुभयो जसलाई उहाँले एउटा इनारमा भेट्नु भएको थियो। योहन्ना 4:4-9 पद। त्यस स्त्रीको समस्या पनि निकोदेमसको जस्तै थियो। उसले पनि येशूका वचनहरूलाई अलङ्कारिक रूपमा होइन तर
शाब्दिक अर्थ लगाए। येशूले उसलाई जिउँदो पानी दिनुहुँदा उसले त्यो बुझिन। उहाँले साधारण पानीको कुरा होइन तर अनन्त जीवनको कुरा गरिरहनु भएको थियो। यदि उसले उहाँले दिनुभएको कुरा ग्रहण गरी भने उसका गहन खाँचोहरू सधैँका निम्ति पूरा हुनेछन्। योहन्ना 4:10-15 तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। त्यस स्त्रीले उसको आत्माको आत्मिक खाँचो देख्नुभन्दा अघि उसका व्यक्तिगत पाप देख्नुपर्छ भनी बुझेर येशूले उसको वैवाहिक सम्बन्धको विषयमा कुरा गर्न थाल्नुभयो। सुरुमा उसले आफ्नो पाप लुकाउने कोसिस गरे तर येशूको भेटकारी कुराहरूको कारण उसले आफू स्वर्गीय ज्ञान भएको व्यक्तिको उपस्थितिमा छु भनी बुझी। यस कुरालाई तपाईँले योहन्ना 4:16-19 पढ्न सक्नुहुन्छ र आफै पनि बुझ्न सक्नुहुन्छ। त्यसकारण उसले बातचितलाई धर्मतिर मोड्दै कुरा गर्न लागि। मित्र, हामीले तपाईँलाई यहुदी र सामरियहरूका बीचका सम्बन्धको विषयमा के कस्ता कुराहरू रहेका छन् भन्ने विषयमा तपाईँलाई हाम्रो विगतको श्रृङ्खलामा जब हामीले नयाँ करारको संसारको बारेमा अध्ययन गरेका थियौं त्यस बेलामा बताइसकेका छौं र हामी आशा गर्छौं तपाईँलाई नयाँ करारको संसारको बारेमा बताउँदाखेरि यहुदी र सामरियहरूका बीचका विषयमा बताइएका कुरा पनि तपाईँलाई अवश्य याद छ होला। मित्र, येशूले सामरी स्त्रीलाई अर्थात उसलाई यो बताउनुभयो, महत्वपूर्ण कुरा जाति वा स्थान होइन तर आत्माको सही आचरण र परमेश्वरसँग ठिक सम्बन्ध राख्नु हो। यस कुरालाई तपाईँले योहन्ना 4:20-24 पढ्न सक्नुहुन्छ। त्यस स्त्रीले त्यो बातचित उसले जान्दै नजाने कि कुराहरूतिर बढ़िरहेको बुझी। त्यसकारण उसले मसीहा आउनुहुनेछ र उहाँले सबै कुरा बताउनुहुनेछ भन्दै चाँडै बातचित टुङ्ग्याउने कोसिस गरी। येशूले जवाफमा मसीह उसँग बोलिरहेको छ भनी भन्नुभयो। योहन्ना 4:25-26 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। आश्चर्य र खुशीले त्यो स्त्री आफूले थाहा पाएकी कुरा गाउँलेहरूलाई बताउन र उनीहरूलाई आफै आएर यस महत्वपूर्ण व्यक्तिलाई हेर्ने आग्रह गर्न हतार हतार गाउँतिर फर्केर गई। योहन्ना 4:27-30 पदमा तपाईँले यस कुरालाई हेर्न सक्नुहुन्छ र आफै पनि अझ बढी बुझ्न सक्नुहुन्छ। मित्र, त्यसपछि चेलाहरूले येशूका वचनको विषयमा अलंकारिक रूपमा होइन तर शाब्दिक अर्थ लगाए। यस पटकको विषय भोजन थियो। येशूले उहाँको सामर्थ्य परमेश्वरको इच्छा पालनबाट आउँछ भनी तिनीहरूलाई भन्नुभयो। त्यही नै उहाँको वास्तविक भोजन थियो र उहाँ जुन काम गर्न आउनुभएको थियो त्यो समाप्त नहुन्जेल उहाँले त्यही भोजन खाइरहन चाहनुहुन्थ्यो। योहन्ना 4:31-34 पदमा तपाईँले यस कुरालाई पढ्न सक्नुहुन्छ। मित्र, एकजना किसानले बिउ छरेपछि बाली कटनी गर्न धेरै महिना पर्खनु पर्छ तर सामरी स्त्रीको घटनामा उसको हृदयमा रोपिएका बिउले अघिबाटै फल फलाउन थालेको थियो किनकि सामरी गाउँलेहरूले येशूको बारेमा जान्न खेतबारीहरूबाट हतार हतार कुदेर आइरहेका थिए। येशूले रोप्नु भएको थियो, चेलाहरूले कटनी गर्नेछन्। यो तिनीहरूले आफूभन्दा अघिका अर्थात पुराना करारका कालका अगमवक्ताहरूदेखि लिएर बपतिस्मा दिने योहन्नासम्मको परमेश्वरका सन्देशवाहकहरूले रोपेका बिउको कटनी गर्नेछन् भन्ने कुराको पूर्व अनुभव थियो। यस कुरालाई तपाईँले योहन्ना 4:35-38 हेरेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, त्यस स्त्रीले गाउँलेहरूलाई यसूसँग परिचय गराए पनि उहाँले दिनुहुने अनन्त जीवन पाउन तिनीहरूले व्यक्तिगत रूपले विश्वास गर्नु आवश्यक थियो। येशू यस्ता उद्धारकर्ता हुनुहुन्छ जसका आशिषहरू चुनिएका जाति
र देशहरूमा मात्र सीमित छैन पनि बुझ्ने धेरैजनाले साँचो रूपले विश्वास गरे। यस कुरालाई तपाईँले युहन्ना अध्याय चारको पद 39-42 पढेर पनि अझ बुझ्न सक्नुहुन्छ। मित्र, येशु समरियामा हुनुभएको एउटा घटना यही नै हो र जुन चाहिँ हामीले युहन्ना अध्याय चारको 1-42 पढ्न सक्छौ। हामी यस विषयमा आगामी दिनमा पनि अवश्य हेर्नेछौ र आजको लागि चाहिँ हामीले तपाईँलाई बताएका केही कुरालाई फेरि पनि स्मरण गराउन चाहन्छु। मित्र, हामीले आज तपाईँलाई येशु समरियामा हुनुभएको कुराको बारेमा युहन्ना अध्याय चारको 1-42 कुरा, येशु र निकोदेमसको बारेमा रहेका केही कुरा, युहन्ना अध्याय 3को 1-21 कुरा र त्योभन्दा अगाडि हामीले बप्तिस्मा दिने युहन्नाको काम पूरा भएको बारेमा युहन्ना अध्याय 3को 22-36 रहेको केही कुरा बतायौं र शुरूमा चाहिँ आजको श्रृंखलामा हामीले तपाईँलाई मन्दिरको शुद्धिकरणको विषयमा बताएका थियौं जुन चाहिँ युहन्ना अध्याय 2को 13-25 पदमा रहेका केही कुरा हुन्। मित्र, हामी तपाईँलाई आगामी श्रृंखलामा गालिलमा येशूको प्रारम्भिक कामको बारेमा बताउनेछौ। कृपया प्रतीक्षा गर्नुहोला। अहिलेसम्म हामीलाई यस कार्यक्रममा सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी आशा गर्छौं कि तपाईँले चारवटा समाचारका पुस्तकको बारेमा आजकै अध्ययनद्वारा थप जानकारी र बाइबललाई अझ बुझ्नको लागि केही उत्साह प्राप्त गर्नुभएको छ र पवित्र आत्मा परमेश्वर तपाईँसँग बोल्नुभएको छ भन्ने हामी आशा गर्छौं आजको यस वचन अध्ययन वा पढाइद्वारा। अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट। हामीलाई तपाईँले अनलाइनमा पनि www.goodnewsfm.com.np बाट सुनिरहनु भएको छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं र अर्को भागलाई शुरू गर्नको लागि हामी तपाईँलाई अहिले चाहिँ एउटा अर्थपूर्ण संगीतको साथ दिन चाहन्छौं।

श्रोता मित्र, यो अर्थपूर्ण संगीतपछि तपाईँलाई कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। श्रोता मित्र, हामीहरू फेरि पनि पवित्र बाइबलको पुरानो करारका पुस्तकहरूका बारेमा छुटकलीमा हेर्ने समयमा आइपुगेका छौं। पवित्र बाइबलमा के कुरा रहेका छन्, पवित्र बाइबलको पुरानो करारको पुस्तकहरूमा के कुरा रहेका छन् भन्ने बारेमा हामीले नियमित रूपमा यस कार्यक्रममा हेर्दै आइरहेका छौं, जसमा हामीले तपाईँलाई अहिलेसम्ममा उत्पत्तिको पुस्तकबाट, प्रस्थानको पुस्तकबाट, लेबीहरूको पुस्तकबाट, गन्तीको पुस्तकबाट, व्यवस्थाको पुस्तकबाट, योशू, न्यायकर्ताहरू, रूत, पहिलो समुएल, दोस्रो समुएल, पहिलो राजाहरू, दोस्रो राजाहरू, पहिलो इतिहास, दोस्रो इतिहास, एजरा, निहमिया, एस्थर, अयुब, भजन संग्रह, हितोपदेश, उपदेशक, श्रेष्ठ गीत र यसैयाका पुस्तकबाट बताइसकेका छौं र आशा गर्छौ तपाईँले हाम्रो कार्यक्रमलाई नियमित सुनेर यस विषयमा परमेश्वरको जीवित वचनमा के कस्ता कुराहरू रहेका छन् भन्ने कुरा बुझ्दै जानुभएको छ। र आज भने हामी तपाईँलाई यर्मियाको पुस्तकबाट केही कुरा बताउनेछौँ, अर्थात् यर्मियाको पुस्तकमा के कस्ता कुरा रहेका छन् भन्ने कुरा हामी बताउनेछौँ र तपाईँलाई बाइबललाई बुझ्नको लागि अझ मदत पुर्याउनेछौँ। आउनुहोस् हामी यर्मियाको पुस्तकतर्फ लागौं। मित्र, यो पुस्तक अगमवक्ताका ठूला पुस्तकहरू मध्येको दोस्रो पुस्तक हो, अर्थात् पहिलो पुस्तक चाहिँ यसायाको पुस्तक हो। मित्र, यर्मिया यरुसलेमको बाहिरी भागमा पर्ने अनाटोत गाउँका एक पुजारी परिवारका सदस्य थिए। सबभन्दा लामो अगमवाणीको पुस्तकका लेखक यर्मियाले आफ्नो 40 वर्षभन्दा बढीको सेवामा यहुदाका अन्तिम 5 राजाका राज्यकाललाई देखेका थिए। उनी 700 शताब्दीको अन्त्यतिर बाँचेका थिए। उनले भविष्यवाणी गरी बताएका डरलाग्दा नतिजाहरू पूरा भएको देख्न पाए, अर्थात् यरुसलेमको नाश र मन्दिरको विनाश साथै बेबिलोनमा यहुदाका राजा र मानिसहरू कैदमा गएका घटना। उनले आफ्नो जातिलाई धेरै माया गरेका थिए। उनलाई यसरी न्याय र इन्साफको भविष्यवाणी सुनाउने इच्छा थिएन, तर परमेश्वरको वचन उनको हृदयमा आगो जस्तै गरी धन्किएको थियो। यसकुरालाई तपाईँले यर्मिया विश्वध्यायको 9 पदमा पढेर पनि बुझ्न सक्नुहुन्छ। मित्र, यस पुस्तकका वचनहरूले यर्मियाको जीवनकालदेखि पनि अझै टाढोको समयलाई देखाएको छ, जब परमेश्वरको एउटा नयाँ करार परमेश्वर स्वयंले मानिसहरूको हृदयमा लेखिदिनु हुनेछ। मित्र, यी त भए यर्मियाको पुस्तकको परिचयका केही कुरा। अब भने हामी तपाईँलाई यस पुस्तकको अर्थात् यर्मियाको पुस्तकको उद्देश्यको बारेमा केही कुरा बताउन चाहन्छौ। मित्र, यर्मियाको पुस्तक निम्न उद्देश्य सहित लेखिएको थियो, अर्थात् यी उद्देश्य सहित लेखिएको थियो। पहिलोमा यर्मियाको अगमवाणीय सेवा र सन्देशको विवरण प्रस्तुत गर्न। दोस्रोमा उहाँका मानिसहरूले करार भंग गरी परमेश्वर र उहाँको वचनको विरूद्ध निरन्तर विद्रोह गरिरहेका कारण परमेश्वरको न्याय अपरिहार्य र उम्कन नसकिने किसिमको छ भनी देखाउन र तेस्रोमा अगमवाणीय वचनको वैधानिकता र अधिकार प्रदर्शन गर्न। यर्मियाका धेरै अगमवाणीहरू तिनका आफ्नै जीवनकालमा पूरा भएका थिए। उदाहरणको लागि हामी हेर्न सक्छौ कि यर्मिया 16 9 पदमा अनि यर्मिया 20 4 पदमा, यर्मिया 25 1-14 चौधमा, यर्मिया 27 19-22 बाइसमा, यर्मिया 28 15-17 सत्रमा, यर्मिया 32 10-13 तेह्रमा, यर्मिया 34 1-5 पाँचमा अनि धेरै समयपछि पूरा भएका र अझै पूरा हुन बाँकी अन्य भविष्यवाणीहरू चाहिँ यस प्रकार छन्, जुन चाहिँ हामीले उदाहरणका लागि यर्मिया 23 अध्यायको 5-6 पद, यर्मिया 30 8-9 पद, यर्मिया 31 31-34 पद अनि यर्मिया 33 14-16 पदमा हामी पढ्न सक्छौ। अनि मित्र, यस पुस्तकको विशेषताहरूका विषयमा भन्नुपर्दा 7 मुख्य विशेषताहरूले यर्मियाको पुस्तकको चित्रण गर्दछन्। यो बाइबलको दोस्रो सबैभन्दा लामो पुस्तक हो।
यो पुस्तकमा भजन संग्रहको पुस्तक पछि सबैभन्दा बढी शब्दहरू समावेश छन्, अध्यायहरू होइनन्। दोस्रोमा, एकजना अगमवक्ताका रूपमा यर्मियाको व्यक्तिगत जीवन र संघर्षहरू पुरानो करारका अरू कुनै पनि अगमवक्ताका भन्दा अझ बढी गहिरा र विस्तृत रूपमा प्रकट गरिएका छन्। तेस्रोमा, यो पुस्तकमा यहुदाको विद्रोहप्रति रुन्चे अगमवक्ताको खेद, टाउको दुखाई र रोदनहरू समिश्रित छन्। आफ्नो कडा सन्देश बावजुद पनि यर्मियाले परमेश्वरका मानिसहरूका निम्ति गहिरो शोक र चूर्णता महसुस गरे। तैपनि तिनको सर्वोच्च भक्ति परमेश्वरप्रति थियो र परमेश्वरको चोटप्रति तिनको गहिरो शोक थियो। चौथो विशेषता, यस पुस्तकका मुख्य शब्दहरू मध्ये भ्रष्ट हुनु 5 पटक प्रयोग गरिएको छ वा अविश्वासी 10 पटक प्रयोग गरिएको छ, अर्थात् अविश्वासी हुनु, र यसको मुख्य विषयवस्तु विद्रोही र विश्वास त्याग गर्ने व्यक्तिहरूका निम्ति परमेश्वरको टार्न नसकिने न्याय हो। पाँचौं विशेषता, यो पुस्तकको सर्वोत्तम एकमात्र ईश्वरशास्त्रीय प्रकाश नयाँ करारको अवधारणा हो, जुन परमेश्वरले पुनर्स्थापनाको भावी समयमा आफ्ना विश्वासयोग्य मानिसहरूसित स्थापना गर्नुहुनेछ। यर्मिया 31 अध्यायको 31-34 पदमा तपाईँले यसलाई पढ्न सक्नुहुन्छ। अनि छैटौं विशेषता, यो पुस्तकको कविता बाइबलकै सबैभन्दा उत्कृष्ट र लयबद्ध छ, जसमा प्रष्ट मन छुने अलङ्कारिक भाषाहरू, स्पष्ट शब्दावलीहरू र स्मरणयोग्य वचन खण्डहरू समावेश छन्। र सातौं विशेषतामा बेबिलोन राष्ट्रको बारेमा यर्मियाका अगमवाणीहरूमा बाइबलका बाँकी खण्डहरूमा भन्दा धेरै सन्दर्भहरू उल्लेख गरिएका छन्। र मित्र, यसरी हामीले आज तपाईँलाई यर्मियाको पुस्तकको परिचय, उद्देश्य र विशेषतालाई सुनाएका छौं। र मित्र, यस पुस्तकको लेखक अगमवक्ता यर्मिया हुन् र यसको मुख्य विषय अपश्चातापी युदाको निम्ति परमेश्वरको तार्न नसकिने सजाय, अनि यसको लेखिएको मिति चाहिँ करिब ईसापूर्व 585-580। मित्र, आशा छ अहिले भर्खर भनिएका यर्मियाको पुस्तकको बारेमा रहेका केही कुराद्वारा तपाईँले अवश्य पनि पवित्र बाइबलको पुस्तकमा रहेका पुरानो करारको खण्डमा रहेका पुस्तकको बारेमा केही कुरा बुझ्नलाई मदत पुगेको छ र तपाईँलाई पवित्र बाइबलको यर्मियाको पुस्तकलाई पढ्नको लागि अझ केही प्रेरणा मिलेको छ र ज्ञान प्राप्त भएको छ। हामी तपाईँलाई आगामी श्रृंखलामा पनि पवित्र बाइबलको पुरानो करारका यस्तै अन्य पुस्तकहरूका बारेमा बताउँदै जानेछौ। कृपया प्रतीक्षा गर्नुहोला। अहिलेसम्म हामीलाई सुनेर साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं।

0: प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझौ मा स्वागत छ। ख्रिस्ट येशूको नाममा अहिले तपाईँ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुनिरहनु भएको छ। र तपाईँलाई यो बिल्कुलै नयाँ कार्यक्रममा फेरि पनि स्वागत छ। र भने हामी तपाईँलाई बाइबल अध्ययनतर्फ जान चाहन्छौ। येशू ख्रिस्टको नाममा तपाईँलाई आजको यस बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। हामीले पवित्र बाइबलमा रहेका ठूला ठूला सत्यताहरूलाई प्राप्त गर्ने क्रमलाई निरन्तरता दिइरहेका छौं। मित्र, कहिलेकाहीँ यी सत्यताहरू एकदम अमंगल सूचक र एकदम डरलाग्दा पनि हुन्छन्, र कहिलेकाहीँ हामीलाई कुनै यस्ता सत्यताहरूका बारेमा थाहा हुन थाल्दछन् जसले हामीमा एकदमै आनन्द आवास दिन शुरू गर्दछ र यसले हामीलाई एकदम खुशी बनाउन सक्दछ। मित्र, ठिक अहिले हामीहरू परमेश्वरको क्रोधबाट छुटकारा पाउने उपाय या मार्गको बारेमा कुराकानी गर्न शुरू गरिरहेका छौं, र साथसाथै हामी हाम्रो आफ्नो कारणले हामीमाथि आउन लागेको परमेश्वरको न्याय र हामीमा रहेको परमेश्वरको श्रापबाट छुटकारा पाउने उपायको बारेमा पनि छलफल गर्नेछौ। हाम्रो पाठको निम्ति हामीले प्रयोग गर्न लागिरहेको पदलाई हामीले पवित्र बाइबलको पुरानो नियममा अर्थात पुरानो करारमा पाउँदछौ, पुरानो करारको भागमा पाउँदछौ। र म तपाईँलाई समय खेर नफालिकन यो जानकारी दिन चाहन्छु कि हामीले हाम्रो पाठको निम्ति प्रयोग गर्दै आएको पुस्तक पवित्र शास्त्र बाइबल हो, जुन दुई भागमा बाँडिएको छ। यसको पहिलो भागलाई पुरानो नियम अथवा पुरानो करार भनिन्छ, र बाइबलको यस भागमा ख्रिस्टीको वर्णनदेखि लिएर करिब 2000 वर्ष पूर्वसम्मको संसारको इतिहासलाई उल्लेख गरिएको छ। आजभन्दा 2000 वर्ष अगाडि प्रभु येशू ख्रिस्ट यस संसारमा आउनुभयो, र त्यही समयमा नै पुरानो नियम पूरा भयो। अर्थात येशू ख्रिस्ट यस संसारमा आउनु भइसकेपछि पुरानो नियम अथवा पुरानो करार पूरा भयो। हामी हाम्रो अबको आउने पाठहरूमा येशू ख्रिस्टको बारेमा धेरै कुराहरू सिक्नेछौ। पुरानो नियम पूरा भइसकेपछि नयाँ नियम या नयाँ करारको शुरूआत भएको थियो। नयाँ नियममा प्रभु येशू ख्रिस्ट यस संसारमा आउनुहुँदा भएका घटनाहरू र उहाँले यस संसारमा आएर आफ्नो कार्य पूरा गरिसक्नु भएपछि के कस्ता घटनाहरू घटे भन्ने विषयमा उल्लेख गरिएको छ। पुरानो नियमले हामीलाई येशू ख्रिस्ट यस संसारमा आउनुभन्दा अगाडि यस संसारको इतिहास कस्तो थियो भन्ने बारेमा बताउँदछ। हामीले बाइबलको पुरानो नियमको भागमा रहेको यसैयाको पुस्तक अध्याय 53 पद 7 एउटा एकदम अनौठो वचनलाई पढ्न पाउँदछौ। यस पदले हामीलाई एउटा मानिसको विषयमा बताइरहेको छ र घोषणा गरिरहेको छ, ऊ थिचोमिचोमा पर्यो र उसलाई कस्तो थियो, तापनि उसले आफूलाई नम्र तुल्याएर आफ्नो मुख खोलेन, मारिनलाई लगेको ठुमा र आफ्नो ऊन कत्रनेको सामु भेडा लाटो भएझै उसले आफ्नो मुख खोलेन। मित्र, हामीले हाम्रो पाठको रूपमा प्रयोग गर्न लागिरहेको वचन यसैया 53 पद 7 हो। तपाईँलाई याद नै छ होला कि हामीले हाम्रो पछिल्लो अध्ययनमा सिकेका थियौं कि प्रभु येशूलाई उहाँ यस पृथ्वीमा आउनुभएको समयमा संसारको पाप उठाइ लैजानु हुने परमेश्वरको ठुमा पनि घोषणा गरिएको थियो, र यो घटना आजभन्दा 2000 वर्ष अगाडि घटेको थियो। मैले तपाईँलाई यो पनि बताएको थिएँ कि परमेश्वरले पुरानो नियमको राष्ट्र इसरायललाई बलिदानहरू चढाउने व्यवस्था दिनुभएको थियो, र इसरायल त्यही राष्ट्र हो जुन राष्ट्रसित परमेश्वरले पुरानो नियमको समय अवधिभरि काम गर्नुभएको थियो, र सोही राष्ट्रद्वारा नै हामीलाई पवित्र बाइबल दिनुभयो। पुरानो नियममा भेडाहरू मारिनु पर्दथ्यो, साँढेहरू मारिनु पर्दथ्यो, र यी जनावरहरूको बलिदान गरिने कार्य त्यो बलिदानको एउटा संकेत या चित्र थियो, जुन बलिदान कुनै व्यक्ति हामीहरूको सट्टामा हाम्रो पापहरूको मोल तिर्न आएर पूरा गर्नुपर्दथ्यो। यसै कारण प्रभु येशु जो हाम्रो पापहरूको मूल्य तिर्न आउनुभएको थियो उहाँलाई नै परमेश्वरको ठुमा भनिन्छ। यसैया 53 पद 7 पनि उहाँलाई परमेश्वरको ठुमा हो भनी प्रकट गर्दै भन्दछ। मारिनलाई लगेको ठुमा र आफ्नो उन कत्रनेको सामु भेडा लाटो भए झैं उसले आफ्नो मुख खोलेन। येशु एकदमै विश्वासयोग्य तवरले, एकदमै सुन्दर तवरले र एकदमै आज्ञाकारी तवरले हामीहरूको मुक्तिदाता उद्धारकर्ता हुन आउनुभयो। उहाँ एउटा ठुमाको रूपमा हामीहरूको पापहरूको मूल्य तिर्न आउनुभयो। मित्र, अब तपाईँले थाहा पाउनुभयो होला कि किन मैले एउटा ठुमाको बारेमा कुराकानी गरिरहेको छु। तपाईँलाई याद छ होला कि हामीले हाम्रो केही अध्ययन अगाडि उत्पत्ति अध्याय 3:21 हेरेका थियौं र त्यहाँ हामीले पढेका थियौं कि परमेश्वरले आदम र हब्बाको नग्नता छोप्नको निम्ति जनावरको छालाको लुगा उपलब्ध गराउनुभयो र मैले तपाईंलाई संकेत गरेको थिएँ कि त्यहाँ कुनै एउटा असल र अद्भुत कार्य भइरहेको थियो। परमेश्वरले जनावरको मृत्युद्वारा सरल रूपमा यो तथ्यलाई सूचित गरिरहनु भएको थियो कि पापी मानिसहरूको उद्धार एउटा विशेष व्यक्तिको मृत्युद्वारा हुनेछ। परमेश्वरले जनावरको मृत्युद्वारा सरल रूपमा यो तथ्यलाई सूचित गरिरहनु भएको थियो कि पापी मानिसहरूको उद्धार एउटा विशेष व्यक्तिको मृत्युद्वारा हुनेछ, हामीहरूको पापलाई छोपिनेछ। परमेश्वरले यस कार्यद्वारा हामीहरूलाई अघिबाट नै यो तथ्यलाई प्रकट गरिरहनु भएको थियो कि परमेश्वरको श्रापबाट, परमेश्वरको क्रोधबाट र हामीहरूको पापबाट छुटकारा पाउने एउटा मार्ग या उपाय हुनेछ र त्यो उपाय या मार्ग चाहिँ प्रभु येशु ख्रीष्ट हुनुहुन्छ जो परमेश्वरको ठुमा हुनुहुन्छ। र यसाया अध्याय 53 यही कुरालाई नै बताइरहेको छ। मित्र, अहिलेसम्मको हाम्रो अध्ययनमा हामीले प्रभु येशु ख्रीष्टको बारेमा केही कुरा मात्र अध्ययन गरेका छौं र हामीले अहिलेसम्ममा येशुको बारेमा सिकेका कुराहरूलाई कृपया फेरि पनि मलाई छोटकरीमा बताउन दिनुहोस्। हामीले सिकेका छौं कि येशु परमेश्वरका पुत्र हुनुहुन्छ। पवित्र बाइबलले हामीलाई सिकाउँदछ कि परमेश्वर एकमात्र परमेश्वर हुनुहुन्छ, तर पनि उहाँको 3 व्यक्तित्वहरू छन् र उहाँले हामीहरूलाई उहाँको ती 3 व्यक्तित्वहरू प्रकट गर्नुहुन्छ र ती 3 व्यक्तित्वहरू परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा हुन्। यो एउटा परमेश्वरीय रहस्य हो जसलाई हामीले हल गर्न सक्दैनौ। हामीले यी रहस्यहरूलाई स्पष्ट रूपमा बुझ्न सक्दैनौ, तर हामीले यसलाई विश्वासद्वारा स्वीकार गर्नुपर्दछ। उहाँ परमेश्वर पुत्र हुनुहुन्छ जसलाई परमेश्वरले यस पृथ्वीमा पठाउनुभयो। उहाँले मानिसको रूप र स्वभाव धारण गर्नुभयो र हामीहरू जस्तै बन्नुभयो। उहाँ अर्थात् येशु हामीहरू मध्येकै एक बन्नुभयो। तर तपाईँलाई याद होला कि हामीले सिकेका थियौं कि उहाँ स्त्रीको सन्तान हुनुहुन्थ्यो र उहाँलाई परमेश्वरको ठुमा पनि भनिन्छ। उहाँ हाम्रा पापहरू उठाइ लैजानको लागि आउनुभयो। उहाँ अर्थात् प्रभु येशु ख्रीष्ट स्वयं परमेश्वर हुनुभएको कारणले गर्दा उहाँले परमेश्वरको क्रोधलाई पूर्ण रूपले सहन सक्नुभयो र हामीहरूले पाउनुपर्ने जे जति दुःख, कष्ट, शासना थिए उहाँले हाम्रो सट्टामा भोगेर तिर्नुभयो र त्यो सजाय हामीहरूको उद्धार भएन भने हामीले हाम्रो पापको कारण अनन्तको निम्ति नरकमा बिताउनु पर्ने परमेश्वरको माग बराबरी नै थियो। मित्र, येशु ख्रीष्ट पापरहित हुनुहुन्थ्यो। उहाँ पवित्र परमेश्वर हुनुभएको कारणले गर्दाखेरि उहाँले हाम्रो पापको दण्डलाई चुकाउन सक्नुभयो, पापको मोल तिर्न सक्नुभयो। परमेश्वरले मानव रूप धारण गर्नुभयो, त्यसैले अब उहाँ एउटा मानिस हुनुहुन्थ्यो। उहाँ मानिसहरूको सट्टामा एउटा उचित प्रतिनिधि हुनुहुन्थ्यो। मानिसले पाप गर्यो र मानिसले नै पापको मूल्य तिर्नु पर्दछ। पवित्र बाइबलमा रहेको उल्लासपूर्ण सुसमाचार यो हो कि परमेश्वरको क्रोधबाट मुक्ति पाउने एउटा उपाय छ। यही सुसन्देशलाई नै हामीले बाइबल भरि नै पाउँदछौ। जब हामीले उत्पत्तिको पुस्तकको पहिलो 3 अध्यायलाई अध्ययन गरिरहेका थियौ, हामीले सिक्यौं, हामीले बुझ्यौं, हामीले थाहा पायौं कि एउटा परमेश्वर हुनुहुन्छ। हामीले थाहा पायौं कि उहाँले नै यस सम्पूर्ण जगतलाई सृष्टि गर्नुभयो। हामीलाई थाहा भयो कि उहाँले यस जगतलाई एकदमै सुन्दर सृष्टि गर्नुभयो। त्यसपछि हामीले देख्यौं कि मानव जातिले परमेश्वरको विरूद्धमा विद्रोह गर्यो र उनीहरू परमेश्वरको श्रापको मुनि आए। परमेश्वरद्वारा उनीहरूलाई श्राप दिइयो। त्यसपछि मानिसमा केवल शारीरिक मृत्यु मात्र आएन, तर त्यसको साथमा ऊ सदासर्वदाको निम्ति नरकको दण्डको भागीदार हुने भयो, नरक दण्डको भागीदार पनि भयो। यसैले गर्दा हामी सदाको निम्ति परमेश्वरको क्रोधमुनि हुँदछौ। पवित्र बाइबल भरि नै बारम्बार यो तथ्यलाई बताइएको छ कि हामीहरूको पापको कारण परमेश्वरको क्रोध हामीमा छ र पापको परिणाम एकदमै डरलाग्दो हुन्छ। तर पवित्र बाइबलले यो पनि सिकाउँदछ कि हामीहरूको पापबाट हामीले छुटकारा पाउने एउटा उपाय या मार्ग परमेश्वर स्वयंले नै तयार पार्नु भएको छ र परमेश्वरको थुमा प्रभु येशु ख्रीष्ट उहाँ नै हुनुहुन्छ जसले हामीहरूको सबै पापहरू उठाइ लैजानु भएको छ र जसै हामीले हाम्रो यस बाइबल अध्ययनलाई निरन्तरता दिदछौ, हामीले यसै कुराको बारेमा नै धेरैभन्दा धेरै कुराहरू सिक्ने इच्छा गर्नुपर्दछ। आज मानव जातिले सामना गर्नु परेको एकदमै महत्वपूर्ण प्रश्न पनि यही नै हो कि कसरी म परमेश्वरसित मेलमिलापमा आउन सक्दछु, मेलमिलाप गर्न सक्दछु। मलाई थाहा छ कि परमेश्वर हुनुहुन्छ, मलाई थाहा छ कि म पापी छु र त्यसैले म परमेश्वरको क्रोधमुनि छु। मैले परमेश्वरसित कसरी सम्झौता गर्न सक्छु, उहाँसित कसरी म मिलापमा आउन सक्छु? मित्र, आज मानव जातिले यस्तै ठूला प्रश्नहरूको सामना गर्दछन्। प्रभु येशू ख्रीष्ट परमेश्वरको पुत्र परमेश्वरको थुमा हुनुहुन्छ जो हामीहरूका निम्ति छोप्ने कुरा उपलब्ध गराउन आउनुभयो। यदि हामीले आफूलाई परमेश्वरको कृपा र अनुग्रहमा सम्पर्दछौ भने त्यो चाहिँ परमेश्वरले हामीलाई जनावरको छालाको लुगा लगाइदिनु भएको जस्तै नै हो। परमेश्वरको दृष्टिमा हामीहरूका निम्ति रहेको जनावरको छाला प्रभु येशू ख्रीष्ट हुनुहुन्छ जो परमेश्वरका थुमा हुनुहुन्छ, जसले हामीहरूले परमेश्वरसित मेलमिलाप गर्न सकोस्, अर्थात् परमेश्वरको नजरमा हामीहरू ठिक हुन सकोस् भनेर आफ्नो प्राण क्रुसमा बलिदान दिनुभयो। हाम्रो अबको आउने अध्ययनमा हामी यसाया 53 अर्को पदलाई हेर्नेछौ, ताकि हामीले यस अद्भुत सत्यताको बारेमा अरू कुराहरू सिक्नेछौ। मित्र, यो हाम्रो बाइबल अध्ययन क्रमाङ्क 50 हो। अहिलेसम्म हामीलाई यस अध्ययनमा साथ दिइरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: प्रिय श्रोता मित्र, आओ भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह। गुड न्यूज एफएमलाई सुन्दै गर्नुहोला।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा जिउँदो परमेश्वरको वचन सुन्नका लागि उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता, शान्तिदाता, उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचनको लागि बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लेखित पहिलो युहन्ना 5:1-12 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, यहाँ यसरी हामी हेर्नेछौ। यसरी लेखिएको छ, यीशु नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं तब यसैबाट थाहा पाउँछौं कि हामीले परमेश्वरको सन्तानलाई प्रेम गर्छौं। परमेश्वरको प्रेम यही हो कि हामीले परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौ र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारभरि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो जसले येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। उहाँ उही नै हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो, अर्थात येशु ख्रीष्ट, जो पानीद्वारा मात्र होइन तर पानी र रगतद्वारा आउनुभयो। गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। किनभने गवाही दिनेहरू 3 छन्, अर्थात पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्। यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्वरको गवाही झन उच्च छ, किनकि यही नै परमेश्वरको गवाही हो जुन गवाही उहाँले आफ्नो पुत्रको विषयमा दिनुभएको छ, जसले पानी र रगतद्वारा आउनुभयो। गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। किनभने गवाही दिनेहरू 3 छन्, अर्थात पवित्र आत्मा

यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झुटा तुल्याएको हुन्छ, किनकि परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन। गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। र परमेश्वरको पुत्रमा विश्वास भन्ने शीर्षक राखेर लेखकले यहाँनिर जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ भन्ने विषयलाई आज हामी विस्तृत रूपमा हेर्नेछौ। मुख्य विचार, जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ। आदरणीय श्रोता, यीशु नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो भनेर यहाँ परमेश्वरको वचनमा उल्लेख गरिएको छ। यीशु नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्नेहरू, यीशु ख्रीष्ट परमेश्वरले यो संसारमा उद्धार र मुक्तिको लागि, मानव जातिको पापको प्रायश्चितको लागि यीशु ख्रीष्ट यो संसारमा आउनु हुने कुरालाई ख्रीष्ट अथवा उहाँलाई यो संसारमा आउनका लागि अलग गरिएको व्यक्ति, चुनिएको व्यक्ति र पापको प्रायश्चितको निम्ति कल्वरी क्रुसमा झुन्डिएर मर्ने व्यक्ति भनेर विश्वास गर्ने हरेक चाहिँ परमेश्वरको बालक हो। परमेश्वरलाई प्रेम गर्नेहरूले उहाँको आज्ञाहरू पनि पालन गर्दछन्। जसले परमेश्वरलाई प्रेम गर्छु भनेर मुखले भनेका छन् उनीहरूले आज्ञा पनि पालन गरेर प्रमाणित गर्दछन् भनिएको छ। उहाँका आज्ञाहरू भारपूर्ण छैनन् पनि भनिएको छ। धेरैजनाको भनाइ चाहिँ के भने बाइबलका कुराहरू सत्य छन्, बाइबलका कुराहरू राम्रा छन्, तर बाइबलमा भनेका कुराहरू पालन गर्न गाह्रो छ भनिकन कति व्यक्तिहरूले यसलाई यसरी पनि बुझिराखेको अवस्थाहरू छन्। तर बाइबलले यो भन्छ कि उहाँका आज्ञाहरू भारपूर्ण छैनन्, पालनै गर्न नसक्ने छैनन्, पालन गर्न गाह्रो हुन्छ भनिएको छैन। यदि कसैले परमेश्वरलाई साँचो हृदयले प्रेम गरेका छन् भने उहाँका आज्ञाहरू भारपूर्ण हुँदैनन्। आदरणीय श्रोताहरू, यदि कोही व्यक्तिहरूले परमेश्वरको वचन बाइबल धर्मशास्त्र सत्य हुन् र असल छन्, राम्रो शिक्षा हो भनेर बुझिरहेको अवस्थामा पालन गर्न चाहिँ गाह्रो छन् भन्नुभयो भने यो पालन गर्न गाह्रो छैन भनिकन यहाँ प्रतिउत्तर गरिएको छ, भनिएको छ। त्यसकारणले पनि उहाँको आज्ञाहरू सजिला छन्, उहाँसँग उहाँलाई प्रेम गर्नेहरूको लागि आज्ञाहरू भारपूर्ण छैनन्, गाह्रो छैनन् भनिएको छ। परमेश्वरबाट जन्मेकोले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। आज संसारमाथि विजय भनेको चाहिँ संसारमा जिउँदाखेरि अनैतिक जीवनहरू र संसारमाथि विजय भनेको चाहिँ भनौ संसारमा जुन अनैतिक व्यभिचार, हत्या, यो सबै गलत अथवा खराब कार्यहरू जो यो संसारमा अभ्यास गरिराखेका छन्, यो अभ्यासहरू चाहिँ असल होइनन्। जहाँनिर चोरी, हत्या, व्यभिचार जस्ता कुराहरूले आज संसारलाई दबाइराखेको छ, संसारलाई चलाइराखेको छ, यस्तो अवस्थामा विजय कसरी प्राप्त गर्न सकिन्छ? एउटा व्यक्तिले व्यभिचार नगरिकन कसरी बस्न सक्छ? एउटा व्यक्तिले भ्रष्टाचारी नगरिकन कसरी बस्न सक्छ? हत्या नगरिकन कसरी बस्न सक्छ? उसले आफ्नो जीवनमा यी सबै खराब नियतहरू अनि बानीहरूबाट कसरी छुटकारा पाउन सक्छ? खाली येशु ख्रीष्टलाई विश्वास गर्नेहरूले मात्र यो सबै

0: खराबीबाट विजय पाउन सक्छन् भन्ने कुरा यहाँ हामी देखिराख्छौ अथवा देखिएका छौ अथवा बुझिरहेका छौ। जसले यीशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने विश्वास गर्छ त्यसले संसारमाथि विजय प्राप्त गर्छ। यीशु ख्रीष्टलाई परमेश्वरबाट पठाइएको अथवा परमेश्वर आफै मानव चोलामा आउनु भएर मानवको लागि कलवरी क्रुसमा मरेर गाडिएर तेस्रो दिनमा जीवित हुनुभएको हो र उहाँ स्वर्ग रहन हुनुभएको हो। उहाँ अब भनौ यो संसारमा आफ्ना मानिसहरूलाई लिन आउँदै हुनुहुन्छ भन्ने खालको विश्वास जसले गर्दछ उहाँमाथि विश्वास गर्नेहरू हाम्रो अधर्म पापको लागि मर्नका लागि उहाँ ख्रीष्ट भएर आउनुभएको हो परमेश्वरको पुत्र अथवा परमेश्वर आफै मानव चोलामा आउनुभएको हो भन्ने कुरालाई विश्वास गर्ने व्यक्तिहरूले यो संसारमाथि विजय प्राप्त गर्छ। त्यसकारण आदरणीय श्रोता यीशु ख्रीष्ट पनि यीशु ख्रीष्ट पानी र रगतद्वारा आउनुभयो। उहाँ चाहिँ एउटा मानिस भएर मानिसकै चोलामा आउनुभएको हो र उहाँ चाहिँ परमेश्वर आफै मानव चोलामा आएर मानव ईश्वर भएर उहाँ आउनुभएको हो र उहाँको यो मानव ईश्वर भएर जो आउनुभयो उहाँले आज संसारमाथि विजय गर्नलाई उहाँले सहायता गर्नुहुन्छ। जसले यीशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ त्यसले संसारमाथि विजय प्राप्त गर्छ। अब यीशु ख्रीष्ट पनि पानी र रगतद्वारा आउनुभयो भनेको चाहिँ यही हो कि उहाँ ईश्वर मानव भएर आउनुभयो कि उहाँ चाहिँ परमेश्वर अनि उहाँ चाहिँ मानिस भएर आउनुभयो र उहाँ पवित्र आत्मा सत्य हुनुहुन्छ र उहाँले गवाही दिनुहुन्छ भनिएको छ। भनेपछि उहाँ यो संसारमा मानव चोलामा आउनुभएको हो र यो संसारमा उहाँ परमेश्वर भएर पनि मानव भएर आउनुभएको हो मानव जातिको पापको प्रायश्चितको निम्ति बलिदान हुनको लागि आउनुभएको हो भन्ने कुरा पवित्र आत्माले गवाही दिनुहुन्छ। सत्यको आत्माले गवाही दिनुहुन्छ परमेश्वरको आफ्नै आत्माले गवाही दिनुहुन्छ। गवाही दिनेहरू तीन छन् एउटा पवित्र आत्मा पानी र रगत। पवित्र आत्माद्वारा परमेश्वरको आफ्नै आत्माद्वारा यो गवाही दिनुहुन्छ कि यीशु यो संसारमा मानव भएर आउनुभएको हो र उहाँ मानव चोलामा आउनुभएको हो परमेश्वर भएर पनि भन्ने कुरा हामी बुझ्छौं र पानी र रगत जो चाहिँ उहाँको शरीर एउटा मानिस नै हो भन्ने कुराको प्रमाण मानवीय गुण भएको पूर्ण मानव गुण भएको र पूर्ण ईश्वर गुण भएको कुरा चाहिँ यो गवाहीको निम्ति यो पवित्र आत्मा पानी र रगतद्वारा स्पष्ट पारिएको छ। गवाही भनेको पुत्रको विषयमा हो भन्ने कुरा पनि यहाँ स्पष्ट छ किनभने यीशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनेको चाहिँ उहाँ चाहिँ स्वर्गबाट ओर्ली आउनु भएको परमेश्वर आफै हुनुहुन्छ भन्ने कुरा यसले अर्थ दिन्छ। त्रिएक परमेश्वर जो परमेश्वर पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरको भनौ यो सिद्धान्तलाई स्पष्ट पारेको हामी देख्छौ। परमेश्वरको पुत्रमा विश्वास गर्नेहरूसँग यो गवाही हुन्छ यीशु ख्रीष्टलाई जसले विश्वास गरेको छ त्यो व्यक्तिले परमेश्वरको भनौ परमेश्वर भएर पनि उहाँ मानव चोलामा यो संसारमा आउनुभएको हो र हाम्रो निम्ति बलिदान हुनुभएको हो भन्ने कुराको गवाही यहाँनिर स्पष्ट पारिएको छ र परमेश्वरको पुत्रमा विश्वास गर्नेहरूसँग यो गवाही हुन्छ भने हरेक क्रिश्चियनहरूसँग यीशुलाई साँचो हृदयले विश्वास गर्नेहरूसँग यो गवाही हुन्छ र गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई आनन्द जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ र आज आनन्द जीवनको निम्ति मानिसहरू विभिन्न सिद्धान्तमा लागेका छन् विभिन्न धर्महरूमा लागेका छन् र आनन्द जीवन प्राप्तिको लागि है सत्यको खोजीको लागि र मृत्युबाट जीवन पाउनका लागि धेरै मेहनत गरेका छन्। तर बाइबल धर्मशास्त्रले बताएको कुरा म यहाँ उल्लेख गर्न चाहन्छु कि गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई आनन्द जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ र आनन्द जीवनको खोजी आजको धेरै मानिसहरूको एउटा मुख्य विषय नै हो। मृत्युपछि पनि के जीवन छ र भन्ने प्रश्न सबै मानव जातिको भित्रीय चाहना हो। यति मात्रै हो त जिन्दगी? 100 वर्षसम्मको लागि मात्रै हो त यो जीवन? त्यसपछि चाहिँ के होला भन्ने कुरा पनि मानिसको लागि एउटा ठूलो प्रश्न, एउटा चुनौती हो। यसको लागि अनन्त जीवन भनेको चाहिँ मृत्यु पछिको पनि जीवनलाई समावेश गरिएको छ। यो शरीरको मृत्यु पछि पनि अनन्त जीवनको भनौं खोजी, अनन्त जीवनको प्रावधान त्यहाँनिर छ र मृत्यु पछिको पनि जिन्दगी अझै परसम्म छ, अझै अनन्त आनन्दसम्म छ भन्ने कुरालाई बुझ्नु जरुरी छ। हामी सबै मानव जाति थोरै समयको लागि मात्रै सीमित भएर बनाएको होइन। परमेश्वरले अनन्त परमेश्वरले मानव जातिलाई बनाउँदाखेरि अनन्त नै बनाउनु भएको थियो र कहिले नमर्ने गरेरै सृष्टि गर्नुभएको थियो। तर पापको प्रवेशले गर्दा मानव जातिमा मृत्यु आइपर्यो, आनन्द जीवन गुम्यो र आनन्द जीवनबाट मानिस अलग भयो। तर येशु ख्रिस्ट यो संसारमा आउनुको मुख्य उद्देश्य चाहिँ यही आनन्द जीवनलाई निरन्तरता दिनका लागि र यो आनन्द जीवन फेरि मानव जातिको लागि दिनका लागि येशु ख्रिस्ट यो संसारमा आउनुभएको हो। र येशु ख्रिस्टलाई जसले विश्वास गर्छ त्यो मानिसको जीवनमा आनन्द जीवन फेरि फिर्ता हुन्छ र उसले ऊ मरेपछि पनि ऊ फेरि जीवित भएर आनन्द जीवनमा ऊ प्रवेश गर्दछ। त्यसकारण जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ र आज जसले येशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेको छ, विश्वास गरेको छ, उसमा आनन्द जीवन हुन्छ र उसँग आनन्द जीवन हुन्छ। त्यसकारण आदरणीय श्रोता, लेखकले यो खण्डमा जससँग पुत्र हुनुहुन्छ त्यससँग मात्र जीवन हुन्छ भनेर प्रस्ट्याएको हामी देख्छौ। जससँग पुत्र छ त्यससँग आनन्द जीवन छ। आज यहाँहरूको जीवनमा पनि कतै आनन्द जीवनको खोजीमा, आनन्द जीवनको खोजीमा यदि यहाँहरू हुनुहुन्छ भने जीवन कहाँ पाइएला? मृत्यु पछिको पनि जीवन छ र यति सुन्दर मानव जातिको जीवन के अन्त्य 100 वर्षमै सिद्धिने हो र या त अझै पर पनि जान्छ? र बाइबल धर्मशास्त्रले मानिसमा आनन्द जीवन छ र त्यो आनन्द जीवन एकपल्ट गुमेको थियो तर येशु ख्रिस्टको मृत्युले त्यो आनन्द जीवन फेरि फर्काएको छ। जसले यीशुलाई विश्वास गर्छ त्यो आनन्द जीवन फेरि येशु ख्रिस्टमा प्राप्त गर्न सकिन्छ। त्यसकारण आज आदरणीय श्रोताहरूलाई यदि आनन्द जीवनको खोजी गरिराख्नु भएको छ र प्रयास गरिराख्नु भएको छ, विभिन्न सिद्धान्त धर्ममा खोजिराख्नु भएको छ भने एकपटक येशु ख्रिस्टलाई पनि विश्वास गरेर हेर्नुहोस्। उहाँलाई विश्वास गरेपछि तपाईँले पनि आनन्द जीवनको भागीदार हुनुहुनेछ। उहाँलाई विश्वास गर्नुहोस् र आनन्द जीवनको भागीदार हुनुहोस् र उहाँमा भएको आनन्द जीवन यहाँहरूले पनि प्राप्त गर्नुभएको होस् र अनन्तसम्म जिउनलाई यहाँहरूको लागि पनि यो अवसर छ। त्यसकारण आज यो प्रवचनको सेवालाई यही राख्दाखेरि यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आनन्द जीवन तर्फ डोर्याउनु भएको होस् र शान्ति, आनन्द र खुशीले यहाँहरूको जीवनमा भरिपूर्ण भएको होस् भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यति बेलासम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
5: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
6: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
5: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
6: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
5: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
6: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
5: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
6: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
5: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
6: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
5: सम्पर्क नम्बर
6: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
5: र 9813-9141-47, 9813-9141-47।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

आशिष तिमीले पाउने छौ लिएर होइन दिएर, म कुमार अब्राम आइसके कार्यक्रम झोला भित्र के छ लिएर। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बस्न राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम झोला भित्र के छ। आदरणीय श्रोता, कार्यक्रम झोलाभित्र चाहिँ 12 पोकाहरू छन् र यो पोका खोल्न तपाईँ एकदम तयार हुनुहुन्छ जस्तो मलाई लागिसकेको छ। र कसले कति नम्बरको पोका खोल्ने हो थाहा छैन, हामीसँग 12 पोका छन् र 12 पोकाभित्र चाहिँ के छ त्यो त मलाई त थाहा छैन। दिएर म कुमार अब्राम आइसके कार्यक्रम झोलाभित्र के छ लिएर। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बस्न राख्नुभएका सम्पूर्ण श्रोता।

0: हाम्रो फोन नम्बर रहेको छ 4740707454 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893446। र कार्यक्रमको बारेमा केही जानकारी दिन चाहन्छु। तपाईँले कार्यक्रममा एकजनाले दुई पटकसम्म भाग लिन सक्नुहुन्छ र कार्यक्रमलाई तपाईँले तपाईँसँग व्यापार व्यवसाय छ भने पनि यो कार्यक्रममा तपाईँले हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन पनि गर्न सक्नुहुन्छ र तपाईँको व्यापार व्यवसायलाई प्रसार प्रसार पनि गर्न सक्नुहुन्छ र हामी गर्ने पनि छौं। र हामीलाई अहिलेको लागि चाहिँ गिफ्ट ह्याम्पर प्रायोजन गर्नुभएको छ म्यासेज अफ गड टिभीले। तपाईँले म्यासेज अफ गड टिभीमा चाहिँ गएर परमेश्वरको वचनहरू सुन्न सक्नुहुन्छ। विभिन्न परमेश्वरको दासहरूले बोलेका जीवित वचनहरू आत्मिक खुराकहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र तपाईँ म्यासेज अफ गड टिभीलाई चाहिँ हजुरले लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनको लागि म अनुरोध पनि गर्न चाहन्छु। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्थे एउटा गीतबाट, तर फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
1: आज भोलि भन्दा भन्दै हप्ता बितेछ, झोलाभित्र के छ तिम्रो सम्झनामा? आज भोलि भन्दा भन्दै हप्ता बितेछ, झोलाभित्र के छ तिम्रो सम्झनामा? हर्ष र खुसी, उमङ्ग र आशिष लिएर आयो तिमीले हाम्रो जीवनमा। अब त तिमीसँग बस्यो हाम्रो प्रेम सिन्दुरी रङ भन्दा पनि गाढा। अब त तिमीसँग बस्यो हाम्रो प्रेम सिन्दुरी रङ भन्दा पनि गाढा। कहिले पनि तिमी झोलाभित्र तिमी हामीदेखि नहो है, कहिले पनि टाढा। अब त कहिले पनि झोलाभित्र के छ हामीदेखि नहो है, झोलाभित्र के छ हामीदेखि टाढा। परमेश्वरको महिमा, परमेश्वरको महिमा होस् झोलाभित्र के छ तिम्रो नजिक आउँछु। परमेश्वरको महिमा होस् झोलाभित्र के छ तिम्रो नजिक आउँछु। संसारको जीवलाई सर्वप्रथम धन्यवाद चक्राउँदै जयमेसी चक्राउँछु। संसारको जीवलाई धन्यवाद चक्राउँदै जयमेसी चक्राउँछु। आमेन।
0: धन्यवाद धन्यवाद धन्यवाद, मनैदेखि अभिवादन हजुरलाई। यति मिठो कविता,
1: अनि यति मिठो कविता पुरस्कार पनि छैन कहिले पनि।
0: आहा, आउँछ त्यसको दिन पनि आउँछ, सबै कुराको समय छ भनेर परमेश्वरको वचनले भन्छ।
1: र
0: हजुर एकदमै आरामै छु, तपाईँको कविता सुनेर झन् धेरै म आरामै भएको छु होइन। मेरो लागि चाहिँ तपाईँले भनेको कविता हाम्रो अर्को मित्रले पनि भन्नुहुन्छ रश्मिजीले, उहाँको कविता सुनेर म त एकदमै औषधि जस्तै हुन्छ मलाई होइन। तपाईँलाई धेरै धेरै धन्यवाद। अनि ठिकै हुनुहुन्छ तपाईँ?
1: म एकदम ठिकठाक छु हजुर।
0: अनि खाजा खाइबस्छ
1: हजुर?
0: ए हजुर, आज खाजामा के खाइबस्छ हजुर? ओहो, धेरै राम्रो हो, भटमास त हेल्दी हो नि त। ए म त अगाडि जे आउँछ त्यही मनपर्छ, मेरो त त्यस्तो फेभरेट केही छैन हजुर। अगाडि जे आउँछ त्यही
1: हो,
0: जसले तपाईँको फेभरेट के हो भन्छन्, म त अगाडि जे आउँछ त्यही फेभरेट हो भन्छ होइन। हामी चाहिँ सन्तोकी मान्छे भित्र पर्छौ, त्यो भएर हाम्रो चाहिँ खुट्टा सुकेको पेट फुकेको छ होइन, धेरै खाएर। ल पम्फाजी, कति नम्बरको पोका चाहिँ ड्याङ्गै खोल्न चाहनुहुन्छ?
1: म त नडराइकन हिक्मतको साथ भन्नुपर्छ 9 नम्बरको झोला म चुज गर्छु।
0: ओहो, हिम्मत चाहिँ डराइ गर्नुभएछ तपाईँले। जे होस्, कति राम्रो कुरा सुन्न पाइन्थ्यो, आज त सुरुमै हजुरले रिचार्ज कार्डमा ड्याङ्ग पाउनुभयो।
1: परमेश्वरको आशिष भने
0: ल, बधाई छ हजुरलाई। ल रिचार्ज कार्ड तपाईँलाई पर्यो।
1: होइन
0: अब यो तपाईँको भोलि होइन, भोलि शुक्रबार आउँछ तपाईँको दुईटा रिचार्ज कार्ड। ल ढुक्क हुनुहोस्, आउँछ एक महिनामा आउने हो यो। यो चाहिँ अब हाम्रो एक वर्षको प्लानमा पर्छ, त्यो भएर माफ गर्नु होला हजुर, हामी तुरुन्तै चाहिँ दिन सक्दैनौ तपाईँहरूको पैसा। अब तुरुन्तै अब तुरुन्तै दियो भने चाँडै सिद्धिन्छ पनि पैसा, त्यो भएर पनि अलिक ढिलो ढिलो गरिदिने गर्छ क्या। ब्याज सहित आउँछ। ल साह्रै बुझ्छ कि हुनुहुन्छ तपाईँ। ल खुसी लाग्यो हजुर, छुटौ। जयनश्री, उहाँ हुनुहुन्थ्यो पम्फा रोकाजी, हामीलाई साथ दिनुभएको थियो। उहाँले चाहिँ 9 नम्बरको झोलाभित्र चाहिँ ट्याङ्गै रिचार्ज कार्ड भनेर लेखिया छ, त्यो रिचार्ज कार्डवाला परिसकेको छ। र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ।

0: डराउँदै डराउँदै जे परला परला नि, जाने पछि जवाफ दिन्छु नजाने मा पास भनी छुटिन्छु भेरी र कर्णाली। रोज्नालाई त रोजियो दुई नम्बर कुनिके परला नि।
1: रश्मिलाजी साह्रै रसिलो कविता भनेर साथ दिनुभयो, खुसी लाग्छ। तपाईँ र पम्फाजीलाई चाहिँ परमेश्वरले एउटा वरदान पनि दिनुभएको छ, कविता लेख्ने, गीत लेख्ने, गाउने हजुर हजुर। तपाईँलाई चाहिँ दुई नम्बरको पोकामा के परेको छ भने रश्मिलाजी, मण्डली नजाने धेरै प्रभुका जनहरू छन् विश्वासी भएर पनि, उनीहरूलाई के सन्देश दिनुहुन्छ यतिखेर?
0: ल म आफै जान्न, त्यही भएर त्यस्तो पर्यो कि आज
1: आफै जानुहुन्न किन किन हो यो तपाईँलाई नै पर त अनि ल है अब चाहिँ जानु पर्ने भयो क्या त अनि
0: म आफै जान्न, वर्षौँ वर्ष भइसक्यो त्यही भएर मलाई यही पर्यो कि क्या हो। म त के भन्छ मण्डली नजाने साथीहरूलाई अनि दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई के भन्न चाहन्छु भनेपछि, म अब जानु भनेर भन्नु पनि आफू पनि गएको छैन, त्यही भएर सबैजनाले सबैजना चाहिँ जानु चाहिँ जानु होला, म पनि जान सकेको छैन अनि मन नगयो भने म प्रार्थना गर्छु अनि वचनहरू गर्छु, त्यसरी नै प्रार्थना गर्नुहोला, वचन गर्नुहोला, अनलाइन सङ्गतिमा जोइन हुनुहोला भन्न चाहन्छु।
1: रश्मिलाजी मैले एउटा प्रश्न सोधेँ है तपाईँलाई, के कारणले जानु भएन हजुर मण्डली?
0: म त त्यस्तो कारण त केही पनि छैन, पहिला घर गाउँ हुँदा चाहिँ गाउँमा हुँदा जान्थ्यौँ अनि म यता काठमाडौँ आएदेखि कहीँ पनि गएन, यता सीता पाइला बसेँ अनि त्यहाँ कता कता सोधे, त्यहाँ सत्ताई भन्ने के छन् जाम भन्नुहुन्थ्यो एकजना दिदीले, म जान्न भने त्यतिकै म गइनँ। फेरि त्यताबाट म ललितपुर भन्ने ललितपुर भन्ने ठाउँ गएँ, इच्छा बट्टामा इच्छा बोक्न त्यतै बित्यो लगभग तिन चार महिना पाँच छ महिना भनौँ, फेरि त्यताबाट आएँ यता छाउनी आइसकेँ अनि यता आइसकेपछि पनि बिरामी हेर्ने काम पर्यो, त्यही भएर बिरामी छोड्नु हुँदैन जान मिल्दैन भन्ने कुरा भयो, त्यही भएर म त्यत्तिकै जानै नगएर अनि त्यो एउटा अनलाइन सङ्गतिमा चाहिँ
1: बस्नुहुन्छ। ए ल ल ठिक छ, अब समय मिलाएर जानुहोस्, गएको राम्रो। भनेपछि अहिले चाहिँ बिरामी हेर्ने नै काम गर्नुहुन्छ जागिरे?
0: बिरामी हेर्ने त्यो बुवा बितिसक्नु भयो अस्ति र चैत 27 गते बित्नु भयो अनि हिजो आज पनि गएको छैन, त्यही अनलाइन सङ्गतिमै बस्छु।
1: ए हजुर, भनेको भनेपछि हजुरको बसाइ चाहिँ कता अहिले?
0: म यतै छाउनी बस्छु।
1: छाउनी बस्नुहुन्छ, हुन्छ रश्मिलाजी खुसी लाग्यो जो साथ दिनुभयो, समय निकालेर मण्डली जानुस् भन्न चाहन्छु। तपाईँ जस्तो एउटा प्रभुको छोरी मण्डली जानुपर्छ नि एउटा, मलाई चाहिँ त्यो लाग्छ, तपाईँ मण्डली गएको खुसी लाग्छ है मलाई चाहिँ है त। ल धन्यवाद छैन सी रश्मिलाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने, यतिखेर फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो, जय मसी।
1: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म सिन्धुपाल्चोकदेखि हिरामाया तामाङ।
1: हिरामाया तामाङ जी आरामै हुनुहुन्छ?
2: हजुर आरामै, अनि तपाईँ आरामै हुनुहुन्छ?
1: म पनि एकदमै ठिकठाक छु हिरामाया जी। सिन्धुपाल्चोक कहाँबाट हजुर?
2: म सिन्धुपाल्चोक बाह्र विषय अस्ति पनि मैले फोन गरेको थिएँ नि सर।
1: ए हो हो हो, ल याद आयो हजुर याद आयो। अनि अहिले पानीले कतिको दुःख दिएको छ हिरामायाजी?
2: अहिले पानी त छैन, अलिअलि लागेको थियो, अघि चाहिँ परेको थियो, अहिले चाहिँ छैन।
1: हजुर हजुर, अनि जस कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर
1: अनलाइनबाट सुन्नुहुन्छ होला हिरामायाजी?
2: हजुर अघि सुनिरहेको थियो अनि त्यही भएर मैले कल गरेँ।
1: ओके ल, यतिखेर कति नम्बरको पोका खोल्न चाहनुहुन्छ यतिखेर?
2: कति कति नम्बर
1: होइन, टन्नै बाँकी छ, दुई नम्बर र नौ नम्बर बाहेक अरू सबै बाँकी छ बाह्र नम्बरमा।
2: म सात नम्बर छु।
1: सात नम्बरमा चाहिँ के रखे रहेको रहेछ पोका? म खोल्दैछु, पोका खोल्दैछु, के लेखेको रहेछ भने भजन गीत गाउनुहोस्, तपाईँलाई मनपर्ने एउटा भजन गीत गाइदिनुहोस् भनेर लेखेको छ हजुर पोकाभित्र। ल सुरु गर्नुहोस्, मिठा आवाज छ तपाईँको।
2: ए हुन्छ।

0: त्यो मात्र हो त।
1: धेरै धेरै धन्यवाद इरामायाजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ, जय मसी। हिरामाया तामाङजी हुनुहुन्थ्यो, हामीलाई सिन्धुपाल्चोकबाट माया गरेर साथ दिनुभएको थियो। र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024446। हजुर, यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम झोलाभित्र के छ। हजुर, कोही हुनुहुन्छ फोन लाइनमा भन्दै थिए, तर कोही मित्र बाहिरिसकेको जानकारी मैले पाइसकेको छु। अहिलेलाई भने राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ कार्यक्रम झोलाभित्र कार्यक्रममा, अनि उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी।
0: जय मसी नैनाजी, आरामै हुनुहुन्छ?
1: म बिमारी छु।
0: ओहो,
1: हजुरलाई ठिकै हुनुहुन्छ?
0: म एकदमै ठिक ठाक छु। के भयो हजुरलाई?
1: जिउ दुखेर खोकी लागेर गाह्रो भइरहेको छ।
0: है, आफ्नो एकदमै एकदमै केयर गर्नुहोस्, आफ्नो एकदमै केयर गर्नुहोस्। हामी तपाईँलाई प्रार्थनामा सम्झिनेछौँ।
1: हजुर,
0: अब भन्नुहोस् हजुर, यतिखेर कति नम्बरको पोका खोल्न
1: चाहनुहुन्छ?
0: नम्बर त तिनवटा मात्रै गएको छ अहिले, दुई नम्बर अनि सात नम्बर अनि नौ नम्बर।
1: म सिक्स नम्बर भन्छु ल आज।
0: ओके, छ नम्बर परेको छ हाम्रो नैनाजीलाई। र नैनाजीको नम्बरमा चाहिँ के लेखेको छ भने, बाइबलको बारेमा जानेको कुरा बताइदिनुहोस्।
1: बाइबलबाट थाहा पाएको कुरा भनिदिनु।
0: बाइबल भनेको के हो तपाईँको विचारमा, अलिकति भन्दिनु?
1: पवित्र, के भन्छ त्यसलाई, पवित्र बाइबल,
0: पवित्र धर्मशास्त्र भन्न चाहनुहुन्छ?
1: धर्मशास्त्र, हजुर, पवित्र धर्मशास्त्र भनिन्छ। अनि एकदमै मेरो लागि चाहिँ एउटा आशिष हो, होइन, बाइबल एकदमै मलाई मनपर्छ। अनि पढ्नु चाहिँ अलिक सकिरहेको छुइनँ साँच्चै नै भन्नुपर्दा, तर बाइबल चाहिँ एकदमै मनपर्छ। अनि बाइबलको पदहरू पनि साह्रै मनपर्छ, विशेष यहोशूबाट मनपर्छ। यहोशूको एक अध्यायबाट मनपर्छ मलाई वचनको, यहोशू खुबै साहसको बलियोको कुराहरू भन्नु भनेको छ नि त्यो वचनमा, त्यो वचन चाहिँ मलाई मनपर्छ। अनि पवित्र बाइबल पनि मनपर्छ।
0: धेरै धेरै धन्यवाद नैनाजी, साथ दिनुभयो, एकदमै खुसी लाग्यो। आफ्नो केयर गर्नुहोला, अहिले हामी छुट्टौँ। जय मसी। नैनाजी हुनुहुन्थ्यो, हामीलाई पाटनबाट जोडिनु भएको थियो। र श्रोता, यो समय तपाईँको निम्ति हो कार्यक्रम झोलाभित्र के छमा तपाईँ हुनुहुन्छ, र झोलाभित्र चाहिँ बाह्रवटा पोकाहरू छन्। त्यो पोकाभित्र चाहिँ के छ त्यो मलाई थाहा हुँदैन, जब तपाईँले त्यो खोल्नुहुन्छ रोज्नुहुन्छ हामी पक्कै पनि पत्ता हुने नै छौँ। र फोन गर्नुहोस्, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँको निम्ति राखिसकेको छु। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो, जय मसी दाई।
0: जय मसी हजुर, लक्ष्मीजी।
2: हजुर होइन,
0: हजुर होइन भनेपछि त
2: सुन्नुहुन्न क्या मलाई?
0: हजुर
2: दाईले सुन्नुहुन्न, म हप्तैपछि बिहिबार फोन गर्छु, ढोलाभित्रमा बिर्सिहाल्नुहुन्छ
0: अन्त है। तपाईँले ठाउँको नाउँ चाहिँ बताइदिनुहोस् क्या मलाई।
2: हरिसिद्धि हो दाई।
0: ए, हरिसिद्धिबाट, हरिसिद्धिबाट ल भन्नुहोस् एकचोटि, भन्नुहोस् म बिर्सिनु।
2: शान्ता सुनवार बोलेको त है।
0: ल शान्ताजी, अब चाहिँ म बिर्सिन्न है। के छ हजुरको हालखबर?
2: हालखबर ठिकै छ दाई, यता त पानीहरू पर्ने एकछिनमै उब्रिने त्यस्तो भइरहेछ।
0: पानी परिरहेको छ होइन?
2: हजुर, अहिले चाहिँ उब्रेको छ, अघि चाहिँ परिरहेको थियो।
0: हजुर, ल शान्ताजी, अब भने हजुरले पोका रोज्नु पर्ने हुन्छ, कति नम्बरको पोका खोलौँ?
2: पाँच नम्बरको दाई।
0: पाँच नम्बरको चाहिँ के रहेछ भने, मैले पोका खोले, खोल्दैछु, खोल्दै गर्दाखेरि चाहिँ यहाँ यस्तो लेखेको रहेछ, तपाईँलाई सबैभन्दा बढी डर चाहिँ के को लाग्छ शान्ताजी?
2: हजुर, सबैभन्दा डर त
0: र कहिले
2: मृत्युको डर लाग्छ,
0: मृत्युको डर लाग्छ है,
2: मृत्युको डर लाग्छ। अनि अब कस्तो भने, सबैभन्दा डर मलाई चाहिँ अब यताउता हिँड्दा चाहिँ त्यो अब बाटोमा कुकुरले चाहिँ एकदमै भुकेर होइन तर्साउँछ नि, अनि त्यसको चाहिँ एकदमै डर लाग्छ चाहिँ मलाई,
0: कुकुर देखे पनि डर लाग्छ है। अनि जिन्दगीमा एकदमै डराएको कुनै पनि त्यस्तो घटना छ तपाईँको जीवनमा, डर लागेको क्या एकदमै हुन्छ नि?
2: त्यस्तो एकदमै डराएको त त्यही हो, एकदमै डराएको त मलाई त्यही हो, कुकुरले चाहिँ एकदमै तर्साएको के, त्यो म चाहिँ बहिनीको बच्चा बोकेर हिँडिरहेको थिएँ, अनि त्यो खेतबारीको छेउतिर गइरहेको थियौँ हामी चाहिँ, अनि बच्चा बोकेर हिँडिरहेको थिएँ म चाहिँ, अनि त्यसपछि कुकुरहरू चाहिँ धेरै नै, एउटा भुकेपछि फेरि सबै भुक्दो रहेछ है दाई,
0: हजुर हजुर,
2: कस्तो झम्केर आएको के है, यता भागो उता भागो भएको म त है, अनि झन्डै तोकेको क्या दाइ, सुरक्षा दिनुभएको त्यतिखेर चाहिँ एकदमै मलाई डर लागेको।
0: ल शान्ताजीको एउटा कुरा चाहिँ थाहा पाएँ, शान्ताजीलाई कुकुर देखेपछि निकै नै धेरै डर लाग्दो रहेछ। होइन डराउनु पनि पर्छ नि त, होइन अब रेबिज भयो भने त निकै डेन्जर रोग हो नि त यो त, होइन डराउनु पनि पर्छ। खुसी लाग्यो हजुरले साथ दिनुभयो, अहिलेलाई छुटौ।
2: हस् त धन्यवाद।
0: शान्ता सुनवारजी हुनुहुन्थ्यो, निकै नै रमाइलो लाग्यो उहाँको भनाइ सुनेर मलाई। मृत्युदेखि चाहिँ एकदमै डर लाग्छ भन्नुभयो होइन, अनि अर्को कुकुरदेखि हो नि, यो दुईटा कुरा त साँच्चै नै मलाई पनि डर लाग्छ। म त झन् मृत्युदेखि चाहिँ झन् धेरै डर मान्ने मान्छे ओहो भन्ने हुन्छ क्या कहिले काहीँ। जे होस् रमाइलो भइरहेको छ, यो समयलाई अर्थपूर्ण बनाऊ हामी। र कोही मित्र हुनुहुन्छ त्यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो हजुर, जय मसी हजुर।
0: जय मसी पुनाजी, आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु म एकदम।
0: अनि खाजा खानुभयो हजुरले?
3: खाजा भइसक्यो, खाइसके।
0: आज खाजामा चाहिँ के खानुभयो?
3: मैले
0: हजुर
3: मैले मकै उसिनेको थिएँ, अनि त्यो मकै बेच्ने भाइले मकैको जुवान ल्याइदिनुहोस् है भन्थे, अनि त्यो पनि ल्याइदिनु भएछ, अनि त्यही खाएर त्यही पिएर बसिरहेको।
0: ए भनेपछि आज मकै खाएरै सुत्ने हो?
3: मकै खाएर
0: भात त साथै खानुभयो कि खाजाको रूपमा खानुभयो?
3: हजुर हजुर, मकै अनि उसिनेर अनि पानी पिउन राम्रो हुन्छ अरे क्या जुवाको।
0: हजुर हजुर, ओके ठिक छ पुनाजी। अब भने कति नम्बरको पोका खोल्न चाहनुहुन्छ तपाईँ देखेर?
3: लास्टमा कति गयो अरे?
0: टन्नै बाँकी छ अहिले त, कति नम्बरको?
3: अब मलाई वचन पनि मन पर्थ्यो, त्यो पनि गयो, गीत गाउनलाई गुनगुनाउन मन लाग्थ्यो, त्यो पनि गयो है। अरू कुरा त इन्ट्रेस्ट त्यसमै थियो भनौँ, अब जे पर्छ पर्छ है,
0: जे पर्छ त्यही तर्छ
3: त्यही चढ्छ। अघिल्लो चाहिँ प्रश्न नआइदिए हुन्थ्यो, यसै म बोल्दा बोल्दै आत्तिन्छु के।
0: हजुर हजुर
3: है,
0: ल होइन नआत्तिनुहोस्, म छु नि तपाईँलाई साथ दिने, म छु, नआत्तिनुहोस्।
3: हुन्छ, म अब दसलाई टिप्छु म।
0: दस नम्बर?
3: हजुर
0: ल, दस नम्बरमा चाहिँ तपाईँलाई पाली नै बजाउनु पर्ने हो। रिचार्ज कार्ड प्राप्त गर्नुभयो?
3: हजुर
0: रिचार्ज कार्ड पऱ्यो तपाईँलाई?
3: अनि ल रिचार्ज पनि पऱ्यो, प्रभुलाई पनि धन्यवाद हो,
0: प्रभुलाई पनि धन्यवाद होस्, अब्राम सरलाई पनि धन्यवाद भन्नुहोस् न।
3: अनि अब्राम सरलाई धेरै धन्यवाद,
0: अयो मैले चाहिँ रमाइलो गरेको है।
3: अहिले ठिकै छ ठिकै छ, मलाई चाहिँ कस्तो रमाइलो एकदम हामी नै आइदिए हुन्थ्यो जस्तो लाग्छ, अनि वचन पनि आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो, गीत गाउनलाई नै आइदिए हुन्थ्यो लाग्थ्यो, दुई तिन हार राखेको थिएँ, आएन केही पनि।
0: होइन अझै पनि एकचोटि त फोन गर्न मिलिहाल्छ नि, परिहाल्छ नि। धन्यवाद धेरै धेरै, जयमसी। हाम्रो पुनाजी हुनुहुन्थ्यो, हामीलाई धेरै माया गर्ने श्रोतामा पढ्नुहुन्छ पुनाजी, धेरै माया गर्नुहुन्छ गुड न्युज एफएमलाई, माया मात्रै होइन प्रार्थना पनि गरिदिनुहुन्छ, र धन्यवादी छौँ हामी पुनाजी प्रति पनि। यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, कोही त हुनुहुन्थ्यो बाहिर, सक्नुभयो बाहिर भएको छैन भन्दै हुनुहुन्छ हाम्रो प्राविधिक मित्रले, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो
0: हजुर, जयमसी।
4: फेरि पनि जय मसी हजुर,
0: फेरि पनि जय मसी। नैनाजी के छ हजुर हालखबर?
4: म ठिकै छु, अलिक सन्चो छैन मलाई हजुर, फेरि पनि कार्यक्रममा भाग लिन पाए, यो कार्यक्रम मलाई साह्रै मनपर्छ, एकदम आशिषित भइरहेको छु।
0: तपाईँहरूलाई कार्यक्रम, तपाईँहरूलाई कार्यक्रम मनपर्छ, मलाई चाहिँ फेरि श्रोताहरू मनपर्छ।
4: हजुर एकदम, हजुरहरू पनि मनपर्छ मलाई एकदमै, हजुर त झन् बेस्ट भइहाल्यो मेरो लागि, अनि हाम्रो पुनम सिस्टर, ज्ञानु सिस्टर, हाम्रो गुड न्युज फ्यामिली सबैजना मनपर्छ मलाई, धेरै माया लाग्छ तपाईँहरूको,
0: केही दिन
4: नसके पनि केही गर्नु नसके पनि एकदम सम्झिरहेको हुन्छु, अब आउनु चाहिरहेको छ तर आउनै सकिरहेको छुइनँ, मेरो गिफ्ट पनि तपाईँहरू, मेरो गिफ्ट पनि यही कार्यक्रममा अस्ति पाएको थियो, गिफ्ट पनि लिन आउनु पाएको छैन, हजुरहरूलाई भेट्न
0: अब 11, 12, 8, 4, 3, 1 एक नम्बर हुनुहुन्छ। अब चाहिँ भने अबको 40 वर्ष पछि नैनाजी तपाईँ कस्तो हुनुहुन्छ होला, कति वर्ष पुग्नुहुन्छ होला?
4: 40 वर्षमा
0: पछि पछि
4: अब म अहिले त 34 अहिले त म 33 छु 34 मा त बुढी हुन्छु अनि तर
0: थर्टी भनेपछि अहिले कति तपाईँ
4: 34
0: भनेपछि त तपाईँ त 71 73 वर्ष पुग्नुहुन्छ होइन अनि 73 वर्षमा तपाईँको आवाज कस्तो हुन्छ होला यसो परिकल्पना गरेर सुनाउनुहोस् न हामीलाई
4: बुढी हुन्छु अर्कै हुन्छ अब यसै अब शरीरहरू पनि एकदम त्यो अवस्थामा चाहिँ एकदमै सबै कुराहरू एकदम बुढेसकाल हुन्छ बुढेसकाली भन्नु आएन कि मलाई तर एकदमै अहिलेको जुन जवान त्यो स्थितिमा जोस चाहिँ मसँग हुन्छ तर अलिक बलियो चाहिँ हुँदैन है अनि वृद्ध भइसकेको हुन्छु नि त त्यो टाइममा अनि अहिले जुन म त्यो उसमा छु नि त्यो टाइममा चाहिँ म गर्न सक्दिनँ होला जस्तो लाग्छ र गर्नु पनि सक्दिनँ
0: म त अब त 40 वर्ष पछि त म त हुँदिन होला हौ
4: प्रभुको इच्छा भयो भने चाहिँ होला होइन तर थाहा छैन प्रभुले हजुर प्रभुले राख्नु भयो भने चाहिँ हुन सक्छ प्रभुले राख्नु भएन उठाउनु भयो भने चाहिँ
0: ओके अनि तपाईँलाई प्रभुले प्रभुसँग कति उमेर माग्नु भएको छ तपाईँले
4: उहाँको आयु अब उहाँले जति समय राख्नुहुन्छ त्यो समय नै मैले राखेको छु
0: जस्तै यस्तो हुन्छ नि त मलाई त यति वर्ष प्रभुले आयु दिए त हुन्थ्यो भन्छौ नि त जस्तो मैले चाहिँ 90 वर्ष
4: हजुर मलाई चाहिँ कस्तो लाग्छ मैले चाहिँ सकेसम्म त बाँचिराख्नु नै चाहन्छु किन भन्दा चाहिँ 90-100 बाँचिराख्नु अनि प्रभुको महिमा गरिराखौँ 100 चाहिँ बाँचौँ भन्ने चाहन्छु म चाहिँ किन भन्दाखेरि
0: सय वर्षसम्म बाँच्नुहोस् हाम्रो प्रार्थना रहनेछ म यसमा आमेन भन्न चाहन्छु म चाहिँ 90 वर्षसम्म चाहिँ बाँच्न चाहन्छु है मेरो पनि भनिदिइहाले यही मौकामा
4: हजुर एकदम धन्यवाद प्रार्थना गरिदिन्छु
0: हजुरको लागि म पनि तपाईँको लागि होइन 100 वर्षको लागि प्रार्थना गरिदिन्छु है त
4: धेरै धन्यवाद हजुरसँग बोल्नु पाउँदा एकदम आशिषमय समयहरू भयो यस्तो सन्चना हुँदै गर्दाखेरि पनि हजुरको स्वर सुन्न पाएँ यति आशिषमय समयहरू हजुरहरूबाट मैले पाएको छु अनि धन्यवाद भन्न चाहन्छु
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद नैनाजी साथ दिनुभयो स्वास्थ्य रहनु होला व्यस्त रहनु होला अहिलेलाई छुटौ
4: हजुर
0: धन्यवाद जय मसी वा हुनुहुन्थ्यो नैनाजी हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9893446 यतिखेर पनि कार्यक्रम झोलाभित्र के छ कोही मित्र एकदमै हतारिरहनु भएको छ झोला खोल्नकै लागि होला उहाँलाई स्वागत गरौं हेलो हेलो हजुर हजुर
5: म आइहालेँ कि कस्तो रमाइलो कार्यक्रम आएको आज म बिहिबार त
0: पुनाजी भनेपछि बिहिबार त छोड्नै मन लाग्दैन होइन
5: छोड्नै मन लाग्दैन भने
0: हुन्छ अब जस झोलाहरू बाँकी नै छ हजुर कति नम्बरको झोला चाहिँ यतिखेर चाहिँ खोल्न चाहनुहुन्छ
5: अहिले चाहिँ कति एउटा मात्रै भन्ने लाठाको कति गयो
0: अब त 3 नम्बर बाँकी छ 4 नम्बर बाँकी छ 8 नम्बर बाँकी छ 11-12
5: हुन्छ हजुर अब कस्तो रमाइलो देख्दै नदेखिकन टिप्न पाइने है
0: हो नि
5: परमेश्वरलाई नदेखेको परमेश्वरलाई कति ठुलो विश्वास यस्तो कार्यक्रममा हात दिएर रमाइलो पो भयो मलाई त म चाहिँ हुन्छ 8 भन्छु
0: 8 नम्बरमा चाहिँ तपाईँले फेरि पनि उपहार पाउनु भएको छ त्यो भनेको किताब पाउनु भएको छ लेखक जेम्स तामाङले लेख्नु भएको किताब तपाईँको भागमा परेको छ है
5: हजुर हजुर धन्यवाद
0: धन्यवाद साथ दिनुभयो खुसी लाग्यो हजुर अहिलेलाई छुटौ जय मसी पुनाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो र भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ त्यो मलाई पनि थाहा छैन त्यसको लागि चाहिँ तपाईँले झोला खोल्नको लागि चाहिँ फोन गर्नुपर्ने हुन्छ कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
6: हेलो जय मसी दाई म त फेरि पनि आइगिरहे तामाङ
0: धेरै राम्रो जति दुईचोटि त आउन पाइहालिन्छ हिरा मायाजी होइन जे होस् खुसी लाग्छ हामीलाई टाढाबाट माया गरेर साथ दिनुहुन्छ हिरामायाजी अब चाहिँ कति नम्बरको पोखा खोलौँ त?
6: तीन नम्बर गएको छ कि छैन?
0: तीन नम्बर बाँकी छ,
6: तीन नम्बरै रोज्छु।
0: ल ल, मैले खोले खोले खोले के लेखेको छ भनेपछि कसैसँग तपाईँको बोलचाल बन्द भएको छ भने यही हो मौका क्षमा माग्नुहोस् भनेर लेखा रहेछ है। हुनसक्छ कसैसँग तपाईँको बोलचाल बन्द भएको छ भने यही हो मौका क्षमा माग्नुहोस्।
6: त्यस्तो त कसैसँग छैन।
0: यसो सम्झिनुहोस् न,
6: ए अनलाइनबाट चाहिँ एउटा मान्छेसँग चाहिँ
0: बोल्दैछु
6: साथीसँग,
0: अनलाइनमा झगडा पराएको थियो।
6: झगडा भन्दा नि मलाई के आरोप लगायो अनि त्यही भएर।
0: ए ल, यो त राम्रो मौका, अन्त क्षमा दिउँ न हामी, के भएको छ र होइन?
6: हजुर
0: ल, क्षमा माग्नुहोस्।
6: ए हुन्छ दाइ।
0: उहाँको नाम के हो?
6: सुजाता राई भन्ने केटी छ।
0: सुजाता राईजीसँग तपाईँ क्षमा माग्न चाहनुहुन्छ होइन त?
6: हजुर।
0: जस, आफ्नो गल्तीलाई स्वीकार्नु नै एकदमै राम्रो कुरा हो नि हिरामायाजी। एउटा कुरा भनौँ, जो मान्छे प्रभुमा बलियो छ नि, जो मान्छे प्रभुमा बलियो छ त्यसले चाहिँ क्षमा दिन्छ, जो मान्छे प्रभुमा कमजोर छ त्यसले चाहिँ बदला लिन्छ। हामी बदला लिने
6: काम त मैले गरेको छैन अहिलेसम्म,
0: गर्नु पनि हुँदैन। क्षमा माग्नु हो, यो नै ठुलो कुरा हो। अहिलेलाई छुटौँ, धेरै धेरै धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। हिरामाया तामाङजीले सिन्धुपाल्चोकबाट सुजाता राईसँग क्षमा मागिसक्नु भएको छ कार्यक्रममा। भने यतिखेर कोही मित्र हुनुहुन्छ, झोलाभित्र के छ उहाँलाई स्वागत गरौं। हेलो,
7: हजुर सर, जय मसी। हजुर
0: जय मसी। हजुर जय मसी। मायाजी
7: होइन सर?
0: होइन हजुर, के
7: भन्छ न?
0: लक्ष्मीजी हो, लक्ष्मीजी हो।
7: हजुर सर, हजुर।
0: अहिले चाहिँ मैले पत्ता लगाएँ है।
7: हजुर सर, धन्यवाद। अनि आराम हुन्छ?
0: म एकदमै हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु। तपाईँहरूको प्रार्थना परमेश्वरको अनुग्रहले अहिलेसम्म सब ठिकठाक छ हजुर। लक्ष्मीजी तपाईँको के छ भनिस्
7: सर? म चाहिँ अहिले बिरामी अहिले।
0: के भयो हजुरलाई?
7: मेरो अहिले पेटको समस्या छ सर, प्रार्थनामा सम्झिदिन्छु होला। हस्पिटल पनि गइरहेको छु।
0: ल है, पेटको समस्या चाहिँ एकदमै ख्याल गर्नुपर्छ। हाम्रो सन्ध्याजी पनि पेटकै समस्याले चाहिँ अलिकति बिरामी हुनुहुन्छ, हामीले जोरदार प्रार्थना गरिरहेको छौँ। अब तपाईँलाई पनि सम्झिन्छौँ भनेपछि हाम्रो मित्रहरूमा दुईजना पेटको समस्या हुनुभयो, एउटा लक्ष्मीजी एउटा सन्ध्याजी।
7: हजुर सर, म त अहिले अलिक गाह्रै गाह्रै भइराखेको छ सर, मलाई यो अवस्थामा एकदमै खुसी लाग्छ, रमाइलो लाग्छ सर। कोही बेला कति फोन ट्राई गर्दा नि लाग्दैन, अहिले नि 15-16 चोटि गरे होला, बल्ल बल्ल लाग्यो
0: है। ठिक छ, लाग्यो जस्तो लागेपछि त आधी दुखाइ त निको भयो होला नि त अहिले। के गर्नु अब, यस्तै छ। हजुर हजुर, हाम्रो भयो। हजुर, गर्मी छ, हामीले त अब त्यस्तै चिसो चिसो खायौँ आज।
7: हजुर
0: त्यस्तो छ हजुर। अनि लक्ष्मीजी कति नम्बरको पोका खोलौँ त्यतिखेर? अब भने चार बाँकी छ, एघार बाँकी छ, अनि बाह्र बाँकी छ।
7: चार अनि एघार अनि बाह्र, तिनवटा बाँकी। अब
0: हजुर, अब तिनवटा बाँकी।
7: एघार बाह्र चार, अब एक दुई तिन पनि गइसक्यो।
0: हजुर गइसक्यो।
7: हुन्छ सर, त्यही चारै गल्तीछु, जे परे नि प्रभुको महिमा त हो।
0: हो नि हो नि, मैले भन्ने गर्छु नि त, जे पर्छ त्यही टर्छ क्या।
7: होइन
0: ल मायाजी,
7: आए पनि हो
0: हजुर,
7: अप्ठ्यारो
0: अप्ठ्यारो म राख्ने नै गर्दिनँ, रमाइलो कुराहरू नै राख्ने गर्छु। आज जो तपाईँलाई, तपाईँ परमेश्वरमा एकदमै समर्पित प्रभुको छोरी हो त मलाई थाहा छ, त्यही भएर तपाईँको लागि चाहिँ दुईटा पद बताउनु पर्ने भयो। तपाईँले बाइबलको दुईटा तपाईँलाई मनपर्ने पद बताइदिनुहोस् भनेर यो छोराभित्र लेखेको छ। बाइबलबाट
7: पद हामीले पढ्दाखेरि
0: हजुर, तपाईँलाई बाइबलको कुन पद एकदमै मनपर्छ? दुईटा
7: मलाई बाइबलको पदहरू अब एकदमै मनपर्ने भन्ने त छैन, मेरो मुखमै भएको एउटा मलाई मेरो मुखमै भएको पदहरू त धेरै छन् होइन,
8: मुखमै भएको भन्ने हो
7: हजुर सर। मलाई भजन सङ्ग्रह 103:1-4
8: ए ल बताइदिनुहोस्
7: हजुर। त्यो मैले पढ्नु पर्ने कि
8: सुनाउनु पनि पर्छ हजुर?
7: ए ए
8: कण्ठ भएको पद सुनाइदिनुहोस् न दुईटा।
7: हे मेरा प्राण परम प्रभुको प्रशंसा गर, हे मेरा सारा उहाँको पवित्र नाउँको प्रशंसा गर, उहाँका सबै उपकारहरू नबिर्सी, जसले तेरा सबै पापहरू क्षमा गर्नुहुनेछ र तेरा सबै रोगहरू पनि निको पार्नुहुनेछ, जसले तेरो जवानीलाई मृत्यु लोकबाट मुक्त गर्नुहुनेछ र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनु हुनेछ, जसले तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुनेछ ताकि तेरो जवानी तिलको जस्तै फेरि नयाँ होस्।
8: आमेन। धेरै धेरै धन्यवाद लक्ष्मीजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
7: हुन्छ सर, धन्यवाद।
0: जय मसी। लक्ष्मी मगरजी हुनुहुन्थ्यो हामीसँग जोडिनु भएको थियो। अब भने हामीसँग 11 नम्बर पोका र 12 नम्बर पोका दुईटा पोका बाँकी छन् र कोही मित्र यतिखेर फोन लाइनमा पनि हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
9: हेलो जमिती हजुर।
8: जय मसी चन्द्रमायाजी, ढिला आउनु भयो आज।
9: पाले आज तपाईँको भागमा ढिलै छैन भन्नुभएको थियो मेरो साथीले।
8: हो छ छ, दुई तिनवटा त बाँकी भइहाल्छ नि झोला। अब भनेपछि 11 नम्बर रोजौ कि 12 नम्बरको पोका रोजौ?
9: जे पला पला सर, 11 नम्बर।
8: 11 नम्बरमा चाहिँ डरै परे जस्तो छ आज तपाईँलाई। तर तर जे पर्छ त्यही टर्छ होइन? अब तपाईँले 10 जना आदरणीय पार्श्वबुवाहरूको नाम बताउनु पर्ने भयो।
9: 10 जना
8: पार्श्वबुवाहरूको नाम बताउनुहोस्।
9: सक्छु होला?
8: सक्नुहुन्छ।
9: परमेश्वरलाई धन्यवाद। सर्वप्रथम त मेरै मण्डलीका पास्टरजीको नाम लिन चाहन्छु, विनोद अधिकारी। अनि सामेल मुक्तान हाम्रो गुरुबा नै हुन्छ, उहाँसँग मैले 32 लिएको थियो। अनि राजन नगरकोटीसँग म त 3 पास्टरसँग कस्तो अहिले सेवाकाली गरिराखेको, विनोद अधिकारी अनि 32 लिने सामेल मुक्तान अनि मैले गरन गर्ने चाहिँ हाम्रो राजन नगरकोटी हुनुहुन्छ 3। अनि हजुर नै हुनुहुन्छ
8: धन्यवाद
9: कुमार अब्राहम गुरुबा अनि ताजन गुरुङ गुरुबा गुरुबा अनि नारायण शर्मा गुरुबा अनि तेज दाल गुरुबा अनि कर्ण रोका तेज रोका गुरुबा। मैले बढी नै भनिसकेछ,
8: ठ्याक्क 10 भन्नुभयो हजुरले, म गनिरहेछु।
9: ए मङ्गलमान महाजन कति छ, मैले थुप्रो कण्ठ गरेको छु सर।
8: यही कार्यक्रमको लागि कण्ठ गर्नुभयो क्या पर्छ भने?
9: होइन, यो गुरुमी एफएममै कार्यक्रम चलाउने गुरुबाहरू धेरैजना हुनुहुन्छ।
8: हजुर हजुर,
9: मण्डलीको पनि धेरैजना भएर
8: ल एकदमै खुसी लाग्यो आज हजुरले साथ दिनुभयो। अन्तिममा भए पनि तपाईँ प्रोग्राम आउनु भएन भने खसीको मासुमा नुनै नलागे जस्तो हुन्छ फेरि। जो साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौँ। धन्यवाद जयमस्ती। चन्द्रमाया बगर्जी हुनुहुन्थ्यो, हामीले कार्यक्रममा साथ दिनुभएको थियो। अब अन्तिम पोका बाँकी छ 12 नम्बर पोका र कोही मित्र पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो, कोही मित्र त हुनुहुन्थ्यो बाहिरिसक्नु भयो, कोही आइसक्नु भएको छ फेरि पनि, उहाँलाई स्वागत गरौं। हेलो
7: हजुर सर, म फेरि आयो।
8: फेरि आउनुभयो भनेपछि
7: फेरि बिर्सिस है सर?
8: शान्ताजी आउनुभयो, शान्ताजी
7: लक्ष्मी मगर।
8: ए लक्ष्मी मगरजी आउनुभयो, लक्ष्मी मगरजी भनेपछि अब त एउटै बाँकी छ लक्ष्मीजी है।
7: अब के आउने होला सर?
8: ए अब त सजिलो आउला जस्तो लाग्यो मलाई त। खोलौ त
10: हुन्छ सर, अब खोल्नु त पऱ्यो नि फोन गरेपछि.
8: ल पर पर खोले है त मैले. ल अब चाहिँ भने लक्ष्मीजीले छवटा मण्डलीको नाम बताउनु पर्ने भयो.
10: हुन्छ सर.
8: ल कस्तो आशिषको कुरा, मण्डलीको नाम बताउन पाउन भने त होइन, प्रभुको मण्डलीको नाम अभिषिक्त जन पार्श्व बुहारको नाम भन्न पाउनु पनि त आशिष लाग्छ है मलाई चाहिँ.
10: हो नि सर, छवटाको होइन सर.
8: हजुर छवटा भनिबक्सेस हजुर.
10: एउटा मण्डली हजुरहरूको नि भन्न पाइयो.
8: ए पाइयो पाइयो.
10: फेरि हजुरहरूको मण्डलीको नामै थाहा छैन के हो. एउटा ग्याट्समन एयरपोर्ट मण्डली.
8: हजुर ग्याट्समन एयरपोर्ट मण्डली.
10: मेरो एउटा अनन्त जीवन मण्डली.
8: अनन्त जीवन मण्डली.
10: अनि एउटा उता मण्डली कस्तो बिर्सेको मैले. ग्याट्समन एउटा अनि
8: अनन्त जीवन मण्डली दुईटा.
10: हजुर
8: अनन्त जीवन मण्डली दुईटा. अब तिनवटा भन्नु पर्यो हजुरले.
10: अनन्त जीवन मण्डली अनि एउटा चाहिँ यो सुनसीको मण्डली. एउटा टेकडाल पास्टर बुवाको मण्डली.
8: हजुर उहाँको गेटसम्म मण्डली भइसक्यो.
10: भइसक्यो. एउटा यहाँ छ यो कुसुन्तीमा, मैले कस्तो बिर्स्यो सर. अनि त्यो मण्डली अनि एउटा यहाँ पलङ्कीको त्यहाँको चाहिँ नामै जय मुसी मण्डली. अनि अब कतिवटा सर. अनि एउटा हाम्रो मूलपानीको पनि हाम्रो मण्डली दुईटा छ क्या. मूलपानीमा पनि हाम्रो
8: म लक्ष्मीजीलाई म सहायता गर्छु. ल एउटा पाटन मण्डली,
10: एउटा
8: कोइनुनिया पाटन मण्डली, एउटा ज्ञानेश्वर मण्डली, एउटा वेद सालोम मण्डली होइन, एउटा सालोम मण्डली. सालोम मण्डली अनि सारा मण्डली होइन, होसन्ना मण्डली, बेथलेम मण्डली, दागबारी मण्डली. मण्डली नै मण्डली. धेरै धेरै धन्यवाद साथ दिनुभयो लक्ष्मी. अहिलेलाई छुटौँ है त.
10: हुन्छ सर, आउने दिनहरूमा कन्ठ गरेर राख्नु पर्यो.
8: धन्यवाद
10: सर.
8: हस् धन्यवाद. जय मसी. र सम्पूर्ण श्रोतालाई म मनैदेखि धन्यवाद दिन चाहन्छु. बाह्रवटा पोका बाह्रजना श्रोता आउनुभयो, जो साथ दिनुभयो, खुसी लाग्यो. कतिले त अब फोन गर्ने मौका पनि पाउनु भएन होला, माफ गर्नुहोला. नेक्स्ट विक तपाईँले कोसिस गर्नुहोस्. र म धेरै धेरै धन्यवाद दिन चाहन्छु विशेष गरिकन हाम्रो मेसेज अफ गड टिभीलाई. र तपाईँले मेसेज अफ गड टिभीमा गएर परमेश्वरको वचन सुनिदिनुहोला, लाइक गरिदिनुहोला, सेयर गरिदिनुहोला, सब्सक्राइब गरिदिनुहोला, कमेन्ट गरिदिनुहोला भन्न चाहन्छु. र अझै पनि तपाईँको पनि व्यापार व्यवसाय छ, म यो कार्यक्रमलाई चाहिँ केही सपोर्ट गर्न चाहन्छु अथवा रिचार्ज कार्ड दिएर सहायता गर्न चाहन्छु जस्तो लाग्छ भने तपाईँ सम्झाउन सक्नुहुन्छ, किनभने तपाईँको व्यापार व्यवसायको हामी प्रचार प्रसार पक्कै पनि गरिदिनेछौ. र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर सबैभन्दा धेरै त फोन गरेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. र प्राविधिक मित्र सुजन र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु. धन्यवाद. जय मसी. नमस्कार.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको विधि।
2: शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिदिन, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। जय मसीह तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा नयाँ श्रृंखलामा, कार्यक्रम प्रस्तुता जोनाथन गिरीको तर्फबाट। श्रोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी तपाईँलाई परमेश्वरको महिमासँग सम्बन्धित कुराकानीहरूमाथि विशेष कुराकानी गर्ने चर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी तपाईँमा तपाईँको लागि मिठा मिठा गीत संगीतहरू पनि प्रस्तुत गर्ने गर्दछौ र यस कार्यक्रममा हामी जीवन गवाईहरू जो महिमासँग सम्बन्धित छ र साथसाथै समसामयिक विषयवस्तुहरूलाई पनि हामी तपाईँको बीचमा उठान गर्ने गर्दछौ। श्रोता, यस कार्यक्रमको उद्देश्य तपाईँको जीवनमा परमेश्वरको महिमा आउन सकेको होस् र तपाईँको जीवन परमेश्वरको महिमाले ढाक्न सकेको होस् र उहाँको महिमित राज्यमा तपाईँलाई प्रवेश मिलोस् भन्नको खातिर हामीले प्रस्तुत गर्ने गरेका छौ। आदरणीय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो, तपाईँले यस कार्यक्रमलाई आउने दिनहरूमा अझै प्रभावकारी रूपमा कसरी अगाडि बढाउन सकिन्छ त्यसको बारेमा उचित सल्लाह सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै हो। आदरणीय श्रोता, त्यही जिम्मेवारी अनुरूप तपाईँले यस कार्यक्रमलाई अन्तिमसम्म सुनेर तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, अब भने आजको कार्यक्रममा तपाईँको मन र आत्माको तयारीको निम्ति सुनौ एउटा सुमधुर भक्ति गीत र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा मिठो गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने आजको यो बसाईमा तपाईँको अगाडि एउटा यस्तो समसामयिक अझै भनौ जीवन उपयोगी कुरालाई उठान गर्न म गइरहेको छु। श्रोता, कतिपय अवस्थामा तपाईँले कहिले कुनै यस्तो अनुभव गर्नुभएको छ कि एउटा यस्तो घटना तपाईँको अगाडि आयो अथवा भनौँ समस्या आयो र त्यो समस्यालाई समाधान गर्नको लागि तपाईँ पूर्ण रूपमा दक्ष हुनुहुन्छ, तपाईँ त्यो समाधानको लागि एउटा विशेषज्ञ नै हुनुहुन्छ र तपाईँले एउटा यस्तो समसामयिक अझै भनौ जीवन उपयोगी कुरालाई उठान गर्न म गइरहेको छु। श्रोता, कतिपय अवस्थामा तपाईँले

सक्नुहुन्छ। श्रोता, तर पनि तपाईँले यो पटक भने त्यसलाई सहजै समाधान गर्न सक्नु भएन। त्यसमाथि तपाईँले आफ्नो पैसा खर्च गर्नुभयो, त्यसमाथि तपाईँले आफ्नो तागत बल खर्च गर्नुभयो र त्यस समस्यालाई समाधान गर्नको लागि तपाईँले आफ्नो बुद्धि विवेक र यथासम्भव प्रयास गर्नुभयो तर सफल हुनु भएन। यद्यपि त्यो सफल त्यो समस्या जो तपाईँको जीवनमा आएको हो त्यो तपाईँको नजरमा सानो समस्या हो तर पनि समाधान भएको छैन र त्यो दिन प्रतिदिन तपाईँको काबु भन्दा बाहिर गइरहेको छ भन्ने तपाईँलाई थाहा छ भने त्यतिखेर तपाईँ के गर्नुहुन्छ? आदरणीय श्रोता, एउटा ईश्वर रहित मानिसको जीवन यस्तै हुन्छ। जसले आफ्नो भरोसा साँचो परमेश्वरमा राखेको छैन उसले ईश्वरको खोजी गरेको ढोङ त गर्छ। आफूलाई म निकै धर्मी हुँ, ज्ञानी हुँ र म एकदमै कुशल व्यक्ति हुँ भनेर दावी पनि गर्छ, तर उसको जीवनमा यो पटक यस्तो समस्या आइदियो कि उसले आफूले आफूलाई बचाउन असमर्थ भयो। हजुर, तपाईँ र म अर्थात् हामी मानिस जातिलाई थाहा छ, संसारमा बसिसकेपछि हामीले असल काम गर्छौ भने हामी धर्मी बन्छौ, हामी असल मानिस बन्छौ र हामीले जब धर्मी बन्छौ, जब हामीले आफ्नो धार्मिकतालाई कमाउँछौ त्यसपछि हामीले ईश्वरीय निगाहलाई प्राप्त गर्छौ र ईश्वरीय निगाहलाई प्राप्त गरिसकेपछि हामीले स्वर्गको राज्य अर्थात् स्वर्ग प्राप्त गर्छौ भन्ने हरेक धर्म संस्कृति र समाजका मानिसहरूको दिल दिमागमा बसेको अमिट छाप यो हो। तपाईँलाई थाहा छ के कुरा असल गर्नुपर्छ र के कुराहरू खराब हो। हामीले खराबीलाई कसरी पर राख्न सक्छौ र हामीले त्यो खराबीलाई आफ्नो जीवनमा आउन नदिन के गर्नुपर्छ सबै थाहा छ र तपाईँले गर्न पनि सक्नुहुन्छ र तपाईँले गर्ने प्रयत्न पनि गर्नुभयो। तर दुःख लाग्दो कुरो, तपाईँको सिप, तपाईँको ज्ञान, तपाईँको बुद्धि, तपाईँको श्रम र तपाईँको साधन यो समय तपाईँलाई बचाउनको लागि केही पनि काम गरेन। कारण के हो थाहा छ? कारण के हो भने तपाईँले यतापट्टि असल काम गर्नुहुन्छ, उतापट्टि त्यो भन्दा खराबी कुराले तपाईँलाई छोप्छ। यहाँ हामीले मर्कुसको पुस्तक 4:35 तल हेर्ने हो भने यहाँ यस्तै समस्या आएको छ, म तपाईँको निम्ति पढेर सुनाइदिनेछु। लेखिएको छ, त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, आओ हामी पारीपट्टि जाउँ। अनि भीड़सँग विदा लिएपछि उहाँ जुन डुङ्गामा बस्नु भएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्ना साथमा लगे र अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। अनि त्यहाँ ठुलो हुरी बतास चल्यो र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो। उहाँ आफै चाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनु भएको थियो र तिनीहरूले उहाँलाई यसो भन्दै बिउजाए, गुरुज्यू हामी डुब्न लाग्यो भन्ने के तपाईँलाई वास्ता छैन? तब उहाँ बिउजनु भयो र बतासलाई हप्काउनु भयो र समुद्रको छाललाई भन्नुभयो, शान्त हो, रोकिजा। अनि बतास थामियो र ठुलो सन्नाटा छायो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन? तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्न लागे, यिनी को हुन्? बतास र समुद्रले पनि यिनको हुकुम मान्दा रहेछन्। आमेन। प्रेसवता, अब तपाईँ यो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने एकछिन ध्यान दिएर सुन्नुहोस् र यहाँ भएको घटना र तपाईँको जीवनमा अहिले घटिरहेको घटित कुरालाई तुलना गर्नुहोस्। श्रोता, यहाँ यीशुसँग 12 यस्ता मछुवाहरू पनि छन् जसले आफ्नो घर नै समुद्रलाई बनाएका थिए, जसले अनगिन्ती समुद्री आँधीहरूमा पनि आफ्नो माछा मारेर डुङ्गालाई सकुशल किनारा लगाउन सफल भएका थिए विगतका दिनहरूमा, र यिनीहरूलाई थाहा थियो कि आँधी बेरी आउँदा डुङ्गालाई कसरी बचाउनु पर्छ र डुङ्गालाई कसरी ख्याउनु पर्छ। यिनीहरूको यो पुस्तेनी पेसा थियो। श्रोता, अब यिनीहरूलाई डुङ्गा कसरी चलाउनु पर्छ भनेर कसैले सिकाइराख्नु पर्ने जरुरतै थिएन, सबै गर्न सक्थे। तर यहाँ यो पटक चाहिँ अलिकति फरक भएको छ। यी मछुवाहरू जो डुङ्गा चलाउनको लागि माहिर थिए, यिनीहरूलाई यो पटक उनीहरूको ज्ञान र उनीहरूको सिपले उनीहरूलाई बचाउन सकिरहेको छैन, उनीहरूको बलले पनि बचाउन सकिरहेको छैन। लेखिएको छ कि हामीले यहाँ हेर्ने हो भनेदेखि

यीशु जुन डुङ्गामा बस्नु भएको थियो उहाँलाई त्यो डुङ्गामा राखेर लगे र अरू अरू डुङ्गाहरू पनि उहाँका साथमा थिए। भनिसकेपछि त्यहाँ अरू मछुवाहरू पनि थिए, अरू व्यक्तिहरू पनि थिए। डुङ्गालाई बचाउनको लागि उनीहरूले डोरीले हरेक डुङ्गालाई एक आपसमा बाँधेर एउटै जालो पनि बनाउन सक्थे, ताकि कोही पनि त्यो डुङ्गाबाट उछिटिएर नखसोस्। प्रेसलता सायद म कल्पना गर्छु उनीहरूले त्यो पनि गरे होला। अब हामी हेर्छौ, जब एउटा समुद्रमा छाल आउँछ, एउटा आँधी बेरी आउँछ, तब के हुन्छ? त्यो छालको पानी माथि उठेर सबै डुङ्गामा भरिन पुग्छ, ठोकिन पुग्छ। यो अवस्थामा त्यो डुङ्गालाई डुब्नबाट बचाउनको लागि के गर्नु पर्छ भन्ने कुरा पनि ती चेलाहरूले, भनौ ती मछुवाहरूले खुब राम्रोसँग जानेका थिए। र उनीहरूको प्रयत्न के रह्यो? सायद डुङ्गामा हरेकसँग पानी उगाउने भाँडा हुन्छ, र जति जति डुङ्गामा पानी भरिन्थ्यो उति उति उनीहरूले त्यो डुङ्गाबाट पानी उगाउँदै समुद्रमा फाल्दै गरेका थिए होला। श्रोता, अब प्रश्न उठ्छ, अझ यहाँ एउटा समस्या छ। उनीहरूले जति मात्रामा डुङ्गाका पानीहरू उगाएर बाहिर समुद्रमा फाल्थे, त्यसको कयौं गुणा बढी पानी फेरि पनि डुङ्गामा आएर बज्रिन्थ्यो, र त्यो डुङ्गामा पानी त कहिले खत्तम हुने संकेतै देखिएको थिएन। आदरणीय श्रोता, अब तपाईँ हामी विचार गरौं, यो डुङ्गाहरूले मानव जीवनको प्रतिनिधित्व गर्छ। मानिलिनुहोस् तपाईँको जीवन एउटा डुङ्गा हो, र यो संसार त्यो समुद्र हो जहाँ यीशुको पालामा डुङ्गाहरू चलिरहेका छन्। अब हामी एकछिन विचार गरौं, समुद्रको मौसम कतिखेर बदलिन्छ त्यो कसैले पनि भन्न सक्दैन, र अहिले डुङ्गा चलाउँदै जाँदा घाम लागेको र शान्त समुद्रमा एकैछिन पछि ज्वार भाटाहरू उठिहाल्छ। यसकारणले गर्दा हर समय ती माझीहरू डुङ्गा चलाउँदा बडो सावधानी अप्नाएर आउन सक्ने खतरालाई अनुमान गरेर उनीहरू पूर्व तयारीका साथ अगाडि बढ्थे। तर आज चाहिँ डुङ्गा चलाइरहँदाखेरि उनीहरूले गरेको पूर्व तयारीले पनि काम गरेको छैन। अब ठिक यसै गरी आज तपाईँ हामी यो पाप रूपी समुद्रमा हाम्रो जीवन रूपी डुङ्गालाई खियाइरहेका छौं। हामीलाई थाहा छ पाप रूपी समुद्रको पानी हाम्रो जीवन रूपी डुङ्गाभित्र छिर्यो भने हामी चाहिँ यही पाप रूपी समुद्रको दलदलमा डुब्ने छौं, र हाम्रो आत्मा पापको ज्याला मृत्यु हो भन्ने भनाई अनुसार नाशमा जानेछ। जसरी पानीको समुद्रभित्र बिना डाइभिङ सुट नपहिरिकन जो कोही जान्छ भने ऊ केही मिनट मात्र जीवित रहन्छ, र त्यसपछि ऊ सदाको लागि मर्छ, र उसको लास मात्रै समुद्रको किनारमा भनौ अथवा भनौ समुद्रको सतहमा तैरेर आउन सक्छ, यदि बाटोमा समुद्री जीवहरूले उसको मासु खाएन भने। अब यहाँ हामी पनि यदि पापको कारण यो पाप रूपी भवसागर भित्र सदाको लागि डुबियौं भने, हामी पाप रूपी संसारमा केही समय जीवित रहे तापनि सदाको लागि हाम्रो अस्तित्व पृथ्वी र स्वर्गबाट सदाको लागि मेटिनेवाला छ। श्रोता, अब संसारमा अहिले यस्तो पापको छाल उठिरहेको छ, र त्यो छाल तपाईँको जीवन रूपी डुङ्गाभित्र प्रवेश गरिरहेको छ, र त्यो छाल रूपी पापहरू आफ्नो जीवनमा मेटाउनको लागि तपाईँले विभिन्न कामहरू गर्दै हुनुहुन्छ। तपाईँ दान गर्दै हुनुहुन्छ, धर्म गर्दै हुनुहुन्छ, असल काम गर्दै हुनुहुन्छ, भक्तिभावका जीवन तपाईँले जिउँदै हुनुहुन्छ, सबै थोक गर्दै हुनुहुन्छ। तर स्मरण रहोस्, तपाईँले यी सब गर्नु ती प्रयास हो जसरी यी माझीहरूले बटुकाले उभाएर डुङ्गाभित्र छिरेको पानीलाई निकालेर बाहिर फाल्ने प्रयत्न गरे जस्तै हो। तपाईँ हामीले यी सब कामहरू गर्दा केही मात्रामा हाम्रा पापका प्रभाव कम भएको जस्तो मात्रै भान हुन्छ, तर संसारको त्यो पाप रूपी समुद्रमा उठेको छाल त्यो ज्वार भाटा फेरि आएर हाम्रो डुङ्गाभित्र कयौं मात्रामा भनौ कयौं गुणा बढी मात्रामा आएर ठोकिन्छ र फेरि भरिदिन्छ। भइरहेको यस्तै होइन अश्रोता? त्यसो भए हामीलाई पवित्र धर्मशास्त्र बाइबलमा यसरी लेखिएको छ, मानिस सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्, र मानिसले आफूले आफूलाई बचाउन सकिरहेका छैनन्। श्रोता, र यही कुरा तपाईँ हाम्रो जीवनमा अहिले लागू भइरहेको छ। हामीलाई थाहा छ हामी संसारमा जन्मिएपछि धर्मी हुनुपर्छ, हामी संसारमा धर्म गर्नको लागि जन्मिएको हो, र कतिपय शास्त्रले यसो भन्छ, मानिसको चोला चाहिँ मुक्ति पाउने एउटा श्रेणी हो, मनुष्य चोला छोडी अन्य कुनै पनि चोलामा मुक्ति भन्ने

0: सम्भवै छैन। यसको मतलब हाम्रो यो मानव जीवन चाहिँ मुक्ति र उद्धार पाउने एउटा सिँढी हो, खुट्किला हो। यदि यो खुट्किलाबाट हामी गुम्यौं भने अथवा चुक्यौं भने, गुमायौं भने, अब फेरि उसो मुक्ति पाउने सम्भावना हामीबाट अनन्त अनन्तसम्मको लागि गुमेर जान्छ। प्रेसवता, अब यहाँ संसारको पापले के गर्न चाहन्छ? हामीलाई आफूमा डुबाएर अनन्तसम्म नष्ट गर्न चाहन्छ। त्यही कारण हामी एउटा सानो भलाइको काम गर्छौ, त्योभन्दा ठूलो खराबी हामीले गरी पठाउँछौ। हामीले एउटा सानो सिद्धि प्राप्त गर्न चाहन्छौ, तर त्यो हामीलाई फलामको चिउरा चपाउनु भन्दा पनि बडो कठिन हुन पुग्छ। यो हाम्रो आत्मिक जीवनको अवस्था हो श्रोता। त्यसै कारणले गर्दा हामीलाई बचाउनको लागि प्रभु यीशु ख्रीष्ट चाहिन्छ। श्रोता, यहाँ तपाईँलाई एउटा अर्को गजबको कुरो के बताइदिऊ भनेदेखि, प्रभु यीशु त्यही डुङ्गामा सुतिराख्नु भएको थियो जुन डुङ्गा चाहिँ चेलाहरूले अर्थात मानिसहरूले ती माझीहरूले खियाउँदै थिए, र यो विपत्तिको बेलामा उनीहरूले प्रभु यीशुलाई आरामले सुत्न दिए। उनले प्रभु यीशुलाई पुकारेनन् र उनीहरूले बचाउनको लागि आफ्नो हर सम्भव प्रयासलाई जारी राखे, र अन्तमा उनीहरूले आफूले आफूलाई बचाउन सकिँदो रहेनछ भन्ने जानिसकेपछि तब यीशुलाई उनीहरूले जगाए कि केही सहायता गर्नु भएको होस्, किनभने उहाँ प्रभु हुनुहुन्छ, उहाँसँग आश्चर्य काम गर्न सक्ने शक्ति सामर्थ्य छ, चिन्ह चमत्कार गर्ने अधिकार उहाँसँग छ भन्ने कुरा चेलाहरूले जानेका थिए। वास्तवमा यीशु ख्रीष्ट आश्चर्य कर्म गर्ने, चिन्ह चमत्कार गर्ने परमेश्वर मात्र हुनुहुन्न थियो, उहाँ चाहिँ जीवनदाता परमेश्वर, मुक्तिदाता परमेश्वर हुनुहुन्छ। यो कुरा चेलाहरूले जानेका थिएनन्, अनि उहाँसँग सारा प्रकृति र सारा संसारलाई नियन्त्रण गर्ने अधिकार पनि छ भन्ने कुरा पनि उनीहरूले जानेका थिएनन्। यीशु ख्रीष्ट यस्तो शक्ति भएको परमेश्वर हुनुहुन्छ जसले चाहनु भयो भने यो गतिशील समयलाई पनि रोकिदिन सक्नुहुन्छ। हो श्रोता, हामीले बाइबल धर्मशास्त्रमा हेर्ने हो भनेदेखि हामी देख्छौ यहोशूको पुस्तकमा जबसम्म इसरायलीहरूले ती उनीहरूका शत्रुहरूलाई जितेनन्, अम्मोनीहरू लगायतका व्यक्ति शहरहरूलाई जितेनन्, तबसम्म यहोशूले यसरी प्रार्थना गरे कि हे सूर्य त आकाश मध्य आकाशमा थामिराख, र हे चन्द्र त अय्यालोनको पहाडमाथि खडा हो। प्रेसता, यति भन्दै गर्दा परमेश्वरले साँच्ची नै यहोशूको निम्ति, इसरायलीहरूको निम्ति सारा ब्रह्माण्डको समयलाई नै स्थिर गरिदिनु भयो, अर्थात पृथ्वीको घुम्ने गतिलाई नै धीमा गरिदिनु भयो। यो उहाँको अधिकार हो र यो उहाँको शक्ति हो, र यो काम गर्नुहुने उहाँ नै हुनुहुन्थ्यो। यो कुराहरू चेलालाई थाहा थिएन, यद्यपि त्यो अधिकारी प्रभु येशु त्यही डुङ्गामा हुनुहुन्थ्यो। उनीहरूले जबसम्म येशूलाई पुकारेनन् तबसम्म प्रभु येशूले तिनीहरूको निम्ति कुनै काम गर्नु भएन, उनीहरूलाई आफ्नो प्रयासमा काम गरिरहनको लागि छोडिदिनु भयो, र आफू थाकेर कमजोर भएको झैं गरी त्यही डुङ्गामा सुतिराख्नु भयो। अब हामी विचार गरौं, प्रभु येशू ख्रीष्ट आज हरेकको जीवनको एउटा कुनामा हुनुहुन्छ। साँच्चै हो, तपाईँले विश्वास गर्नुहोस् या नगर्नुहोस्, उहाँ तपाईँको जीवनको नजिक एउटा कुनामा काहीँ न काहीँ कुनै न कुनै रूपमा हुनुहुन्छ। फरक यति नै हो, यो पाप रूपी संसारबाट आफूलाई बचाउनको लागि तपाईँले उहाँलाई पुकार्नु भएन, उहाँको अधीनतालाई स्वीकार गर्नु भएन, र उहाँको सहयोग चाहनु भएन। तपाईँले आफ्नो ज्ञान, बुद्धि, सिप, चरित्र, साधन, स्रोत, सम्पत्ति जे छ त्यसैको भरोसामा तपाईँले आफ्नो जीवनलाई बचाउने कोसिस गरिराख्नु भयो र गर्दै हुनुहुन्छ, र कतिले हिजोको दिनमा गर्नुभएको थियो। परिणाम के हो? परिणाम यही हो कि प्रभु यीशुको उद्धार र मुक्ति, अनन्त जीवन तपाईँको लागि उपलब्ध छ। तपाईँलाई बचाउनको लागि उहाँ इच्छुक हुनुहुन्छ, तर तपाईँले उहाँलाई अनुमति दिनु भएन, उहाँलाई सुतिरहन दिनुभयो। त्यही कारण आज तपाईँको जीवनमा थुप्रै दुःख कष्ट रूपी आँधी बेरीहरू तपाईँको जीवनमा छ। तपाईँको जीवनमा अन्यलता छ, तपाईँको जीवनमा त्रासदी छ, तपाईँको जीवनमा तपाईँले गर्नुभएको मेहनतले कुनै रङ ल्याएको छैन, सब बेकार गइरहेको छ। तपाईँ अहिले हैरान हुनुहुन्छ, निराश हुनुहुन्छ, हताश भइराख्नु भएको छ। श्रोता, जसरी प्रभुका चेलाहरू त्यो आधी बेरीको समयमा त्यो समुद्रको बीचमा निराश र हताश थिए, श्रोता अब म आज तपाईँलाई बताउन चाहन्छु, यदि आजको कुराकानी सुनेर तपाईँले यसको केही अर्थ बुझ्नुभयो भने आज यतिखेर तपाईँले आफ्नो जीवनमा तपाईँको नजिकै तपाईँलाई बचाउनको लागि एकदम तयार भएर बस्नुभएका प्रभु येशूलाई अब अझै तपाईँको नजिक छुट्न नदिनुहोस्। उहाँलाई अझै पुकारा गर्नुहोस्। अझै उहाँलाई भन्नुहोस्, प्रभु तपाईँले मेरो वास्ता गर्नुहोस्। नम्रतामा भन्नुहोस्, यहाँ चेलाहरूले जे भन्दै थिए यहाँ नम्रता देखिँदैन, बरु येशूलाई दोष लाउने वास्ता नगर्ने परमेश्वर भन्ने अथवा वास्ता नगर्ने एउटा गुरु भनेर एउटा उहाँलाई आरोप लाउने दोष लगाउने हैसियतले प्रश्न गरेको हामी पाउँछौ। फेरि पनि ती चेलाहरूलाई प्रभुले आफ्नो ठाउँबाट खडा भएर बचाउनु भयो र ती आएको आँधीलाई एकै आज्ञामा रोकिदिनु भयो। तर तपाईँले चाहिँ उहाँलाई यसो नभन्नुहोस्, किनभने उहाँले तपाईँको सम्पूर्ण रूपले आजको दिनसम्म वास्ता गरिराख्नु भएको छ। त्यही कारणले गर्दा तपाईँले उहाँलाई विश्वास नगरे तापनि तपाईँका भौतिक खाँचोहरूलाई उहाँले पूरा गरिराख्नु भएको छ र तपाईँले कयौं पटक उहाँको विरुद्धमा मुख खोल्दा, उहाँको मण्डलीलाई सताउँदा, बाइबलको विरोध गर्दा पनि तपाईँ जीवित हुनुहुन्छ। यो उहाँको करुणा हो। श्रोता, यस्तो करुणामय परमेश्वरलाई यदि आजको कुराकानी सुनेर तपाईँले केही बुझ्नुभयो भने तपाईँको जीवनमा साँच्चीकै मलाई दुःख कष्ट रूपी भुमरीले छोपेको छ, मलाई पाप रूपी आँधी बेरीले मेरो जीवन रूपी डुङ्गालाई भर्दैछ भन्ने कुराको तपाईँलाई अलिकति पनि हेक्का भयो अथवा होस आयो भने तपाईँले आफूले आफूलाई बचाउनको लागि उहाँलाई पुकारा गर्न सक्नुहुन्छ, उहाँलाई अनुरोध गर्न सक्नुहुन्छ। श्रोता, जसै तपाईँ विश्वासपूर्वक उहाँलाई अनुरोध गर्नुहुन्छ र उहाँलाई तपाईँको जीवनमा काम गर्ने अनुमति दिनुहुन्छ, त्यसपछि तपाईँको जीवनमा आएका सम्पूर्ण आँधीहरू, सम्पूर्ण तुफानहरू पूर्ण रूपले शान्त हुनेछन् र तपाईँ शान्तसँग यस पापरूपी भवसागरलाई पार तरेर मुक्तिको किनारमा पुग्न सक्नुहुनेछ। प्रेसोता, जसै मैले अघि शुरूमा एउटा कार्यक्रमको शुरूमा एउटा खण्ड पढेको थिएँ, येशूले भन्नुभएको छ, म तिमीहरूलाई शान्ति दिनेछु, तर संसारले दिए जस्तो शान्ति होइन। प्रेसोता, त्यसपछि तपाईँको जीवनमा शान्ति दिनुहुन्छ। हामीले यो खण्डमा हेर्छौ 44-39 पदमा, अनि बतास थामिएर ठुलो सन्नाटा छायो, यसको मतलब ठुलो शान्ति त्यहाँ छायो। आदरणीय श्रोता, उहाँले तपाईँको जीवनमा आँधी बेरी र तुफानले र कोलाहलले युक्त जीवनमा यही सन्नाटा र यही शान्ति दिएर तपाईँलाई खुशी तपाईँको आफ्नो स्वर्गीय घरमा बोलाउन चाहनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ? प्रेसोता, येशूले यूहन्ना 14:18 पदमा भन्नुभएको छ, म तिमीहरूलाई टुहुरो छाड्ने छैन र म तिमीहरू कहाँ आउने छु भनेर भन्नुभएको छ। यसको मतलब यदि तपाईँले उहाँलाई आफ्नो जीवनमा काम गर्न दिनुभयो भने, यदि आजदेखि उहाँलाई तपाईँले आफ्नो जीवन सुम्पनु भयो भने, उहाँ सदा सर्वदा तपाईँसँग तपाईँको पिता झैं बनेर बास गर्नुहुनेछ र उहाँ सदा तपाईँसँग रहनुहुनेछ। अनि तपाईँसँग जब उहाँ रहनुहुन्छ तपाईँको जीवनमा, तब तपाईँको जीवन चाहिँ उहाँको स्वर्गीय महिमाले ढाकिन थाल्नेछ र जब तपाईँ उहाँसँगै यस संसारमा, यो संसारको भवसागर रूपी समुद्रबाट आफ्नो जीवन रूपी डुङ्गालाई पार लगाउनुहुन्छ, किनारा लगाउनुहुन्छ, त्यसपछि तपाईँ एउटा महिमित संसारमा उहाँसँगै बस्नको लागि जान पाउनुहुनेछ, त्यो पनि अनन्त अनन्तसम्मको लागि। श्रोता, के तपाईँ यसको लागि तयार हुनुहुन्छ? यदि तयार हुनुहुन्छ भने तपाईँले यसरी प्रार्थना गर्न सक्नुहुन्छ, प्रभु येशू, तपाईँ मेरो जीवन रूपी डुङ्गामा आउनुहोस् र मेरो जीवनमा आइरहेका पाप रूपी छालहरू, दुःख कष्ट रूपी छालहरूलाई शान्त पारिदिनुहोस् र मेरो जीवनलाई तपाईँले अधीनस्थ गर्नुहोस् र म तपाईँलाई मेरो जीवनको प्रभु बनाउँछु र तपाईँ मलाई स्वीकार्नुहोस् र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस् येशू प्रभुको नाउँमा, आमेन भनेर तपाईँले यसरी प्रार्थना गर्न सक्नुहुन्छ। यदि तपाईँले यसरी प्रार्थना गर्नु भएको छ भने आजबाट ढुक्काउनुहोस्। अब तपाईँको जीवनमा येशू आइसक्नु भएको छ र आजदेखि उपरान्त अब उहाँले तपाईँलाई छोड्नु हुने छैन। आदरणीय श्रोता, यति भन्दै अब भनी आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम महिमाको बेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ, नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। वस्त श्रोता, अब भने जाँदा जाँदै तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा बाइबल खण्ड पढेर जान चाहन्छु, जुन रहेको छ यूहन्ना 14:23 पद। उहाँले भन्नुभयो, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्छ र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यसका आउनेछौ र त्यससँग बास गर्नेछौ। आमेन। यो हप्ता तपाईँसँग परमेश्वर पिता र प्रभु यीशु ख्रीष्ट र पवित्र आत्मा आएर बास गर्ने हप्ता बन्न सकेको होस् र तपाईँ यीशुको आज्ञाकारितामा जिउने सुरु गर्ने हप्ता बन्न सकेको होस् भन्दै प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरी अर्को कार्यक्रम समयको लागि आज्ञा चाहन्छौ। अवस्त जय मसीह।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आत्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका 11 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका थप अन्य रेडियो स्टेशनहरूबाट पनि चाँडै नै प्रसारण हुने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी मुक्तिको विषयमा हेर्नेछौ। सर्वप्रथम यहाँलाई मुक्ति भनेको के हो भन्ने विषयमा जानकारी दिन चाहन्छौ। सामान्य अर्थमा मुक्ति भन्नाले छुटकारा पाउनु अर्थात स्वतन्त्र हुनु भन्ने बुझिन्छ। तर धार्मिक दृष्टिकोणबाट हेर्ने हो भने मुक्ति भन्नाले पापबाट छुटकारा पाउनु भन्ने बुझिन्छ। मुक्ति भन्ने शब्दलाई विभिन्न धर्मका ग्रन्थहरूमा अलि फरक रूपमा प्रस्तुत गरेको पाइन्छ, जस्तै मोक्ष, पुण्य आदि इत्यादि। सबै धर्मशास्त्रहरूले मानिसलाई मुक्तिको खाँचो छ भनी भन्दछन्, जसमा मुक्ति प्राप्त गर्ने फरक फरक धेरै बाटो र कार्यहरू उल्लेख गरिए तापनि साँचो मुक्ति र उद्धार पाउनको निम्ति प्रत्येक धर्मशास्त्रहरूले एउटै मार्ग यसो मसीह भएको उल्लेख गरेको हामी पाउँदछौ। त आउनु श्रोता, मुक्ति मानिसलाई किन आवश्यक छ, साँचो मुक्ति पाउने मार्गहरू के हुन सक्छन्, अनि बाइबलले मुक्तिको विषयमा के भन्दछ त? यही विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय दाई हरि उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैका लागि कार्यक्रम सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरिको तर्फबाट नमस्कार तथा जय मसीह। म आशा गर्दछु सबैजना सकुशल हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आत्मिक लाभ उठाइराख्नु भएको छ। र आज तपाईँहरू सबैको लागि मसँग एउटा विशेष सन्देश छ र यो तपाईँहरू सबैको निम्ति हो, अनि म आशा गर्छु आज तपाईँले पक्कै पनि यो सन्देश सुनिकन आत्मिक उन्नति गर्नुहुनेछ र आत्मिक लाभ लिनुहुनेछ।

0: आजको सन्देश म एउटा महत्वपूर्ण भनाईबाट शुरू गर्न चाहन्छु, जो चाहिँ श्रीमद् भागवत गीता 6:5 भनिएको छ। त्यहाँ यस्तो लेखेको हामी पाउँदछौ, मनुष्यको कर्तव्य यो हो कि उसले आफूद्वारा आफ्नै उद्धार गरोस्, आफैले आफूलाई अधो मार्गतिर नलगाओस्, किन आफ्नो आत्मा नै आफ्नो बन्धु हो, मित्र हो एवं आत्मा नै शत्रु हो। जब हामी यो खण्डलाई मूल्याङ्कन गर्छौ, सायद हामीसँग विभिन्न तरिकामा यसलाई व्याख्या गर्ने ज्ञान हामीसँग हुन सक्छ, तर जब यसलाई हेर्दाखेरि एउटा साधारण अर्थमा यसलाई हेर्दाखेरि यहाँनिर दुईटा कुरा मैले देखे। पहिलो नम्बरमा चाहिँ मनुष्यले उद्धारको खोजी गर्नुपर्छ, अर्थात आफूद्वारा आफ्नै उद्धार गरोस् भनेर भनेको छ। अर्थात उद्धारलाई खोज्ने, उद्धारलाई खोजेर निकाल्ने प्रत्येक व्यक्तिको कर्तव्य हो, र यहाँनिर मनुष्यले आफ्नो उद्धारलाई खोज्नुपर्छ भनेको कुरा हामी देख्न सक्दछौ। अनि त्यसै गरी आत्माको महत्वको विषयमा यहाँनिर बताइएको छ, किनकि आफ्नो आत्मा नै बन्धु हो, मित्र हो तथा यही नै शत्रु पनि हो भन्ने कुरा यहाँनिर उल्लेख गरिएको छ। यसैले गर्दाखेरि प्राचीन समयदेखि नै मानिसहरूले मुक्तिको खोजी गरेको छ, मानिसले आत्माको महत्वलाई बुझेको छ, आत्मा परम छ भन्ने कुरा मानिसले बुझेको छ, अर्थात आत्मा सदैव रहनेछ र यो आत्माले केवल एउटा शरीर मात्र यो संसारमा पाएको हो, तर यो शरीर सिद्धिएपछि चाहिँ के हुने, यो प्रश्न सदैव मानिसको मनमा छ, र हरेकले यो आत्मालाई कहाँ लैजाने, अर्थात हामी मरेपछि के हुन्छ त, हामी मरेपछि हाम्रो आत्मा कुन स्थानमा जान्छ त, यो कुरातर्फ एकदमै रुचि राखेर यसको विषयमा खोजी नीति गरेको हामी देख्न सक्दछौ। यसैको प्रक्रियामा नै संसारमा विभिन्न प्रकारका धर्महरूको शुरू भएको हामी देख्न सक्दछौ। तर बाइबलमा के भनेको छ त, मुक्तिको विषयमा बाइबलले के भन्छ, अर्थात हाम्रो मृत्युपछि हाम्रो आत्मा कुन ठाउँमा जाने भन्ने विषयमा बाइबलले के भनेको छ, अर्थात हामीले के गरेपछि हाम्रो आत्माले मुक्ति पाउँछ होला, अर्थात हामीले अनन्त जीवन पाउन सक्छौ होला। अनि आज बाइबलको एउटा महत्वपूर्ण खण्डबाट तपाईँलाई म केही विशेष सन्देश दिन चाहन्छु, अनि म आशा गर्दछु कि यो सम्पूर्ण समयभरि तपाईँ रेडियो छोडिकन कहीँ जानुहुने छैन। अनि प्रेरितको पुस्तक 4:12 यस्तो लेखिएको हामी पाउँदछौ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। यो बाइबलको खण्ड हो प्रिय हो, यहाँनिर भनिएको छ अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। हामी कतिपटक सुन्ने गर्छौ, मैले पनि कतिजना विभिन्न साथीहरूसँग कुरा गर्दाखेरि उहाँहरू भन्नुहुन्छ, होइन हामी जुन बाटो हिँडे पनि आखिर पुग्ने त त्यही नै हो नि। अनि यो साधारण जवाब जस्तो मलाई लाग्छ, कतिपटक कति व्यक्तिहरूसँग धर्मको विषयमा कुरा गर्दाखेरि, अर्थात केही कुरा गर्दाखेरि उहाँहरू भन्नुहुन्छ जुन बाटो हिँडे पनि आखिर पुग्ने त त्यही नै हो नि। तर प्रिय मित्र, तपाईँलाई बताउन चाहन्छु, यदि तपाईँ गलत बाटो हिँडिराख्नु भएको छ भने तपाईँ कहिल्यै पनि सही ठाउँमा पुग्न सक्नुहुने छैन। तपाईँले सही ठाउँमा पुग्नको लागि सही बाटोमै हिँड्नु पर्छ, अर्थात तपाईँ सही ठाउँमा जानको लागि सही ठेगाना भएकै बाटोतर्फ तपाईँ लाग्नुपर्छ। मानिसले त्यो सही ठाउँ खोज्ने प्रयत्न आजदेखि गरेको होइन, तर प्राचीन समयदेखि नै मानिसले आफ्नो आत्माको स्थानलाई खोजिराखेको छ, अर्थात भौतिकवादी शरीरबाट ऊ पर गइकन आफ्नो आत्माको बारेमा सोचेर हामी कसरी अनन्त जीवन प्राप्त गर्न सक्छौ, अर्थात भविष्यमा हामी हाम्रो मृत्युपछि हाम्रो आत्मालाई हामी कसरी सुरक्षित राख्न सक्छौ भनेर मानिसले खोजिराखेको थियो। अहिलेको यो सन्दर्भमा यदि 21 शताब्दीमा हामी हेर्छौ भने अहिलेको समाजमा हामी एकदमै अस्त व्यस्त छौ, हामी कसरी जागिर खोज्ने, हामी जागिर खोजेपछि कसरी रुपियाँ पैसा कमाउने, व्यापार बिजनेस कसरी गर्ने, आफ्नो छिमेकी भन्दा बढी राम्रो जीवन कसरी बिताउने, आफ्ना गाउँ छिमेकका व्यक्तिहरू भन्दा राम्रो जीवन कसरी बिताउने, आधुनिक जीवनशैली कसरी जिउने, अनि कसरी राम्रो शिक्षा लिने, कसरी हामी सम्पन्न हुन सक्छौ, कसरी हामी राम्रो स्वास्थ्य कमाउन सक्छौ, मान्छे विभिन्न तरिकामा हेर्दाखेरि भौतिकवादी भइसकेको छ। अनि यो समयमा चाहिँ भौतिकवादले नास्तिकवादलाई जन्म दिएको हामी देख्न सक्छौ, र अहिलेको समयमा मानिस आफ्नै यही संसारको कुरामा अति नै व्यस्त रहेर, अर्थात आफ्नो वरपरको जीवनसँग अति नै व्यस्त रहेको कारणले गर्दाखेरि उसले आध्यात्मिकतातर्फ ध्यान दिन सकेको छ। छैन, अर्थात आत्मिकतातर्फ ध्यान दिन सकेको छैन। मानिसले आफ्नो भौतिक शरीरलाई आराम दिन खोजिराखेको छ, मानिसले आफ्नो भौतिक जीवनलाई समृद्धशाली बनाउने कोशिश गरिराखेको छ, तर मानिसले आत्मिक जीवनको विषयमा अर्थात आध्यात्मिकताको बारेमा सोचेको छैन। तर जब हामी हेर्छौं नास्तिकवाद के हो, अहिले यो एकदमै प्रख्यात चलिराखेको छ। कति व्यक्तिहरूले भन्ने गर्छन् म त नास्तिक हुँ। आजभोलिका अधिकतम युवाहरूसँग मेरो कुरा हुँदाखेरि उहाँहरू भन्नुहुन्छ म त नास्तिक हुँ, मलाई ईश्वरको बारेमा बताउँदै नबताउनुहोस्। अर्थात यो ईश्वरीय चीजहरू, यो अलौकिक शक्तिको विषयमा म विश्वास गर्दिन। तर तपाईँलाई म बताउन चाहन्छु, अमेरिकामा एउटा रिसर्चले, केही वैज्ञानिकहरूले एउटा अनुसन्धान गरिकन यो निष्कर्ष निकाले कि वास्तवमा संसारमा कोही पनि नास्तिक छैन। नास्तिकवाद भन्ने शब्द वास्तवमै कुनै पनि शब्दकोशमा छैन, यो केवल एउटा बनाएको स्वरूप मात्रै हो। तर हरेक मानिसको जीवनमा कुनै न कुनै तरिकामा ऊ अलौकिक शक्ति प्रति आस्था राख्दछ, र उसको जीवनमा कुनै न कुनै तरिकामा उसले कुनै न कुनै एउटा अलौकिक शक्तिमाथि विश्वास गरेको हुन्छ नै। उसले नाइ भने तापनि, उसले अस्वीकार गरे तापनि, उसले कुनै पनि अलौकिक शक्तिको अस्तित्वलाई स्वीकार गर्न नमाने तापनि, उसको भित्री हृदयमा, उसको जीवनमा कहीँ न कहीँ अलौकिक शक्तिको स्थान चाहिँ हुन्छ। त्यसैले गर्दाखेरि कोही पनि व्यक्ति यो संसारमा नास्तिक छैन भन्ने निष्कर्ष उनीहरूले निकालेको हामीले देख्न सक्दछौं। अनि अहिले हेर्ने हो भने चाहिँ कतिको नास्तिकतावाद बढ़िराखेको छ त। वास्तवमा हेर्ने हो भने संसारमा अर्थात युरोप र अमेरिकाका अधिकतम वैज्ञानिकहरूले अहिले पनि ईश्वरको अस्तित्वलाई उनीहरूले मानेका छन्। हामी इतिहासमा हेर्ने हो भने संसारका एकदमै महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वरको अस्तित्वलाई स्वीकार गर्थे, त्योभन्दा अगाडि आइज्याक न्यूटनले पनि ईश्वरको अस्तित्वलाई उनले स्वीकार गर्दथे। यी विभिन्न वैज्ञानिकहरू जो छन् यिनीहरूले ईश्वरको अस्तित्वलाई अर्थात एउटा अलौकिक शक्ति छ भन्ने कुरालाई उनीहरूले स्वीकार गरेका थिए। अनि त्यसै गरी अहिले पनि नासा, जो चाहिँ अन्तरिक्ष विज्ञानमा काम गर्ने एउटा ठूलो संसारको एजेन्सी हो, त्यसका अधिकतम वैज्ञानिकहरूले अहिले पनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्दछ। र संसारमा विशेष गरी बायोलोजी अध्ययन गर्ने अर्थात बायोलोजीका जीव विज्ञानका वैज्ञानिकहरूले विशेष गरी उनीहरूले ईश्वरको अस्तित्वलाई स्वीकार गरेको हामी पाउँदछौं। प्रिय मित्र, यो सबै कुरा तपाईँहरूलाई बताउनुको मेरो उद्देश्य चाहिँ कुनै न कुनै ईश्वर हुनुहुन्छ, अर्थात परमेश्वर हुनुहुन्छ, जसले हामीलाई बनाउनु भएको छ, जसले हामीलाई पालन पोषण गरिराख्नु भएको छ, जो हाम्रो संरक्षक हुनुहुन्छ र उहाँले हामी माथि नजर लगाइराख्नु भएको छ। अनि अब हामी मानव जातिलाई मुक्तिको खाँचो छ, हामीलाई मुक्तिको खाँचो छ। यदि मुक्तिको खाँचो हुँदैन थियो भने हाम्रा विभिन्न मुस्लिम मित्रहरू किन मक्का मदिनामा जानुहुन्थ्यो, अर्थात उहाँहरू हज गर्नको लागि किन निस्कनुहुन्थ्यो? यदि मुक्तिको खाँचो हुँदैन थियो भने किन हाम्रा हिन्दू मित्रहरू चाहिँ विभिन्न मठ मन्दिरहरूमा धाउनुहुन्थ्यो, चार धामको तीर्थयात्रा गर्न जानुहुन्थ्यो होला त? प्राचीन समयदेखि नै मानिसले ईश्वरको खोजी गर्दै आइराखेको छ र अनन्त जीवनको खोजी गर्दै आइराखेको छ। त्यसको लागि मानिसले विभिन्न कर्महरू, विभिन्न रीतिथिति पालन गरेको हामी देख्दछौ, विभिन्न तरिकामा उनीहरूले हामीले खोजेको देख्दछौ, आफ्नै विभिन्न प्रयत्नद्वारा ईश्वरलाई खोजेको हामी देख्दछौ। अनि यही कालखण्डमा इतिहासमा विभिन्न व्यक्तिहरूले आफैलाई ईश्वर पनि दावी गरेका छन्। प्राचीन समयमा मिश्रको जो समय थियो, मिश्र देशमा चाहिँ त्यहाँका फारोहरूले, त्यहाँका सम्राटहरूले, त्यहाँका राजाहरूले आफैलाई ईश्वरको रूपमा दर्शाउँथे। अनि मिश्रीहरूले अर्थात इजिप्सियनहरूले चाहिँ तिनी फारोहरूलाई, ती सम्राटहरूलाई चाहिँ उनीहरूले पूजा पाठ गर्ने गर्थे, आराधना गर्ने गर्थे, किनकि उनीहरूले आफैलाई ईश्वरको रूपमा दर्शाएका थिए। अनि त्यसै गरी रोमको साम्राज्यमा हामीले यदि इतिहास पढ्छौं भने रोमी साम्राज्य भनेको दुनियाँमा सबैभन्दा बढी लामो समयसम्म शासन गर्ने साम्राज्यको रूपमा परिचित छ, र त्यसका सम्राटहरूलाई ईश्वरको रूपमा पूजा गर्ने गरिन्थ्यो। मानिसहरूले ईश्वरलाई खोजेका छन्, मानिसहरूले ईश्वरलाई हेरेका छन्, र त्यसैको क्रममा मानिसहरूले ईश्वर बनाए अर्थात मानिसहरूले विभिन्न व्यक्तिहरूलाई ईश्वरको रूपमा माने। अनि त्यसै गरी कर्मद्वारा, आफ्नो कामद्वारा ईश्वरलाई खोज्ने प्रयत्न गरे, र कामले के हामीलाई ईश्वर देखाउन सक्छ त? के हाम्रो कर्मबाट हामीले ईश्वरलाई प्राप्त गर्न सक्छौ त? के हाम्रो कर्म पक्कै दोषरहित छ त? के हामीले गरेको कामद्वारा ईश्वर प्रसन्न भएर के हामी ईश्वरलाई प्राप्त गर्न सक्छौ त? फेरि पनि म तपाईँहरूलाई श्रीमद् भागवत गीताको 18 अध्यायको 48 वचनमा लेखेको, त्यो पदमा लेखेको वचन तपाईँलाई भन्न चाहन्छु। यहाँनिर लेखिएको छ, किनकि ती आगोलाई धुवाले जस्तै कर्महरू दोषले ढाकिएका छन्। अर्थात हामी कसैको कर्म पनि शुद्ध हुन सक्दैन। हामीले जति प्रयत्न सहित अर्थात शुद्ध तरिकामा काम गर्ने कोशिश गरे तापनि जस्तो चाहिँ आगो छ भने त्यहाँ धुवा हुन्छ, जहाँ आगो छ त्यहाँ धुवाको अस्तित्व पनि हुन्छ। यदि तपाईँ कर्म गर्ने कोशिश गरिराख्नु भएको छ भने त्यहाँ दोष पनि छ। त्यसैले स्पष्ट रूपमा हामीले बुझ्नुपर्ने कुरा यो हो कि हाम्रो कर्मद्वारा अर्थात हाम्रो प्रयत्नद्वारा हाम्रा विभिन्न कामहरूद्वारा हामी ईश्वरलाई प्राप्त गर्न सक्दैनौ। प्रिय मित्र, धेरैजना मानिसहरूले ईश्वर बन्ने कोशिश गरे र ईश्वर भएको दावी पनि गरे, तर केवल तपाईँको लागि एउटा असल सन्देश छ। एकजना ईश्वर मात्रै यो संसारमा आउनुभयो, स्वर्ग छोडेर आउनुभयो र उहाँले चाहिँ मानिस भएको दावी गर्नुभयो अनि उहाँ चाहिँ येशू ख्रीष्ट हुनुहुन्थ्यो। यो एकदमै अद्भुत कुरा हो। जो मानिस यो संसारमा थिए तिनले ईश्वर भएको दावी गरेको हामी देख्न सक्छौ, तर एकजना ईश्वर जो स्वर्गमा हुनुहुन्थ्यो तर उहाँ संसारमा आएर मानिसहरूलाई बचाउनको लागि आफ्नो जीवन नै अर्पण गरिदिनु भयो अनि उहाँ मानिसहरूसँग रहनुभयो। उहाँ संसारमा इसरायल देशमा रहनुभयो, साधारण तरिकामा जीवन बिताउनुभयो, साधारण मानिसहरूलाई भेटघाट गर्नुभयो। उहाँले पापीहरूसँग त्यो समयका एकदमै अवहेलित मानिसहरूसँग जीवन बिताउनुभयो, मरेकाहरूलाई पनि उहाँले जीवन दिनुभयो, रोगी बिरामीहरूलाई उहाँले निको पार्नुभयो, तिनीहरूलाई ठिक पार्नुभयो। उहाँले एकदमै साधारण जीवन बिताउनुभयो, साधारण मान्छेहरूसँग रहनुभयो अनि उहाँ ईश्वर भइकन पनि यो संसारमा एउटा साधारण जीवन बिताएको हामी देख्न सक्दछौ। त्यो भन्दा बाहेक उहाँले आफैसँग हिँडेका ती एकदमै फोहरी खुट्टा भएका मानिसहरू, ती एकदमै फोहरी मानिसहरूका पनि उहाँले गोडा धुनुभयो। उहाँले ती 12 जना चेलाहरूको खुट्टा धुनुभएको छ अनि उहाँले भन्नुभएको छ, म तिमीहरूको सेवा गरिराखेको छु ताकि तिमीहरू पनि गएर अरू मानिसहरूको सेवा गर। कि कुनै गुरूले कुनै चेलाको गोडा धुन्छ र? यो एकदमै अद्भुत कुरा होइन? एकजना गुरू जो ईश्वर हुनुहुन्थ्यो, उहाँ स्वयं परमेश्वर हुनुहुन्थ्यो, जो अनन्तको परमेश्वर हुनुहुन्थ्यो, जसको न त कुनै शुरूआत छ न त कुनै अन्त छ। ब्रह्माण्ड कुनै समयमा शुरूआत भएको थियो भन्ने कुरा अहिलेका अधिकतम वैज्ञानिकहरूले विश्वास गरेका छन्, तर त्यो परमेश्वर जसको न त कुनै शुरूआत थियो न त कुनै अन्त नै छ, उहाँ यो संसारमा आउनुभयो अनि साधारण भन्दा पनि साधारण ती मछुवारेहरूका गोडा धुनुभयो अनि उहाँले भन्नुभयो, जस्तो मैले तिमीहरूको सेवा गरे तिमीहरूले पनि अरूहरूलाई यसरी नै सेवा गर। के यो उदाहरण हाम्रो लागि पर्याप्त छैन? येशू त्यस्तो व्यक्ति हुनुहुन्थ्यो। अनि यहाँनिर अघि जुन हामीले खण्ड हेर्यो त्यहाँ भनेको छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। आज सम्पूर्ण संसारले बुझ्नु पर्ने कुरा चाहिँ यो हो कि मुक्ति अरू कसैमा छैन, मुक्ति पाउनलाई यो पृथ्वीमा अर्को कुनै नाउँ छैन र त्यो नाउँ भनेको चाहिँ केवल येशू हो र येशूमा मात्रै मुक्ति छ। अनि आज हामीसँग यो मौका छ, हामीले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर। तपाईँलाई येशू ख्रीष्टको खाँचो छ, तपाईँको परिवारलाई येशू ख्रीष्टको खाँचो छ, तपाईँको समाजलाई येशू ख्रीष्टको खाँचो छ, हाम्रो देशलाई येशू ख्रीष्टको खाँचो छ। जब हामी येशू ख्रीष्टलाई पाउँछौ हामीले वास्तवमै मुक्ति पाउँछौ अनि हामीले यो संसारमा कसरी जिउने भन्ने तौर तरिका पनि पाउँछौ र वास्तवमै ईश्वरको अनुग्रह ईश्वरको आशिष हामीसँग रहन्छ। अनि आज हामीसँग यो समय छ, सम्भवत भोलि हामीसँग यो समय नहुन सक्छ। प्रिय मित्र, अन्तिममा एउटा एकदमै चाखलाग्दो कथा भनिकन म आजको सन्देशलाई अन्त्य गर्न चाहन्छु। एकपटक एउटा सानो बालक पोखरीमा डुबिराखेको थियो, त्यो बालक कराइराखेको थियो, बचाओ बचाओ। अनि त्यही समयमा एकजना व्यक्ति चाहिँ कारमा त्यहाँ नजिकैको बाटोबाट हिँडिराखेका थिए अनि उनले त्यो आवाज सुने, उनी कारबाट ओर्लिए अनि झटपट तुरन्तै हाम फालिकन उनले त्यो पौडी खेलेर त्यो बच्चालाई बाहिर निकाले। त्यो बच्चा रुझेको थियो, एकदमै दयनीय अवस्थामा थियो। अनि ती व्यक्तिले सोधे, बाबु तिम्रो नाम के हो? अनि उसले आफ्नो नाम बतायो। अनि उनले सोधे, तिम्रो घर कहाँ? उसले आफ्नो भने, मेरो कुनै घर छैन। अनि उसले बुवा आमाको नाउँ सोधे ती व्यक्तिले, अनि उसले भने, मेरो बुवा आमा पनि छैनन्, मलाई थाहा छैन, म एउटा टुङ्रो बालक हुँ। अनि ती व्यक्तिको मनमा एकदमै दया आयो अनि तिनले त्यो व्यक्तिलाई, त्यो सानो बालकलाई आफ्नो धर्मपुत्र बनाइकन त्यसलाई एडप्ट गरेर आफ्नो घरमा लिएर गए। अनि ती व्यक्ति चाहिँ न्यायाधीश थिए, ती प्रत्येक पटक आफ्नो अदालतमा चाहिँ न्याय गर्नको लागि जानु पर्थ्यो। प्रत्येक दिन उनले विभिन्न प्रकारका मुद्दा मामिलाहरू हेर्ने गर्थे र दोषीलाई सजाय दिने गर्थे। तर उनले त्यो बालकलाई त्यो पोखरीबाट बचाइकन उनले लिएर आए अनि त्यस उनले त्यो बालकको लागि पर्याप्त समय दिन सकेनन्। त्यो बालक बढ्दै गयो र पछि गएर उसको गलत संगत भयो, जसले गर्दाखेरि त्यो बालक पछि गएर एकदमै नराम्रो अपराधीको रूपमा बाहिर आयो। अनि उसले एक दिन कुनै एकजना व्यक्तिको हत्या गरिदियो अनि प्रहरीले उसलाई समातिकन झ्यालखानमा राख्यो अर्थात् जेलमा लिएर गयो। अनि जेलमा लिइसकेपछि त्यो केटाको हृदयमा, त्यो जवान केटाको हृदयमा एउटा कुरा चाहिँ थियो, मलाई जसले समाते पनि मलाई केही हुनेवाला छैन, किनकि जसले मलाई समाते तापनि अन्तिममा म अदालतमा जानु पर्ने हो र न्यायाधीश त मेरो आफ्नै बुवा हुनुहुन्छ। जसले जुनसुकै दोष लगाए पनि अन्तिममा न्याय अर्थात फैसला गर्ने भनेको मेरो बुवाले नै हो र मेरो बुवाले मलाई कहिल्यै पनि मृत्युदण्ड दिनुहुने छैन वा जेलमा राख्नुहुने छैन, म तुरन्तै छुट्नेछु। अनि उसको मनमा यो आशा भरोसा थियो। अनि अन्तिममा अदालतको समय आयो, अदालतमा उसलाई उभ्याइयो, त्यहाँनिर सुनवाई भयो। अनि सुनवाई भइसकेपछि बुवा एकदमै रणभुल्ल परे, बुवाको हृदयमा एकदमै दुःख थियो। अनि त्यो बुवा जसले 20 वर्ष अगाडि त्यसलाई पोखरीबाट बचाएर ल्याएको थियो, अनि उसैले नै आज त्यो समय त्यो केटाको लागि मृत्युदण्ड सजाय सुनाइदियो। जब त्यो केटाले, त्यो जवान युवकले आफ्नो मृत्युदण्डको खबर सुन्यो, ऊ तुरन्तै त्यहाँनिर रुन सुरु गर्यो, कराउन सुरु गर्यो। अनि उसले आफ्नो बुवालाई, जो त्यो समयमा न्यायाधीश भनेर बसिराखेका थिए, उसलाई प्रश्न गर्न सुरु गर्यो, तपाईँले मलाई किन आज मृत्युदण्डको सजाय सुनाउनु भयो? यदि तपाईँले मलाई आज मार्नु नै थियो भने 20 वर्ष अगाडि तपाईँले मलाई किन बचाउनु भयो त? तपाईँले मलाई त्यही पोखरीमै डुबेर मर्न दिएको भए हुने थियो, म त्यही मर्ने थिए। आज सायद यो दिन देख्नु पर्ने थिएन कि तपाईँले आज यही दिन देख्नको लागि मलाई पोखरीबाट बचाएर ल्याउनु भएको, कि आज तपाईँले मलाई मार्नको लागि त्यो पोखरीबाट निकाल्नु भएको थियो? उसले यो प्रश्नहरू आफ्नो बुवातर्फ तेर्साइराखेको थियो। अनि बुवाले आँखाबाट आँसु निकाल्दै त्यो समयमा जवाब दिए, छोरा, त्यो समयमा तिमीलाई बचाउनको लागि म एउटा उद्धारकर्ता बनेर आएको थिएँ, तर आज म तिमीलाई बचाउनको लागि तिम्रो उद्धारकर्ता होइन, तर म यो न्याय आसनमा छु र तिमीले जस्तो गरेका छौ, तिमीले जे गरेका छौ त्यही अनुसारको फैसला मैले सुनाउनु पर्छ। म आज न्यायकर्ताको रूपमा छु, तिम्रो उद्धारकर्ताको रूपमा होइन। प्रिय मित्र, यदि तपाईँले यो कथालाई बुझ्नुभयो भने यसले हामीले एउटा महत्वपूर्ण शिक्षा दिएको छ। येशू ख्रीष्ट तपाईँको लागि आजभन्दा 2000 वर्ष अगाडि उद्धारकर्ताको रूपमा आउनुभयो, तपाईँले बचाउनको लागि आउनुभयो। जब तपाईँ पापमा नै हुनुहुन्थ्यो, जब तपाईँ अधर्ममा हुनुहुन्थ्यो, जब तपाईँले सम्पूर्ण तरिकामा ईश्वर भन्दा टाढा गइसक्नु भएको थियो, जब तपाईँको पापले गर्दाखेरि तपाईँ दलिनु भएको थियो, तपाईँको पापले तपाईँलाई नष्ट गर्दै थियो, त्यो समयमा येशू ख्रीष्ट तपाईँको लागि उद्धारकर्ता बनेर आउनुभयो। तर उहाँ अब फेरि बारम्बार मुक्तिदाताको रूपमा अर्थात उद्धारकर्ताको रूपमा आउनुहुने छैन, अब उहाँ न्यायकर्ताको लागि आउनुहुनेछ। अरू कसैमा मुक्ति छैन, अन्तिममा फेरि भन्न चाहन्छु, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अरूको कुनै नाउँ दिइएको छैन। यदि कुनै नाउँ दिइएको छ त त्यो नाउँ केवल येशू ख्रीष्ट मात्रै हो। आज तपाईँहरू सम्पूर्णको अगाडि यो समय छ, तपाईँले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुहोस् र आत्मिक आशिष पाउनुहोस्, आजको यो जीवनमा आशिष पाउनुहोस् र मृत्युपछिको त्यो जीवनमा अनन्त जीवन प्राप्त गर्नुहोस्। येशू एकमात्र उद्धारकर्ता हुनुहुन्छ जो तपाईँको बाटो हेरेर बसिराख्नु भएको छ। तपाईँले उहाँलाई कहिले ग्रहण गर्नुहोला भनेर उहाँले तपाईँलाई हेरिराख्नु भएको छ। उहाँ बाहेक अर्को कुनै उद्धारकर्ता यो संसारमा छैन। उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुहोस् र तपाईँको जीवनमा आत्मिक आशिषलाई प्राप्त गर्नुहोस्। प्रिय मित्र, म आशा गर्छु आजको सन्देशबाट तपाईँहरू सबैले आशिष पाउनु भएको छ र ईश्वरको उपस्थिति तपाईँहरूको जीवनमा बनेको छ वा रहेको छ। आजको सन्देशबाट जीवित परमेश्वरले हामीहरू प्रत्येकलाई अनुग्रह दिनुभएको छ।
1: धन्यवाद दाई हरिलाई, आजको वचन अति आशिषमय थियो। वचनमा भने जस्तै मानिसले आफ्नो उद्धार र मुक्तिको निम्ति थुप्रै कामहरू गरेको हामी भेट्टाउँदछौ, अनि विभिन्न धार्मिक शास्त्रहरूले पनि यो गरेमा यो मिल्छ, त्यो गरेमा त्यो मिल्छ जस्ता कुराहरूद्वारा मानिसका धार्मिक क्रियाकलापलाई बढ़ावा दिनतिर प्रोत्साहित गरिरहेका हुन्छन्। यसको अर्थ धार्मिक कामहरू गर्नु नराम्रो हो भन्न खोजिएको होइन। तर यदि मानिस साँचो मुक्ति र उद्धार पाउन चाहन्छ भने कर्महरूद्वारा होइन तर विश्वासद्वारा धर्मी ठहराइनेछ भनेर बाइबलले भन्दछ। हो श्रोता, मानिस आफ्नै कर्महरूद्वारा कदापि धर्मी बन्न सक्दैन। हामीले हेर्ने हो भने धेरै मानिसहरू अति कष्टप्रदक धार्मिक कर्महरू गर्नतिर तल्लीन भएको हामी पाउँदछौ। उदाहरणको लागि जाडो मौसममा अति चिसो पानीले हरेक दिन बिहान नुहाउनु, अति चर्को गर्मीमा ज्वालामय आगो ताप्नु अनि शरीरमा स्वयंद्वारा चोट पुर्याउनु आदि इत्यादि। यी उदाहरणहरू एउटा प्रतिनिधि उदाहरणहरू मात्र हुन्। यो भन्दा अझै कष्टप्रदक कामहरू मानिसले मुक्ति पाउन, पापहरूबाट छुटकारा पाउन र धर्मी ठहराइने आशामा संसारमा यस्ता कार्यहरू गरिरहेका हुन्छन् अनि मानिस ती कष्टहरूद्वारा शारीरिक रूपमा अशक्त त हुन्छ नै, तर विडम्बना मानिसले प्राप्त गर्न चाहेको कुरा पाउन सक्दैन। हो श्रोता, यही कारण आज भन्दा 2017 वर्ष अगाडि मानिसको पाप र अधर्मलाई मेट्याउन यसु ख्रिस्त संसारमा मत्स्य बनेर आउनुभयो। मानिसको पापको खातिर दुःख कष्ट सहनुभयो र मानिसको पाप मेटाउन क्रुसमा रगत बगाउनुभयो, किनभने मानिसले मुक्ति पाउने माध्यम भनेकै मत्स्य हो भनेर धेरै धर्मशास्त्रहरूले भविष्यवाणी गरेका थिए र बाइबलमा पनि यसु ख्रिस्तको बारेमा धेरै भविष्यवक्ताहरूले भविष्यवाणी गरेको हामी पाउँदछौ। यसकारण श्रोता, आज हरेक मानिसलाई मुक्ति र उद्धारको खाँचो छ र वचनमा भने जस्तै यसु ख्रिस्त बाहेक अरू कोही पनि व्यक्ति मानिसका पाप र अधर्मको निम्ति बलिदान भएको इतिहास हामी भेट्टाउँदैनौ। अनि बाइबलमा हेर्ने हो भने बाइबलमा रहेको सुसमाचारीय योन्नाको पुस्तक 14 अध्यायको 6 पदमा यसु ख्रिस्तले भन्नुभएको छ, बाटो सत्य र जीवन म मात्र हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ पुग्न सक्दैन। यसकारण तपाईँ ईश्वरलाई पाउन चाहनुहुन्छ अर्थात मुक्ति पाउन चाहनुहुन्छ भने यसु ख्रिस्तमा विश्वास गर्नुहोस्। यसु ख्रिस्तले तपाईँलाई मुक्ति, त्यो अनन्तको स्वर्ग र आशिष दिन चाहनुहुन्छ। श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? यस कार्यक्रमको बारेमा केही प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98580 37 4 54 98580 37 4 54 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: तपाई आफ्नो मनको अवस्थाको नियन्त्रणमा हुनुहुन्छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 58 यहाँलाई स्वागत छ। परमेश्वरले तपाई र मलाई उहाँको आनन्द र शान्ति अनुभव गर्ने क्षमता दिनुभएको छ। जब हामी नकारात्मक परिस्थितिहरूको सामना गर्छौं, तिनीहरूले हामीलाई मनको अवस्था भनिने एउटा कुराबाट गुज्रन लोभ्याउँछ। जब परिस्थितिहरू हाम्रो पक्षमा हुन्छ, तब हामी राम्रो मनको अवस्थामा हुन्छौं, र जब परिस्थिति राम्रो हुँदैन वा कसैले हामीलाई कठोर व्यवहार गर्छ, हाम्रो दिमाग सजिलै खराब अवस्थामा परिणत हुन सक्छ। धेरै मानिसहरूले अरूले उनीहरूसँग कस्तो व्यवहार गर्छन् भन्ने कुराले आफ्नो मनको अवस्थालाई प्रभावित हुन दिन्छन्। जब अरूले उनीहरूसँग राम्रो व्यवहार गर्छन्, तिनीहरू राम्रो स्थितिमा हुन्छन्। तर जब कसैले उनीहरूसँग नराम्रो व्यवहार गर्छन्, तिनीहरू रिसाउँछन्, निराश हुन्छन्। तिनीहरू त्यो व्यक्तिको नकारात्मक भावनाहरूलाई आफ्नो दिमागमा बस्न दिन्छन्। यीशु ख्रीष्टसँग व्यक्तिगत सम्बन्ध भएकाहरूलाई यस्तो हुनु आवश्यक छैन। हामी हाम्रो मनको अवस्थाको नियन्त्रणमा छौं र हामी शान्तिमा रहन रोज्न सक्छौं। परिस्थिति खराब हुँदा र जब अरूले हामीलाई नराम्रो व्यवहार गर्दा पनि हाम्रो हृदयमा आनन्द कायम राख्न सक्छौ। हितोपदेशको पुस्तक 4:23। सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। प्रिय श्रोता, तपाईँ आफ्नो विचारहरू नियन्त्रणमा राख्नुहुन्छ। तपाईँको वरिपरि आँधी बेढी हुँदा पनि परमेश्वरले तपाईँलाई शान्त रहन सक्ने क्षमता दिनुभएको छ। शैतानले सधैँ तपाईँको दिमागमा नकारात्मक विचारहरू ल्याउन चाहन्छ, तर तपाईँले नियन्त्रण गर्नुहुन्छ कि ती विचारहरूले त्यहाँ घर बनाउने छन् कि छैनन्, वा तपाईँले तिनीहरूलाई परमेश्वरको वचनबाटको प्रतिज्ञाले प्रतिस्थापित गर्नेछन् कि छैनन्। तपाईँले आफू को हुनुहुन्न, तपाईँ आफू को हुन चाहनुहुन्छ भनेर कल्पना गर्नुपर्छ। तपाईँको जीवनमा आउने हरेक समस्या तपाईँले आफ्नो सोचाइमा अनुभव गर्नुहुन्छ। जब तपाईँले यो महसुस गर्नुहुन्छ, तब तपाईँलाई थाहा हुन्छ कि त्यो समस्याको समाधान भनेको आफ्नो मन परिवर्तन गर्नु हो। यो अरू कसैलाई उनीहरूले गरिरहेको काम परिवर्तन गर्न लगाउनु प्रयास गर्ने होइन। खराब अवस्थामा भएको निर्णयको लागि अरूलाई दोष नदिनुहोस्। अरू मानिसहरूले तपाईँलाई दुखी बनाइरहेका छैनन्, तर अरू मानिसहरूको प्रभावले तपाईँलाई दुखी बनाउन दिने निर्णय तपाईँकै हो। दोस्रो कुरन्थीको पुस्तक 10:5। परमेश्वरका ज्ञानको विरूद्ध खड़ा हुने बहसहरू र हरेक अहंकारपूर्ण बाधालाई हामी नाश गर्छौं र हरेक विचारलाई ख्रीष्टको आज्ञा पालन गर्नलाई बसमा पार्छौं। प्रिय श्रोता, तपाईँले दिनभरि जे सोच्नुहुन्छ तपाईँ त्यही बन्नुहुन्छ। तपाईँ जे सोच्नुहुन्छ त्यो तपाईँको लागि वास्तविक जीवनका अनुभवहरू तपाईँ जे सोच्नुहुन्छ त्यो तपाईँको लागि वास्तविक जीवनका अनुभवहरूमा विस्तार हुन्छन्। त्यसकारण तपाईँको दिमाग नकारात्मकताले भरिएको हुनुहुँदैन, बरु तपाईँले प्रत्येक विचारलाई परमेश्वरको वचनको बन्धनमा राख्नुपर्छ। तपाईँ जस्तो बन्न चाहनुहुन्छ त्यस्तै आफूलाई कल्पना गर्नुहोस्। तपाईँको मानसिक तस्विरले तपाईँको व्यवहारमा शक्तिशाली प्रभाव पार्छ। भित्री रूपमा तपाईँको दृष्टिकोणले तपाईँको बाहिरी प्रदर्शनलाई धेरै हदसम्म निर्धारण गर्छ। तपाईँको जीवनमा सबै सुधारहरू भित्रबाट तपाईँको मानसिक तस्विरहरूमा सुरु हुन्छन्। नकारात्मक परिस्थितिहरूको बीचमा हुँदा तपाईँको जीवनमा ख्रीष्टको चरित्र प्रतिबिम्बित गर्नको लागि तपाईँले आफ्नो मनमा भएका विचारहरूलाई नियन्त्रण गर्न आवश्यक छ। प्रेरितको पुस्तक 16:25। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। पावल र सिलास पक्राउ परेका थिए। अधिकारीहरूले उनीहरूको लुगा च्याते, उनीहरूलाई डण्डाले नराम्रोसँग पिटे अनि जेलमा हालिदिए। तर उनीहरूले आफ्नो मनलाई नियन्त्रणमा राखे र आफूमाथि गरिएका दुष्ट कामहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा प्रशंसाका गीतहरू गाउन रोजे। तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ? तपाईसँग दुई विकल्पहरू छन्। तपाईँ राम्रो मुडमा हुने वा खराब मुडमा हुने छनौट गर्न सक्नुहुन्छ। प्रत्येक पटक जब केही नराम्रो हुन्छ तपाईँ पीड़ित बन्ने छनौट गर्न सक्नुहुन्छ वा तपाईँ त्यसबाट सिक्ने छनौट गर्न सक्नुहुन्छ। तपाईँ गुनासो गर्ने छनौट गर्न सक्नुहुन्छ वा तपाईँ मायालु पिता परमेश्वरको हातमा हुनुहुन्छ भनेर पहिचान गर्न छनौट गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो परिस्थितिहरूमा कसरी प्रतिक्रिया देखाउँदै हुनुहुन्छ भनेर छनौट गर्न सक्नुहुन्छ। मानिसहरूले तपाईँको मनका अवस्थालाई कसरी असर गर्छन् भनेर छनौट गर्न सक्नुहुन्छ। मुख्य कुरा के हो भने तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ। परमेश्वरको महिमा हुने तरिकाले तपाईँ प्रति उहाँको विश्वास योग्य प्रेमको अरूलाई गवाहीको रूपमा बाँच्ने छनौट गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्, यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आर्टेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
3: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
2: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
2: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
2: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
6: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
8: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
9: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
8: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
9: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
8: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
9: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
8: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
9: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले भजन संग्रह 8 चाहिँ परमेश्वरको महानता, उहाँको सृष्टि र मानिसप्रतिको प्रेम बारे चाहिँ हामीले सिक्यौं र आजको अध्ययनमा चाहिँ हामी यी भजन संग्रहको खण्डहरूबाट चाहिँ हामीले के कुराहरू सिक्नेछौ
2: भाइ? आज हामी भजन संग्रह 9, 10 र 11 हामीले परमेश्वरको न्याय, उहाँको सुरक्षा र कठिन परिस्थितिमा पनि उहाँमाथि भरोसा राख्नुपर्ने सत्यतालाई देख्नेछौ। जब संसारमा अन्याय, दुःख र दुष्टताको वृद्धि हुन्छ तब पनि परमेश्वरले आफ्ना जनहरूलाई बिर्सनुहुन्न भन्ने कुरा यी भजनहरूले हामीलाई आजको दिनमा सिकाउनेछन्।
1: भनेपछि दाई, यी भजनहरूले हामीलाई के कुराहरूको बारेमा चाहिँ सिकाउनेछ त र यसबाट हामीले के कुराहरूको बारेमा चाहिँ आफ्नो जीवनमा चाहिँ लागू गर्न सक्छौ
2: भाइ? यो भजन 9-11 हामीले दाउदले परमेश्वरको प्रशंसा गर्दै उहाँ न्यायी न्यायाधीश हुनुहुन्छ भनेर घोषणा गरेको, दुष्टहरूको घमण्ड र अत्याचार देखेर परमेश्वरलाई पुकार गरेका र दाउदले भन्दछन् म परमप्रभुमा भरोसा राख्छु भन्ने घोषणा गरेको कुरालाई यो अध्ययनको यात्रामा हामीले देख्नेछौ।
1: अनि दाई, यी कुराहरू सुन्दै गर्दा मेरो मनमा एउटा प्रश्न आयो। आज पनि धेरै मानिसहरू अन्याय, दुःख र विभिन्न समस्याहरूबाट चाहिँ गइरहेका हुन्छन्। यस्तो अवस्थामा यी भजन संग्रहका खण्डहरूबाट चाहिँ हामीले ठूलो आशा पाउन सक्ने रहेछौ जस्तो मलाई लाग्यो।
2: हो भाइ, यी भजनहरूले हामीलाई परिस्थितिलाई होइन परमेश्वरलाई हेर्न सिकाउँछन्। मानिस कमजोर हुन सक्छ तर परमेश्वर सधैँ न्यायी, विश्वासयोग्य र शक्तिशाली हुनुहुन्छ। यो कुरालाई विचार गर्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज पनि तपाईँ सबैलाई प्रभु येशू ख्रीष्टको मधुर नाममा यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 9-11 देख्न गइरहेका छौ। सबभन्दा पहिले हामी देख्नेछौ 9 यसको मुख्य विषयको रूपमा देख्छौ शैतानको मानिस। हामी पहिला 2 मसीह सम्बन्धको भजन मेसाइनिक साम जुन 2 र 8 हो, यो बीच माथि जाने सिढीमा चढ़िरहेका थियौं। भजन 8 टुप्पो यानि गजुर थियो र अहिले हामी अर्कोपट्टि चुचुरोबाट ओर्लन शुरू गरिरहेका छौं। उत्रै 7 भजनहरूद्वारा हुनेछ जसले अगमबाड़ी कथा बताउनेछ अनि अन्तिम समयमा बाँकी रहेका यहुदी भक्त जनहरूको कष्टको झलक साथै पापको मानिसको झलक देख्नेछौ जो ख्रीष्ट विरोधी हो र पृथ्वीमा प्रकट हुन बाँकी नै छ। भजन 9 र 10 परस्पर अति नै निकटतामा सम्बन्धित छन्। त्यहाँ निश्चित वर्णक्रम बनावट छ जुन हाम्रो अनुवादमा देखिँदैन तर त्यो मूल लेखमा देख्न सकिन्छ, जुनको परिणाम स्वरूप तपाईँले पत्ता लगाउनुहुनेछ कि सेप्टुजुएन्ट र भल्गेटले यी 2 भजनहरूलाई एक साथमा राख्छन् र तिनीहरूलाई एक अध्यायको रूपमा विचार गर्दछ। कुरा जेसुकै होस्, यो भजन यो नोटको उल्लेख गर्दै आरम्भ हुन्छ। भजन संग्रह 9:1-2 पदमा भनिएको छ, मेरा पूरा हृदयले म परमप्रभुमा धन्यवाद चढाउनेछु, तपाईँका सबै आश्चर्य कामहरूको वर्णन म गर्नेछु, तपाईँमा म रमाउनेछु र आनन्दित हुनेछु। हे सर्वोच्च, तपाईँको नाउँमा म स्तुति गाउनेछु। यो भजन 9:7 अध्याय जस्तै स्तुतिसँग आरम्भ हुन्छ। 7 अध्यायमा जस्तै 9 अध्यायमा स्तुति प्रशंसा आउन गइरहेको विजयको प्रत्याशामा छ, जुन भजन 8 अध्यायमा अति नै सुन्दर गरी अगमबाड़ी गरिएको छ। अर्थात जब सबै कुरा स्वर्गीय दूतहरूभन्दा केही मात्र कम बनाइनु भयो, उहाँको पाउमुनि राखिनेछ। भजन 9 अध्याय त्यो आउने विजयको प्रत्याशाको स्तुति हो। वास्तवमा भन्नु नै पर्ने हो भने यो 9 अध्यायको पहिलो खण्ड जब परमेश्वरको पुत्रले शान्तिमा र धार्मिकतामा सिंहासनको प्राप्त गर्नुहुनेछ, त्यस बेला पृथ्वीको अवस्था कस्तो हुनेछ, सो कुराको बारेमा अगमबाड़ी पूर्वसूचित हो। भावी छुटकाराको दृश्यमा हामीसँग यो महान स्तुतिको गीत छ, जुनमा सबै पृथ्वीका मानिसहरू त्यस दिनमा संलग्न हुनेछन्। हामीसँग यसको तस्विर प्रकाशको पुस्तकमा छ, जब इसरायल राष्ट्रबाट त्यो ठूलो झुण्ड चर्च र 24 धर्मगुरू प्रभुलाई चढ़ाएको महान स्तुति प्रशंसामा संलग्न हुनेछन्। आगे पद 3 र 4 भनिएको छ, जब मेरा शत्रुहरूले पीठ फर्काउँछन् तब तिनीहरू तपाईँका सामने ठक्कर खाएर नष्ट हुन्छन्, किनभने तपाईँले मेरा न्याय र मामिला कायम गरिदिनु भएको छ, धर्मपूर्वक इन्साफ गरेर तपाईँ सिंहासनमा विराजमान हुनुहुन्छ। मित्र, एकपल्ट हामी राज्यको समयमा सर्दछौ, जुन 8 अध्यायमा उल्लेख गरिएको छ, जब सबै थोकहरू उहाँको पौदान मुनि अधीन मुनि ल्याइनेछ। मार्टिन लुथरले भनेथे, परमेश्वरमा एकजना नै बहुमत हो, उनी परमेश्वर आफ्नो पट्टी यानी पक्षमा हुनुहुन्छ भन्ने कुरामा त्यति धेरै ख्याल राख्दैनन्, किनकि उसले यो निश्चय स्पष्ट बनाइरहेका थिए, उनी नै परमेश्वरका पट्टी छन् यानी परमेश्वरको पक्षमा छन्, परमेश्वरसँग छन्। दाउदको निम्ति महत्वपूर्ण कुरा थियो कि उसको कारण सही थियो। मित्र, म यो स्पष्ट पार्न चाहन्छु कि हामी परमेश्वर पट्टी यानी परमेश्वरको पक्षमा छौं। अहिले उसले आउने दण्डको बारेमा बताउँछन्। 5 पदमा, तपाईँले अन्य जातिहरूलाई हप्काउनु भएको छ, तपाईँले दुष्टहरूलाई नष्ट पार्नु भएको छ, तपाईँले तिनीहरूको नाउँ सदा सर्वदाको निम्ति मेटिदिनु भएको छ, तपाईँले अन्य जातिहरूलाई हप्काउनु भएको छ। यसको उक्तम अनुवाद हो, तपाईँले राष्ट्रहरूलाई हप्काउनु भएको छ। ओ, यो कस्तो भजन यहाँ छ। अनि 6 पदमा भनिएको छ, शत्रुहरूको दिन पुगेको छ, तिनीहरू सदाको निम्ति उजाड़ भएका छन्, र ती शहरहरू जो तपाईँले भताभुङ्ग पारदिनु भएको छ, तिनको नाउँ निशानै हराएको छ। मित्र, यो आइरहेको दण्डको कठोर कड़ा घोषणा हो। प्रश्न खड़ा हुन्छ, आज के त्यहाँ दण्ड यानी इन्साफको बारेमा कुनै काफी प्रचार सन्देश छ? म यो भन्न सक्छु कि त्यहाँ केही खास प्रकारको इन्साफको बारेमा काफी प्रचार र सन्देश दिने काम भइरहेको छ, तर नर्कको दण्डको विषयको सन्देशहरू अति नै कम प्रचार गरिन्दछ। आज धेरै जसो सन्देशहरू चाहिँ सान्त्वना दिने खालका सन्देशहरू मात्र हुन्छन्। यस्ता सन्देशहरूको पनि आज यो चापको प्रेसरको समयमा मानव हृदयलाई आवश्यक छ, तर उही समयमा उति नै मानव हृदयलाई यो कुरा थाहा पाउन आवश्यक छ कि परमेश्वर दण्डको परमेश्वर पनि हुनुहुन्छ। उहाँले शरीरको कुनै पनि पापको घृणा गर्नुहुन्छ र पापको प्रतिफल झन खराब हुन्छ र त्यसको निन्दा गर्नुहुन्छ। त्यसकारण इन्साफको सन्देश दिन पनि अति नै आवश्यक छ, ताकि हामी पहिले नै यसको गम्भीरताको बारेमा थाहा पाउन सकौं र आफ्नो दिन प्रति दिनको जीवनमा होसियार हुन सकौं। भजनकारले यो स्पष्ट पार्दछन् कि इसरायलका सबै शत्रुहरूमाथि विजय गरिनुपर्नेछ। यो उहाँको साइडमा तर्फमा हुने ती बाँकी भक्तजनहरूको लागि परमेश्वरको विजय हो। म सोच्दछु यहाँ हामीसँग मिश्रमा भएको घटना यानी त्यहाँ पहिलो जन्मेको जेठो छोरोको मृत्यु छ। यसले हामीलाई त्यस स्थानतिर ल्याउँदछ जब एन्टी सेमिटिजम यहुदी विरोध अभियानको जन्मेको थियो। त्यो मिश्रको मुलुकमा आरम्भ भएको थियो। त्यस मुलुकमा नयाँ राजा फिरौनले परमेश्वरका सन्तान इसरायलहरूलाई दास बनाए र उसले सम्पूर्ण ती यहुदी जातिहरूलाई जराबाट नै खत्तम गर्न कोशिश गरे, जुनले उद्धारमा परमेश्वरको उद्देश्यको र अनुग्रहको निराश गर्ने थियो, पराजय गर्ने थियो। त्यस समयदेखि राष्ट्रहरू इसरायलका शत्रुहरू भएका छन्। तिनीहरूमा छुटकाराको दिन नाउँजेलसम्म तिनीहरूले निरन्तर इसरायललाई घृणा गर्नेछन्। मित्र, यस वर्तमान समयमा त्यहाँ यहुदीहरूप्रति घृणाको भावना र आत्मा रहेको छ। यो अर्को अनुच्छेदमा राज्य र धार्मिकताको सिंहासन स्थापन गरिन्दछ। यहाँ 7 र 8 पदमा भनिएको छ, तर परमप्रभुता सदाको निम्ति राजा भएर विराजमान हुनुहुन्छ, उहाँले इन्साफको निम्ति आफ्नो सिंहासन तयार पार्नु भएको छ र उहाँले धार्मिकता साथ संसारको इन्साफ गर्नुहुनेछ। उहाँले जाति जातिको बिना पक्षवाद इन्साफ गर्नुहुनेछ। उहाँले धार्मिकता साथ संसारको इन्साफ गर्नुहुनेछ। यो चाहिँ महत्वपूर्ण हो। आजको न्यायकर्ताहरूले जस्तो होइन जसले सहीलाई गल्ती र गल्तीलाई सही बनाउँछन्। मित्र, त्यस उहाँको राज्य शासनको बेला हरेकले निष्पक्ष इन्साफ र न्याय पाउनेछन्। त्यस बेला धनी गरीब सबैको निम्ति इन्साफ न्याय समान हुनेछ। खालि पैसा हुनेवालाको मात्र न्याय र इन्साफ हुँदैन भनिएको छ, र उहाँले धार्मिकता साथ संसारको इन्साफ गर्नुहुनेछ। उहाँले जाति जातिको बिना पक्षवाद इन्साफ गर्नुहुनेछ। त्यसपछि निम्न पदहरूमा 9 देखि 12 पदमा हामीसँग ख्रिस्टले आफ्नो राज्यको स्थापना गर्न आउनुभन्दा पहिलेका शर्तहरूको अवस्थाहरूको तस्विर छ। 13 पदमा भनिएको छ, हे परमप्रभु, म माथि कृपा गर्नुहोस्, मलाई घृणा गर्नेहरूबाट मैले भोग्नु परेको कष्ट हेर्नुहोस्, तपाईँ जसले मलाई मृत्युको ढोकाबाट उठाउनुहुन्छ। यहाँ भनिएको छ, हे परमप्रभु, म माथि अनुग्रह गर्नुहोस्, मलाई तपाईँको बारेमा थाहा छैन, तर मलाई परमेश्वरबाट कृपाको आवश्यक छ। तपाईँले यो प्रश्न गर्नुहोला, जबकि मैले भनेथे जब उहाँ आउनुहुनेछ त्यहाँ उचित न्याय इन्साफ हुनेछ, तर न्याय इन्साफ पहिले नै प्रभु येशु ख्रीष्टको व्यक्तिमा स्थापित गरिसकिएको छ। जब उहाँले हाम्रा पापहरू क्रुसमा भोग्नुभयो र उहाँ हाम्रो निम्ति धार्मिकता बनाइनुभयो। आज मलाई आवश्यक कुरा नै कृपा हो र कृपा येशु ख्रीष्टको व्यक्तिमा हामी कहाँ फैलाइएको छ। अनि 14 पदमा भनिएको छ, र तपाईँको सबै प्रशंसा सियोनकी छोरीका ढोकाहरूमा म देखाउन सकौं, तपाईँले दिनुभएको उद्धारमा म रमाउनेछु। मित्र, हामी हरेक विश्वासीहरूले परमेश्वरमा आनन्द हर्ष गर्न आवश्यक छ। अनि 15 पदमा भनिएको छ, अन्य जातिहरू आफूले खनेका खाडलमा आफै जाकिएका छन्, तिनीहरूले लुकाएर राखेका जालमा तिनीहरूकै खुट्टा जेलिएका छन्। अन्य जातिहरूको उक्तम अनुवाद हो राष्ट्रहरू। राष्ट्रहरू आफूले खनेका खाडलमा आफै जाकिएका छन्। आज विश्वका राष्ट्रहरूमा हेर्नुहोस्, अरू त के विश्वको महान राष्ट्रहरू आफैले खनेका खाडलमा जाकिएका छन्। यो वर्तमान घड़ीमा यो विश्वको अवस्था हो। अनि 16 पदमा भनिएको छ, परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ, उहाँले इन्साफ गर्नुभएको छ, दुष्ट चाहिँ आफ्नै हातको काममा फसेको छ। मित्र, यो महान पद हो। अनि 17 पदमा भनिएको छ, दुष्ट चाहिँ पातालमै फर्केर जानेछ, परमेश्वरलाई बिर्सने सबै जातिहरू पनि। आकाशमा चित्कार यसरी बाहिर आउँछ, दुष्ट चाहिँ पातालमै फर्केर जानेछ, परमेश्वरलाई बिर्सन सबै जातिहरू पनि। पाताल चाहिँ सियोल हो, यानि अधलोक। अनि 18 पदमा भनिएको छ, किनकि उहाँले दरिद्रहरूलाई सदैभरि बिर्सन हुने छैन, नम्रहरूको आशा सदाको निम्ति नष्ट हुने छैन। ओ, यो हामी धेरै दरिद्रहरूको निम्ति कस्तो सान्त्वनाको कुरा छ। 19 पदमा भनिएको छ, हे परमप्रभु, उठ्नुहोस्, मानिस विजय हुन नपाओस्, अन्य जातिहरूको इन्साफ तपाईँको सामने होस्। यहाँ पनि उल्लेखित अन्य जातिको उक्तम अनुवाद हो राष्ट्रहरू। मित्र, राष्ट्रहरू हाम्रो प्रभुको भनाइ अनुसार इन्साफ गरिन बाँकी नै छ। मत्ती 25:32 पदमा भन्नुहुन्छ, जसरी गोठालाले भेडालाई बाख्राबाट छुटाउँछ, उसरी नै उसले तिनीहरू एकलाई अर्कोबाट छुटाउनेछ। अनि 20 पदमा भनिएको छ, हे परमप्रभु, तिनीहरूलाई डरमा राख्नुहोस्, हामी मानिस मात्र हौं भन्ने अन्य जातिहरूले याद पाउन्। त्यहाँ आज कोही कोही छन् जो विचार गर्दछन् कि परमेश्वरको स्थानमा तिनीहरू परिचालन भइरहेका छन्। यो कुराको याद राखौं कि यो भजन मुद्वलेन रागमा गाउने गीत हो। मुद्वलेनको अर्थ हो पुत्रको लागि मृत्यु। यदि तपाईँ विचार गर्नुहुन्छ कि पुत्र चाहिँ गोल्यात वा फिरुन हो, ती दुवै ख्रिस्ट विरोधीको साना तस्विरहरू हुन् जो आउन बाँकी छ। त्यो शैतानको मानिस हुनेछ। उसले आफैलाई परमेश्वरको स्थानमा राख्नेछ अनि परमेश्वरले आखिरीमा त्यसलाई गिराउनुहुनेछ, खतम पार्नुहुनेछ। अहिले हामी भजन दस अध्यायतिर बढ़ौं, यहाँ हामी अझै शैतानको मानिस, पृथ्वीको मानिसको देख्नेछौ। अहिले त्यस दुष्टको कसरी वर्णन गरिएको छ त्यसको ध्यान दिनुहोस्। भजन संग्रह दश अध्याय एकदेखि तीनमा भनिएको छ, हे परमप्रभु, तपाईँ किन टाढा उभिनुहुन्छ? दुःखको बेलामा तपाईँ आफै किन लुक्नुहुन्छ? दुष्टहरूको घमण्डमा दुःख पाएकाहरूलाई ज्यादै खेदो हुन्छ। तिनीहरूले रचेका युक्तिहरूमा तिनीहरू आफै फस्छन्, किनभने दुष्टले आफ्नो हृदयको इच्छा अनुसार अहंकार गर्छ र लोभीले चाहिँ परमप्रभुलाई त्याग गर्छ, उहाँलाई हियाउँछ। मित्र, यिनै दुई कुरा हुन् जुन यी पदहरूमा उल्लेखित छन्, दुष्टको चरित्र चित्रण गर्दछ, घमण्ड र अहंकार। तपाईँ थाहा पाउन चाहनुहुन्छ कि दुष्ट को हुन्? जब तपाईँ संसारमा हेर्नुहुन्छ, तिनीहरू ती व्यक्तिहरू हुन् जो घमण्डले भरिएका छन्, जससँग तिनीहरूको जीवनमा परमेश्वरको कुनै स्थान छैन। साथै तिनीहरू अति नै धेरै अहंकारी हुन्छन्। म तपाईँको बारेमा जान्दिन, तर म राजनीतिज्ञ र विश्व लिडर नेताहरूद्वारा प्रभावित छुइन जो सधैँ संसारको समस्याको समाधान गर्न सक्छौ भनी घमण्ड गर्छन्, अहंकार गर्छन्। तिनीहरू ठूला ठूला काम गर्नेछु भनी अहंकार गर्दछन्, तर व्यावहारिक रूपमा तिनीहरू ठूला ठूला भाषण गरेको कुनै पनि काम गर्दैन। ओ, हामीसँग यहाँ दुष्टको वा त्यस दुष्टहरूको अर्थात ख्रिस्ट विरोधीको कस्तो तस्विर छ, जो झुट्टा मसीह हुनेछ। उसलाई यस अध्यायमा परिचय गरिएको छ, घमण्डले त्यसको परिचय दिन्छ। चार पदमा भनिएको छ, दुष्टले आफ्नो मुखको घमण्डमा भन्छ, उहाँले केही लेखा राख्नुहुन्न, परमेश्वर हुँदै हुनुहुन्न भन्ने त्यसको सबै विचार छन्। अमित्र, ख्रिस्ट विरोधी नास्तिक हुनेछ। दाउदको समयदेखि नास्तिकहरू विश्वको इतिहासमा पहिलोपल्ट देखा पर्न आरम्भ गरेको देख्छौं। आरम्भमा शुरूमा कुनै नास्तिकहरू थिएनन्, किनभने तिनीहरू प्रकाशको बिहानको मस्तुलको अति नै निकटमा थिए। त्यसो त नूहले त्यस मानिसलाई जान्दथे जसले आदमलाई जान्दथे। जब तपाईँ सृष्टिको समयको त्यति नजिक हुनुहुन्छ भने तपाईँ परमेश्वरको अस्तित्वको इन्कार गर्न प्रवृत्त हुनुहुन्न। जब दश आज्ञाहरू दिइएको थियो, नास्तिकवादको विरूद्धमा कुनै आज्ञा थिएन, तर त्यहाँ दुई आज्ञा चाहिँ अनेक देवी देवतामा आस्थावादको विरूद्धमा दिइएको छ, अर्थात धेरै देवी देवताको पूजा आराधनाको विरूद्धको आज्ञा छ। पहिलो आज्ञा हो, मेरो सामने तैले अरू कुनै देवता देवीहरू नमान्नु। अनि दोस्रो आज्ञा हो, तैले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु। औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वी मुनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनु। यो हामी प्रस्थान २० अध्याय ३ र ४ पदमा पाउँछौ। हामीत्र, अनेक देवताहरूमा आस्थाको विरूद्ध दुई आज्ञाहरू छन्। नास्तिकवादको विरूद्धमा एउटा पनि आज्ञा छैन, किनभने त्यस बेला त्यहाँ नास्तिकहरू थिएनन्, तर दाउदले नास्तिकवाद धेरै पल्ट उल्लेख गर्छन्। आखिरी दिनहरूमा ख्रिस्ट विरोधी एन्टी ख्राइस्ट नास्तिकवादद्वारा चरित्र चित्रण गरिनेछ, जो घमण्ड र अहंकारले भरिएको हुन्छ। अनि आगे पद पाँच र छमा भनिएको छ, उहाँको मार्ग सधैँ दृढ रहन्छ, तपाईँको न्यायको वचन यति उच्च छ कि त्यसमा त्यसको विचार नै पुग्दैन, त्यसका विरोधीहरूलाई चाहिँ त्यसले नाक च्याप्याउँछ। म डग्ने छैन, पुस्तौंसम्म म दुःखमा पर्ने छैन भनी त्यसले आफ्नो मनमा भन्छ। मित्र, यसले पनि आज हाम्रा दिनहरूमा मानिसको चरित्र चित्रण गर्दछ। उसले त्यस ख्रिस्ट विरोधी जस्तै आत्मनिर्भरताको, प्रतिभाको, सम्पन्नताको घमण्ड गर्दछ। उसले महसुस गर्दछ कि उसलाई परमेश्वरको आवश्यक छैन। अहिले अर्को कुरा नोट गर्नुहोस्, जुनले ख्रिस्ट विरोधीको चरित्र चित्रण गर्दछ। तेह्र पदमा भनिएको छ, दश अध्यायको तेह्र पदमा, दुष्टले किन परमेश्वरलाई घृणा गर्छ र त्यसको मनमा भन्छ, तपाईँ लेखा राख्नुहुन्न? उसले खालि परमेश्वरमा मात्र विश्वास गर्दैन, तर उसले उहाँलाई घृणा पनि गर्दछ। कसैलाई घृणा गर्नु असंगत हो जो अस्तित्वमा छँदै छैन, होइन र? त्यसकारण त्यहाँ कसैप्रति कुनै घृणा कटुता छ भने त्यसको अस्तित्व छ, मतलब परमेश्वरको अस्तित्व छ, त्यसकारण नै त्यसले घृणा गर्छ। किनकि अस्तित्व नभएको वा कुनै चीज हुँदै नभएको कुराको घृणा हुँदैन, किनकि त्यो कहिले कहीँ पनि छँदै छैन, त्यसको कुनै अस्तित्व छँदै छैन। जब त्यसले भन्छ तपाईँ लेख राख्नुहुन्न, उसले भनिरहेको छ त्यहाँ कुनै दण्ड इन्साफ छैन। आज हाम्रा समकालीन सभ्यतामा हजारौं मानिसहरू भनिरहेका छन् परमेश्वर छँदै छैन, वा यदि उहाँको अस्तित्व भए तापनि उहाँ तिनीहरूबाट अति नै धेरै टाढाको दूरीमा हुनुहुन्छ र मानव जातिको जुनसुकै मामलाको कुनै हस्तक्षेप गर्नुहुन्न, र तिनीहरू यो कुरामा आत्मविश्वासमा छन् कि त्यहाँ कुनै दण्ड इन्साफ हुने छैन। तर यो कस्तो भूल! मित्र, हामी यो कुराको गल्तीमा नहौं कि उहाँले हाम्रा जीवनको कुनै पनि मामलाको लेखा राख्नुहुन्न, किनकि बाइबल यो स्पष्ट गर्दछ कि उहाँ लेखा राख्ने परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो चरित्रको बदल्नु भएको छैन र बदल्नुहुने छैन पनि। उहाँ हिज आज सधैँभरि उही एकै परमेश्वर हुनुहुन्छ। आगे पद 16-18 हामी देख्छौ, परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ, अन्य जातिहरू उहाँको देशबाट नष्ट हुन्छन्। हे परमप्रभु, तपाईँले नम्रहरूको इच्छा सुन्नुभएको छ, तपाईँले तिनीहरूको हृदयलाई सुदृढ पार्नुहुनेछ। पृथ्वीका मानिस अबदेखि डरलाग्दो नहोस् औ बाबु नभएका र थिचोमिचोमा परेकाहरूको इन्साफ होस् भनेर तपाईँले आफ्नो कान सुन्ने तुल्याउनुहुनेछ। पृथ्वीको मानिस चाहिँ ख्रिस्ट विरोधी हो। मित्र, यिनीहरू अति नै महत्वपूर्ण र उल्लेखनीय भजन हुन् किनभने तिनीहरूले धेरै सत्यताको विस्तार गर्दछ जुन हामी ऐतिहासिक रूपमा र अगमबाड़ीक रूपमा परमेश्वरको वचनमा अन्य खण्डहरूमा पाउँदछौं। यसपछि 11 अध्यायतिर बढ़ौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं धर्मीको जाँच। यो अद्भुत दाउदको सानो भजन हो। हामीलाई भनिएको छैन कि कुन परिस्थितिमा यो भजन लेखिएको थियो, तर निश्चय नै यो भजन दाउदको जीवनमा कष्टहरू र सतावटबाट बाहिर आएथ्यो। भजन संग्रह 11:1 भनिएको छ, परमप्रभु मानै म शरण लिन्छु, तिमीहरूले मेरो प्राणलाई कसरी भन्न सक्छौ, चरा झैं आफ्नो डाँडामा उडेर जा। मित्र, यो नै सल्लाह आज मनोवैज्ञानिकहरू तपाईँलाई दिनेछन्। तिनीहरूले तपाईँलाई भन्नेछन् कि तपाईँलाई आवश्यक कुरा नै तपाईँको समस्याहरूबाट भाग्नु हो, कहीँ कतै जानु हो, तपाईँलाई आवश्यक कुरा नै आराम हो। आफ्नो वर्तमान परिस्थितिहरूबाट टाढा जाऊ, भाग, चराई जस्तै आफ्नो डाँडामा पहाड़मा उडेर जान्छ। मित्र, यसबाट टाढा भागिजाने कुराले कुनै कुराको समस्याको समाधान गर्दैन। चाहे तपाईँ कुनै जग्गामा नै किन नजानुहोस्, तपाईँले आफैले स्वयंलाई पनि लिएर जानुपर्छ। जानुहुन्छ तब कहिले पनि आफै स्वयंबाट टाढा भाग्न सक्नुहुन्न। मानिसहरूले दाउदलाई भने चरा झैं आफ्नो डाँडामा यानी पहाड़मा उडेर जा, तर त्यो उसको समस्याहरूको समाधानको बाटो थिएन। मित्र, हाम्रो मेसिनले गर्ने र चल्ने समयमा र अति नै पटै लाग्ने सभ्यतामा 10 घण्टा गाडीमा बस्नु पनि अति नै पटै लाग्दो हुन्छ, अनि हवाई जहाजमा उड्नु चाहिँ अद्भुत अनुभव हो। तर तपाईँ पूरा आफ्नो देशको र पूरा विश्वभरि घुमिसकेपछि हवाई जहाजमा उड्ने कुरा पटै लाग्दो हुन्छ। तपाईँ माथि हावामा हुनुहुन्छ जहाँ देख्न र गर्नलाई त्यहाँ त्यति धेरै कुरा केही हुँदैन। वास्तवमा म सोच्दछु कि कुनै व्यक्तिको निम्ति व्यस्त जीवनबाट, शहरको होहल्लाबाट र ट्राफिक जाम भीड़भाड़बाट निस्केर आराम गर्न, मन बहलाउन, मनलाई स्वतन्त्र गर्न सुन्दर जग्गामा जाने काम असल हो। तर तपाईँ आफ्नो समस्याहरूबाट वा तपाईँले सामना गर्नुपर्ने केही परिस्थितिबाट टाढा भाग्न कोशिश गरिरहनु भएको छ भने त्यो असल ठिक सल्लाह होइन। तपाईँ डरको कारण भाग्नु हुँदैन। ती मानिसहरू जो दाउदलाई आफ्नो देशबाट भागिजानलाई सल्लाह दिइरहेका थिए, तिनीहरू दाउदको जीवनको जोखिममा डराएका थिए, किनभने दाउदको आफ्नै छोरा अफसालम उसलाई मार्न कोशिश गरिरहेका थिए। अनि आगे पद्धतिमा भनिएको छ, किनभने हेर, दुष्टहरूले धनुमा ताँदो चढ़ाउँछन्, सोझो हृदय भएकाहरूलाई अन्धारोमा हानो भनेर तिनीहरूले आफ्नो काँड तयार पार्दछन्। अफसालमको पछि लाग्नेहरूले यदि तिनीहरूले मौका पाएको भएदेखि दाउदलाई मान चाहिरहेका थिए, अरू त के, अफसालम पनि आफ्नो पितालाई मान चाहिरहेको थियो ताकि पूर्ण रूपमा र स्वतन्त्र रूपमा पूरा राज्यको बिना डर बिना टेन्सन राज्य गर्न सकुन्। दाउद यरूसलेमबाट भागे। नियम व्यवस्था त्यस बेला पूरा खत्तम भयो, लो भयो। त्यहाँ कति पनि जीवित र सत्य परमेश्वरको आराधना हुँदैन थियो। 3 पदमा भनिएको छ, यदि जगहरू नै नष्ट हुन्छन् भने धर्मात्माहरूले के गर्न सक्छन् र? मित्र, यो आज पनि अझै सोध्नलाई असल प्रश्न हो। आज परमेश्वरको वचनको अधिकारको हरेक पलमा चुनौती दिइँदछ। समस्या हो, धर्मात्माले के गर्न सक्छ र? म तपाईँलाई भन्नेछु कि तिनीहरूले के गर्न सक्नेछन्। भजनकारको कुरालाई सुन्नुहोस्। चार पदमा, परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभुको सिंहासनमा सिंहासन स्वर्गीयमा छ, मानिसका सन्तानलाई उहाँले हेर्नुहुन्छ, मानिसहरूको परीक्षा उहाँ न्यालेर गर्नुहुन्छ। आज परमेश्वरले हामीलाई हेरिरहनु भएको छ, उहाँले हामीलाई जाँच गरिरहनु भएको छ, अनि हामीले शरण लिने फर्किने स्थानै उहाँ कहाँ हो। जब हामी मुनिबाट जगहरू लगिन्दछ वा नष्ट गरिन्दछ, धर्मीहरू तासिनलाई परमेश्वर हुनुहुन्छ। अब्राहम त्यस स्थानमा पुगे। जब यसले यो भन्छ, अब्राहमले परमेश्वरमा विश्वास गरे, यसको अर्थ यो हो अब्राहमले आफ्नो अंगालो परमेश्वरको गलाको वरिपरि लगाए र त्यहाँ नै टाँसिरहे। उसले परमेश्वरमा विश्वास गरे, अनि यिनै दिनहरूमा हामी परमेश्वरमा विश्वास गर्न सक्छौ र उहाँमा अंगालो हालेर टाँसिरहन सक्छौ। आगे पद पाँचमा भनिएको छ, परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्यलाई उहाँको आत्माले घृणा गर्छ। परमेश्वरले धर्मात्माको परीक्षा गर्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि उहाँका सन्तानहरू को हुन् र उहाँ आफ्ना सन्तानहरूलाई परीक्षा गर्नुहुन्छ। उहाँले मलाई परीक्षा गर्नुहुन्छ र हुनसक्छ उहाँले तपाईँलाई परीक्षा गरिरहनु भएको छ। अनि यसको मतलब यो होइन कि उहाँले हामीलाई घृणा गर्नुहुन्छ। उहाँले हामीलाई हाम्रो असल भलाइ र उहाँको महिमाको निम्ति परीक्षा गरिरहनु भएको छ र गर्नुहुन्छ। तर दुष्ट र अत्याचार निको मान्यलाई उहाँको आत्माले घृणा गर्छ। मित्र, परमेश्वरले दुष्टहरूलाई घृणा गर्नुहुन्छ जो निरन्तर आफ्नो दुष्टतामा लीन हुन्छन्। मलाई लाग्दैन कि परमेश्वरले शैतानलाई प्रेम गर्नुहुन्छ। परमेश्वर उसलाई घृणा गर्नुहुन्छ, अनि उहाँले ती व्यक्तिहरूलाई पनि घृणा गर्नुहुन्छ जससँग उहाँका फर्किने कुनै इरादा छैन। म तपाईँलाई स्पष्ट भावले भनौं, म यो कथनको मन पराउँदिन जुन हामी सुन्ने गर्छौं, परमेश्वर पापीलाई प्रेम गर्नुहुन्छ तर पापको घृणा गर्नुहुन्छ। परमेश्वरले तपाईँलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो पुत्रलाई तपाईँको निम्ति मर्न दिनुभयो, तर तपाईँ आफ्नो पापमा निरन्तर जिद्दी भएर टाँसिरहनुहुन्छ भने तपाईँ परमेश्वरको शत्रु हुनुहुन्छ, अनि परमेश्वर तपाईँको शत्रु हो। परमेश्वर तपाईँलाई उद्धार दिन चाहनुहुन्छ र उहाँले तपाईँलाई उद्धार पनि गर्नुहुनेछ यदि तपाईँ आफ्नो अपराधलाई त्यागेर उहाँ कहाँ फर्किनुहुन्छ भने। यस स्थानमा नआउन्जेलसम्म परमेश्वर तपाईँको प्रेमिलो, अति नै मायालु परमेश्वर हुनुहुन्न। अनि छ पदमा भनिएको छ, दुष्टहरूमाथि उहाँ पासो बर्साउनुहुन्छ, आगो, गन्धक र प्रचण्ड लु तिनीहरूको कचौराका भाग हुनेछन्। आज हाम्रा दिनमा अधर्मका कप भरिरहेको छ र परमेश्वरले यसको भरिन अनुमति दिइरहनु भएको छ। यसलाई बाधा गर्न, अवरोध गर्न, रोक्न केही पनि काम गरिरहनु भएको छैन। दुष्टहरू समृद्ध र सफल भइरहेका छन्। उहाँले धर्मी साथै अधर्मीहरूमाथि वर्षा बर्साउनुहुन्छ। वास्तवमा मलाई यस्तो देखाइ पर्दछ कि तिनीहरूले अरू कुनै भन्दा धेरै वर्षा पाइरहेका छन्। कसले भन्दा? दुष्टहरूले। यो तिनीहरूको दिन हो, मौका हो, यस्तो मलाई देखाइ पर्दछ। यहाँ भनिएको छ, दुष्टहरूमाथि उहाँ पासो बर्साउनुहुन्छ, आगो, गन्धक र प्रचण्ड लो तिनीहरूको कचौराको भाग हुनेछ। सात पदमा भनिएको छ, किनभने परमप्रभु धर्मात्मा हुनुहुन्छ र धार्मिकताको प्रेम गर्नुहुन्छ, उहाँ धर्म कर्म निको मान्नुहुन्छ, सोझाहरूको उहाँको मुहार देख्नेछन्, सोझाहरूले उहाँको मुहार देख्नेछन्। मित्र, परमप्रभु धार्मिकताको प्रेम गर्नुहुन्छ। कष्टको समयमा, जब जगहरू तपाईँबाट हटाएको बेला, हामीले पृथ्वीबाट स्वर्गमा हेर्नुपर्छ, सोझाहरूले उहाँको मुहार देख्नेछन्। अनि यो कस्तो अद्भुत तस्विर हो। प्रभु हामी हरेकलाई यो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको दिन पनि सधैँ झैं निकै नै धेरै आशिषमय रह्यो र यस अध्ययनले हामीलाई तीनवटा महत्वपूर्ण सत्य चाहिँ सिकाएको छ। परमेश्वर न्यायी हुनुहुन्छ भन्ने कुरा पहिलो, दोस्रो उहाँले आफ्ना जनहरूको पुकार सुन्नुहुन्छ, र तेस्रो भनेको कठिन परिस्थितिमा पनि उहाँमाथि भरोसा राख्न चाहिँ हामीले सिक्नुपर्छ।
2: आहा, कस्तो राम्रो भाई! भजन संग्रह 9-11 हामीलाई यही सन्देश दिन्छ कि संसार परिवर्तन हुन सक्छ, परिस्थितिहरू कठिन हुन सक्छन्, तर परमेश्वर कहिले परिवर्तन हुनुहुन्न। उहाँ आज पनि आफ्ना जनहरूको शरण स्थान र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरा हामीलाई सिकाएको छ।
1: हजुर दाई, र अर्को कुरा, मानिसहरू डर, चिन्ता र अनिश्चितताले भरिएका छन्। परमेश्वरले आफ्नो जनहरूको पुकार सुन्नुहुन्छ, त्यसैले कठिन समयमा पनि हामीले आशा गुमाउनु हुँदैन रहेछ भन्ने कुरा चाहिँ आजको वचन संग्रह पाठले हामीलाई सिकाएको छ।
2: हो त भाइ, दुष्टता केही समयका लागि सफल देखिए तापनि अन्तत परमेश्वरले न्याय गर्नुहुन्छ। उहाँ पीड़ित र दुखीहरूको आश्रय स्थल हुनुहुन्छ। कहिलेकाहीँ परमेश्वर टाढा हुनुहुन्छ जस्तो लाग्न सक्छ, तर वास्तवमा उहाँ सबै कुरा देखिरहने भएको हुन्छ। उहाँ अन्तत अन्यायको अन्त गर्नुहुन्छ। चारैतिर समस्या र खतरा हुँदा पनि भाग्ने होइन, परमेश्वरमाथि विश्वास गर्ने निर्णय यस भजनले हामीलाई सिकाउँदछ कि हाम्रो सुरक्षा मानिसमा होइन, परमेश्वरमा छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707।
4: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
5: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशैयाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोटलान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको शुरूवातमा एउटा ख्रिस्टीय भजन।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म सुशील यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, हामीले जीवनका विभिन्न प्रश्नहरू जुन छ ती प्रश्नहरूको जवाफको खोजी गर्दैछौ सत्यको खोजी नामक यी अध्ययन श्रृङ्खलाहरूमा। परमेश्वरको अस्तित्व, यो संसारको सृष्टि कसरी भयो, कसरी परमेश्वर मानिसहरूसँग बोल्न सक्नुहुन्छ, कसरी परमेश्वरको शक्तिले हाम्रो जीवनमा काम गर्न सक्छ, कसरी जीवनको याद रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म सुशील यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, हामीले जीवनका विभिन्न प्रश्नहरू जुन छ ती प्रश्नहरूको

भन्ने विभिन्न विषयहरूलाई हेरिसकेपछि अहिले हामीले दानीपनाबाट आउने वा हुने आत्मिक वृद्धिपनाको बारेमा कुरा गर्दैछौ। आज पनि हामी यो अध्ययन एउटा छोटो प्रार्थनाद्वारा अघि बढाउन चाहन्छौ। आउनुहोस् परमेश्वरसँग बुद्धि र ज्ञानको निम्ति निवेदन गरौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद यो समयको निम्ति। तपाईँको करूणामा तपाईँले दिनुभएको यो समयलाई र यो जीवनलाई हामी उपयोग गरेर तपाईँको इच्छा अनुसार अघि बढ्न चाहन्छौ। सदाचारमा, परोपकारमा, प्रेममा, सत्यतामा, नैतिकतामा, पवित्रतामा, सद्भावमा, भाइचारामा, आनन्दमा, मिलापमा तपाईँ हाम्रो साथमा हुनुहोस्। तपाईँले हामीलाई अगुवाई गर्नुहोस्। हामी सीमित ज्ञानका मानिसहरूलाई तपाईँले डोर्याउनुहोस्। जीवनको यो कठिन यात्रामा तपाईँ हाम्रो साथमा हुनुहोस् र अध्ययनको लागि आवश्यक बुद्धि र विवेक दिनुहोस् भनी विन्ती गर्छौ प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामीले अहिले जुन कुरा पढिरहेका छौं सँगसँगै त्यसले चाहिँ हामीलाई परमेश्वरको त्यो वचन कि लिनुभन्दा दिनु असल हो, लिएर थुपारेर कोही खुसी हुन सक्दैन तर दिएर अरूको मदत गरेर मान्छे खुसी हुन सक्छ, आनन्दित हुन सक्छ भन्ने विषयलाई हामीले हेरिरहेका छौं। कुनै पनि मानिसको सबैभन्दा ठूलो संघर्ष भनेको अरूसँग होइन, आफैसित र आफैभित्र रहेको हुन्छ। चाहे त्यो कुनै पनि प्रकारको लोभ लालचसँग सम्बन्धित विचार होस् वा भावना होस् वा अन्य घमण्डका कुराहरू, त्यसमाथिको वा त्यो सँगको संघर्षमा कुनै पनि मानिस विजय हुने वा हार्ने मैदान भनेको उसको मन मस्तिष्क नै हो। अत हामीले कस्तो असल कुराहरूले आफ्नो हृदय सजाउनुपर्छ भन्ने कुरालाई कहिले पनि हलुको रूपमा लिनु हुँदैन। मित्रहरू, धेरै जसो समय जीवनमा आउने परीक्षाहरूले हामीलाई थिचिसकेपछि मात्रै हामी कसरी ती परीक्षाबाट उम्कने होला भनी विचार गर्ने गर्दछौ वा सोच्ने गर्दछौ, जबकि हाम्रो मगजमा त हामीले पहिला नै ती गलत कुराहरूलाई राखेका हुन्छौ, तिनीहरूलाई प्रश्रय दिएका हुन्छौ वा ती नराम्रा कुराले भरिराखेका हुन्छौ। नराम्रा, अनैतिक र परमेश्वरको भयबाट टाढा लैजाने चीजहरूलाई अहिले हामीले हाम्रो दिमागमा हुर्कन दिँदाखेरि पछि यसले समस्या त लिएर आउँछ। अब मान्छेले आफ्नो दिमाग गलत कुराहरूले कसरी पनि भर्छन् भने कहिलेकाहीँ तर्कको नाममा भर्ने गर्छन्, स्वतन्त्रताको नाममा, मेरो आफ्नै इच्छा, व्यक्तिगत कुरा हो यो आदि इत्यादि नाउँ दिएर, अनि गलत कुराहरूले आफ्नो जीवन भर्ने मौका हामीले दिइरहेका हुन्छौँ आफैले आफैलाई। तब बिस्तारै अनैतिकताले भरिएको व्यवहारले हामीलाई आफ्नो गाँठोमा कस्तै लैजाने मौका पाउँदछ। तसर्थ अनैतिकता र नैतिकता, पवित्रता र अपवित्रताको बीचको भिन्नता हामीले, त्यसको बारेमा सत्यता र असत्यताको बीचको भिन्नता हामीले होसियारी साथ मनन गर्न प्रयास गर्नुपर्दछ। त्यो प्रख्यात वचन जसले हामीलाई भन्दछ कि नसमात, नछौ, नचाख। साँच्चीकै श्रोता मित्रहरू, गलत कुराहरूबाट हामीले परहेज गर्नुपर्दछ, हामी पर बस्नुपर्दछ। खराब र पापपूर्ण व्यवहारबाट बच्ने एउटा उपाय भनेको ती गलत कुराहरूको सोचबाट समेत आफूलाई पर राख्नु पनि हो। किनभने मित्रहरू, हितोपदेशको पुस्तकको 23:7 पदलाई हामीले हेर्यौं भने यसले यस्तो भाव प्रकट गर्दछ, जस्तो मानिसको सोच हुन्छ त्यस्तै उसको व्यवहार पनि। यदि हामीले स्वर्गीय प्रेम र सत्यताका विचारहरूले आफ्नो हृदयलाई सजाउँछौ भने हाम्रो व्यवहार पनि असल हुन जान्छ, होइन र? परमेश्वर प्रतिको विश्वासपूर्ण सोचले हाम्रो ध्यान संसारको थोकहरू भन्दा स्वर्गको इच्छातिर डोराउने गर्दछ। श्रोता मित्रहरू, चाहे जस्तो सुकै कठिन परीक्षाको मोडबाट गुज्रनु परे तापनि हाम्रो समस्या, कठिनाई र परीक्षाबाट उहाँले हामीलाई छुटकारा दिन सक्नुहुन्छ भन्ने विश्वास जगाउने काममा हाम्रा विचारहरू कस्तो प्रकारको छन् भन्ने कुराले पनि भूमिका खेलिरहेको

0: हुन्छ। एकैछिन हामी फिलिपीको पत्रमूलक पुस्तकको चौथो अध्यायको 4 अनि 6 देखि 9 पदलाई हेरौँ है त श्रोता मित्रहरू, जहाँ यस्तो लेखिएको छ। प्रभुमा सधैँ आनन्द गर, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका विन्ती परमेश्वरमा जाहेर होस्। र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। अन्त्यमा भाइ हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा न्यायसंगत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमयोग्य छ, अनि जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता र प्रशंसाको योग्य केही छ भने यी नै कुराहरूको विचार गर। अनि प्रेरित पावलले थप्दछन् अगाडि यसो भनेर, तिमीहरूले जुन कुरा मबाट सिक्यौ असल कुरा र असल कुरा ग्रहण गर्यो र सुन्यौ ममा देख्यौ त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। श्रोता मित्रहरू, कस्तो कुराले चाहिँ हामीले हाम्रो मन भर्नुपर्ने रहेछ, मगज भर्नुपर्ने रहेछ, कस्ता कुरामाथि विचार गर्नुपर्ने रहेछ, प्रष्ट रूपमा परमेश्वरको वचनले त्यो खुलाएको हामीले भर्खरै देख्यौं। श्रोता मित्र, हाम्रो दिमागमा हामी कस्तो कुरा भरिन दिन्छ यसले धेरै कुराको निचोल गर्ने गर्दछ जीवनशैली वा पद्धतिको बारेमा। खराब कुराले भरे खराब कुरा त्यहाँबाट बाहिर निक्लिने गर्दछ। यदि परमेश्वरको वचनले आफ्नो मन मस्तिष्क भन्यो भने अरूहरूसँग बाँध्ने हेतु पनि परमेश्वरकै जीवित उदाहरण हामीले पेश गर्न सक्दछौ। श्रोता मित्रहरू, धेरै मानिसहरू तपाईँले याद गर्नुभएको होला, चाहे लेखहरूमा होस् वा भाषणहरूमा होस्, म संसार परिवर्तन गर्न चाहन्छु भनेर ठूला विचार लिएर अघि बढ्न खोजिरहेका हुन्छ। आफैमा नराम्रो होइन, सकारात्मक रूपमा संसार बदल्छु भन्नु त त्यो राम्रै कुरा हो, तर संसार बदल्छु भन्ने ती मानिसहरू कैयौं पटक के देखिन्छ भने एक पाइला अघि नचाल्दै दुई बलड्याङ खान पुग्दछन् वा लड्न पुग्दछन्। किनभने उनीहरूले बिर्सेका हुन्छन् कि संसारलाई सकारात्मकतातर्फको यात्रामा बढाउन तपाईँ र मेरो तर्क र वादले भन्दा ज्यादा हाम्रो उदाहरणीय विश्वासपूर्ण जीवनले सशक्त रूपमा काम गर्ने गर्दछ। मान्छेले तपाईँले के भन्यो भन्ने कुरा बर बिर्सिदेलान्, तपाईँले के गर्नुभयो भन्ने कुरालाई बिर्सँदैनन् मान्छेहरू, त्यही सिको गर्छन्, त्यही कुरा हेर्छन्। दुःखको कुरा धेरै मानिसहरू चाहिँ त्यो तपाईँ पनि हुन सक्नुहुन्छ, म पनि हुन सक्छु, आफ्नो लोभ र स्वार्थको जीवन नत्यागिकनै केवल भाषणबाजीमा उत्रन चाहन्छ, अनि भाषणबाजीद्वारा मात्रै सकारात्मक परिवर्तन ल्याउन खोज्छ। आखिर भाषण भाषण न हो, मान्छेले धेरै जसो समय एक कानले सुन्छन् उडाइदिन्छ अर्को कान, त्यसको विपरीत यदि सही व्यवहार देखाएको भए कति ठूलो उदाहरण पेश हुन्थ्यो। हुन त कैयौं पटक भाषणबाजीले पनि काम गर्छ, तर त्यो केवल सतही परिवर्तन, त्यो पनि क्षणिक मात्रै हुने गर्दछ वा लिएर आउने गर्दछ, तर परमेश्वरबाट आएको साँचो परिवर्तनको कुरा गर्ने हो भने यो हृदयदेखि सुरु हुन्छ श्रोताले, र त्यसको पहिलो पाइला पनि प्रेमको हुन्छ र अन्तिम पाइला पनि प्रेमकै हुन्छ, जुन कुरा स्वयं ख्रिस्टको जीवनमा देखिन्छ, जो प्रेम हुनुहुन्छ र हामीमा प्रेमको बिउ छर्न चाहनुहुन्छ। श्रोता मित्रहरू, आज तपाईँ र मैले कसरी परमेश्वरको वचनले आफ्नो मन मस्तिष्कलाई भर्न दियौं भने हामीमा सकारात्मक ऊर्जा प्रवाहित गर्ने बानीको विकास हुन सक्छ भनेर हेर्यो, र मान्छेले अरूले मलाई खेदो खर्यो, अरूले मलाई दुःख दियो भनेर हेर्नुभन्दा पनि म आफैले कस्तो बाधा लिएर आइरहेको छु मेरा गलत सोचहरूले भनेर हेर्नु पनि जरुरी छ। यो पाठको शुरूआतमा नै हामीले सबैभन्दा ठूलो संघर्ष कुनै पनि मानिसको निम्ति भनेको आफैसित आफैभित्र असल र खराबको बीचको द्वन्द्व त्यो हो। त्यसमा मान्छे तब मात्र विजयी हुन्छ जब परमेश्वरको आत्माले उसलाई अगुवाई गर्नलाई उसले अनुमति दिएको हुन्छ, अनि जब परमेश्वरको आत्माले तपाईँ र ममा काम गर्न थाल्छ अनि हामी बिस्तारै पश्चातापको बाटोमा सतराहमा अघि बढ्न सक्छौं। आजको पाठलाई हामी यहीँनिर राख्नेछौ। भोलि फेरि यही स्टेशन र यही सम्म भेटुने बाचा गर्दै श्रोता मित्र, परमेश्वरको निरन्तरको अगुवाई अनि आशिष तपाईँको जीवनमा यथावत रहिरहोस् भन्दै कामनाको साथ आज म तपाईँहरूको प्रिय प्रस्तोता शिशिरलाई बिदा दिनुहोस्। जय मसीह, धन्यवाद, शुभ सम्म।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट विशाल शालिक, अग्लो रूख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता, तपाईँ अहिले शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईँलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट विदा दिनुहोस्।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
5: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ
6: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
5: हाम्रा विशेषताहरू
6: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
5: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
6: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
5: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
6: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
5: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने
6: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
5: हेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
6: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
5: सम्पर्क नम्बर
6: मोबाइल 9832-84054 9832-84054 र 9831-26786 9831-26786
5: र 9813-9141-47 9813-9141-47
7: हामी छौ तपाईको साथ तपाई हुनुहुन्छ हाम्रो साथ हाम्रो साथ हाम्रो साथ तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz
8: अब प्रस्तुत छ कार्यक्रम येशूको सन्देश

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवनभरि नै येशु ख्रिस्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: प्रिय श्रोता, आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
1: कृपया मलाई पवित्र बाइबलको नयाँ करारमा रहेको उदार शब्दको साधारण अर्थ बताइदिनुहोस्।
0: प्रिय मित्र, पवित्र शास्त्र बाइबलको नयाँ करार खण्डमा उद्धार अथवा मुक्तिको अर्थ फराकिलो छ। छोटकरीमा उद्धार शब्दको साधारण अर्थ हो येशूद्वारा पापको दण्डको मोल तिरेर छुटकारा दिइएको हुनु हो, परमेश्वरको राज्यमा प्रवेश पाउनु र अनन्त जीवन पाउनु हो। उद्धार भन्ने शब्दमा परमेश्वरले दिनुहुने आजका र भविष्यमा पाइने सबै आत्मिक आशिषहरू गाभिएका छन्। पवित्र बाइबलको रोमी 6:23 हामी यसरी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। अनन्त मृत्यु चाहिँ पापको शक्ति र पापको दण्डबाट प्राप्त हुँदछ, तर उद्धार चाहिँ पापबाट छुटकारा हो। उद्धारको अर्थमा अरू आशिषहरू पनि गाभिएका छन्। जब एउटा मानिसले मुक्ति पाउँछ, तब उसले आफ्ना पापहरूका निम्ति क्षमा पाएको र पापहरूबाट शुद्ध भएको हुन्छ। त्यसकारण परमेश्वरको दृष्टिमा ऊ धर्मी ठहरिन्छ र परमेश्वरको परिवारमा ऊ एउटा धर्मपुत्र बन्छ। यसको विषयमा हामीले रोमी 8:30 पढ्न पाउँछौ। आउनुहोस् रोमी 8:30 पढौं। जस जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस जसलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो, र जस जसलाई धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। हो मित्र, उसलाई पवित्र र महिमित भएको सम्झिनेछ, तर ती सबै आशिषहरू मध्ये सबभन्दा ठूलो चाहिँ परमेश्वरसँगको अनन्त जीवन हो। हामी यी सबै आशिषहरू ख्रीष्टमा पाउँछौ। एफिसी 1:3 हामीलाई सोही कुरा बताउँदछ। आउनुहोस् एफिसी 1:3 हामी पढौं। हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। प्रिय मित्र, त्यसकारण उद्धार अपनाउनलाई एउटा कुरा मात्र चाहिन्छ, अर्थात् येशू ख्रीष्टमा विश्वास र भरोसा। यसबाहेक कुनै अर्को बाटो छैन। यूहन्ना 14:6 हामी पढ्छौ, येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। हो मित्र, निश्चय नै स्वर्ग पुग्ने र परमेश्वर कहाँ पुग्ने एक मात्र बाटो येशू ख्रीष्ट हुनुहुन्छ, र म आशा गर्छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
1: संसारमा मानिसले दिन प्रतिदिन आफ्नो समयलाई चिन्तामा नै बिताइरहेको म देख्दछु। के येशूलाई विश्वास र भरोसा गर्नेहरूले पनि आफ्नो चिन्ताको बोझ उठाउनु पर्दछ?
0: संसारमा मानिसहरूले दिन प्रतिदिन दुःख अनि भोग सहनु पर्ने भएकोले अनि भविष्यको अनिश्चितताको कारण उनीहरू चिन्तित हुनु स्वाभाविक नै हो। तर प्रभु येशू ख्रीष्टमा विश्वास र भरोसा गर्नेहरूले चिन्ताको बोझ उठाउनु पर्दैन। येशू ख्रीष्ट परमेश्वरले हामी ख्रिस्टियनहरूको दुःख अनि चिन्तालाई बुझ्नुहुन्छ, र यदि हामीले आफ्नो चिन्ता उहाँमाथि राख्दछौ भने उहाँले हामीलाई र ती हरेक मानिस जसले यसो गर्दछन् तिनीहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। आउनुहोस् यही कुरालाई प्रकट गर्ने बाइबलमा रहेका केही पदहरूलाई हामी हेरौ। भजन संग्रह 55:22 हामी पढ्छौ, तिम्रा चिन्ता र फिक्री परम प्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ, उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुने छैन। अनि यर्मिया 17:7-8 परमेश्वरले हामीलाई यसो भन्नुहुन्छ, तर त्यो मानिस धन्यको हो जसले परम प्रभुमा भरोसा राख्दछ, जसको आशा परम प्रभु हुनुहुन्छ। त्यो पानीको किनारमा रोपेको रूख जस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खडेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिल्यै चुक्दैन। त्यसै गरी फिलिपी 4:6-7 हामी पढ्छौ, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होउन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। मित्र, म तपाईलाई यो पनि याद दिलाउन चाहन्छु कि येशूले विश्वासीहरूलाई यो प्रतिज्ञाद्वारा आश्वासन दिनुभएको छ कि जब उहाँले जीवन दिनुहुन्छ तब त्यो जीवन व्यतीत गर्नलाई चाहिने आवश्यक जुनसुकै कुरा पनि दिन सक्नुहुन्छ। मत्ती 6:25-30 येशू ख्रीष्टले हामी विश्वासीहरूलाई के भन्नुहुन्छ? आउनुहोस् पढौं। यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउला के पिउला भनी आफ्नो प्राणको निम्ति र के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? आकाशका चराचुरुङ्गीहरूलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरू भन्दा बढी मूल्यवान छैनौ? र तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्छन्? तिनले न परिश्रम गर्दछन् न धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरू मध्ये एउटा जति आभूषित थिएनन्। आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन र? हो प्रिय मित्र, परमेश्वरले हामीलाई अवश्य नै ती सबै कुराहरू दिनुहुन्छ जुन हाम्रो जीवन व्यतीत गर्नलाई अति नै आवश्यक पर्दछन्, किनभने परमेश्वर प्रेमिलो पिता हुनुहुन्छ अनि उहाँलाई आफ्ना छोराछोरीहरूको हेरचाह कसरी गर्नु पर्दछ भन्ने कुरा अति नै राम्रोसँग थाहा छ। येशूमा भरोसा नगर्नु चाहिँ उहाँलाई नचिन्नेहरूले चाहिँ व्यवहार गर्नु सरह हो। वास्तवमा नै यस संसारमा जिउने जीवनसित सम्बन्धित कुराहरूको चिन्ता फिक्रीले मानिसहरूलाई प्राय परमेश्वरलाई चिन्नमा बाधा दिदछन्। चिन्ता फिक्रीदेखि बचाउने एउटै कुरा अर्थात येशू ख्रीष्टको सुसमाचारप्रति गम्भीर रूपले ध्यान दिन उनीहरू अस्वीकार गर्छन्। तर यसको विपरीत जब हामीले परमेश्वरलाई आफ्नो जीवनमा शासन गर्न दिएर उहाँलाई पहिलो स्थान दिन्छौ, उहाँले हामीलाई जीवनको स्वाभाविक चिन्ता फिक्रीदेखि मुक्त गर्न सक्नुहुन्छ भन्ने कुरालाई हामीले थाहा पाउनेछौ। मित्र, म निश्चित छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो र अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौ। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद प्रिय श्रोता, फेरि पनि म तपाईलाई येशू ख्रीष्टको विषयमा केही कुराहरू बताउन चाहन्छु ताकि तपाईले उहाँलाई अझ राम्रोसँग चिन्नलाई साहस र प्रेरणा मिलेको होस्। श्रोता, येशू ख्रीष्ट सधैँ नै धार्मिक विचारधाराहरूदेखि अलग हुनुहुन्थ्यो र हुनुहुन्छ। उहाँले कहिल्यै पनि कुनै पनि मानिसलाई कुनै धर्मको दिशातिर पठाउनु भएन, न त उहाँले कसैलाई कुनै धर्म पुस्तकतर्फ नै पठाउनुभयो। तर उहाँले त मानिसहरूलाई आफूतिर नै बोलाउने कार्य गर्नुभयो र भन्नुभयो, मेरो नजिक आऊ र मेरो पछि लाग। श्रोता, येशू ख्रीष्टको वचन स्वयं नै त्यसको प्रमाण हो। आउनुहोस् पवित्र बाइबलको यूहन्ना 14:6 हामी फेरि पनि पढौं। येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। येशूले आफ्नो जीवनद्वारा प्रमाणित गर्नुभयो कि उहाँ ईश्वरीय अवतार हुनुहुन्छ जो मानिसलाई पाप क्षमा र मुक्ति दान दिनलाई धरतीमा स्वर्गबाट आउनु भएको हो। मत्ती 11:28 येशूले यसो भन्नुभएको छ, हे सबै थाकेका र बोझले लादिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। हो श्रोता, येशू ख्रीष्टले मात्रै हाम्रो चिन्ता फिक्री र हर प्रकारका बोझहरूबाट छुटकारा दिन सक्नुहुन्छ। प्रभु येशूको जन्म, क्रूसको मृत्यु र पुनरुत्थान स्वर्गमा हुनुहुने परमेश्वर पिताको योजनाको भाग थियो, जसद्वारा पापको क्षमा र मुक्ति प्राप्त हुने उपायलाई पाउन सकियोस् र परमेश्वरको प्रेम प्रकट होस्। खुसीको खबर यही छ कि परमेश्वरले हामीलाई पापी स्वभावमा छँदा नै प्रेम गर्नुहुन्छ, जसरी एउटा पिताले आफ्नो बिरामी सन्तानलाई प्रेम गर्दछ। परमेश्वरले हामीलाई नयाँ जीवन र मुक्तिदान दिन चाहनुहुन्छ, चाहे हामीहरू जुनसुकै धर्मबाट आएका नै किन नहौं, येशूको नाउँलाई लिन सक्छौं र मुक्तिलाई प्राप्त गर्न सक्दछौं। प्रभु येशूको पवित्र रगत हाम्रो पापको बदलामा दान स्वरूप अर्पित गरिएको छ। प्रभु येशू ख्रीष्टसित मात्र पाप क्षमा गर्ने अधिकार छ। प्रिय श्रोता, यदि तपाईँले येशू ख्रीष्टलाई आजसम्म आफ्नो मुखले आफ्नो मुक्तिदाता भनी स्वीकार गर्नुभएको छैन भने अहिले नै प्रभु येशू ख्रीष्टलाई हृदयदेखि प्रार्थना गर्नुहोस् र पवित्र आत्माको दान माग्नुहोस्, ताकि उहाँले दिनुहुने अनन्त जीवन प्राप्त हुन सकेको होस् र सिर्फ उहाँको मार्गमा सम्पूर्ण विश्वास र भरोसा साथ चल्न सकेको होस्।

हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईलाई ख्रिस्टियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नु भएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनु होला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशु ख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशुको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौं। येशु ख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशु प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशुलाई मुक्तिदाता भने हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशुसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशु ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशुको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko.sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँप्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कलवरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

0: प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।
1: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: जय मसीह, म गायिका मेरिना तामाङ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईंलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौ। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौ र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौ। र यो समयमा भने कार्यक्रमलाई हामी एउटा अर्थपूर्ण गीतबाट शुरूआत गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

0: यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र आज कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौ र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
1: जयमसी श्रोताबिन, हामी आज तपाईँको माझमा खेलकुद तथा विश्वासको कार्यक्रम लिएर तपाईँको सामु हामी उपस्थित भइसकेको छौँ अनि आज हाम्रो बीचमा एल्कुन थापा हुनुहुन्छ। जयमसी हजुरलाई
2: जयमसी
1: स्वागत छ,
2: धन्यवाद।
1: हामी सुरुवात गरौँ, तपाईँको परिचयबाट हामी सुरु गर्नेछौँ।
2: धन्यवाद, विशेष गरी सर्वप्रथम त यस कार्यक्रममा बोलाउनु भएको लागि। मेरो नाम चाहिँ एल्कुन थापा मगर र म हाल वर्तमान सुनसरी जिल्ला मुआई थाई किक बक्सिङ एसोसिएसनमा अध्यक्ष छु, साथै कोशी प्रदेश एनसीएफ युथ कमिटीमा उपाध्यक्षको हिसाबले अहिले सेवाकाई र काम गरिरहेको छु।
1: धेरै राम्रो। भनेपछि तपाईँले कुन चाहिँ खेलकुदमा भन्नुभयो?
2: मुआई थाई किक बक्सिङ।
1: यो मुआई थाईको बारेमा केही तपाईँले भन्नुहुन्छ?
2: छोटकरीमा भन्दाखेरि मुआई थाई चाहिँ हाम्रो थाइल्यान्ड को राष्ट्रिय खेल हो अनि त्यसलाई चाहिँ हामी आर्ट अफ एट लिम्स पनि भन्छौँ। यो जुन यो हाम्रो हात अनि यो एल्बो भयो, नि भयो अनि यो सिनको पार्टले, अरू थुप्रै टाइप्स अफ मुआई थाई पनि छ तर मेनली चाहिँ आर्ट अफ एट लिम्स भन्छ। र यसरी समग्रमा बुझ्दाखेरि चाहिँ किक बक्सिङ सर नै हो।
1: भनेपछि यो खेलकुदमा अथवा मोतिगाईमा आउनको लागि तपाईँले कुन कुराले प्रभावित पार्यो?
2: प्रभावित पार्ने भन्ने कुरा जस्तै अब हामी सबैले थाहा छ, स्पोर्ट भनेकै संसारको वान अफ द टप थ्री एट्र्याक्सनमा पर्छ होइन। जस्तै अब म्युजिक भयो, सिनेमा भयो, अब स्पोर्ट भयो। लगभग 20-21 वर्षको उमेरमा हुँदाखेरि सानैबाट धरानमा हुर्किए अनि अब यो अनेस्टली भन्दाखेरि चाहिँ अब धरानमा त्यही अनुसार हुर्कियो, झै झगडा देखियो होइन, अलिकति ओहो प्लस अब एट्र्याक्सन हुन्छ नि त बक्सिङ गर्ने, किक बक्सिङ गर्ने। पछि म काठमाडौँ आएको थिएँ पढ्नुलाई, त्यतिखेर म बस्ने छेउमा चाहिँ यो किक बक्सिङ मुआई थाई थियो अनि त्यहीँ गएर चाहिँ मैले फर्स्टली चाहिँ एट्र्याक्सनकै हिसाबमा एट्र्याक्टिभ भएरै मुआई थाई चाहिँ मैले जोइन गरेको। र मोटिभ भनेको त्यही जवानीको जोसमा होइन, अलिकति अफेन्सिभ पनि भएर डिफेन्सिभ पनि भएर केही गर्न सक्छु कि भन्ने हिसाबले नै।
1: भनेपछि धरान सुनसरीमा तपाईँ जन्मनु भयो, हुर्कनु भयो, त्यहाँको माहौल हेर्दाखेरि त्यहाँको ड्रगको तपाईँले भन्नुभयो ग्याङ फाइटको कुराहरू छ त्यहाँनिर, त्यो हुँदाहुँदै पनि तपाईँ कसरी बस्नु भयो यस बारेमा केही भन्न चाहनुहुन्छ?
2: मेरो जन्म चाहिँ लेटाङ मोरङ हो, तर सानैमा लगभग 4-5 वर्षमा हामी धरान सिफ्ट भयो र मेरो बाल्यकाल चाहिँ धरानमै भयो भनौँ न होइन। अब हजुरको प्रश्नमा हजुर चाहिँ कसरी बस्नुभयो भन्दाखेरि म बस्न सकिनँ, म पनि त्यो मध्येको एक हो। अब अनुभव नबटुलेको हो त भन्दाखेरि होइन, बटुलेको छु मैले पनि। कुलतमा नफसेको हो त भन्दाखेरि होइन, फसेको छु म, तर त्यहाँबाट चाहिँ म अहिले कुलतबाट बाहिर निस्कन सफल भएको छु।
1: यो कुलतबाट निस्कनको लागि प्रायः जस्तो मानिसहरू पुनर्स्थापना केन्द्रमा जान्छन् है, तर तपाईँले स्वयं नै यसलाई कुलतबाट निस्कनको कारण के थियो, कसरी?
2: एकदमै रोचक कुरा छ एउटा मेरो लागि चाहिँ, अब अरूले सुन्दा पनि, अब हामी जति सुनिराख्नु भएको श्रोताबिनहरू हुन्छ, हजुरले पनि धरानको माहौल सबैलाई लगभग थाहा छ होइन। त्यहाँबाट बच्न एकदमै गाह्रो छ त्यो माहौलबाट, इन्भाइरोमेन्टबाट चाहिँ, जुन त्यो अब प्राइम टाइममा एउटा टिनेजको टाइममा भनौँ न होइन। अनि मलाई चाहिँ म कुलतमा फस्दै गर्दाखेरि मलाई एउटा अझै पनि याद छ, मैले सबै कुरा अनुभव गरे, युज गरे भन्दा पनि अनुभव गरे भनौँ न, सबै सबै सबै मैले गरे। मैले अब अहिले चाहिँ के भन्छ, हामी त्यतिखेर एम्पल भन्थ्यौँ, अहिले पनि एम्पलै भन्छ, मैले त्यो चाहिँ कहिले गरेन। त्यो बाहेक हाम्रो उता हाम्रो ठेट भाषामा चाहिँ धुलो भन्छौँ
1: हामी होइन,
2: अनि त्यही भन्नुहुन्छ। त्यो त्यहाँसम्म म पुगेँ, त्यहाँदेखिको त्यो लेयर हुन्छ नि, बुझ्नेहरूले बुझ्नुहुन्छ, त्योभन्दा मुनि लेयर स्टार्टिङदेखि माथि माथि, अनि त्यहाँ पुगेपछि लास्टमा अब एम्पल हो। मैले एम्पल चाहिँ किन गरिनँ भन्दाखेरि, हजुरको क्वेसनमा म आउँछु ब्याक टु, तर मेरो दिदी स्टाफ नर्स पढ्नुहुन्थ्यो अनि विराटनगर बसेर पढ्नुहुन्थ्यो, अनि एभ्री फ्राइडे विकेन्डमा चाहिँ सङ्गतिको लागि चर्चमा र फ्यामिली भेटघाटको लागि आउनुहुन्थ्यो. अनि म त्यसमा अलिकति कुलतमा फस्दै गर्दाखेरि मेरो परिवारलाई त्यस्तो खासै धेरै थाहा थिएन, तर अब दिदी त दिल्लीले थाहा
1: हुन्छ.
2: दिदीले चाहिँ आएर जहिले मलाई यहाँबाट ब्लड झिकेर चेक गर्नुहुन्थ्यो कि म तेरो कतिको ड्रगमा फसेछस्, तैँले एम्पल युज नगर्नु है, एम्पल युज गर्यो भने चाहिँ एड्स लाग्छ, त्यो हुन्छ होइन, एचआइभी हुन्छ भनौँ न, अनि कोही साथीको चलाइस भने पनि सर्न सक्छ, टिभी छ साथीलाई भने त्यो पनि सर्छ, र हाल्नु जानेन भने एयर भएर त त्यतिकै पनि हुन्छ है भन्ने हिसाबले म एभ्री हप्ताको आएर चेक गर्नु तँलाई एचआइभी भएको छ कि छैन भनेर डर देखाउनु त्यतिखेर चेक गर्नुहुन्थ्यो. म ओहो दिदी हप्तामा आउँछ है चेक गर्छ है मेरो भन्ने हिसाबले पनि म त्यहाँसम्म त्यो हिसाबले पनि म चाहिँ त्यहाँसम्म चाहिँ पुगिनँ. अनि कसरी रिटर्न ब्याक हुनुभयो भन्दाखेरि चाहिँ हाम्रो स्कुल छ, चर्च पनि छ, अनि म एसइसम्म चाहिँ एकदमै एक्सट्रिम एउटा लेभलसम्म पुगेको म्युजिक लभर पनि भएर क्लास सेभेनदेखि टेनसम्ममा चाहिँ म एकदमै अलिकति बरालिएँ. त्यसपछि आफ्टर टेन त्यो तिन महिनाको ग्याप हुन्छ नि,
1: हजुर हजुर,
2: बुवाले मलाई स्कुलमा हालिदिनु भयो. मलाई कुलतबाट निस्किनुमा प्रत्यक्ष परोक्ष हिसाबले रोल खेल्नुहुने चाहिँ मेरो बुवा हो. त्यो तिन महिनाको ग्यापमा स्कुलमा मलाई हालिदिनु भयो. एसिडिए पछाडि रिजल्ट वेटिङ हुन्छ
1: त्यहाँ कामको लागि.
2: कामको लागि मैले क्लास वान र टूमा पढाउँथे, क्लास वान टूमा मलाई म्याथ दिनुभएको थियो, सरी जीके दिनुभएको थियो, जनरल नलेजको अनि प्लस म्याथै होला अरू साइन्स केही दिनुभएको थियो. अनि त्यहाँबाट चाहिँ म के भयो भन्दाखेरि नौदेखि चार बजीसम्म त स्कुलमै हुने भयो, निस्कनु पाएन, जिम्मेवारी भयो. अनि अब सुरु सुरुमा त अब त्यो गाह्रो हुने नि त, बिहान जाने बेलुका जाने, पछि त जे भए पनि बाहिर यसो हिँड्ने गर्दा नि नानी बाबाहरूले सर भन्ने होइन, अब नानी बाबासँग हिँड्ने प्यारेन्ट्सहरूले पनि भेटिहाल्नु भने एकदम सर भन्ने हो. अब आफ्नै नैतिक हिसाबले पनि त ओहो भन्ने, कोसँग हिँड्दैछु भन्ने, स्कुलमा पढाइरहेछ बिहान बेलुका चाहिँ केटाहरूसँग हिँड्ने त भएन. एन्ड देन आफ्टर अब कलेज टाइम भयो, हजुरको म बिहानदेखि एघार वर्षसम्म कलेज छदेखि हुन्थ्यो, एघारसम्म भएपछि साढे एघारमा बिचमा खाना खाएर फेरि मेरो क्लास राखिदिनु भयो त्यो तिन वर्षसम्म क्लास. अनि फेरि बेलुका मैले होम ट्युसन गर्न थालेँ अनि अलिकति आफ्नै पकेट खर्च पनि आउने भयो अनि डेली मलाई स्कुलको हिसाबले पनि सेलेरी दिनुहुन्थ्यो. अनि त्यहाँबाट चाहिँ बिस्तारै बिस्तारै म आफै त्यो छोड्छु भन्ने हिसाबले पनि होइन, कसैले मलाई अब तैँले छोड्नुपर्छ अब तैँले भत्तिसेर पनि होइन, अब मैले अघि नै भने डाइरेक्टली इन्डाइरेक्टली अब डेडले मलाई त्यसरी इन्भल्भ गराएर अब थियो होला अब यसरी चाहिँ छुटाउनु पर्छ छोरालाई, तर अब हाम्रो इन्टरेक्टिभ हिसाबले चाहिँ त्यो प्लान हिसाबले चाहिँ चलेको होइन. डेडले मलाई त्यसरी इन्फर्म गर्नुभयो, इन्भल्भ गर्नुभएपछि म त्यसरी चाहिँ अलिकति
1: छुटकारा भयो. कति वर्ष भयो त्यो छुटकारा?
2: धेरै भयो, आठ दस वर्षै भइसक्यो.
1: हो मलाई यो तपाईँको कुरा सुन्दाखेरि यति धेरै मैले आशिष महसुस गरेँ कि पुनस्थापना केन्द्र बिना नै एउटा बाबाको एउटा गहन एउटा ज्ञानको कारणले बुद्धिको कारणले आफ्नो छोरालाई सुधार्नमा उहाँको ठूलो प्रमुख हात रह्यो. भनेपछि तपाईँले नैतिकताको आधारमा पनि अब म छोड्नुपर्छ भन्ने भयो. अनि अहिले पनि तपाईँलाई कहिले काहीँ त्यस्तो प्रकारको सोचाइ आउँदैन कि अब कहिले काहीँ खानुपर्छ भन्ने सोचाइ आउँछ कि आउँदैन? टु बी अनेस्ट,
2: कोही कोही बेला खानुपर्छ भन्ने कुरा होइन, कोही कोही बेला खानुपर्छ भन्ने कुरा त्यस्तो त होइन, तर अब कुरै कुरामा साथीभाइ कुरै कुरामा कोही कोही बेला भेट्दाखेरि एकछिन त्यो याद गर भन्ने चाहिँ एकछिन आफैलाई त्यो मजा, तर अब यो भनेको त एउटा टेम्पटेसन हो, त्यसमा त्यसलाई आफूले कसरी लिने? एकछिन अब रमाइलोको साथीभाइहरूले हामी पहिला भेटघाट हुँदाखेरि बाहिरको साथीहरू पहिला यो खान्थ्यौँ है, जस्तै हामी ल ठेट भाषामा भन्दा धुलो खान्थ्यौँ है भन्दा एकछिन धुलोकै याद गर्नु, धुलोले यस्तो ठेट खान्थ्यो है, तर त्यहाँसम्म सुझ्नु पायो, अब त्यसपछि फेरि दौडेर त पछि लाग्नु चाहिँ पाएन नि त।
1: तपाईँले अझ पनि त्यो कुराले दौडनुको लागि त्यो धुलोको मजालाई लिनको लागि के कुराले चाहिँ तपाईँलाई रोक्छ त?
2: यस्तो देन आफ्टर मैले प्रभुमा पनि रिबन भए,
1: ओके ओके,
2: त्यसपछि अभिभाराहरूले पनि होइन अब आफ्नो रेस्पोन्सिबिलिटिजहरू हुन्छ, अब त्यसपछि एक भनेको चाहिँ प्रभुको डर छ होइन, आफ्नो प्रभुमा जुन डिसिप्लिन भन्ने कुरा छ, अर्को भनेको आफ्नो नैतिकताले नै हो, आफ्नो परिवारको लागि होइन। म चाहिँ के सोच्छु भन्दाखेरि मैले खाएँ, एउटा शिरले खायो, एउटा टाउकोले खायो, तर एउटा टाउकोले खाँदाखेरि एउटा टाउकोसँग जोडेको सयौं टाउकोले दुःख पाउँछ क्या।
1: त्यो कुराले पनि तपाईँलाई त्यो खानाबाट मजा एकछिनको मजालाई लिएर अरूलाई असर पर्छ भन्ने त्यो त्यो फिलले पनि तपाईँलाई रोक्न सक्छ।
2: एक्ज्याक्टली।
1: भनेपछि अब तपाईँ त यो दुर्व्यसनीबाट निस्कनु भयो, अब त्यो अरू दुर्व्यसनीय फसेहरूको लागि तपाईँको चाहिँ म्यासेज के छ त?
2: मैले फेरि पनि भने मेरो लागि मलाई कसले भन्नुभएको थियो मलाई थाहा छैन होइन, मैले ठ्याक्कै कसले, तर मैले अहिले अघि नै मेन्सन गरेँ, एउटा टाउकोले गर्दाखेरि सयौं टाउकोहरू दुःख पाउनु परेन भएन, एउटा शिरले गर्दा सयौं शिरहरू उठोस् नझुकोस् भन्ने हिसाबले हो। अब अहिले हिजोको दिनमा चाहिँ अहिले पनि हजुर पनि त्यही मा फिल्डमा हुनुहुन्छ, युजर साथीभाइहरूलाई चाहिँ अब युजलेसै देख्छ मान्छेहरूले होइन समाजले अहिले पनि, तर तपाईँहरू आफै आफैले आफैलाई युजलेस नठान्नुहोस्, यु आर रियली प्रिसियस होइन, अनि आफैले त्यसरी आफैलाई मोटिभेट गर्नु पर्यो, आइएम रियली प्रिसियस, ल उहाँहरूले हाम्रो आस्था नहोला, हामी जसरी परमेश्वरलाई विश्वास गर्छौँ क्राइस्टलाई, हामी के भन्छौँ भन्दाखेरि वी आर प्रेसियस फर गड भन्छौँ होइन, तर उहाँहरूले विश्वास जति अन्य विश्वासी साथीहरूले सुन्नुहुन्छ भने पनि यु आर प्रेसियस फर योर फ्यामिली, उसलाई तपाईँले प्रभु चिन्नु भएको छ, अभियसली परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ होइन, फर योर फ्यामिली प्रेसियस, फर योर फ्यामिली प्रेसियस, फर योर फ्रेन्ड अनि प्रेसियस फर सम वान यु लभ, अनि अब म आफै युजलेस छु भनेर चाहिँ अलिकति आफै डिस्करेज चाहिँ नहुनुहोस्।
1: भनेपछि परमेश्वरको नजरमा सबै बहुमूल्य छन्,
2: एकदमै
1: एकदमै बहुमूल्य छ, मानिस एकदमै उहाँको स्वरूपमा बनिएको हो र एकदमै बहुमूल्य छ, र यो बहुमूल्य जीवनलाई चाहिँ नशामा एक क्षणिक मजाको लागि चाहिँ यसलाई शरीरलाई चाहिँ मन्दिरलाई चाहिँ नभत्काउँ भन्ने तपाईँको
2: तपाईँको।
1: भनेपछि अब हामी खेलकुद तथा विश्वासको कार्यक्रममा छौँ एलनजी, एकदमै खुसी लाग्यो तपाईँले यो कुराहरू सुनाउँदाखेरि, र अब ड्र र अब खेलकुदसँगको तपाईँको सम्बन्ध, यो खेलकुदको कारणले पनि तपाईँलाई ड्रग छोड्नको लागि कतिको हेल्प पुग्यो?
2: मैले मुई थाई खेल्दाखेरि अलमोस्ट म दुर्व्यसनबाट बाहिर निस्केँ, त्यही भएर मलाई चाहिँ त्यस्तो खासै फरक परेन, किनकि मैले अघि नै हजुरलाई मेन्सन गरेँ मैले एससी सके पछाडि नै लगभग 70-71 म यस कुलतबाट चाहिँ फर्स्ट निस्किसकेको थिएँ, र मैले खेलकुदमा जोइन गरेको चाहिँ अलमोस्ट 74-75 चाहिँ हो, त्यही भएर चाहिँ मलाई चाहिँ त्यस्तो खासै
1: अप्ठ्यारो भएन। भनेपछि अब खेलकुदको बारेमा कुरा गर्दाखेरि म पनि पहिला फुटबल प्लेयर भन्ने हिसाबले हिँडेँ, अनि राष्ट्रिय खेलाडी बन्छु भन्ने हिसाबले हिँडेँ, तर जब मैले ड्रग खाएँ, अल्कोहल खाएँ अनि ग्याङमा यो कुराहरू गर्दाखेरि मेरो सपनाहरू चुक्न सुरु भयो, तर प्रभुको अनुग्रहमा चाहिँ मैले अब पुनर्स्थापना केन्द्रमा काम गर्ने अथवा सेवा गर्ने मौका पाएँ। अहिले चाहिँ अब आफूले त्यो ठाउँमा नपुगे पनि म खेलकुदमा अगाडि धेरै बढ्न नसके पनि अरूलाई बढ्नमा चाहिँ प्रोत्साहन गरिरहेको छु, अनि हजुरले पनि यो कुराहरू खेलकुदद्वारा चाहिँ अरूलाई के प्रोत्साहन गरिरहनु भएको छ कि छैन?
2: हो, विशेष गरी चाहिँ हामी विश्वासीहरूलाई जसले प्रवेशलाई विश्वास गरेका छौँ, फर्स्ट अफ अल आउने कुरा भनेको चाहिँ जीवनशैली होइन, म क्रिस्चियन हो, म इसाई हो, म यीशु ख्रीष्टलाई विश्वास गर्छु भनेर अरूलाई देखाउने चाहिँ, अब हामी बाहिरी संसारमा छौँ नि त, त्यो माथि खेल क्षेत्रमा, खेल क्षेत्रमा अधिकांश त हाम्रो बाहिरी साथीहरू हुन्छ, हाम्रो साथी सर्कल हो, चाहेर नचाहेर हामी त्यो साथी सर्कलमा उमिनुपर्छ, झुमिनुपर्छ, उनीहरूसँग रमाइलो गर्नुपर्छ होइन, तर पनि त्यो गर्दा गर्दाखेरि त्यहाँ मिसिँदै मिसिँदै चाहिँ आफ्नो जीवनशैलीले चाहिँ देखाउने हो, उनीहरूले बोल्ने भाषा, उनीहरूले खाने कुराहरूमा त्यो सबै सँगसँगै हुनुपर्छ भन्ने त छैन नि त. हाँसी रमाइलो भन्ने कुरा छँदैछ होइन. र विशेष गरी चाहिँ मैले अघि नै भने हामी विश्वासीहरूको लागि चाहिँ जीवनशैली हो, जुन मैले चाहिँ आइएम रियली पर्फेक्ट भन्ने चाहिँ होइन, तर यसमा चाहिँ अब मैले कति चाहेर नचाहेर जानेर नजानेर धेरै कुरा भूल त्रुटिहरू भइरहेको हुन्छ होला, तर पनि कसरी प्रोत्साहन गरिराख्नु भएको छ भन्ने कुरामा चाहिँ आफ्नो जीवनशैलीले नै हो होइन. अलिकति के गर्दा चाहिँ बोलीचालीले पनि हजुर भनिदिँदा पनि कति मिठो बोली हो के हो, अब साथीहरूले दाई हजुर हजुर यसो गरौँ हजुर हुन्छ हजुर भन्दाखेरि पनि अलिकति आफ्नो प्रभाव चाहिँ पर्ने रहेछ. अनि शनिबार के छ यसो भन्दाखेरि होइन शनिबार बरु म 1 बजे पछाडि खाली हुन्छु, 2 बजे पछाडि बरु खाली हुन्छु, अनि त्योभन्दा अगाडि के छ यसो गरौँ न मिटिङ गरौँ काम गरौँ यसो गरौँ प्रोग्राम गरौँ होइन चर्च छ मेरो भन्दै गर्दाखेरि चाहिँ अब यो चाहिँ इन्डाइरेक्ट गोस्पेल हो.
1: यस मैले भन्दैन हजुर एकदम तपाईँले भन्न खोजेको के रह्यो भने म क्रिस्चियन हो, क्रिस्टको बारेमा उसले उहाँले चाहिँ जान्न खोज्यो भने तपाईँले बताउन सक्नुहुन्छ यो चाहिँ गोस्पेल हो.
2: हजुर त्यसरी नै भइरहेछ. र फर्स्ट जीवनशैली हो, सेकेन्ड भनेको चाहिँ स्पोर्ट्सम्यानसिप हुनु पर्यो, अनि त्यो सँगसँगै चाहिँ डिसिप्लिन आउँछ एज अ स्पोर्ट्सम्यानसिप. अब हामी हजुरलाई थाहा छ मैले हाम्रो यो बास्केटबल एसोसिएसनको फुटबल एसोसिएसनको अरू स्पोर्ट जनको साथीहरू धेरै चिन्छु म, राष्ट्रिय छ मैले घमण्ड गरेको होइन तर हजुरको पनि छ सबैको हुन्छ नि, तर हामीले अधिकांश देखेछौँ स्पोर्ट प्लेयरहरू पनि केही न केही कुलता फसेकै छ
1: हुन्छ जस्तो तपाईँ
2: हुन्छ र हजुर बाहिरिनु होला म बाहिरिनु होला, तर धेरै अधिकांश साथीहरू अझै त्यही छ कि सानो सानो कुरा भए पनि ऊ गएर फिल्डमा खेल्छ एकदमै राम्रो खेल्छ है, तर बाहिर आउनु बित्तिकै उसले बनानु है भन्नु थाल्छ. एउटा राम्रो बास्केटबल प्लेयर कोर्टमा गएर एकदम राम्रो खेल्छ नाम छ, तर बेलुका गएर ऊ चिल रिल्याक्स पानी गरेर हुन्छ, त्यो के पानी मेन्सन नगरौँ होइन बुझ्नु बुझिहाल्नुहुन्छ. अहिले चाहिँ त्यो भनेको चाहिँ एउटा स्पोर्ट्सम्यानसिप पनि भएन नि त होइन, उसले आफ्नो डिसिप्लिनमा पनि भएन, त्यो कोर्टमा मात्र होइन जस्तो लाग्छ क्या मलाई चाहिँ. जस्तो अब हाम्रो किक बक्सिङको उयसमा गर्दा रिङमा मात्र स्पोर्ट्सम्यानसिप देखाएर भयो त हजुर भएन नि त.
1: कस्तो राम्रो तपाईँले यो प्रसङ्ग ल्याउनु भयो कि हामीले चाहिँ एउटा मास्क लगाएर बसेको जस्तै भयो. तपाईँले भन्न खोजेको चाहिँ जुन चाहिँ खेलाडीको मैदानमा चाहिँ गएर चाहिँ मास्क लगाएर बस्ने राम्रो हुने अनि त्यहाँ आएपछि फेरि अर्को मास्क खोलेर राख्ने जस्तो भयो भन्नु खोजेको, अनि त्यसको माझमा चाहिँ तपाईँले एउटा नुन र ज्योति भएर त्यहाँ जानुपर्छ भन्ने चाहिँ तपाईँको अवधारणा तपाईँको विचार भन्नुभयो. हामी चाहिँ एउटा ज्योतिको सन्तान अथवा नुन भएर त्यहाँ गर्दाखेरि चाहिँ डिफ्रेन्ट भयो, छुट्टै भयो, ओहो रिङमा पनि त्यस्तै छ र बाहिर पनि वास्तविक पनि उहाँ त्यस्तै रहेछ भन्दाखेरि कसरी भयो भन्दाखेरि प्रश्न आउँदाखेरि म चल चाहन्छु.
2: एक्ज्याक्टली
1: मैले भनेको सही हो हजुरलाई.
2: एक्ज्याक्टली
1: हजुर हजुर
2: धन्यवाद हजुरले मिलाएर भनिदिनु भयो.
1: हजुर हजुर
2: होइन
1: हजुर
0: आदरणीय श्रोता आजको कुराकानी तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाई आशिषित हुनुभएको छ र आजको श्रृंखलाको दोस्रो भाग चाहिँ हामी अर्को श्रृंखलामा यहाँहरू समक्ष निश्चय पनि प्रस्तुत गर्ने नै छौं र कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रम खेलकुद र विश्वासबाट यो समय म पुनः बिदा हुन चाहन्छु. जय मसीह. नमस्कार.

0: प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
0: हजुर गुरुआमा।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841-68-62 9841-68-62
2: र 9818-25-12-40 9818-25-12-40

0: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ, तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। श्रोता, आज आराम र विश्राम अत्यावश्यक छ भन्ने शीर्षकमा केही उत्साह तपाईँलाई कार्यक्रम मार्फत दिन गइरहेकी छु। मर्कुस 6 अध्यायको 31 पदले यसरी भन्दछ, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि आओ र केही थकाइ मार। परमेश्वरले विश्राम दिनलाई उचित कारणको साथ पालना गर्न निर्देशन दिनुभयो, हाम्रा परिश्रमबाट आराम गरौं। अब यदि परमेश्वरले 6 दिनको सृजनात्मक गतिविधिपछि आराम गर्नुपर्छ भन्ने महसुस गर्नुभयो भने हामीले झन् कति धेरै विश्राम लिनुपर्छ। यसो विश्राम लिनुपर्ने कुराको महान पक्ष पोषक हुनुहुन्थ्यो। एकपटक उहाँले आफ्नो चेलाहरूलाई सुसमाचारीय यात्रामा पठाउनु भयो। जब तिनीहरू भएको सबै अद्भुत आश्चर्य कर्मबाट उत्साहित भएर फर्किए, तब उहाँले तिनीहरूलाई गति कायम राख्न प्रोत्साहित गर्नुहुने थियो भनी तपाईँले कल्पना गर्नुहुनेछ। तर उहाँले त्यसो गर्नु भएन। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाइ मार, किनकि त्यहाँ आउने जानेहरू धेरै थिए र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन। अनि उहाँहरू ढुङ्गामा चढेर सुटुक्क एकान्त ठाउँमा जानुभयो। आउने जानेहरू भन्ने शब्दलाई ध्यान दिनुहोस्। के यो तपाईँको सामान्य दिन जस्तै छ जसमा तपाईँले बिरलै सास फेर्ने मौका पाउनुहुन्छ? कतै उहाँका चेलाहरूले सन्तुलन गुमाउने थिए भने यसो चिन्तित हुनुहुन्थ्यो। उहाँले के जान्नु भएको थियो जुन हामी अझै पनि बुझ्न सकिरहेका छैनौ? उहाँले कहिले हतार गर्नु भएन। उहाँ कहिले भीड़बाट हैरान वा नियन्त्रित देखिनु भएन। उहाँले आफ्नो प्राथमिकताहरूलाई व्यवस्थित गर्नुभयो र उहाँले गर्न लागेको काम सधैँ पूरा गर्न सफल हुनुभयो। आराम र विश्रामले उहाँको चेलाहरूको निरन्तर प्रभावकारितामा भूमिका खेल्ने थियो भने यसुलाई थाहा थियो। तर विश्राम दृढ संकल्प र योजना बिना हुने छैन। तपाईँले यस्तो समस्याहरूलाई अन्य कुनै पनि कार्य जत्तिकै महत्वपूर्ण दृष्टिले हेर्नुपर्छ। प्रार्थना चाहिँ के गर्नुहोस् भन्दाखेरि, हे पिता, मलाई मेरो जीवनमा आरामलाई प्राथमिकता दिन मदत गर्नुहोस्। पृथ्वीमा मेरो उद्देश्य पूरा गर्न तपाईँले मलाई दिनुभएको मेरो शरीर अर्थात यस मन्दिरलाई अनादर गर्नबाट रोक्न मलाई मदत गर्नुहोस्। तपाईँको जीवनमा विश्रामलाई नियमित रूपमा ठाउँ दिनुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनम बिदा हुन्छु। जय मसीह, नमस्कार।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि मिसले। त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने, तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
7: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
8: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
7: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार, जुन मार्फत कक्षा सञ्चालन हुने।
8: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 बजेसम्म र बेलुकाको समय 7:30 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
7: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
8: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
7: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
8: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
7: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
8: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
7: सम्पर्क नम्बर
8: मोबाइल 98-32-84-054, 98-32-84-054 र 98-31-26-786, 98-31-26-786
7: र 98-13-98-41
8: प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
7: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
8: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।

0: 48.
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
6: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
10: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
10: ए हो र? ल, म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
11: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98-5-10-96-625, 98-5-10-96-625 र 98-62-24-82-10, 98-62-24-82-10।
11: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
12: जयमसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट।

0: म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ उदयको पुनः प्रसारण।
2: जयमसेनी नमस्ते। गुड न्यूज एफएम 105 थुप्रो मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा सोमबार हामी 2-3 बजीसम्म यो कार्यक्रममा आउने गर्छौं। परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै बाइबलमा रहेर गर्ने गर्छौं। प्राविधिक मित्र सरोज राज मसीज्यूलाई धन्यवाद दिन चाहन्छु। सदाझै कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

आज निकै अर्थपूर्ण भजन हामीले सुनेका छौं। कार्यक्रम नयाँ उदयको शुरूआतमा नै परमेश्वरले सिकाउनु भएको संगतमा हिँड्नु धेरै असल कुरा हो। हामी दिनदिनको जीवनको हिँडाई अनि हाम्रो यात्राको संगत कस्तो छ भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ, किनभनेदेखि हामी हिँड्दै गर्दाखेरि विभिन्न किसिमका साथी मित्रहरूसँग भेट हुन्छ। कहिलेकाहीँ यात्रा कठिन हुन्छ भने यात्रा सजिलो पनि हुन्छ। शारीरिक जीवन जिउने क्रममा धेरै मैले यस्तो बाटोहरू मैले पनि भोगेको छु। कति ठाउँ बाटो बिगाएको छु, कति ठाउँ हिँड्दै जाँदाखेरि अन्यलतामा परिएको छ, यात्रा यस्तै हुँदो रहेछ। तर पनि प्रभुले जब हामीलाई बचाउनु भयो, होइन, प्रभु येशूले अगापे प्रेमद्वारा तपाईँ र मलाई बचाउनु भयो भने उहाँले एउटा डोरम्याप हाम्रो लागि बनाइदिनु भएको छ, ताकि त्यो डेस्टिनेसनमा अथवा त्यो लक्ष्यमा पुग्नको निम्ति बनाइदिनु भएको छ। र अब हामी अल्मलिनु पर्दैन। मैले पहिले पनि धेरैचोटि भनेको छु, म कहिलेकाहीँ यात्रामा जाँदाखेरि आफूलाई त ड्राइभिङ गर्न आउँदैन अनि कसैको साथ लागेर जाँदाखेरि हामीले एउटा बाटो छोडेर अर्कै बाटोतिर गएर धेरै नै दुःख पाएका छौँ कति अवस्थामा, होइन। बाटो बिराउँदाखेरि त्यति गाह्रो हुन्छ, त्यसैले बाटो सुगम हुनको निम्ति प्रभुसँग हिँड्नुपर्छ, असल संगत हुनुपर्छ हाम्रो भन्ने नै कुराकानी हो। र आज कार्यक्रम नयाँ उदयमा म उत्साहका कुरा नै ल्याउने गर्छु सधैँ पनि, आज पनि म त्यस्तै उत्साहका कुराहरू तपाईँमा आज प्रस्तुत गर्न चाहन्छु। हाम्रो जीवनमा स्वतः अहिले भर्खरै पनि म दौडी दौडी आइरहेको थिएँ, अहिले त पठाउ चल्छ प्रशस्तै आइरहेको थिएँ, अनि सोचे जस्तो कहिले पनि नहुने कि यो समयमा आएर म यो गर्छु त्यो गर्छु भन्दाखेरि नहुने, कहिलेकाहीँ प्रशस्त समय हुँदाखेरि पनि हामीलाई पुग्दैन, कहिले चाहिँ समय नहुँदाखेरि हतारिन्छौँ हामी, होइन, त्यस्तो अवस्था पनि हुँदछ। चाहे जीवनमा जस्तो उतार चढाव आए पनि येशु ख्रिस्ट हामीमा हुनुहुन्छ, त्यो नै महान कुरा हो, अनि पवित्र आत्माको शक्ति उहाँले हामीलाई दिनुभएको छ, त्यो नै महान कुरा हो। हामीले जसरी परमेश्वरको वचनद्वारा सान्त्वना र राहत पाएका छौं, यी कुराहरू त वर्णन गर्न नै सक्दैनौ, होइन। हामीलाई संसारमा भएका दुःखहरू चाहिँ फिका लाग्छ परमेश्वरको प्रेमको अगाडि। परमेश्वरले यति धेरै ठूलो अगापे प्रेम गर्नुभयो, आजसम्म कुनै मानिसले पनि यसरी गरेको थिएन। मेरो आफ्नै आफन्तले, मेरो आफ्नै परिवारले, मेरै आमा बुवाले पनि यति ठूलो प्रेम चाहिँ गर्न सकेको थिएन, बलिदानी प्रेम। किनभने हाम्रो आमा बुबा हाम्रो लागि नै ज्यान दिएर मर्नुभएको होइन, हाम्रो आमा बुवाले त्यस्तो गर्न पनि सक्नु भएन, तर प्रभु येशू ख्रिस्ट मात्रै हुन्थ्यो, तपाईँ र म पापी छँदै हामीलाई प्रेम साथ बोलाएर उहाँको राज्यमा लानको निम्ति चुन्नुभयो। र आज तपाईँ र म चुनिएका जनहरू हौं, र हाम्रो हिँडाइ बेग्लै हुनुपर्छ। अघि हामीले गीत सुन्दै थियौं, सिकाउनु संगत गर्न तपाईँको दिनदिनै मेरो नाथ। दिनदिनको जीवनमा हामी कसरी हिँड्दैछौं त्यो पनि महत्वपूर्ण कुरा हुन्छ। गीतले पनि हामीलाई कति अवस्थामा चाहिँ सम्झाइरहेको हुन्छ, तर त्यसलाई मनन गर्दैनौँ भनेदेखि चाहिँ थाहा हुँदैन नि त, होइन सदा। कहिले काहीँ पुस्तक पढेर होइन गीतहरू सुनेर पनि हामीलाई यस्तो अर्थपूर्ण लाग्छ कि साँच्ची नै त्यो गीतमा चाहिँ प्रभुको उपस्थिति झल्किन्छ, अनि कसै कसै मानिसहरूले गाएको गीतले चाहिँ हामीलाई एउटा अभिषेक पनि ल्याउँदछ, हामीलाई एउटा प्रभुको उपस्थितितिर पनि लाँदछ भने आनन्द लाग्छ, होइन। सबैले गाएको गीतमा त्यति मजा नआउला, कहिलेकाहीँ कसै कसैको गीतले यति धेरै टची हुन्छ, यति धेरै छुन्छ कि हामी प्रभुको साथमा हिँडे चाहिँ लाग्छ। त्यसैले गर्दा यात्रा सुगम हुनको लागि चाहिँ मैले चाहिँ येशू ख्रीष्टलाई चुनेको छु, तपाईँले पनि पक्कै येशू ख्रीष्टलाई चुन्नुभएको छ, अनि उहाँसँगै हिँड्दाखेरि कहिले पनि बेफाइदा भएको छैन हामीलाई। म जब संसारमा थिएँ कति घटिकमी थियो होला, कति अभाव थियो, अशान्तिमा जिउँथ्यो होला, तर अहिले अशान्ति हुन्छ, अहिले पनि पीडा हुन्छ, दर्द हुन्छ, तर पनि ढुक्क हुने स्थान हामीले पाएको भएको हुनाले यो चाहिँ परमेश्वरलाई नै धन्यवाद दिन मन लाग्छ सबै कुराको लागि। म जस्तो एउटा कमजोर मानिसलाई पनि उहाँले आफ्नो सन्तान बनाउनको निम्ति यसरी चुन्नुभयो। हामीले परमेश्वरको वचनमा पढ्दै गर्दाखेरि जहिले पनि नयाँ भएर जिउने, नयाँ जीवन पाउने कुराहरू थाहा पाउँछौं, किनभने हामी इसाई भइसकेपछि, परमेश्वरको जन भइसकेपछि, विश्वासी भनेर कहलाइएपछि चाहिँ हाम्रो पुरानो जीवन हुनु पटक्कै हुँदैन, हामी नयाँ भइसकेको हुनुपर्छ। यदि तपाईँमा पुराना स्वभावहरू नै बाँकी छन् भने येशू ख्रीष्ट मसँग हुनुहुन्छ भने भन्न अलिकति तात्पर्य नहोला, होइन, त्यो कुराहरू नमिल्ला, तालमेल मिल्दैन। त्यसैले तपाईँ परमेश्वरको उपस्थितिमा हिँड्नको निम्ति पुरानो जीवन त्यागेको हुनुपर्छ, किनभने हाम्रो प्रभु पवित्र हुनुहुन्छ, तपाईँको जीवन अपवित्र छ भने त्यहाँ रहन सक्नुहुन्न प्रभु। पवित्र कुरालाई त पवित्र ठाउँमा नै राख्नु पर्यो नि त, होइन। त्यसैले गर्दाखेरि हाम्रो हृदय जब पवित्र बनाउँछौं अनि प्रभु येशू हामीमा आएर बास गर्नुहुन्छ, त्यो जीवन कति सुन्दर हुन्छ, होइन, र उहाँकै अनुग्रहमा हिँड्छौं।
जीवनमा कहिलेकाहीँ हामीलाई हरेक किसिमको सोचहरूले गर्दाखेरि कहिलेकाहीँ नकारात्मक सोच आइदिन्छ, कहिलेकाहीँ रिस उठ्छ हामीलाई, कहिलेकाहीँ झर्को लाग्छ, कहिलेकाहीँ दिक्क लाग्छ, कहिलेकाहीँ रुन पनि मन लाग्छ, हाँस्न पनि मन लाग्छ, तर पनि सबै कुरा चाहिँ हामीले वचनलाई हेरेर वचन अनुसार हाम्रो जीवनलाई ढाल्नुपर्ने हुन्छ र सबै कुरालाई सन्तुलनमा ल्याउनु चाहिँ हाम्रो बुद्धिमानी हो। हामी परमेश्वरका जन हौ, संसारका मानिसहरू जस्तो होइनौं। पीड़ा पर्यो भनेदेखि रोएर बस्ने अनि खुशी भयो भने पनि हामी एकदमै माथि पुग्ने त्यस्ता व्यक्तिहरू हामी होइनौं र परमेश्वरले हामीलाई यो आधारमा चुन्नुभयो कि हामीले उहाँको काम गर्नको निम्ति, उहाँको राज्यको निम्ति अगाडि बढ़नको निम्ति हाम्रो माध्यम फरक छ। मैले यहाँ बोलेर परमेश्वरको राज्यको प्रचार गरिरहेछु भने तपाईँहरूले घर घरमा पुगेर पनि गर्दै हुनुहुन्छ होला सदा। यी सबै कुरा माध्यम बेग्लै भए पनि हाम्रो अन्तत लक्ष्य अनि हामीले गर्ने कामको मेन थिम चाहिँ एउटा नै हो। त्यसैले गर्दाखेरि यसरी एउटा नयाँ भएर जिएको जीवनमा चाहिँ छुट्टै आनन्द हुन्छ। पुराना कुराहरूलाई मन पर्न छोड्छ होइन, पुराना कुराहरू अरूले नगर भन्नै पर्दैन, हामी आफै नै गर्न छोड्छौं किनभने त्यो कुरामा हामीलाई मजा आउँदैन, किनभने परमेश्वरले पवित्र बनाइसकेको जीवनले त्यो कुराहरू एक्सेप्ट गर्न सक्दैन। कति महान कुरा छ होइन, त्यो कसरी थाहा पाउने भन्दाखेरि चाहिँ कति व्यक्तिले यस्तो प्रश्न पनि गर्नुहुन्छ, परमेश्वरले वरदान दिनुभयो कोरिन्थीको पुस्तक अनुसार, त्यो वरदानलाई हामीले कसरी पहिचान गर्ने भन्ने पनि धेरै युथहरूले क्वेशन पनि सोध्नुहुन्छ कि। अनि म चाहिँ के भन्छु भन्दाखेरि, जुन कुरामा तपाईँको धेरै झुकाव हुन्छ, जुन कुरा गर्दाखेरि तपाईँलाई एउटा अभिषेकको महसुस हुन्छ, जुन कुरा गर्दाखेरि चाहिँ तपाईँले एउटा आराधनामा डुब्न सक्नुहुन्छ, त्यो नै तपाईँको वरदान हो भनेर बुझ्न सक्नुपर्छ। कहिलेकाहीँ चाहेको कुरो एउटा, वरदान एउटा अनि अर्कोतिर जाँदा पनि मानिसलाई गाह्रो हुँदो रहेछ र चुनिएको व्यक्ति भएको हुनाले हामीलाई चाहिँ परमेश्वरले अलग्गै बनाउनु भएको छ र हामीले यो भन्न पनि पाउँदैनौ, खाइसार लाइसार मरेपछि लम्पसार, अब यो युथ जति हाम्रो यौवनकाल हुन्छ त्यसमा मोज मजा नगरे कहिले गर्ने भन्ने जीवन हाम्रो होइन, हाम्रो त्यस्तो जीवन पटक्कै होइन, हामीले त्यो किसिमले जिउन पाउँदैनौ किनभने परमेश्वरले तपाईँ र मलाई छुट्याइसक्नु भएको हुनाले हाम्रो जीवन अलग छ, हामी परमेश्वरको निम्ति नाजिरी जस्तो भइसकेका छौं किनभने हामीले खराब कुराहरूलाई त्यागेका छौं। त्यसैले गर्दाखेरि अब संसारकै कुरा जस्तो होइन, अहिले नगरे कहिले गर्ने, सबै कुराहरू छोरो मानिस भएर त सबै कुराहरू अलिकति चाहेकै राम्रो भनेर मेरो साथीहरूले भनेको मैले सुनेको छैन, तर त्यस्तरी हामीलाई परमेश्वरले छुट दिनुभएको छैन, स्वतन्त्र दिनुभएको छैन। ख्रिस्टले हामीलाई स्वतन्त्र बनाउनु भयो तर पापबाट स्वतन्त्र बनाएर धर्मी जीवन जिउनको निम्ति हामीलाई स्वतन्त्र बनाउनु भएको। त्यसैले गर्दा श्रोता, सजिलो भने पक्कै छैन साँगुरो बाटोमा हिँड्नको निम्ति, जति कुराहरू बोलिन्छ अनि गर्नको निम्ति गाह्रो हुन्छ तर कोसिस भने पक्कै गर्नुपर्छ भन्दै कार्यक्रम नयाँ उदयमा अर्को एउटा मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

समीर दिवालीको आवाजमा निकै मिठो गीत सुनाए श्रोतामित्र। यीशुसँगको हिँडाई अति नै रमाइलो कस्तो मजाको गीत छ है। साँच्ची नै यीशुसँग हिँड्दाखेरि रमाइलो लाग्छ, आनन्द लाग्छ। पहिले संसारमा साथीहरू भाइसँग हिँड्दाखेरि, खेलठट्टा गर्दाखेरि, उताउ लिँदाखेरि रमाइलो लाग्थ्यो हामीलाई, अनि जे पाए त्यही खाँदाखेरि रमाइलो लाग्थ्यो, जहाँ पाए त्यहीँ जान मन जाँदाखेरि रमाइलो लाग्थ्यो। एक किसिमको फ्रिडम, हामी एउटा आजाद पन्छी भनेर भनिन्छ नि हिन्दीमा, त्यस्तै भइन्थ्यो। तर त्यतिखेरको मजा, क्षणिक मजा आजको ख्रिस्टको हिँडाइको सँग तुलना गर्दाखेरि चाहिँ यो तुलना गर्ने योग्यको पनि छैन। कति आनन्द छ प्रभुसँग हिँड्दाखेरि शुद्ध पवित्र भएर हिँड्न पनि पाइने, हामी एकदमै एउटा अनकन्सियस भएर हिँड्नु पनि नपर्ने होइन, सबै कुरा बुद्धिमानी साथ गर्दै अगाडि बढ्ने, येशूसँग हिँड्दाखेरि त्यति रमाइलो एउटा मजा आउँछ। बाइबलले हामीलाई जहिले पनि नयाँ जन्मका कुराहरू गर्दछ श्रोता। नयाँ जन्म चाहिँ यतिखेर हुन्छ जब एउटा मानिस नयाँ जन्म हुन्छ अनि ऊ जीवित हुन्छ, अनि नयाँ जीवित रहनको लागि ऊ नयाँ गरी जन्म नै पर्छ अनि मात्र जीवित हुन सक्छ। हामी आमाको कोखबाट शरीरमा त एकचोटि जन्मिसकेका छौं, तर पनि परमेश्वरमा जन्मिने चाहिँ एउटा नयाँ तरिका उहाँले दिनुभएको छ, जसले गर्दा आज हामीलाई संसारबाट उहाँले अलग गर्नुभएको, हाम्रो चुनाव बेग्लै छ होइन। र यो कुराको प्रमाण पनि हो कि हामी चुनिएका जाति हौ भनेर प्रमाण हुनको निम्ति चाहिँ नयाँ गरी जन्मनुपर्छ। म आज योहन्नाको पुस्तक 3 अध्यायमा निकोदेमसका कुराहरू ल्याउँछु। यहाँ फरिसीहरू माझमा अनि प्रभु येशू ख्रिस्टको वार्तालाप अनि निकोदेमसलाई प्रभुले के भन्नुभयो यस्ता कुराहरू हामी देख्छौं। हामी एक पददेखि केही पद हेर्दै जाँदैछौ। यहाँ फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए, तिनी यहुदीहरूको महासभाका एक सदस्य थिए। यिनी राति येशू कहाँ आएर उहाँलाई भने, गुरूज्यू हामी जान्दछौं तपाईँ परमेश्वरबाट आउनुभएका शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन। येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मिन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नो आमाको कोखमा दोस्रो चोटि पसेर फेरि पनि जन्मन सक्छ? येशूले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न पाउने छैन। कति राम्रो कुरा छ यहाँ। निकोदेमसले नयाँ जन्मका कुराहरू निकोदेमसको बारेमा प्रभुले भन्नुभएको छ। निकोदेमस को थियो भन्दाखेरि एउटा फरिसी नै थिए, जुन फरिसीहरूले येशू ख्रिष्टको विरूद्धमा उठेर येशू ख्रिष्टलाई चाहिँ कोरा लगाउनुपर्छ, येशू ख्रिष्टले दण्ड पाउनुपर्छ, उहाँलाई श्रापित बनाउनुपर्छ भन्ने पनि तिनै फरिसीहरू थिए। शास्त्रका निकै राम्रा राम्रा गहकिला कुराहरू पढेर पनि उहाँहरूको जीवन चाहिँ एकदमै राम्रो थिएन, खराब थियो। त्यसैमध्येका निकोदेमस पनि एउटा थिए, फरिसी भएर पनि प्रभुको पक्षमा उभिएको हामी देख्छौ उहाँलाई। कस्तो अचम्मको कुरा छ यहाँ है, किनभने चुनिएको व्यक्ति चाहिँ परमेश्वरले कहिले पनि छोड्नुहुन्न, उहाँलाई चाहिँ चुनेरै छोड्नुहुन्छ होइन। यहाँ भनिएको छ, अनि फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए, तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यहुदीहरूका महासभाका एक सदस्य हुनु भनेको चाहिँ उच्च पद हो। अहिले पनि हामी संसदमा अनि हाम्रो सरकारी भनौँ न ठूलो मन्त्रालयहरूमा हेर्यौं भनेदेखि त्यस्तो किसिमको एउटा दर्जा हुन सक्छ, उहाँको निकै मान्यता प्राप्त दर्जा उहाँको थियो, विशिष्ट दर्जा उहाँको थियो, र उहाँ महासभाका एक सदस्य थिए। अनि यिनी राति येशू कहाँ आएर उनलाई भने, गुरूज्यू हामी जान्दछौ तपाईँ परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, प्रभुलाई त्यसरी चिनिएको छ उहाँले अनि आदर दिएको हामी देख्छौ निकोदेमसले। निकोदेमस त्यतिकै चुनिएको होइन, उसले चाहिँ प्रभुलाई देख्न साथ परमेश्वरबाट पठाइएको तपाईँ हुनुहुन्छ भनेर उहाँले भन्दै हुन्छ। अनि किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन। तपाईँ त अचम्म अचम्मको कामहरू गर्नुहुन्छ होइन, अनि कहिले पानीलाई दाखमद्ध बनाउनुहुन्छ, कहिले के गर्नुहुन्छ, यी सबै काम त परमेश्वरको पुत्रले मात्रै गर्न सक्छ, अभिषिक्त जनले मात्रै गर्न सक्छ भनेर चाहिँ निकोदेमसले भन्छन्। र त्यति भन्दा भन्दै र निकोदेमस त अब ठूलो दर्जाका मानिस पनि थिए, एक त फरिसी पनि थिए, उहाँलाई सिकाइरहने कुरा थिएन, उहाँ चाहिँ एक किसिमले चाहिँ एउटा शारीरिक हिसाबले हेर्ने भने धेरै धर्मी व्यक्ति जस्तो लाग्दछ होइन, फरिसीहरूको हिसाबले हेर्दा।
तर पनि त्यस्तो व्यक्तिलाई प्रभुले के भन्दै हुन्छ भने तिमीले नयाँ जीवन पाउनुपर्छ। अनि यसको निम्ति चाहिँ उसलाई चाहिँ यो चाहिँ एकदमै एउटा कस्तो भने चकित पार्ने कुरा होइन, ऊ चाहिँ एउटा सरप्राइज एकदम अचम्म लाग्यो उसलाई, किनभने मैले यी सबै कुराहरू जानेको छु, अझ मलाई नयाँ जीवन खाँचो किन पर्यो भनेर उहाँले सोच्नुभयो भने होला सायद। आश्चर्यचकित पार्ने कुरा चाहिँ प्रभुले त्यहाँ भन्नुभएको छ, नयाँ गरी जन्मनुपर्छ तिमी भनेर भन्दाखेरि अब निकोदेमसले नबुझेको कारणले गर्दा के मानिसको कोखमा आमाको कोखमा फेरि हामी पसेर अर्कोचोटि जन्मन सम्भव छ र के भन्नुभएको यो भनेर यसु ख्रीष्टलाई उहाँले भन्नुहुन्छ। र धेरै रमाइलो कुरा छ यहाँ, अनि यसु प्रभुले भन्नुहुन्छ कोही पानी र आत्माले जन्मेन भने के भनेछ, साँच्चै म तिमीलाई भन्दछ कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन भनेर एकचोटि भन्नुभयो, र फेरि अर्कोचोटि उहाँले भन्नुभयो साँच्चै म तिमीलाई भन्दछु कोही पानी र आत्माद्वारा जन्मिएन भने परमेश्वरको राज्यमा पस्न सक्दैन भनेर भनियो। यो पानीलाई कति मानिसले चाहिँ बप्तिस्माको रिप्रेजेन्टेटिभको कुराहरू गरिन्छ होइन, बप्तिस्मा भन्ने पानी पनि भन्छन्, तर म पनि यो ग्यारेन्टीका साथ भन्न सक्दिन पानी आत्मा र प्राण त्यहाँ प्रभुले भन्नुभएको छ, यो बप्तिस्मा पनि हुन सक्छ होइन, नहुने कुरा पनि छैन, तर अर्कै अर्थ पनि यसको लाग्न सक्छ, तर प्रभुले यसरी भन्नुभयो। अनि त्यो निको देमस चाहिँ चकित परेको छ, त्यहाँ उसको निम्ति चाहिँ एउटा कस्तो अचम्मको कुरो भयो होइन, प्रभुले यसरी भन्दै हुनुहुन्छ, किनभने उहाँ त जान्ने सुन्ने अनि त्यत्रा व्यक्ति हुनुहुन्छ, महासभाका एक सदस्य, त्यही पनि यहुदीहरूको होइन, तर पनि प्रभुले यस्तो भन्नुभयो। र यसको मतलब के रहेछ भन्दाखेरि मानिस उच्च ओहदामा हुँदैमा, अनुहार राम्रो हुँदैमा, पैसा धेरै छ भन्दैमा उसलाई नयाँ जन्म लिनु पर्दैन भन्ने हुँदैन। नयाँ जन्म त सबैले लिनुपर्छ किन भनेदेखि परमेश्वरको वचनले रोमीको पुस्तकले भन्दछ सबैजना पापी छन्, मानिस सबैजना पापी हो, हाम्रो पुर्खाले नै पाप गरेको कारणले गर्दा त्यो पाप चाहिँ हाम्रो जेनेटिक छ होइन, त्यो चाहिँ बाई बर्थ नै हामी पापी भएर जन्मेका छौँ, त्यो जेनेटिक कुराहरूलाई चाहिँ हटाउने प्रभु येशू मात्रै हो। त्यसैले गर्दा अदनको बगैँचाबाट टुटेको सम्बन्धलाई प्रभुले फेरि पनि जोड्नको निम्ति नै उहाँ आएर पनि शरीरमा पनि यी कुराहरू निकोदेमससँग गर्दै हुन्छ। बाँकी कुराहरू म फेरि ल्याउँदै गर्नेछु, निकै मिठा कुराहरू छन्, अहिले भने फेरि पनि एउटा मिठो गीत सुन्छौं।

निकै अर्थपूर्ण भजन हामीले सुन्यौं। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम नयाँ उदय सुन्दै हुनुहुन्छ। कार्यक्रम नयाँ उदयमा हामीले आशा र उत्साहका कुराहरू नै गरिरहेका छौं। निकोदेमसको विषयमा हामीले नयाँ जन्मको विषयमा प्रभुले भन्नुभएका कुराहरू तपाईँमा आज मैले प्रस्तुत गरिरहेको छु। आज यो वचन मैले भन्दै गर्दाखेरि चाहिँ यी कुराहरू यो प्रोग्राम मार्फत मैले भन्दै गर्दाखेरि मेरो जीवनलाई पनि धेरै छोएको छ, किनभनेदेखि म नयाँ जन्मेको छु कि छैन त अझै भन्ने कुरा मैले आफूले आफूलाई अड्कलबाजी गर्नुपर्छ। म कुन स्थानमा छु, नयाँ जन्मेको भए नयाँ बनेको छ कि छैन, होइन, यी सबै कुरा एनालाइसिस गर्ने चाहिँ हाम्रो आफ्नै जिम्मा हो। किन तपाईँको जीवनलाई तपाईँ र परमेश्वर बाहेक कसैले पनि जान्दैन। इभन तपाईँको परिवार, तपाईँले धेरै माया गर्ने परिवार, तपाईँको आफन्तजनहरूले पनि तपाईँको भित्री मनका कुराहरू चाहिँ पक्कै पनि जान्नुहुन्न। परमेश्वरले तपाईँको भित्र मनमा के छ जान्नुहुन्छ। त्यसैले गर्दा तपाईँले आफूले आफूलाई सुधार्ने हो, अरूले भनेर हुँदैन, किनभने मनमा हाम्रो के छ कसलाई थाहा हुन्छ र होइन। र आज नयाँ जन्म, प्रभु मलाई नयाँ जन्म दिनुभएको छ, म नयाँ बन्नुपर्छ भन्ने कुरा चाहिँ मैले पनि त्यो कुरा रियलाइज गरिरहेको छु। किनभने कति नमिलेका कुराहरू होला जीवनमा, होइन, नयाँ जन्मदाखेरिका मानिसले मानिसमा हुनुपर्ने लक्षणहरू ममा छैनन् होला। त्यसैले गर्दा त्यो छैन भने अब फेरि मैले बनाउनु पर्ने हुन्छ है। त्यसैले गर्दाखेरि निकोदेमसले जुन कुराहरू सोधिरहेका छन् एउटा शारीरिक तवरले र प्रभु येशूले चाहिँ स्वर्गीय तवरले अथवा आत्मिक तवरले चाहिँ जवाब दिइरहनु भएको छ। साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन भन्ने महत्वपूर्ण वचन प्रभु येशूले बोल्नुभयो त्यो समयमा, होइन। र तपाईँ र म पनि आज नयाँ गरी जन्मेका हुनुपर्छ। एउटा त बप्तिस्मा पनि हो, होइन, बिना बप्तिस्मा त हामीले परमेश्वरको राज्यमा पुग्न सक्दैन भनेर भनिएको छ। बप्तिस्मा पनि कसलाई दिने भन्ने कुराहरूको प्रश्नहरू आउँछ, होइन। आज मानिसहरूले विभिन्न किसिमको एउटा क्राइटेरिया बनाएर अनि विभिन्न किसिमका डक्ट्रिनहरूद्वारा चाहिँ बच्चालाई पनि बप्तिस्मा दिने, नबुझेका मानिसहरूलाई पनि बप्तिस्मा दिने कुराकानीहरू पनि आउँछन्। यो चाहिँ सरासर गलत हो। जब परमेश्वरको वचनले चाहिँ हामीलाई छुन्छ र हामी पापी छौं भनेर रियलाइज गर्न सक्दछ, जसले पश्चाताप गर्न सक्दछ, जसले यस्तो ख्रिस्टलाई मेरो निम्ति जीवन मृत्युमा यसरी चढ्नु भयो मेरो निम्ति भन्ने जसले चाहिँ बुझ्न सक्छ त्यो व्यक्तिले मात्रै बप्तिस्मा लिन मिल्छ, होइन। हामीले अलिकति लालाबालाहरूलाई, अलिकति नबुझेका मानिसहरूलाई चाहिँ बप्तिस्मा लिन सक्दैन। त्यसैले गर्दा बप्तिस्मा भनेको पनि एउटा नयाँ जीवनको शुरूआत हो पक्कै पनि। तर यो बप्तिस्मा मात्रै लिएर चाहिँ हामीले चाहिँ अब चोखा भयौं, हामी पवित्र भयौं, परमेश्वरको राज्यमा स्वत जान्छौं भन्ने कुरा चाहिँ हुँदैन। त्यसपछिको जीवन जियाईमा तपाईँ कुन तरिकाले आफ्नो जीवनलाई हिँडाउनुहुन्छ त्यो चाहिँ महत्वपूर्ण कुरा हो। आज तपाईँ युथ छ भन्दैमा युथलाई छुट हुँदैन, बच्चा छ भन्दा बालकलाई पनि छुट हुँदैन। जसले प्रभुलाई जानेको छ, जानी जानिकन फेरि पछाडि फर्कन्छ भने उसले चढाएको बलिदान अब काम लाग्दैन भनेर हिब्रूको पुस्तकले भन्दछ। त्यसले गर्दा तपाईँ र मैले आज अब हामी यहाँ अहिले अफिसियल रूपमा एउटा बाउन्डमा छौं, अब एउटा बाँधिएको अवस्थामा हाम्रो हामी जति छौं सबैजना एकतामा छौं भनेदेखि हामी कसैलाई पनि छुट छैन। परमेश्वरको विरूद्धमा जाने अथवा नयाँ नयाँ नबन्ने चाहिँ हामीलाई कसैलाई पनि छुट छैन। र हामी सबैजनाले जति रेडियो सुन्दैछौँ हामी सबैजना नै नयाँ बन्नुपर्ने हुन्छ श्रोता। अनि नयाँ बनेपछि फेरि धेरै फाइदा छ। नयाँ बनेपछि पाउने त के भन्दाखेरि परमेश्वरको आशिष भन्दा महान कुरो केही पनि छैन। शरीरका कुराहरू त कसैले दियो, एक दिन रमाइलो लाग्छ, अनि खान मन लागेका कुरा खायो त्यो पनि मिठो लाग्छ, होइन, तर ती त गइहाल्छन् छिडिक त भने। तर अनन्त कुरा पाउनु छ भन्दाखेरि चाहिँ नयाँ भएर परमेश्वरलाई खोजी गर्यौं भने परमेश्वरले पनि अझ नयाँ नयाँ आशिष हामीलाई थपिदिनुहुन्छ। र यसरी हामी नयाँ भएका हौं र हामीले बप्तिस्माद्वारा नयाँ भएर पनि अब बप्तिस्मापछिका जीवन चाहिँ आज्ञाकारी भएर जिउन खोज्नुपर्छ हामीले। किनभने यसले जवाब दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु कोही पानी र आत्माद्वारा जान्दैन भने परमेश्वरको राज्यमा बस्न सक्दैन। यो मैले चाहिँ यो पानीलाई चाहिँ एउटा परमेश्वरको वचनसँग पनि तुलना गर्न मन लाग्छ श्रोता। किनभनेदेखि पानी, जीवन दिने पानी परमेश्वरको वचन हो। त्यसैले गर्दा वचनद्वारा पनि हामी जन्मनुपर्छ, किनभने वचनले नै हो हामीलाई एक किसिमले भन्ने मुक्ति दिने। किनभने हामीले पढेर वचन जानेर नै त हो नि, होइन, विश्वास त सुनाइबाट आउने त हो। त्यसैले गर्दा हामीले बाइबल नपढ्ने भए, वचनबाट थाहा नपाउने भएदेखि कसरी मुक्ति पाएको निश्चयता हामीमा हुन्छ। त्यसैले गर्दा यदि तपाईँ मुक्ति पाउन चाहनुहुन्छ भने वचन पढ्नुपर्छ। हामी बिहानदेखि बिहान उठ्छौं, होइन, ओछ्यानबाट उठ्छौं, प्रार्थना गर्छौंला सायद, त्यसपछि हामीले वचन दिनभरिमा एकचोटि पनि हेर्दैनौँ भनेदेखि हामी कस्ता किसिमको विश्वासी छौं, होइन, हामी कस्तो किसिमले चाहिँ हाम्रो जीवनमा नयाँ भइरहेका छौं भन्ने कुरा प्रश्नचिन्ह हो।
तपाईँले दिनमा एक दुई घण्टा त बाइबल पढ्नै पर्छ, तपाईँलाई अल्छी लाग्ला कुनै समय अलिकति अरू थोक गरेर फेरि एक्टिभिटिज गरेर फेरि आएर बाइबल समाइहाल्नुहोस् होइन। तपाईँको जीवनमा जबसम्म बाइबल पढेर तपाईँले विश्वास लिनुहुन्न नि तबसम्म तपाईँको विश्वास चाहिँ कमजोर कमजोर कमजोर हुँदै जान्छ कि। विश्वास बढाउनको निम्ति विश्वासलाई बलियो बनाएर ख्रिस्टसँग एउटै सुतामा बाँधिएर रहिरहनको निम्ति चाहिँ वचन बुझेको हुनुपर्छ। वचन बुझेपछि मात्रै हामीले उहाँका राज्यका कुराहरू बुझ्छौं, अनि ती पोर्टुगलहरू बुझ्छौं, अनि उहाँले हामीलाई कहाँ लाँदै हुनुहुन्छ, म यस संसारमा अहिले के को लागि छु, अब मैले गर्नुपर्ने के हो र भविष्यमा मेरो लागि के हुन्छ भन्ने कुरा यथार्थ रूपमा हामी बुझ्न सक्छौं। तर वचनै बुझ्दैनौं भनेदेखि ती कुराहरू बुझ्न हामीलाई कठिन पर्दछ। त्यसैले प्रभुले यसरी निकोदेमसलाई भन्दै हुन्छ, शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो भनेर उहाँले भन्नुभयो। मैले एपीसीको पुस्तक 2:5 हेर्दै थिएँ, श्रोता हामी समय मरेका थियौं है, यहाँ यो भनिएको छ, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँग जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। र यो उद्धार पाउन चाहिँ हामी राम्रो भएर उद्धार पाएको होइन, परमेश्वर असल भएर चाहिँ हामीलाई उद्धार दिनुभएको होइन। हामी असल भएर हाम्रो अनुहार राम्रो भएर हाम्रो चरित्र राम्रो भएर चाहिँ हामीले मुक्ति पाएका होइनौ, हामी परमेश्वर चाहिँ असल भएर चाहिँ हामीलाई दया गर्नुभएको, अनुग्रह गर्नुभएको। त्यसैले गर्दाखेरि चाहिँ आज हामीले यहाँ बन्ने कि नबन्ने भन्ने प्रश्न आउँछ हाम्रो जीवनमा। मैले यति कुराहरू यहाँ भने, जसरी निकोदेमसले चाहिँ फरिसी भएर पनि प्रभुलाई चाहिँ एउटा आदरका भावमा हेर्नुभयो, र उहाँले चाहिँ जब सबै फरिसीहरू प्रभुको विरूद्धमा भए पनि निकोदेमस फरिसी भएर पनि उहाँले के भन्दैहुन्छ भन्दाखेरि, के उहाँले गर्नु उहाँको कुरा पनि सुन्नु पर्दैन र उहाँलाई पनि इन्साफ हुनु पर्दैन र उहाँका कुरा सुनेर उहाँ गलत हुनुहुन्छ अथवा सही हुनुहुन्छ। योभन्दा 7:51 उहाँले त्यो भन्दैहुन्छ, म एकचोटि बाइबल पढाएर तपाईँलाई म सुनाउँछु। योभन्दा 5:7:51 चाहिँ हामीलाई निकोदेमसले चाहिँ सबै फरिसीहरूको बीचमा के भन्छन् भनेदेखि, येशु ख्रिष्टको पक्षमा उहाँले बोल्नुहुन्छ यसरी, यहाँ यसरी लेखिएको छ, के हाम्रा व्यवस्थाले पहिले मानिसको सुनवाई नभएर त्यसले के गरेको छ सो नजानिकन त्यसलाई दोषी ठहराउन सकिन्छ भनेर उहाँले यस्तो किसिमको प्रश्न गर्नुभयो। सबै प्रभुको अगेन्स्टमा भए पनि निकोदेमसले चाहिँ प्रभुप्रतिको एउटा संवेदनशील भएर प्रभुलाई प्रेम गरेर प्रभुको पक्षमा बोल्दाखेरि मलाई पनि एकदम मजा लाग्यो यो कुरा चाहिँ। त्यसै कारणले त उसलाई नयाँ जीवन परमेश्वरले दिनुभयो होइन। त्यसैले गर्दा श्रोता, तपाईँ र मैले पनि बप्तिस्मा मात्रै लिएर काफी छैन, हामीले वचन पढ्दैनौँ, वचन अनुसारको जीवन जिउँदैनौँ भनेदेखि चाहिँ हाम्रो जीवन पनि एकदमै कस्तो भनौँ होइन, हाम्रो जीवनले पनि के हुन्छ भन्ने कुरा थाहा हुँदैन। हामी यात्रामा त छौँ तर त्यो लक्ष्यमा पुग्ने हो कि होइन भन्ने चाहिँ शंकाई छ। त्यसले गर्दाखेरि आज मैले कार्यक्रममा यी कुराहरू किन बोल्दैछु भन्दाखेरि, हाम्रो विश्वासलाई बढाउनको निम्ति, कतै हामी चुकेका छौं भने पनि फेरि कहाँबाट चुक्यौं त्यहाँबाट उठिहाल्नुपर्छ भन्ने परमेश्वरले भन्नुभएको छ। दुर्बल घुँडाहरू माथि उठाऊ, परमेश्वरलाई प्रार्थना गर होइन, उहाँको वचनहरू बुझ्न खोज भनेर परमेश्वरले हामीलाई दिनदिनै बोलाइरहनु भएको छ। कार्यक्रममा यतिखेर एउटा निकै मिठो गीत सुन्छौं, त्यसपछि म फेरि पनि आउँछु।

0: हजुर श्रोता मित्र, एलबी बराइलीज्यूको आवाजमा निकै मिठो गीत सुन्दै थियौं, उफ्री उफ्री नाचिदेऊन। र तपाईँ नाच्नु पनि भयो कि है सायद भजन सुनेर। र आज मैले नयाँ जन्मका कुराहरू गरिरहेको थिएँ। यो एकदम पक्कै हो, हामी नयाँ जन्मिएर मात्रै हुँदैन, नयाँ जन्मेको मानिस जस्तो भएर हिँड्नुपर्छ प्रभुको अगाडि, अनि हामी आश्रित जन भनेर अगाडि बढ्ने हो। कार्यक्रम नयाँ हुँदैमा आज मैले यस्तै वचनहरू ल्याएँ। आउने दिनहरूमा पनि यस्तै परमेश्वरको अनुग्रहमा उहाँको अगुवाईमा म अरू वचनहरू पनि ल्याउनेछु भन्दै प्राविधिक मित्र सरोजराज वंशीवलाई धन्यवाद, अनि सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै म भने छुटिन्छु। धन्यवाद।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।